0: 94,417 थान लाइसेन्स छाप्ने काम सकिएको छ। बाँकी 3,07,583 लाइसेन्सको म्याद एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय भएको हो। अब एक वर्षभन्दा कम म्याद भएका लाइसेन्स भने सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिनुभयो। प्रिन्ट भएका लाइसेन्स भने विभागमा साउन 1 गतेसम्म आउने पनि खतिवडाको भनाइ छ। सरकारले संघीय संसदका सदस्यलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था मिलाएको छ। अस्तिको मन्त्री परिषद बैठकले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा ऐन सम्बन्धी 2073 अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो। सुशीला कार्की नेतृत्वको सरकारले गएको असोज 5 गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था खारेज गरेको थियो। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई 8.5 वर्ष कैद र 1,54,00,000 जरिवानाको फैसला भएको छ। पौडेल विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय तोकेको हो। अख्तियारले पौडेल सहितका प्रतिवादीले 3,08,50,400 रूपियाँ भ्रष्टाचार गरेको दावी सहित मुद्दा हारेको थियो। विशेषका सदस्यहरू न्यायाधीश सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले कसुर ठहर गरे पनि वादी गरे जति घुस रकम बरामद नभएको र घुस रकम के कुन स्थानमा वा ब्याङ्कमा जम्मा भएको हो भन्ने तथ्य नदेखिएको पनि फैसलामा भनेको छ। तर मुद्दाको प्रकृति र आरोपितको भूमिका समेतलाई आधार मान्दै अदालतले सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बमोजिम हुने रकम बराबर दामा शाहीले हुने 1,54,25,200 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। दुवैजनालाई 8 वर्षका दरले कैद सजाय तोकिएको छ। सुनिल पौडेलले कसुर गरेको बेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले थप 6 महिना कैद तोकिएको छ। दुवै प्रतिवादीबाट जनहित 6,17,008 रूपियाँ पीड़ित संरक्षण कोषमा भराउन समेत अदालतले आदेश दिएको छ। सरकारले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने लगायत 7 वटा निर्णय गरेको हो। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा,
1: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने निर्णय नम्बर 2, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने।
0: देशका विभिन्न स्थानबाट लागू औषध सहित 25 जना पक्राउ परेका छन्। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई पक्रेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6 जहाँपारा मोरङबाट 3, नुवाकोट सुर्खेत र स्याङ्जाबाट 2 तथा सिराहाबाट 1 जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ब्रुफोनेफेर र डाइजोपाम बरामद गरेको छ। असार मसान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ। कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफलमध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9, कर्णालीमा 60.2, लुम्बिनीमा 59.6, मधेसमा 57.9, बागमतीमा 57.1 र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति
2: फरक फरक।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय बिहानको 8:10 गएको छ। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। आरोहण श्रेष्ठको गीत पूर्वेली हावाबाट कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल प्रस्तुत गर्नेछु अनि दोस्रो घण्टामा आजको सन्दर्भ पनि म कोट्याउनेछु। आजको डेली सप्लिमेन्ट हो यो। अब ढिला नगरिकन म यहाँहरूको ध्यान आकर्षण गराउँछु आजको राशिफलतर्फ।

आजको राशिफल शुरू गरौं मेष राशिबाट। मेहनत गर्दा लक्ष्य अनुरूप समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ अनि विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। वृष राशि, तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ अनि काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या भने सुल्झने छन्। मिथुन राशि, कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार आदि प्राप्त हुने समय छ अनि सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्, सजग रहनुहोला। कर्कट राशि, तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला। सुखद समाचारले उत्साह जगाउनेछ अनि आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। सिंह राशि, काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ अनि रमाइलो जमघट हुनेछ आज र कामको सफलताले हौसला जगाउनेछ सिंह राशि हुनेहरूलाई। कन्या राशि, खर्च लागे पनि दिगो काम गर्न सकिएला अनि खर्चिलो योजना बन्नाले धेरै रकमको जोहो गर्नुपर्ला। तुला राशि, कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने देखिन्छ अनि अरूको मुख ताक्ने बानीले पछि परिएला। वृश्चिक राशि, विभिन्न अवसर प्राप्त हुनेछन् अनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला र प्रतिकूल माफ गर्नुहोला परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ वृश्चिक राशि हुनेहरूले। धनु राशि, व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिएला अनि उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछ। मकर राशि, अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ अनि व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ मकर राशि हुनेहरूको। कुम्भ राशि, आजको माहौल रमाइलो हुनेछ कुम्भ राशि हुनेहरूको। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ अनि अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिएला। मीन राशि, स्वास्थ्य सम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भर पर्दा दुःख पाइएला अनि बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनाऊ सागर गुरुङको सम्बन्ध।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

सुन्दै हुनुहुन्थ्यो भक्त ब्यान्डको गीत कल्पना। अब आजको सन्दर्भ कोट्याउँदैछौँ हामी। हुन त सधैँ केही न केही विश्वमा भइरहेका घटनाहरूको विषयमा कुराकानी गर्ने गर्दथ्यौँ, आज भने पृथक विषयवस्तु रोजेको छु मैले आजको सन्दर्भमा। आजको सन्दर्भ बोर्डम, एकदम पठ्यार लाग्ने जुन क्रिया हुन्छ त्यसलाई हामी बोर्डम भन्छौँ इङ्ग्लिसमा। बोर्डम हामीलाई अहिले त्यस्तो पठ्यार लाग्ने अवस्था छैन, किन होला त्यस्तो पठ्यार लाग्ने अवस्था छैन? यो सबै सोसल मिडियाले गर्दाखेरि मानिसहरू अत्यन्तै व्यस्त भएका छन्। तपाईँ कामको सिलसिलामा काम गर्नुहुन्छ आफ्नो काम, तर फुर्सदको समयमा तपाईँले एकैछिन पाउनु हुँदैन तपाईँ आफ्नो स्मार्टफोन हेरेर सोसल मिडियामा लिप्त बन्नुहुन्छ। यो अहिलेको यथार्थ हो सबैको, तपाईँ मेरो अरूको फलानुको सबैको त्यस्तै हो। भनिन्छ नि अलिकति स्पेयर मोमेन्ट पाउने बित्तिकै मानिसहरू सोसल मिडिया स्क्रोल गर्न थालिहाल्छन् अनि सर्ट भिडियोहरू हेर्न थाल्छन्, मेसेजहरू चेक गर्न थाल्छन्, र एउटा एक हिसाबले भन्ने हो भने कन्स्टन्ट एन्टरटेनमेन्ट भइराखेको छ। तर त्यसले गर्दा हाम्रो क्रिएटिभिटी, हाम्रो फोकस र हाम्रो मेन्टल वेलबिङमा असर पारिरहेको त छैन? तपाईँले त्यसमा कहिल्यै ध्यान दिनुभएको छ? र अहिले हामी फुर्सदिलो नै हुँदैनौँ मानिसहरू, अलिकति समय पाउने बित्तिकै अघि भनिहाल्यौँ हाम्रो स्मार्टफोन अगाडि आइहाल्छ अनि सोसल मिडिया स्क्रोल गर्न थाल्छौँ, मेसेज चेक गर्न थाल्छौँ, सर्ट भिडियोहरू रिलहरू हेर्न थाल्छौँ। अहिलेको यथार्थ अनि वास्तविकता त्यही नै हो। हो, यसले हाम्रो बोर्डम, हाम्रो पट्यारलाई हटाइदिएको छ, यसमा कुनै शङ्कै छैन। मानिसहरू अहिले त्यत्तिकै काम नपाएर फुर्सदिलो भएर बसिरहेको हामी कसैलाई पनि देख्दैनौँ। सबै आफ्नो मोबाइल फोनमा घोप्टिरहेका हुन्छन्। ल भन्नुहोस् त, तपाईँ कहिले, तपाईँको लास्ट टाइम कहिले तपाईँ एकदम केही नगरिकन आफ्नो फोन नचलाइकन बस्नु भएको समय छ तपाईँको? याद गर्नुहोस्, एकदमै छातीमा हात राखेर भन्नुहोस्, सायद त्यस्तो अवस्था थिएन होला तपाईँको। बोर्डम, एकदमै दिक्क भएको बेला, पठ्यार लागेको बेलामा कुनै क्रिएटिभिटी अगाडि आउँछ होला? म त पत्याउँदिनँ। र बोर्डमले क्रिएटिभिटीलाई मद्दत गर्छ होला? मलाई विश्वास छैन। र यो अहिलेको अवस्था अर्थात् हाम्रो कन्स्टन्ट एन्टरटेनमेन्ट, एकदमै कन्स्टन्टली हामी एन्टरटेन गरिराखेका हुन्छौँ, त्यही भएर बोर्डम हराएको छ। हो, एक मानेमा त्यो सही कुरा हो, तर यो गरिरहँदा अथवा यो अवस्थाबाट गुज्रिरहँदा हामी अनि हाम्रा छोराछोरीहरूले कुनै इमेजिनेटिभ प्ले अथवा कुनै क्रिएटिभ कुराबाट वञ्चित त भइरहेका छैनन्, त्यो पनि सोच्ने बेला भएको छ। पहिले पहिले मानिसहरूले आफ्नो हबी अगाडि बढाउँथे र के हबी छन् त्यसमा लागि परेका हुन्थे, अहिले ती सबै हराए। पहिले पहिले जुन हबी थियो मानिसको, हरेक इन्डिभिजुअलको, त्यो अहिले सोसल मिडियामा सीमित हुन पुगेको छ। सबैले
भनिहाल्यौँ, मौका पाउने बित्तिकै सोसियल मिडिया स्क्रोल गर्न थालिहाल्छन्। त्यही भएर पहिले पहिले अपनाइएका हबीहरू अहिले बिस्तारै बिस्तारै विस्थापित हुँदै गएका छन्। किनभने पहिला फुर्सदिलो समयमा एक हिसाबले भन्ने हो भने यु ह्याड नथिङ टु डु, त्यस्तो बेलामा कुनै हबी अँगालेर त्यसलाई अगाडि बढ्नु राम्रो पनि मानिन्थ्यो र त्यसले तपाईँलाई अलिकति भए पनि क्रिएटिभ बनाउँथ्यो, अकुपाइड बनाउँथ्यो। हुन त अहिले अकुपाइड छैन भन्न खोजिएको होइन, अहिले सबै मानिस अकुपाइड छन्, तर अर्कै कारणले अकुपाइड छन्। र यस्तो अवस्थामा तपाईँ तयार हुनुहुन्छ डिजिटल डिटक्सको लागि? कुनै बेला ल उदाहरणको लागि तपाईँ आधा दिनसम्म, आधा दिन भनेपछि अब 8-10 घन्टाको मात्रै कुरा गरौँ, राति सुत्ने बेलाको त कुरा गर्नु भएन, 8-10 घन्टाको लागि तपाईँ तपाईँको फोन नहेरिकन बस्न सक्नुहुन्छ? मलाई त लाग्दैन त्यो, किनभने मानिसहरू सबैको आफ्नो खल्तीमा फोन हुन्छ, एकछिन एकछिनमा त्यो चेक गरिराखेको हामी देख्छौँ, र विदाउट योर मोबाइल फोन तपाईँको दिन एक हिसाबले चल्दै चल्दैन। अहिले अब तपाईँ हामी आफ्नो मेन्टल वेलबिङको कुरा गर्छौँ, तर साथसाथमा डिजिटल वेलबिङ पनि एउटा हट टपिक हो अहिले, किनभने डिजिटल वेलबिङले हाम्रो दैनिकीमा ठुलो असर पारेको छ र धेरैभन्दा धेरै समय डिजिटल प्लेटफर्महरूमा अथवा डिजिटल उपकरणहरूमा तपाईँको खर्च भइरहेको छ। र अहिलेको यो जेनेरेसन समयको माग अनुसार चलेको हो कि अलि बढी नै यो डिजिटल उपकरणतिर झुकेका हुन् त्यो भन्न सकिन्न, तर अहिलेको अवस्था भने त्यही नै हो। हजुर, आजको सन्दर्भमा हामीले बोर्डम को विषय वस्तु उठाएका थियौँ। अहिले हो बोर्डम छैन भन्दा पनि हुन्छ, किनभने हामीलाई एकदमै कन्स्टन्टली एन्टरटेन गरिराखेको छ सोसियल मिडियाले, तर त्यसबाट पर्न सक्ने नकारात्मक असरहरूप्रति हामी सजग रहनुपर्छ र हामीले आफ्नो घरमा आफ्नो परिवारलाई पनि यसबारे सजग बनाउन अत्यन्तै जरुरी छ। आजको सन्दर्भ यति नै, अब गीत सुनाऊ नवाज अन्सारीको।

हजुर, मिठो गीत सुन्दै हुनुहुन्थ्यो नवाज अन्सारीको माया। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। Great British Circus, Legend of the Sea. British Forces ब्रुनाईवासीका लागि यो सरोकारको विषय हो। जेरुडोङ पार्कमा 31 जुलाईदेखि 23 अगस्तसम्म ब्रुनाईमा पहिलोपल्ट यो सर्कस आउने भएको छ। Great British Circus, Legend of the Sea. र यसका लागि टिकट खरिद तपाईँले अनलाइनमा गर्न सक्नुहुन्छ। greatbritishcircus.com मा गएर टिकट खरिद गर्न सक्नुहुन्छ। र यो कार्यक्रम एकदमै रमाइलो कार्यक्रम छ। पहिलोपल्ट ब्रुनाईमा आएको वाटर सर्कस एकदमै युनिक खालको छ। एक्रोबेटिक्स, स्टन्ट्स, कमेडी, फ्लाइङ ट्रपिज, एरियल फ्याक्ट्स एक्ट्स आदि आदि हुनेछन्। र यो सर्कसमा कुनै एनिमलको प्रयोग गरिएको छैन, ह्युमन ओन्ली पर्फर्मेन्स हुनेछन् भनेर भनिएको छ। र यो रमाइलो सर्कस परिवारको साथमा जानुहुनेछ अनि रमाइलो गर्नुहुनेछ। टिकट बुकिङ खुला भइसकेको छ, अनलाइन खरिद गर्न सक्नुहुन्छ greatbritishcircus.com। मेरो प्रियतम प्रताप दास र बेनिसा पौडेललाई सुन्छौँ अब।

0: BFBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

म त पिरिममा परेको छु भन्देउ राधालाई, कोशिश छेत्री र मनिषा पोखरेललाई सुन्दै हुनुहुन्थ्यो। आज वर्ल्ड इमोजी डे। इमोजी भन्ने बित्तिकै अहिले नयाँ पिँढीका हाम्रा भाइ बहिनीहरू छन्, उहाँहरूले अत्यन्तै अधिक मात्रामा प्रयोग गर्ने गर्नुहुन्छ र मेसेजिङको लागि एक हिसाबले सजिलो पनि बनाइदिएको छ। आफूलाई कसरी एक्सप्रेस गर्ने भनेर इमोजी मार्फत हामी गर्न सक्छौँ र धेरै अब लेख्नु पनि परेन, टक्क इमोजीले आफ्नो एक्सप्रेसन बताइदिए पुगिहाल्यो। धेरै सजिलो बनाएको छ र आज वर्ल्ड इमोजी डे हो। जुलाई 17 हरेक वर्ष मनाइदिए आएको छ र आजको यो वर्ल्ड इमोजी डेको अवसर पारेर तपाईँले अवेरनेस ल्याउने हिसाबले साथीभाइलाई आफन्तजनलाई इमोजी प्रयोग गरेर, बढी से बढी प्रयोग गरेर, किनभने आज जो वर्ल्ड इमोजी डे परेको छ त्यसैलाई अलिकति सार्थक बनाउनका लागि पनि हो, र प्रयोग गरेर मेसेज पठाउन सक्नुहुन्छ। तर यसमा याद गर्नुपर्ने कुरा के छ भने, कति मानिसले गलत इमोजी प्रयोग गरेर मेसेज पठाइरहेका हुन्छन् र त्यसको असर ठुलो पर्न सक्छ, अर्थको अनर्थ हुन सक्छ। त्यसबाट पनि हामी होसियार रहनुपर्छ। सही इमोजी, विशेष गरी फ्रुट्स इमोजी प्रयोग गर्दा अत्यन्तै होसियारी अप्नाउनु पर्ने हुन्छ। र त्यसका अलावा अन्य फेसियल एक्सप्रेसनका कुराहरू छन्, ती इमोजीहरू प्रयोग गर्दाखेरि पनि सावधानी अप्नाउन जरुरी छ।

पागल भएमा सुन्दै हुनुहुन्थ्यो ब्रिजेस श्रेष्ठको गीत र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो दोस्रो घण्टालाई अब बिट मार्ने तर्खरमा छु बिरालो ब्यान्डको एउटा गीतबाट, चिनेको छैनौ भन्ने गीत छ। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला, त्यसपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ। Enjoy!

0: देशभर आज साउने संक्रान्ति स्नान दान र पूजा आराधना सहित मनाइदिछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि दक्षिणायन पनि शुरू भएको छ। असारभर कृषि कर्ममा व्यस्त भएपछि छाला सम्बन्धी रोगबाट बच्ने विश्वासका साथ विभिन्न औषधीय वनस्पति प्रयोग गरी लुतो फाल्ने परम्परा पनि आज मनाइन्छ। यस क्रममा नाङ्लो चटाउने, शंख फुक्ने, घण्टा बजाउने र अगुल्टो फाल्ने चलन रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधनाको महिना मानिन्छ। यस अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ भने महिलाले हरियो चुरा र हरियो पहिरन लगाउने परम्परा पनि रहेको छ। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत, दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँमा खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकोले नदी आसपास र जुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहिरोका कारण हिजो बेलुकीदेखि अवरूद्ध पृथ्वी राजमार्ग बिहानदेखि सञ्चालनमा आएको छ। दार्जीलिङको बेनीघाट रोराङ गाउँपालिकाको जोबाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। राति निरन्तर पानी परेकाले प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो। काठमाडौँबाट धादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै रोकिएको थियो। बिहान पहिरो पन्साएपछि गाड़ी सञ्चालन हुन थालेको धादिङ प्रहरीले जनाएको छ। सरकारले पठाओ इन ड्राइभ लगायत राइड सेयरिङ सेवामा भ्याट सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै राइड सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने व्यक्तिले 5% दरले कर तिर्नुपर्ने व्यवस्था गरेको जनाएको छ। विभागका अनुसार राइड सेयरिङ प्लेटफर्मले आफ्नो एप मार्फत यातायात तथा ढुवानी सेवा दिने राइडरबाट कारोबारको समयमा 5% दरले मूल्य अभिवृद्धि कर असूल गर्नुपर्नेछ। यसका लागि विभागले कर प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ प्रक्रियागत निर्देशिका समेत जारी गरेको छ। नयाँ व्यवस्था अनुसार प्लेटफर्मले राइडरको तर्फबाट संकलन गरेको कर र विवरण प्रत्येक महिना समाप्त भएको 25 गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनु पर्नेछ। कर संकलन गर्दा प्लेटफर्मले अनिवार्य रूपमा कर बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ। राइडरको तर्फबाट संकलन गरिएको कर प्लेटफर्मको आयमा गणना नहुने र त्यस्तो करमा कर कटीको सुविधा समेत नपाइने विभागले जनाएको छ। यस्तै प्लेटफर्मले राइडरबाट लिने कमिशन वा अन्य सेवा शुल्कमा पनि प्रचलित 13% दरले भ्याट असुल गर्नुपर्नेछ। विभागका अनुसार अबदेखि राइड सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने प्रत्येक राइडरले स्थायी लेखा नम्बर दिनुपर्नेछ। तर राइडर स्वयं भ्याटमा दर्ता हुन भने अनिवार्य गरिएको छैन। असार मशान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ।
1: कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफल मध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9%, कर्णालीमा 60.2%, लुम्बिनीमा 59.6%, मधेसमा 57.9%, बागमतीमा 57.1% र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसूनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति फरक फरक भएको हो।
0: देशका विभिन्न स्थानबाट लागू औषध सहित 25 जना पक्राउ परेका छन्। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6-6, चापा र मोरङबाट 3-3 जना पक्राउ परेका हुन्।

0: FBS Gorka Radio. Gorka Radio.
1: नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 9:11 गएको छ। हामी भर्खरै एउटा रमाइलो गीत सुनिरहेका थियौँ, फसायो लमीले, बसन्त थापा र समीक्षा अधिकारीको स्वरमा, र यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोनद्वारा गर्न सक्नुहुन्छ, इमेलद्वारा, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pound सपिङ भाउचर। के थाहा, यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्भे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सपनाको सहारा हजुर गीत सुन्दै हुनुहुन्थ्यो स्मृति राईको र यो गीत अलिकति एन्डमा चटक्कै काटियो त्यसको लागि क्षमा प्रार्थी छु। आजको दिन सन् 1995 सालमा बिल गेट्स सबभन्दा धनाढ्य व्यक्ति भएका थिए विश्वभरिका। त्यति बेला उनको नेटवर्थ 12.9 बिलियन डलर्स थियो। 95 सालको कुरा, तर 12.9 कहाँको 12.9 बिल गेट्सको र अहिले इलन मस्कको नेटवर्थ 839 बिलियन टु 1 ट्रिलियनसम्म हुन्छ कि भनेर अझै आशंका गरिएको

पैसा नभई हुँदैन, तर्क गर्न सकिन्छ पैसा ठुलो कि मन ठुलो तर आखिरमा मन ठुलो भएर मात्र केही नहुँदो रहेछ। घरबाट बाहिर निस्किएपछि खल्तीबाट पैसा चुहाउँदै निस्कन पर्छ, के गर्ने, यो यथार्थ हो, तितो सत्य हो। अब गीत सुनौ छेवाङ लामाको गल्ती।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org।

जुबिन नौटियालको हम नवा मेरे बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 9:27 गएको छ। आज दिन खुल्दै गएको छ यहाँ सेरियामा र यतिखेर हिज म्याजेस्टी द सुल्तान्स कपको क्वार्टर फाइनल खेल बिहानको खेलहरू सिद्धिसकेका छन्। रिजल्ट आउन बाँकी छ, आउन साथ हामी यहाँहरूलाई जानकारी गराइहाल्छौँ। र आज क्वार्टर फाइनल्स अहिले बिहान भयो भने दिउँसो 4:30-6 सेमी फाइनल खेलहरू हुनेछन्। र स्मरण रहोस् भोलि शनिबारको दिन 18 तारिक फाइनल खेल हो एचएम द सुल्तान्स कपको, सुल्तान्स कपको फाइनल खेल। र ब्रिज फोर्सेस ब्रुनाई ओपन डे पनि हो। रमाइलो मेला ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा हुनेछ। ब्रिज फोर्सेस ब्रुनाईवासी सबै जानुहुनेछ। र यसपल्ट ओपन डे राखिएकाले लोकल कम्युनिटीका वरपरका सबै जो कोही मेम्बर्स अफ पब्लिक आउन पाउँछन् र निकै भिडभाड हुन्छ होला। र यो रमाइलो कार्यक्रममा जानुहुनेछ अनि नौलो अनुभूति लिनुहुनेछ। त्यति बेला बिएफएसको तर्फबाट राफल ड्र पनि गरिनेछ, यानि कि भोलिको दिन हामी बिएफएस बिग सल्युटका लागि केही अर्थ सङ्कलन गर्दैछौँ राफल मार्फत। र राफलका एकदमै आकर्षक पुरस्कारहरू हामीलाई विभिन्न बिजनेसेस र इन्डिभिजुअलहरूबाट प्राप्त भएका छन्। ती पुरस्कारहरू हामी दिन चाहन्छौँ र राफल ड्र गरेर अलिकति भए पनि यो मिलिट्री च्यारिटिजका लागि केही सङ्कलन गर्ने हाम्रो जुन वर्षेनी कार्यक्रम रहिआएको छ त्यसैको यो सिलसिला हो। भोलि बिएफएसको गजिबो कहाँनिर छ भनेर हेर्न नबिर्सनु होला र आएर राफल किनेर टिकट किनेर हामीलाई सहयोग पनि गरिदिनु होला। यति मेरो अनुरोध छ। हामी भोलि पक्कै पनि भेट्नेछौँ ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा। अब सुनौ रचना दाहाललाई असम्भव।

रचना दाहालको असम्भव निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। किन कुनै स्कुलहरूले स्कुल युनिफर्म लगाउने गर्दछन्, कुनैले लगाउँदैनन्? स्कुल युनिफर्म हुन त यसको कुरा गर्ने हो भने इट डेट्स ब्याक टु हिस्ट्री अफ कोलोनियलिजम र क्लासिजम। पहिला उपनिवेशहरू बनाउँदाखेरि ठुला ठुला एकदमै शक्तिशाली भनिएका देशहरूले एकदम साना देशहरूलाई कोलोनीका रूपमा आफ्नो अधीनमा राख्ने गरेको हामीले देखेकै हौँ, सुनेका हौँ। र त्यो कोलोनियलिजमको टाइममा र अलिकति क्लास आफ्नो स्तर देखाउनका लागि पनि स्कुल युनिफर्म सुरु गरिएको रहेछ पहिले पहिले। तर स्कुल युनिफर्म सम्बन्धी समय समयमा वाद विवाद भइरहन्छ कि कतिले भन्छन् स्कुल युनिफर्म हुन जरुरी छ। त्यसका कारणहरू पनि खुलाइएका छन्, किनभने स्कुल युनिफर्म केटाकेटीले युनिफर्म लगाएपछि सबै समान हुन् भन्ने देखिन्छ। किनभने कोही धनी घरानाका होलान्, कोही गरिब घरानाका होलान्, तर स्कुल गएर एउटा कक्षामा पढ्दाखेरि एउटै स्कुल युनिफर्म लगाउँदाखेरि सबै समान हुन् र तिनीहरूले एकले अर्कालाई हेर्ने दृष्टिकोण पनि समान नै होस् भनेर यो स्कुल युनिफर्म लगाउन सुरु गरिएको हो भन्ने कति इतिहासमा पाइन्छ। तर स्कुल युनिफर्म यो जबरजस्ती लादिएको हो, यो यस्तो गरिनु हुँदैन भन्ने कति हामीले कुराहरू पनि सुनेका छौँ। र कतिले त प्रोटेस्ट पनि गरेका छन् अनि मुद्दा पनि हालेका छन् स्कुल युनिफर्म लगाइनु हुँदैन, पढ्दैन, यो एकदमै अनावश्यक कुरा हो, पढाइमा ध्यान दिनुपर्छ नानी केटाकेटीहरूले, स्कुल युनिफर्ममा होइन भन्ने कुरा कतिको तर्क हुनसक्छ। तर मलाई मान्नुहुन्छ भने एउटा अनुशासनमा बाँध्नको लागि र विद्यार्थीहरूले एकले अर्कालाई हेर्ने नजर समान होस् भन्नका लागि पनि स्कुल युनिफर्म पक्कै पनि भएको राम्रो। हजुर, स्कुल युनिफर्मको कुरा छोडौँ, अब गीत सङ्गीततर्फ लागौँ। सुनौ दि एज ब्यान्डलाई, तिम्रो याद।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

प्रिजल नेपाली फिचरिङ यङ वेभ लाई सुन्दै हुनुहुन्थ्यो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा। यदि तपाईँलाई कसैले लुई भुटोनको सेल लागेको छ आउटलेटमा, अथवा लुई भुटोन आउटलेटमा एकदमै सेल लागिरहेको छ, अब गएर किन्नुपर्छ नयाँ नयाँ ब्यागहरू भनेर कसैले तपाईँलाई भन्छ भने त्यो कुरामा कतिको दम छ, त्यसमा सत्यता छ कि छैन? सत्यता बिल्कुलै छैन, किनभने लुई भुटोनको सामानमा कहिल्यै पनि सेल लाग्दैन। यो कुरो याद गर्नु होला, अल इयर राउन्ड एउटै प्राइस हुन्छ अरे, कहिल्यै सेल लाग्दैन लुई भुटोन आइटममा भनेर भनिएको छ। अनि उनीहरूको आफ्नो स्टोर आउटलेट स्टोर पनि हुँदैन, किनभने अरू कम्पनीले लुई भुटोनका सामानहरू बेच्ने गर्दछन्। एलभीमा भयङ्कर सेल लागेको छ र स्टोरमा अहिले फलानु ठाउँको यो स्टोरमा एकदमै सेल लागेको छ भनेर भनियो भने त्यो गलत हो, कि त्यो फेक आइटम हुनुपर्छ, नभए त्यस्तो हुनै सक्दैन। कहिल्यै सेल लाग्दैन, अल इयर राउन्ड एउटै प्राइस हुन्छ भनेर भनिएको छ। त्यही भएर कसैको लहै लहैमा लागेर नझुक्किनु होला। हुन त असल धेरैले ब्रान्डेड आइटमहरू बोक्न थालेका छन्। पहिले एकदम यदा कदा हामी माझ त्यति देखिन्थेन भनौँ, र अचेल सायद क्रय शक्ति बढेर पनि हुनसक्छ यस्तो, किनभने मानिसको पर्चेसिङ पावर बढ्दै गइसकेपछि र अलिकति स्तर उन्नति भइसकेपछि मानिसहरू त्यसतर्फ लाग्छन्। पहिले जे गर्दाखेरि पनि हुन्थ्यो, जस्तो लुगा लाउँदा पनि हुन्थ्यो, जस्तो ह्यान्डब्याग बोक्दा पनि हुन्थ्यो भने अहिले बिस्तारै त्यो अलिकति कमसल खालका ब्रान्डका सामानहरूमा आँखा लाग्दैन, सबैले ठुलै ठुलै सामानहरू मात्र हेर्ने गर्दछन्। अब यो खै समयको माग हो कि त्यही अनुरूप परिवर्तन हुँदै गएको हो कि यो हाम्रो सोचमा मात्रै परिवर्तन भएको हो? हुन त कसैले भन्ने गर्दछन् सिम्पल लिभिङ हाई थिङ्किङ भनेर, कहाँसम्म सत्य हो? तर त्यसलाई व्यवहारमा उतार्न सकिन्छ सकिँदैन, हुन त व्यक्ति विशेषको कुरा हो यो।

केहरसिंह लिम्बुको सम्झना. हिज म्याजेस्टी द सुल्तान्स कपमा आज बिहान भएको क्वार्टर फाइनल खेलको नतिजा हामीलाई प्राप्त भएको छ. क्वार्टर फाइनल खेलमा पुल एमा तेम्बुरोङ डिस्ट्रिक्ट भर्सेस रोयल ब्रुनाई नेभीको बीचमा भएको खेल थियो, जसमा रोयल ब्रुनाई नेभीले जितेको छ. त्यसै गरी पुल बीमा रोयल ब्रुनाई ल्यान्ड फोर्सेस भर्सेस टुटोङ डिस्ट्रिक्टको बीचको खेल रोयल ब्रुनाई ल्यान्ड फोर्सेसले जितेको छ. र आज दिनको 4:30 बजे सेमी फाइनल खेलहरू हुनेछन्. पुल एमा ब्रिटिस फोर्सेस ब्रुनाई भर्सेस रोयल ब्रुनाई नेभी अनि पुल बीमा रोयल ब्रुनाई ल्यान्ड फोर्सेस भर्सेस रोयल ब्रुनाई एयरफोर्सको बीचमा खेल हुनेछ. 4:30 बजे सुरु हुनेछ. हेर्न जानुहुनेछ ब्रिटिस फोर्सेस ब्रुनाईवासी. यिनै जानकारीका साथ आजको लागि हामी कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिनुपर्छ. जाँदा जाँदै सबिन राई एन्ड द फेयर रोको यो गीत सम्झन्छु, यहाँहरूलाई सुम्पन्छु अनि छुट्टिन्छु पनि कार्यक्रमबाट. यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि आज बिना गुरुङ आउनुहुनेछ मझेरी कार्यक्रम लिएर. म भने विदा हुन्छु. हस्त, नमस्ते, बाई.

0: अविरल वर्षाका कारण मुलुकभरका विभिन्न राजमार्ग पहिरो र हिलोका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ भने पहिरो पन्साएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका 11 घटे पाखा कान्ति लोकपथ सड़क खण्डमा बुधबार साँझ सड़क माथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। यस्तै काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्का खाँचेको पानीनी गाउँपालिका 2 साल झण्डी ढोडपाटन सड़क खण्डमा ढुङ्गा खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसैगरी सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका 4-0 किलोमा अरणीको राजमार्ग पहिरोले अवरूद्ध भएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई अदालतले थप 6 महिना कैद तोकेको हो। देशभर आज साउने संक्रान्ति स्नान दान र पूजा आराधना सहित मनाइँदैछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि दक्षिणायन पनि शुरू भएको छ। असार भ्रर कृषि कर्ममा व्यस्त भएपछि छाला सम्बन्धी रोगबाट बच्ने विश्वासका साथ विभिन्न औषधीय वनस्पति प्रयोग गरी लुतो फाल्ने परम्परा पनि आज मनाइन्छ। यस क्रममा नाङ्लो चटाउने शङ्ख फुक्ने घण्ट बजाउने र अगुल्टो फाल्ने चलन रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधनाको महिना मानिन्छ। यस अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ भने महिलाले हरियो चुरा र हरियो पहिरन लगाउने परम्परा छ। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी पहिरो बढ़िरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। असार मसान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ।
1: कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफल मध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9%, कर्णालीमा 60.2%, लुम्बिनीमा 59.6%, मधेसमा 57.9%, बागमतीमा 57.1% र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति फरक फरक भएको हो।
0: बेलायतले नेटोको पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउन नयाँ रक्षा सम्झौता अन्तर्गत एस्टोनियामा आफ्नो सैन्य उपस्थिति विस्तार गरेको छ। थप विकी टर्नरबाट।
2: The UK will increase troop numbers in Estonia from around 800 to 1200 by 2027, replacing its current armoured battle group with a new mobile anti-armour force equipped with advanced weapons, drones and highly mobile vehicles. The roadmap, signed in Tallinn, reflects on lessons from the war in Ukraine and aims to improve NATO's ability to deter Russian aggression.
0: अहिले समका खबर यति नै। नमस्कार।

नमस्ते, गुड मर्निङ अनि शुभ प्रभात सम्पूर्ण बिएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा प्यारा श्रोतालाई। तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने हामीलाई सुन्दै हुनुहुन्छ बिएफपीएस गोर्खा रेडियो अनि रेडियोको एकदमै विशेष कार्यक्रम मझेरी, कार्यक्रम प्रस्तोता बिना गुरुङको साथमा। हजुर श्रोता, आज रहेको छ शुक्रबार 17 जुलाई 2026। तदनुसार हजुर आज एकदमै स्पेसल दिन रहेको छ, साउनको 1 गते 2083 विक्रम सम्बत। हजुर श्रोता, आज भने श्रावण संक्रान्ति पनि मनाइँदैछ नेपालभरि, विश्वभरि छरिएका नेपालीहरूले पनि मनाउँदै हुनुहुन्छ होला। श्रावण महिनाको सुरुवातसँगै आज हामी हरियाली, परम्परा, संस्कार अनि यस महिनासँग जोडिएका केही तथ्य, रोचक तथ्यहरू कुराकानी पनि गर्ने नै छौँ। त्यसका साथसाथै आज भने हामी जेनेरेसन इस्यु को बारेमा चाहिँ चर्चा गर्ने नै छौँ। हामीलाई देश विदेश जताततैबाट सुन्दै हुनुहुन्छ र हामीसँग साथ दिनुहोस् आउने यो 3 घन्टे बसाइमा। हाम्रो मझेरी कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू बज्ने नै छन्, केही रोचक जानकारी तपाईँहरूसँगको केही कुराकानी गर्ने नै छु। हामीलाई साथ दिनुहोला। हामी बिएफबिएस गोर्खा ब्रुनाईबाट बोल्दैछौँ श्रोता अहिले, अनि अब लागौँ मौसम विवरणतर्फ। सेरियामा अहिलेको तापक्रम रहेको छ 29 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस। हजुर श्रोता, सेरिया ब्रुनाईको मौसम विवरण दिँदैछु म अहिले। सनी इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज भनेर अनुमान गरिएको छ। घमाइलो अन्तरालको साथसाथै मन्द गतिमा हावा बहनेछ। अब लागौ काठमाडौँ नेपालको मौसम विवरणको लागि। अहिले काठमाडौँमा 23 डिग्री सेल्सियस छ तापक्रम, अधिकतम तापक्रम रहनेछ 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 21 डिग्री सेल्सियस। हजुर, अनि थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर अनुमान गरिएको छ। हजुर, काठमाडौँको समय अहिले बिहानको समय रहेको छ 8 बज्नका लागि केवल 3 मिनट मात्र बाँकी रह्यो श्रोता। अब हामी लाग्नेछौँ लन्डन, युनाइटेड किङडम तर्फ। युनाइटेड किङडममा भने, लन्डनमा भने अहिले 3 बजेर 12 मिनट गएको छ र त्यहाँको तापक्रम भने अहिले 17 डिग्री सेल्सियस रहेको छ। अ क्लियर स्काई एन्ड अ लाइट विन्ड्स, एकदमै खुला आकाश अनि मन्द गतिमा हावा बहँदैछ लन्डनमा। र लन्डनमा चाहिँ सनराइज, सूर्योदय हुनेछ 5 बजेर 2 मिनटमा। हजुर श्रोता, हामीले कार्यक्रमको सुरुवातमा एकदमै मिठो गीतबाट सुरुवात गर्यौँ, कर्म ब्यान्डको यानी माया भन्ने गीतबाट। तपाईँहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। मझेरी कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, कसैलाई गीत समर्पित गर्न चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ भने पक्कै पनि नहिचकिचाउनुहोस्। कन्ट्याक्ट डिटेल्स म यो गीतपछि भन्ने नै छु, अहिलेको लागि भने सुन्नुहोस् आमैले भन्थे, विराज गौतम, राजेश पायल राई अनि अनु ढकालको आवाजमा।

सोचिनुहोला. दुईवटा नम्बर रहेका छन् 3224167 3220098. यसै गरी मिलिट्रीको लागि एक्सटेन्सन नम्बर रहेको छ 3284. इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com. अनि फेसबुकमा चाहिँ बिएफपिएस गोर्खा पेजमा जानुहोस् अनि मेसेन्जर मार्फत हामीसँग जोडिनुहोस्. हजुर श्रोता, आज कुरा गरौँ श्रावण महिनाको एक गते यानि कि श्रावण संक्रान्ति अर्थात् हरियाली, श्रद्धा अनि नयाँ आशाको महिनाको सुरुवात. आज भने सम्पूर्ण नेपालीहरूले चाहिँ पवित्र स्नान, शिव मन्दिरमा पूजा गर्ने, महिलाहरूले चाहिँ हरियो चुरा मेहन्दी लगाउने दिन अनि कहीँ कतै चाहिँ लुतो फाल्ने पनि पुरानो परम्परालाई निरन्तरता दिँदै आउनुभएको छ. सावन महिनाले चाहिँ हामीले प्रकृतिसँग एकदम नजिक रहन, मनलाई शान्त राख्न अनि सकारात्मक सोचका साथ नयाँ महिना सुरु गर्न भने प्रेरणा दिन्छ. हजुर श्रोता, अनि सानोको कुरा याद आयो. हामी चाहिँ गाउँ जाँदाखेरि चाहिँ हामीले जुन त्यो तिउरीको पातले चाहिँ हातभरि लगाउने चलन थियो अनि बाजे बजैहरूले चाहिँ लुतो फाल्नुहुन्थ्यो बेलुका. अनि अहिले पनि गाउँघरमा चाहिँ चलन छ नै होला. त्यो सम्झना आयो मलाई चाहिँ. अनि तपाईँहरूको विदेशमा हुने नेपालीहरूले चाहिँ कसरी मनाउँदै हुनुहुन्छ हामीसँग हामीलाई पनि बताइदिनुहोस् है त. हजुर, साउन महिना अनि हरिया चुरा अनि मेहेन्दीको कुरा त गरिहाल्यौँ. अब अन्जु पन्तले गाउनु भएको हरिया चुरा भन्ने गीत सुन्नतर्फ लागौँ न त है.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर श्रोता, सम्भोज मल्लको आवाजमा सुनिहाल्नुभयो एकदमै चर्चित गीत कुनै समयको गोरी सुनरे। फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहे तपाईँ बिएफबिएस गोर्खा रेडियोको एकदमै विशेष कार्यक्रम मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ, म प्रस्तुता बिना गुरुङको साथमा। आज भने धनराज राई दाईले चाहिँ भ्याउन नभएको कारणले गर्दाखेरि आज म चाहिँ मझेरीमा फेरि पनि उपस्थित भएकी छु र मलाई यो कार्यक्रमलाई सुनेर साथ दिनुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। हजुर श्रोता, आज भने हाम्रो हरेक दिन कुनै विषयवस्तुमा कुराकानी गर्नेछौँ। त्यस विषयमा आज भने जेनेरेसन ग्यापको बारेमा केही चर्चा गर्ने नै छु र यसका कारणहरू पनि बुझ्ने प्रयास गरौँ। पुस्ता बीचको दूरी अथवा जेनेरेसन ग्याप भन्नाले चाहिँ फरक उमेर समूहका मानिसहरू बीच सोच, व्यवहार, मूल्य मान्यता र जीवन अनुभवमा देखिने भिन्नता हो। यो दूरी उत्पन्न हुनुका मुख्य कारणहरू भने प्रविधिको तीव्र विकास, सामाजिक मान्यता र मूल्यमा परिवर्तन अनि आर्थिक तथा जनसङ्ख्यिक परिवर्तनले गर्दा नै हो। नयाँ पुस्ताले डिजिटल प्रविधि छिटो अपनाउने हुँदा पुरानो पुस्तासँग चाहिँ सञ्चार अनि बुझाइमा चुनौती आउन सक्छ। यसकारणले गर्दा प्रविधिको तीव्र विकासले पनि यो ग्याप अझै बढेर जान्छ। यसै गरी परिवारको संरचना फरक हुँदै आउँदैछ श्रोता। अहिले शिक्षा प्रणाली पनि परिवर्तन हुँदैछ र सामाजिक अपेक्षामा आएको परिवर्तनले पनि पुस्ताबीच गलतफहमीहरू बढाउन सक्छ। यसै गरी अहिलेको जेनेरेसनहरूको काम गर्ने शैली फरक छ। आयस्तर र करियर सम्बन्धी अपेक्षामा रहेको फरकले पनि पुस्ताबीचको दूरी भने बढाउँछ नै र यसको लागि प्रभावकारी उपायहरू चाहिँ के अपनाउन सक्छौँ भन्ने विषयमा चाहिँ हामी बाँकी अंशमा कुरा गर्ने नै छौँ। अहिलेको लागि भने भ्यौमाले गाएको भाइ भान्यो भन्ने गीत सुन्नुहोस्।

0: alibi benim.
1: Hazır. Bio Maligay Kutiu Paiv Hanu Shota. Shota Feribani Swagatsa, Karikrom Majerima, Moprasata, Bina Gurunko Satma. Hami Bani Kurakani Gordaithu, Generation Gap Kobarema, Yaniki Pusta Beach Koduri Kobarema. Providi, Oni Samajik Mule Maneta, Esigari Arthik Tata. जनसंख्यिक परिवर्तनको बारेमा त हामीले कुरा गरिहाल्यौं यस विषयमा चाहिँ यो सम्बन्ध हाम्रो पुस्ताहरू बीचको सम्बन्ध चाहिँ सुदृढ बनाउन चाहिँ के प्रभावकारी उपायहरू अपनाउन सक्छौं भन्ने विषयमा कुरा गरौं अब यसको लागि सबैभन्दा पहिले भनेको कुनै पनि पुस्ताउ बीच आफ्नो आमा बाबा आफ्नो बाजे बजे बीच चाहिँ सुधार गर्ने भनेको नै कम्युनिकेसनबाट हो संवादबाट हो त्यसकारणले सक्रिय रूपमा सुन्ने र सहानुभूति देखाउने बानी गर्नुहोस् अरूको कुरा ध्यानपूर्वक सुन्ने भावना बुझ्ने अनि पूर्वाग्रह चाहिँ नराख्नुहोस् यसै गरी व्यक्तिगत अनुभव र दृष्टिकोणबारे खुला रूपमा छलफल गर्ने वातावरण बनाउनुहोस् हजुर हामीभन्दा अघिका पुस्ताहरूले जे भोगेर आउनुभयो सिकेर आउनुभयो उहाँहरूको जीवनमा लागू हुन्थ्यो त्यस कारणले गर्दाखेरि उहाँहरूले दिनुभएको ओपिनियनहरूलाई पनि हामीले चाहिँ रेस्पेक्ट भने गर्नु नै पर्ने हुन्छ अनि उहाँहरू कहाँबाट आउँदै हुनुहुन्छ कुन सोचबाट चाहिँ यस्तो कुरा गर्दै हुनुहुन्छ भन्ने कुरामा चाहिँ खुला रूपमा छलफल गर्ने वातावरण बनाउनुहोस् यसै अनुसार हरेक पुस्ता अनुसार चाहिँ नयाँ वर्ड टर्मिनोलोजीहरू आइरहेका हुन्छन् स्ल्याङहरू चाहिँ उत्पन्न भइरहेको हुन्छ जुन हामीले एकदमै सोसियल मिडियाहरूमा देख्न सक्छौँ हामीले कति कुरा चाहिँ बुझ्न पनि गाह्रै हुन्छ यस्तो अवस्थामा पनि आवश्यकता अनुसार सरल भाषा प्रयोग गर्नुहोस् अनि प्रत्यक्ष तथा डिजिटल दुवै माध्यम प्रयोग गर्दाखेरि चाहिँ यस्ता सरल भाषाको चाहिँ प्रयोग गर्ने बानी बसाल्नुहोस् सबै आफ्ना विचार चाहिँ निर्धक्क रूपमा खुला रूपले राख्नुहोस् अनि आफ्ना आमा बुबा अनि अन्य व्यक्ति जोसँग चाहिँ हाम्रो पुस्ताको जेनेरेसन ग्याप छ उहाँहरूसँग चाहिँ सुरक्षित वातावरण चाहिँ सृजना गर्नुहोस् खुला संवादको लागि हजुर यो थियो केही उपायहरू प्रभावकारी उपायहरू जेनेरेसन ग्यापलाई चाहिँ कम बनाउन अथवा सम्बन्ध चाहिँ सुदृढ बनाउनलाई अब यो कुराकानी यहीँ छोडौँ श्रोता अब भने गीत सङ्गीततर्फ नै लागौँ एकदेव लिम्बूले गाउनुभएको चमेली सुन्नुहोस्

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFPS गोरखा रेडियो।

हजुर श्रोता, वाङदेन शेर्पाको आवाजमा यो निकै नै चर्चित गीत र माइलो गीत जुन हेरी सुनिहाल्नुभयो। हजुर श्रोता, अहिले ब्रुनाईमा भने 11 बज्नका लागि 16 मिनट बाँकी रह्यो र भोलि हुन गइरहेको हिज म्याजेस्टी द सुल्तान कपको लागि को रेडी हुनुहुन्छ? भोलि भने हाम्रो ग्यारिसन स्पोर्ट्स पिचमा चाहिँ 18 जुलाईको दिन भोलि शनिबार दिउँसोको 2:30 बजेदेखि 6:30 बजेसम्म हुन गइरहेको छ हिज म्याजेस्टी द सुल्तान्स कप। हजुर, यसका साथसाथै दिदी बहिनीहरू अथवा सबै सम्पूर्ण बिएफपी परिवार जसलाई चाहिँ स्विमिङ सेसनमा चाहिँ भाग लिनु मन छ, स्विमिङ आफ्नो फिटनेस बढाउनु मन छ अनि स्विमिङ सिक्नु मन छ पहिलोचोटि भने चाहिँ 12 स्विम सेसनमा पक्कै पनि भर्ना हुनुहोस्। यो चाहिँ हरेक सोमबार बेलुकीको 5:00 बजेदेखि 6:00 बजेसम्म 1 घन्टे स्विमिङ सेसन हुन्छ हाम्रो ग्यारिसन पुलमा र यो एकदमै फ्री हो बिएफपी परिवारको लागि। त्यसकारणले इच्छुक हुनुहुन्छ भने चाहिँ 12 स्विम सेसन चाहिँ पक्कै पनि जानुहोस्। हजुर श्रोता, आज हामी साउने सङ्क्रान्तिको कुरा गर्दैथ्यौँ। हरियो चुरा, हरियो मेहेन्दीबाट हरियो नै हुन्छ, तर आजकल चाहिँ विभिन्न रङका पनि हुन्छ। कोही मेहेन्दीहरू चाहिँ केमिकल युक्त हुन्छ अनि ठस्स गनाउने हुन्छ। मेरो विचारमा चाहिँ नर्मल त्यो ग्रिन खालको मेहेन्दी चाहिँ अझ उपयुक्त हुन्छ होला आफ्नो छालाको लागि पनि। अनि यसका साथसाथै आज व्रत लिनुभयो होला, मन्दिर धाउनुभयो होला अनि हुन्छ नि सबैलाई शुभकामना बाँड्नुभयो होला पक्कै पनि। र आजको दिन हामीलाई सुनेर साथ दिनुभएकोमा ड्युटीबाट हुन्छ नि तपाईँहरू सम्पूर्ण बिएफपीएस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोता, नेपाल, युके, ब्रुनाई सम्पूर्ण श्रोताहरूलाई चाहिँ सकेसम्म एकदमै मिठो मिठो गीत सङ्गीतहरू, एकदमै अपबिट खालको म्युजिकहरू सुनाएर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिने चाहिँ फुल प्रयासमा छु। र यसका साथसाथै काम लाग्ने जानकारी अनि मुडलाई फ्रेस बनाइदिने कुराहरू पनि लिएर आएकी छु। त्यसकारणले घरमा हुनुहुन्छ, काममा हुनुहुन्छ, गाडी चलाउँदै हुनुहुन्छ भने चाहिँ हामीलाई सुनेर साथ दिनुहोला अनि भरपूर मनोरञ्जन लिनुहोला। यसको साथसाथै युकेतिर चाहिँ नाइट सिफ्टमा हुनुहुन्छ होला कतिपय श्रोताहरू, कफीको भरमा आँखा खुला गरिराख्नु भएको छ होला। त्यसको साथसाथै बिएफपीएस गोर्खा रेडियोमा बस्ने गीत सङ्गीतबाट पनि मुडलाई अझ हल्का बनाउनुहोस् अनि थकान चाहिँ मेटाउनुहोस् भन्दै अब बज्न गइरहेको गीतको बोल भने डोको बुन्ने रहेको छ केहर सिंह लिम्बूको आवाजमा।

हजुर केहर सिंह लिम्बूको आवाजमा सुन्नुभयो डोको बुन्ने। हजुर श्रोता, आज श्रावण महिनाको एक गते श्रावण संक्रान्ति पनि रहेको छ अनि यसै विषयमा हामीले कुरा गरेको थियौँ, लुतो फाल्ने विषयमा। अनि लुतो फाल्ने चाहिँ नेपालका विशेष गरी पहाडी समुदायमा चाहिँ साउने संक्रान्तिका दिन मनाइने पुरानो सांस्कृतिक परम्परा हो। यस परम्परा अनुसार चाहिँ असारभर वर्षा, हिलो अनि आर्द्र मौसमका कारण छालामा देखिने लुतो, दाँत अनि चिलाउने, फोका आउने अथवा अन्य छाला सम्बन्धी समस्याहरू चाहिँ टाढा हुन् भन्ने कामनाका साथ यो चलन बसेको भने मानिन्छ। अनि साझा पक्ष मानिसहरूले चाहिँ काँडेदार वा औषधीय गुण भएका बोट बिरुवाका हाँगाहरू जस्तै अगेना, पिडालुका पात, कन्डेल लगायत स्थानीय रूपमा पाइने बिरुवा लिएर चाहिँ शरीर वरिपरि घुमाउँछन् अनि त्यसपछि ती हाँगाहरू घरको छानो वा चौबाटोमा फाल्दै लुतो जा भन्ने चलन पनि छ। यसले रोग, अशुभ शक्ति अनि नकारात्मकता घरबाट बाहिर जाओस् भन्ने सांस्कृतिक विश्वास पनि झल्काउँछ। र श्रोता, यसको वैज्ञानिक पक्ष पनि रहेछ। लुतो फाल्नाले आफैमा छालाको रोग चाहिँ निको हुने होइन, तर यस वर्षायाममा चाहिँ छालाको स्वास्थ्यप्रति सचेत गराउने सांस्कृतिक अभ्यास पनि को प्रतीकको रूपमा हामी मान्छौँ आजको दिन। अनि यसै गरी प्रयोग गरिरहने केही स्थानीय वनस्पतिमा चाहिँ औषधीय गुण हुनसक्छ र यस परम्पराले चाहिँ त्यससँग पनि त्यो औषधीय आयुर्वेदिक गुणको पनि सँग पनि जोडिएको भन्ने मूल्य मान्यता भने छ। साथै यो नयाँ महिनाको सुरुवातमा भने रोग व्याधि र दुःखलाई चाहिँ विदाई गरेर नयाँ सुरुवात गर्ने यो चाहिँ एउटा एकदमै राम्रो संस्कार पनि हो हाम्रो नेपाली समाजको। त्यसकारणले गर्दा आजको दिन हरिया चुरा, हरियो मेहन्दी अनि मिठो मिठो खानुहोस्। लुतो फाल्ने परम्परा छ भने अझै पनि निरन्तरता दिनुहोस् किनभने यस पछाडि परम्परागत मान्यता पनि छ अनि हाम्रो विशेष गरी नेपाल चाहिँ एउटा कृषि प्रधान देश भनेर चिनिन्छ। अनि अहिले त छैन होला तर मैले पढ्दाखेरिसम्म चाहिँ हामी चाहिँ कृषि प्रधान देश नै भनेर पढ्थ्यौँ। सो हामी धेरै चाहिँ 80% नै किसानी भएको कारणले गर्दाखेरि यसले चाहिँ हाम्रो स्वास्थ्यप्रति पनि एउटा सचेतना जोडिएको पर्वको रूपमा मनाइन्छ। त्यसकारणले यहाँहरू सम्पूर्णलाई ह्याप्पी साउने संक्रान्ति। यति भन्दै अब अर्को मिठो गीत सुन्नतर्फ लागौँ श्रोता। महेश काफले अनि अस्मिता अधिकारीको आवाजमा कटर कटरमा।

हजुर, कट्टर कट्टरमा महेश काफ्ले अनि अस्मिता अधिकारीको आवाजमा सुन्नुभयो निकै नै रमाइलो गीत श्रोता। हजुर श्रोता, अब भने मैले कार्यक्रम मझेरीको पहिलो घन्टे पसाइबाट बिदा माग्ने बेला भइसकेको छ। श्रोता, अब भने बज्न गइरहेको गीतको बोल रहेको छ ओएमजी स्पार्कले गाएको उठ्यो बस्यो। यो चाहिँ एकदमै सपोर्टिभ भाइब्स आउने गीत रहेको छ। यस गीत पश्चात नेपालबाट प्रसारण हुने 11 बजेको समाचार सुन्नुहुनेछ। त्यस लगत्तै म फेरि पनि तपाईँहरूको प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु मझेरीको दोस्रो घन्टे बसाइमा।

सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो। यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो, तर जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्के नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय सांसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। अविरल वर्षाका कारण मुलुकभरका विभिन्न राजमार्ग पहिरो र हिलोका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ भने पहिरो पन्साएपछि बिहानैदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका 11 घट्टेपाखा लोकपथ कान्ति लोकपथ सड़क खण्डमा बुधबार साँझ सड़कमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। यस्तै काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच इलाम नगरपालिका 9 राजदुवाले स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका र 2 साल झण्डी ढोर पाटन सड़क खण्डमा ढुङ्गा खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी सिन्धुपाल्चोक उपटेकोशी गाउँपालिका 4-0 किलोमा अरनीको राजमार्ग पहिरोले अवरूद्ध भएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशका सबै जिल्ला पूर्ण खोपसन स्थित घोषणा भएका छन्। पछिल्लो पटक असार 25 गते नवलपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मेदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ। पहिलो पटक 2075 सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि वर्षेनी हरेक स्थानीय तह जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको हो। जन्मेदेखि 23 महिना उमेर समूहका बालबालिकाले 13 प्रकारका रोग विरूद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनु भएको छ। कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी खोज र खोप अभियान सञ्चालन गर्ने गरिएको छ। खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन्। मातृ तथा नव शिशु मृत्यु दर घटाउन पूर्ण खोप अभियानले सहयोग पुर्याइरहेको खोप अधिकृत लम्सालको भनाइ छ। गण्डकीका झण्डै 25,000 बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाले 4 सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप 4 विद्यालयमा कक्षा घटाउने निर्णय गरेको छ। नगरपालिकाले विद्यालय समायोजन दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार 28 गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी संख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउन साइजिङ गरिएको हो। निर्णय अनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय बस दिया, बीपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय टेडुवा, गौरीशंकर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय बुटाबारी र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा समायोजन गरिनेछ। त्यस्तै हाल कक्षा 5 सम्म सञ्चालन हुँदै आएका शक्ति शुक्ला फाटा, कृष्ण प्रसाद र सरस्वती आधारभूत विद्यालयमा अब कक्षा 1-3 सम्म मात्र पठन पाठन सञ्चालन गरिनेछ। नगरपालिकाले विद्यालय समायोजन तथा कक्षा घटाउने निर्णयबाट शैक्षिक स्रोत साधनको प्रभावकारी उपयोग, शिक्षक दरबन्दीको उचित व्यवस्थापन तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बेलौरी नगरपालिकामा हाल 17 आधारभूत विद्यालय, 14 माध्यमिक विद्यालय र 2 सामुदायिक क्याम्पस सञ्चालनमा छन्। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। खबर यति नै,
नमस्कार।

हजुर नमस्कार, शुभ प्रभात, गुड मर्निङ सम्पूर्ण बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका श्रोतालाई म प्रस्तुता बिना गुरुङको तर्फबाट अनि पुनः स्वागत छ विशेष कार्यक्रम मजेरी कार्यक्रममा। हाम्रो मजेरी कार्यक्रम सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि 1 बजेसम्म सञ्चालन हुने गर्दछ। नेपाल, ब्रुनाई, युके, युएसए र विश्वका हरेक कुनाबाट हामीलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद र आशा छ कार्यक्रमको अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहुनेछ, किनभने मैले ल्याएकी छु मिठा मिठा गीत संगीत, केही रोचक प्रसङ्ग, यसका साथसाथै जानकारीमूलक केही तपाईँलाई फाइदा हुने जानकारीहरू पनि लिएर आएकी छु। हजुर, हामीले कार्यक्रममा एकदमै रमाइलो गीत लेजेन्डरी सिङ्गर उदित नारायण झाको आवाजमा सुन्यौं, सरर सरर। हजुर श्रोता, आजको दिन रहेको छ साउने संक्रान्ति, यानि कि साउन महिनाको 1 गते। यसै गरी इन्टरनेसनली भने आज डे अफ इन्टरनेसनल क्रिमिनल जस्टिस अथवा अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवस भनेर चाहिँ मनाइन्छ। हजुर, अहिलेको यो दिवस चाहिँ विश्वभर अन्तर्राष्ट्रिय फौजदारी न्यायको प्रवर्धन गर्न तथा युद्ध अपराध, नरसंहार र मानवता विरुद्धका गम्भीर अपराधमा न्याय सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको भूमिकाप्रति जनचेतना बढाउन मनाइन्छ। हजुर श्रोता, अहिलेको समय भनेको चाहिँ हामीले इङ्ग्लिस पनि धेरै धेरै प्रयोग गर्ने भएका कारणले गर्दाखेरि केही नेपाली शब्दहरू भने शब्दको अर्थ भने नबुझ्ने अवस्था आइसकेको छ। त्यस कारणले गर्दाखेरि म चाहिँ पहिला नेपाली होइन कि पहिला नेपाली भनेर पहिला इङ्ग्लिस भनेर नेपाली होइन कि पहिला नेपाली भनेर चाहिँ इङ्ग्लिस चाहिँ उल्था गर्नुपर्ने अवस्था पनि आइसकेको छ। त्यस कारणले आज भने विश्व इमोजी दिवस पनि रहेको छ, द्याट मिन्स वर्ल्ड इमोजी डे। यो भने अलि रमाइलो अनि अनौपचारिक दिवस हो। सन् 2014 इमोजीपेडियाले यसको सुरुवात गरेको थियो, जुलाई 17 रोजिनुको कारण भने अधिकांश डिजिटल क्यालेन्डर इमोजीमा यही मिति देखाइने भएकाले हो। अनि आजको दिन चाहिँ मानिसहरूले इमोजी मार्फत आफ्ना भावना व्यक्त गर्ने, नयाँ नयाँ तरिका साझा गर्दै मनाउने भने गर्छन्। हजुर, म पनि अब मिलेनियल भएको कारणले गर्दा होला एकदमै इमोजीहरू चाहिँ प्रयोग गर्छु म मेसेजेसहरूमा, अनि इमोजीहरू प्रयोग गर्दाखेरि चाहिँ कतिको अलिकति इमेच्योर देखिन सक्छ। तपाईँले विचार गर्नुभएको छ कि छैन, यदि तपाईँले डङ्ग एउटा के अरे सेन्टेन्स लेख्नुभयो भने चाहिँ कस्तो सिरियस देखिन्छ भने त्यहाँनिर इमोजीहरू राख्नुभएको छ भने चाहिँ तपाईँको इमोसन्सहरू पनि झल्किएको हुन्छ नि त त्यसमा, अनि त्यस कारणले गर्दाखेरि चाहिँ मिसअन्डरस्ट्यान्डिङ अलिक कम हुन्छ जस्तो लाग्छ मेरो आफ्नै अनुभवमा पनि। र तपाईँहरूले कतिको प्रयोग गर्नुहुन्छ इमोजी? अब कसैको बर्थडे भयो भने केकको इमोजी होइन, अब कन्फेटीहरू उडाएको त्यस्तोहरू गर्नु पर्यो, कसैलाई जोक गर्दै हुनुहुन्छ भने विङ्क गरेको इमोजी युज गर्नुहुन्छ होला, नत्र भए त त्यहाँनिर ठुलो मिसअन्डरस्ट्यान्डिङ हुन्छ। एनिवे श्रोता, यो थियो आजको केही औपचारिक अनि केही अनौपचारिक विश्व दिवसहरू जुन मैले तपाईँहरूलाई साझा गरेँ। अब भने हामी कार्यक्रमलाई निरन्तर गर्छौँ मिठो गीत सङ्गीतले नै। अब बस्ने गीतको बोल भने रहेको छ भो भो मिस्टर भान्जा अनि सुमिना लोकको आवाजमा, इन्जोय गर्नुहोस्।

हजुर भो भो मिस्टर भान्जा अनि सुमिना लोकको आवाजमा सुन्नुभयो यो एकदमै रमाइलो गीत। श्रोता अहिले ब्रुनाईमा 11:17 गएको छ अनि तपाईँहरू चिया कफी खाँदै हुनुहुन्छ होला। युकेतिर अहिले बिहान नै छ, सायद नाइट ड्युटीमा हुनुहुन्छ होला हामीलाई सुन्दै हुनुहुन्छ भने। अनि यसै गरी नेपालमा पनि 2 घन्टाको मात्रै फरक छ, त्यस कारणले अहिले चिया कफी खाएर ब्रेकफास्ट खाएर बस्नुभयो होला। र यही चिया कफीकै बारेमा चाहिँ सानो

सम्म बढी देखियो भनेर चाहिँ देखाइएको छ अनुसन्धानमा। त्यस कारणले गर्दाखेरि तपाईँहरूले कति कप खानुहुन्छ अनि त्यसलाई चाहिँ कसरी खानुहुन्छ भन्ने कुराले पनि आफ्नो स्वास्थ्यमा चाहिँ धेरै असर पार्ने रहेछ भन्ने चाहिँ यो अनुसन्धानले देखाउँछ। त्यसकारणले कफी चिया पिउनु चाहिँ समस्या चाहिँ होइन, तर अत्यधिक तातो अवस्थामा चाहिँ पिउनु समस्याको कारण हुन सक्छ भनेर चाहिँ यो अध्ययनले जनाएको छ। यसै गरी 8 कपै भन्दा चाहिँ माथि नपुर्याउनुहोस् भन्ने सुझाव सल्लाह दिन चाहन्छु। अब कफीमा पनि अब क्याफिन तत्त्व हुन्छ जसले गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ एडिक्टेड हुन्छ। यो अब धेरै नराम्रो त होइन, तर पनि यसको मात्रा चाहिँ बढी भयो भने चाहिँ यसले स्वास्थ्यमा पनि एकदमै असर पुर्याउने हुन्छ। यो इसोफेजियल स्क्वामस सेल कार्सिनोमाको जोखिम भने तपाईँले बढाउँदै जानुहुन्छ यदि तपाईँले 8 कपभन्दा बढी अनि एकदमै तातो तातो पिउने बानी गर्नुभयो भने। हजुर, यो थियो एउटा रोचक जानकारी तातो तातो चिया कफीको बारेमा। अब भने गीत सङ्गीततर्फ नै लागौँ। लाउरे अनि लिल बुद्धले गाएको च्याङ्बा सुन्नुहोस्।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, यावेस थापा, भेक अनि विजयनको आवाजमा सुन्नुभयो एकदमै चर्चित रमाइलो गीत जब कान्छे आत्तिन्छे। हजुर श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोको विशेष कार्यक्रम मझेरी। र अहिले हामी मझेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ। अहिले ब्रुनाईमा भने समय 11:27 गएको छ। हजुर श्रोता, बाल बालिकाहरूको बिदा छ, मम्मीहरू पनि फ्री नै हुनुहुन्छ होला अहिले, अनि टेन्सन पनि छ होला बाल बालिकाहरूलाई चाहिँ कता लाने, के लाने, अनि कस्तो क्रियाकलापहरूमा चाहिँ बिजी राख्ने भन्ने विषयमा एकदमै बिजी व्यस्त। तर केही छैन, हाम्रो ब्रुनाईमा पनि धेरै घुम्ने खेल्ने ठाउँहरू धेरै नै छन्। अब J16 को प्लेग्राउन्डहरू चाहिँ अहिलेको लागि बन्द छ, तैपनि सेरियामा चाहिँ खेल्ने ठाउँहरू प्रशस्तै छन्। यसै गरी तपाईँहरू अन्य H15 को प्लेग्राउन्डमा पनि लान सक्नुहुन्छ। र डिजिटल जमाना भएको कारणले गर्दाखेरि चाहिँ बालबालिकाहरूलाई चाहिँ धेरै टिभी हेर्ने, आइप्याड हेर्ने कामहरूबाट चाहिँ सकेसम्म जोगाउनुहोस्, किनभने उनीहरूले बिदामा चाहिँ केही कुरा नयाँ सिक्ने, सिकाउने, आफ्नो बाबाआमासँग क्वालिटी टाइम बिताउने समय हो। त्यस कारणले गर्दाखेरि यो कुरामा पनि ध्यान दिनुहोस् है त अभिभावकज्यूहरू। र हामी एडल्ट्सहरूको लागि भने आजकल जीवन धेरै सजिलो भएको छ, खाना अर्डर गर्नेदेखि लिएर बैङ्किङ, मनोरञ्जन, सबै कुरा चाहिँ हाम्रो मोबाइलमै उपलब्ध हुन्छ। अनि यही कम्फर्टले गर्दाखेरि चाहिँ अर्को चुनौती पनि बढिरहेको छ, हामी चाहिँ घन्टौँसम्म सामाजिक सञ्जालमा स्क्रोल गर्ने बानी चाहिँ बढ्दछ, जसलाई चाहिँ एउटा टर्म कोइन गरेको छ, त्यसलाई चाहिँ डुम स्क्रोलिङ भनिन्छ। श्रोता, टिकटक, रिल्स अनि छोटो भिडियोहरू हेर्दा हेर्दै कहिले 10 मिनट, कहिले 1 घन्टा बित्दैको भने हामीलाई थाहै हुँदैन। शरीर भने एकै ठाउँमा बसिरहन्छ, हिँडडुल भने स्वाट्टै घट्छ, अनि व्यायाम पनि छुट्छ, समय पनि खेर जान्छ। त्यसैले सामाजिक सञ्जालले चाहिँ हाम्रो घर परिवारलाई जोड्ने, देश विदेशमा भएका परिवारजनहरू आफ्नो देशसँग जोडिने एकदमै उपाय हो, यो एउटा संचार हो, जसले गर्दाखेरि चाहिँ हाम्रो यो संसारलाई चाहिँ सानो बनाएको छ। त्यस कारणले सामाजिक सञ्जाल चाहिँ टोटली छोड्नुपर्छ भन्ने पनि होइन, तर हामीले चाहिँ स्मार्ट भएर प्रयोग गर्नुपर्छ भन्ने कुरामा चाहिँ अलि बढी जोड दिनुपर्छ जस्तो लाग्छ। श्रोता, हामीले चाहिँ आवश्यक अनावश्यक कुराहरू चाहिँ छानेर हेर्ने पानी गर्नुपर्छ, समयको सीमा तय गर्नुहोस्, अनि आफ्नो प्रत्येक दिन कम्तीमा आफ्नो लागि, आफ्नो स्वास्थ्यका लागि भने छुटाउन नबिर्सिनुहोस्। त्यसको लागि हिँडुल गर्न सक्नुहुन्छ, स्ट्रेचिङ गर्न सक्नुहुन्छ, योगा, व्यायाम, एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ, नेचर वाकिङ, हाइकिङमा जान सक्नुहुन्छ। त्यस कारणले अहिलेको यो सामाजिक सञ्जाललाई चाहिँ एकदमै आफ्नो कन्ट्रोलमा, सामाजिक सञ्जालले आफूलाई कन्ट्रोल नभइकन आफूले चाहिँ कन्ट्रोल गरेर चाहिँ पक्कै पनि प्रयोग गर्नुहोस् श्रोता। र यस विषयमा हाम्रो बालबालिकाहरूलाई पनि नछुटाउँ, उनीहरू पनि यस्तै डुम स्क्रोलिङमा चाहिँ धेरै व्यस्त हुन सक्छ बिदा भएको बेलामा, त्यस कारणले यसमा चाहिँ एकदमै निगरानी राख्नुहोला। अझै यति भन्दै अब भने धेरै डुम स्क्रोलिङ नगर्नुहोस्, गीत सङ्गीत सुन्नुहोस् अनि नाच्नुहोस्। महेश काफ्ले अनि मेलिना राईको आवाजमा नाच फिरिरी।

हजुर श्रोता, नाच फेरी यो गीत भने महेश काफ्ले, मेलिना राई अनि नरेश जङ्कुवरको स्वरमा रहेको एउटा लोक फ्युजन गीत थियो अनि यो एकदमै चर्चित गीत पनि, किनभने हरेक माहौलमा चाहिँ यो गीत चाहिँ बजाउन मिल्ने, विवाह व्रतबन्ध होइन बर्थडेज पार्टिजहरू अनि घरमा होइन ग्यादरिङहरूमा पनि एकदमै रमाउने खालको गीत रहेको थियो। हजुर, यो गीतसँगै अब अर्को गीत सुन्ने पालो भएको छ। श्रोता अस्मिता अधिकारीले गाउनु भएको छ सुनिल गिरीको, आई थिङ्क यो फिमेल भर्जन हो यो, को होला त्यो भन्ने गीतको। एकदमै मिठो गीत छ, सुनेर इन्जोय गर्नुहोस्।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर श्रोता, भागी जाने सल्लाह सुनिता थेगिम अनि नोगेन हाङ सरुम्बाको आवाजमा सुनिहाल्नुभयो यो एकदमै लोकप्रिय अनि मिठो गीत। कार्यक्रम मजेरी सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत। फेरि पनि तपाईँ हुनुहुन्छ कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा। आज भने हिजो र आज चाहिँ मैले धनराज दाईको सट्टामा चाहिँ मजेरी कार्यक्रम सञ्चालन गर्दैछु। आशा छ तपाईँहरूलाई मैले ल्याएका कन्टेन्ट्सहरू गीतहरू मन परिरहेको छ। अनि यदि तपाईँलाई मन परेको गीत सुन्न सुनाउन चाहनुहुन्छ भने चाहिँ पक्कै पनि हामीलाई सम्पर्क गर्नु भने नहिचकिचाउनुहोस्। हजुर श्रोता, बालबालिकाको विदा पनि सुरु भइसक्यो र यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा भने दाजुभाइहरूको ड्युटी भने सुचारू नै छ, उहाँहरूको विदा चाहिँ अलि पछि हुँदैछ। र यसै सन्दर्भमा चाहिँ आजको विषय पनि जेनेरेसनल इस्यु भएको कारणले गर्दाखेरि कुरा गर्न चाहे बालबालिकाको खेलौनाको सम्बन्धमा। एक समयमा चाहिँ हामी बालबालिकाको खेलौना भन्न साथ डन्डीबियो, गट्टा, चुङ्गी, काठका गाडी, कपडाको गुडिया अनि आफैले बनाएको खेलौना चाहिँ सम्झिन्थ्यौँ। हामी पनि यिनै खेलौनाहरू खेलेर हुर्केर आएका हौँ। अनि साथीहरूसँग चाहिँ खुला मैदानमा चाहिँ बढी दौडिने, खेल्ने, रमाउने चाहिँ गर्थ्यौँ। तर आज भने समय फेरिएको छ। नयाँ पुस्ताको लागि चाहिँ भने हात हातमा रिमोट कन्ट्रोल कार, रोबोट अनि इलेक्ट्रोनिक खेलौना, ट्याब्लेट, मोबाइल गेम, भिडियो गेमहरू चाहिँ बढी देखिन्छ आजभोलि चाहिँ। अनि यी खेलौनाले नयाँ सिपहरू सिकाउन मद्दत गरे तापनि लामो समय स्क्रिनमै बिताउँदा चाहिँ शारीरिक गतिविधि कम हुन जान्छ। त्यस कारणले गर्दाखेरि हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका बालबालिकाहरूको लागि भने आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्टले चाहिँ समर प्रोग्राम्सहरू चाहिँ सञ्चालनमा ल्याइराख्नु भएको छ। अनि यसको लागि तपाईँ इन्टरनेसनल हाई ब्लक स्पटमा गएर पनि हेर्न सक्नुहुन्छ। सिग्नलको बिएफबी परिवारको सिग्नल एपमा गएर त्यहाँ पनि यो देख्न सक्नुहुन्छ। तर छोटकरीमा जानकारी दिन चाहे श्रोता, समर प्रोग्राम चाहिँ यही जुलाईको 20 तारिकबाट 23 तारिकसम्म हुने कार्यक्रमहरूमा चाहिँ चिटच्याटमा हुन गइरहेको यो गतिविधिहरूमा चाहिँ अन्डर 5 प्यारेन्ट एन्ड टोडलर्सको लागि चाहिँ सोमबारको दिन बिहानको 10 बजेदेखि 12 बजेसम्म सञ्चालन हुनेछ। प्रत्येक बच्चाले 2 ब्रुनाई डलर लानुपर्ने हुन्छ। यसै गरी मङ्गलबारको दिन यानि कि 21 जुलाईमा भने युथ क्लब हुन गइरहेको छ। स्कुल इयर चाहिँ 1-3 लागि बिहान 10 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। अनि प्रति बच्चा चाहिँ 4 ब्रुनाई डलर चाहिँ लानुपर्ने हुन्छ। यसै गरी युथ क्लब स्कुल इयर 4-8 लागि चाहिँ दिउँसोको 2-4 चिटच्याट कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। र यसै गरी वेन्सडे बुधबारको दिन 22 जुलाईको दिन भने फ्यामिली क्राफ्ट हुन गइरहेको छ। टोट ब्याग डेकोरेसन, प्रति व्यक्ति चाहिँ 6 ब्रुनाई डलर लानुहोस्। बिहानको 10-12 चिटच्याट कम्युनिटी सेन्टरमा। यसै गरी त्यसै दिन बुधबारको दिन भने युथ क्लब स्कुल इयर 7-11 लागि समय रहेको छ। 2-4 चिटच्याट कम्युनिटी सेन्टरमा। यसै गरी अन्तिम दिन हप्ताको चाहिँ थर्सडे यानि कि बिहिबार 23 जुलाईमा भने अन्डर 5 प्यारेन्ट्सको प्यारेन्ट्स एन्ड डटर सेसन हुन गइरहेको छ। बिहानको 10-12 यो चाहिँ मुमङ कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। र प्रति बच्चा 2 ब्रुनाई डलर भने लानुपर्ने हुन्छ। यो जानकारी पछि हामी गीत सङ्गीततर्फ नै मरौँ। यो गीत बज्न गइरहेको गीत भने समीक्षा अधिकारी अनि ब्रिजेश श्रेष्ठको आवाजमा मुटुमै बसेछ।

हजुर श्रोता, मोटुमै बसेछ समीक्षा अधिकारी अनि ब्रिजेश श्रेष्ठको आवाजमा सुनिहाल्नुभयो। समय अहिले ब्रुनाईमा 12 बज्नका लागि केवल 10 मिनट बाँकी रह्यो श्रोता, र यस्तै गीत संगीतको लहर भने जारी नै छ। अब भने अर्को गीत सुनाउँछु। यो गीतको बोल रहेको छ काली काली एसटी म्यान फिचरिङ यङ 22 अनि बिग नोर्जाको आवाजमा। इन्जोय गर्नु।

हजुर, काली काली एस्टी म्यान फिचरिङ यङ 22 अनि बिग नोर्जाको आवाजमा सुन्नुभयो यो गीत। हजुर, बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत। हामी छौँ मजेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा र समय भने अहिले 12 बज्नका लागि केवल 6 मिनट बाँकी रह्यो श्रोता ब्रुनाईमा। र युके अनि नेपालका श्रोताहरूको लागि एकदमै गुड मर्निङ। भर्खरै उठ्दै हुनुहुन्छ होला, चिया कफी पिउँदै हुनुहुन्छ होला। हामी भने मजेरी कार्यक्रम चलाउँदैछौँ। हामीलाई सुन्नको लागि जोडिनु भएको छ भने स्वागतम फेरि पनि। हजुर, अबको दोस्रो घन्टे बसाइबाट पनि बिदा लिने बेला भइसकेको छ श्रोता। र अब बज्ने गीतको बोल भने रहेको छ पिच रोड, समीर आचार्य अनि विद्या तिवारीको आवाजमा। इन्जोय गर्नुहोस्। त्यसपछि नेपालबाट प्रसारण हुने 12 बजेको, यहाँ ब्रुनाईको लागि 12 बजेको नेपाली समाचार सुने लगतै अब त्यसपछि हाम्रो मजेरी कार्यक्रमको तेस्रो घण्टामा म फेरि पुनः उपस्थित हुने नै छु। अहिलेको लागि भने बिदा दिनुहोस्। तपाईँको दिन शुभ चलिरहोस्, शुभ नै रहोस्। गीत सङ्गीत सुनेर मनोरञ्जन लिँदै गर्नुहोस्।

सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो। यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो, तर झिन्झी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी एन 2073 अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घर आएपछि ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढ़ी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढ़ेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। पछिल्लो 3 महिनामा मुलुकभर 3,296 घटना विपदका घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतिसम्मका विपदका घटनामा 2 जना बेपत्ता भएका छन्। 945 जना घाइते भएका छन्। यो अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटनामा 17 जनाको मृत्यु, 109 जना घाइते र 1,000 परिवार प्रभावित भएको जनाएको छ। पछिल्लो 3 महिनामा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाइएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु, 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका छन्। गण्डकी प्रदेशका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन्। पछिल्लो पटक असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मेदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ। पहिलो पटक 2075 सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि वर्षेनी हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको हो। जन्मेदेखि 23 महिना उमेर समूहका बालबालिकाले 13 प्रकारका रोग विरूद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनु भएको छ। कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी खोज र खोप अभियान सञ्चालन गर्ने गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार अनि अब त गुड आफ्टरनुन भन्नुपर्छ ब्रुनाईमा, किनभने समय अहिले 12:09 गइसकेको छ। श्रोता हजुर, पुनः स्वागत गर्न चाहे संसारभरि सुनिरहनुभएका हाम्रा बीएफबी श्रोताहरूलाई फेरि स्वागत गर्न चाहे कार्यक्रम मजेरीको यो तेस्रो घन्टे बसाइमा र कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ। जहाँ पनि हुनुहुन्छ, काममा निस्किँदै हुनुहुन्छ अथवा घरको काम गर्दै हुनुहुन्छ, गाडी चलाउँदै हुनुहुन्छ अथवा नाइट सिफ्टमा कफीको भरमा पनि बसिराख्नु भएको छ भने सम्पूर्णलाई स्वागत। हामीसँग धेरै मिठा मिठा गीत सङ्गीतहरू छन्, यसका साथसाथै ज्ञानमूलक अनि एकदम आफूलाई फाइदा हुने जानकारी र मुडलाई एकाएक फ्रेस बनाइदिने हाम्रो कन्टेन्ट। हजुर, अनि आज साउने सङ्क्रान्ति भनेर मैले धेरैपल्ट रिपिट गरिसकेँ अनि हाम्रा विश्वभरि सरेर रहनुभएका नेपालीहरूले आजको दिन चाहिँ एकदमै हौसलाको साथ मनाउँदै हुनुहुन्छ होला भन्ने पनि पक्का आशा राखेको छु। र हामीले कार्यक्रमको सुरुवातमा बजायौँ एकदमै मिठो गीत लोकेश गुरुङले गाउनुभएको पूर्णिमाको चन्द्रमालाई। हजुर, बीच बीचमा हामी बजाउनेछौँ यस्तै मिठा मिठा गीत सङ्गीत, तपाईँलाई नचाउने गीत सङ्गीत, गुनगुनाउने मुस्कुराउन बाध्य बनाउने गीतहरू, यसका साथसाथै केही प्रसङ्गहरू भन्नेछौँ जुन तपाईँलाई रोचक लाग्न सक्छ अनि सायद तपाईँलाई जानकारीमूलक पनि होस् भन्ने चाहिँ मेरो आशा हो। हजुर, अब भने अर्को गीत सुन्नतर्फ लागौँ। रिकेश गुरुङले गाउनु भएको म तिम्रै हुँ।

हजुर, एकदमै मन छुने गीत रहेको थियो। म तिम्रै हुँ, रिकेश गुरुङले गाउनु भएको थियो। हजुर श्रोता, हामी मजेरी कार्यक्रमको तेस्रो घण्टामा पनि आइसकेका छौँ र हामी गीत सङ्गीतको साथसाथै एउटा प्रेरक भनाइ भन्ने पालो भने आएको छ। दलाई लामाले भन्नुभएको छ, ह्याप्पिनेस इज नट समथिङ रेडिमेड, इट कम्स फ्रम यर ओन एक्सन्स। खुशी भन्ने कुरा तयार अवस्थामा पाइँदैन, यो त आफ्नै कर्म अनि व्यवहारबाट जन्मिन्छ। हुन पनि हो श्रोता, हाम्रो अहिले यो विश्वकपको एकदमै रङ रौनक छ अनि यहाँ चाहिँ विभिन्न देशहरूको लागि चाहिँ आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो सपोर्ट दिइराख्नु भएको छ फ्यानहरूले भने। अनि अहिलेको सन्दर्भमा चाहिँ सोसियल मिडियामा चाहिँ अब फुटबल चाहिँ फाइनल्सतिर नै आइसकेको छ। यो दौरानमा चाहिँ विभिन्न टिकटक चलाउने व्यक्तिहरूले चाहिँ अब सपोर्टरहरूले चाहिँ विश्वकपमा हरेक टिमलाई सपोर्ट गरे त्यो नै आउट हुन्छ भन्ने चाहिँ एकदमै भाइरल भइरहेको छ अहिले यो एकदमै ह्युमरस कन्टेन्ट। अनि यो एकदमै ट्रेन्डिङ अनि भाइरल भइरहेको अवस्थामा चाहिँ प्राय जसले चाहिँ मैले जुन टिमलाई सपोर्ट गर्छु त्यो टिम अर्कै खेलमा आउट हुन्छ भन्ने भिडियो अनि मिम्सहरू चाहिँ एकदमै धेरै देख्नमा पाउँछौँ अहिलेको सन्दर्भमा। अनि अझ मजाकमै पनि भन्नुहुन्छ कि कृपया मेरो मनपर्ने टिमलाई चाहिँ सपोर्ट नगर्नु, नत्र विश्वकप यात्रा यहीँ सकिन्छ भन्ने खालको ख्याल खट्टा खालको पनि मानिसहरूले चाहिँ आफ्नो ओपिनियनहरू दिइराख्नु भएको छ। वास्तवमा भने यो फुटबलसँग चाहिँ कुनै सम्बन्ध चाहिँ छैन। मेरो विचारमा चाहिँ यो फ्यानहरूको निराशालाई चाहिँ हाँसोमा बदल्ने एउटा रमाइलो तरिका मात्रै हो भनेर चाहिँ बुझ्न सकिन्छ श्रोता। अब आफूले चाहेको टिम हार्दाखेरि त कसलाई पो दुःख लाग्दैन होइन, अनि त्यही माथि त्यो दुःखलाई चाहिँ मिम्स रिल्स अनि टिकटक मार्फत रमाइलो बनाएर चाहिँ यो चाहिँ आफूले कोप गर्ने एउटा माध्यम हो जस्तो लाग्छ। अनि सायद मैले अघि भनेको थिएँ जुन त्यो प्रेरक प्रसङ्ग, सायद त्यसलाई पनि जोड्न मिल्छ जस्तो लाग्छ। किनभने दुःखी हुनुभन्दा चाहिँ अब खुसी हुनका लागि चाहिँ हामीले चाहिँ बनाउने होइन कि यो चाहिँ रेडिमेडमा आउँदैन, तर यसको लागि चाहिँ आफ्नै कर्म र व्यवहारबाट चाहिँ हामीले खुसी बनाउन सक्छौँ भनिने कुरा चाहिँ यसमा चाहिँ लागु हुन्छ जस्तो लाग्छ। अब दुःखी खेल भनेको जित हारको गेम नै हो, यसमा चाहिँ अब जित हुन्छ भने हार पनि पक्कै हुन्छ। त्यस कारणले गर्दाखेरि हारबाट चाहिँ दुखी नहुनका लागि चाहिँ आफूलाई चाहिँ मन हल्का बनाउनु अनि यसलाई चाहिँ अब अलिकति ह्युमरमा चाहिँ परिवर्तन गरेर चाहिँ आफूलाई चाहिँ खुसी बनाउने एउटा तरिका हो श्रोता। त्यस कारणले फुटबल इन्जोय पनि गर्नुहोस्, अब यस्ता मिमहरूबाट आफ्नो मन पनि हल्का गर्नुहोस्। यदि तपाईँको टिमले चाहिँ हारेको छ भने चाहिँ दुखी भएर चाहिँ नबस्नुहोस् है त। अब भने अर्को गीत बजाउन लागि श्रोता, यो गीतको बोल रहेको छ कुटुमा कुटु, राजन राज शिवाकोटी अनि मिलेना राईको आवाजमा इन्जोय गर्नुहोस्।

0: गाडी पत्ता लाउने होला
1: के पत्ता लगाउने
0: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
1: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी

0: गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
0: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS,

टा अनि सिन्धु मलकको आवाजमा सुनिहाल्नु भयो छुट्टी छोटो छ। हजुर, छुट्टी जहिले पनि छोटो नै हुन्छ, किनभने रमाइलो कुरा भने हाम्रो दिमागले चाहिँ छिट्टै बिर्सिहाल्छ र दुःख पाएको बेलामा चाहिँ धेरै लामो समय भयो भने चाहिँ हाम्रो दिमागले चाहिँ त्यसरी पर्सिभ गर्छ। त्यस कारणले हाम्रो छुट्टी रमाइलो पल भनेको छोटो नै हुन्छ। हजुर, छ बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाई परिवारको लागि चाहिने एउटा सूचना रहेको छ कफी मर्निङको बारेमा। महिमा लिम्बू दिदी चाहिँ उहाँ हुनुहुन्छ इन्कमिङ जिएम्स वाइफ, उहाँको वेलकमको लागि चाहिँ कफी मर्निङ आयोजना गर्न गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा आउँदो जुलाईको अगस्टको 24 तारिक। हजुर, मैले चाहिँ यो जुलाई जस्तो लागेर सोचेँ, तर यो चाहिँ नेक्स्ट मन्थ रहेको छ श्रोता। यो बिहानको 9 बजीदेखि 10:30 बजीसम्म हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा नयाँ जिएमनी दिदीको स्वागतको लागि, अनि बिङ्गो पनि हुनेछ कफीको साथसाथै। हजुर, यो जानकारी पछि अब हामी गीत सङ्गीततर्फ नै लागौँ। सीमा राईले गाउनुभएको माया फेरि भन्ने यो एकदमै मिठो गीत सुनेर

حال شروتا مايا فیری سیما رائے کو آواز میں سنو بھائی یو نکی نئی میٹھو من چھنے گیت हजुर कैलाश अनिता लिम्बूले उहाँले मलाई मेसेज पठाउनु भएको छ श्रोता नमस्ते बिना दिदी फ्राइडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु सिङ्गर एसटी योगी शान्ति श्री परियारको सङ रुकुम मैकोट आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स मजेरी कार्यक्रम लिसनर्स सङ सुनाउन चाहन्छु भन्नुभएको छ कैलाश लिम्बूले भाइ मलाई दिदी भन्नुभयो जस्तो म भाइ नै भन्छु ननिटन युकेबाट मेसेज पठाउनु भएको छ हजुरको रोजाइमा कैलाश भाइ यो गीत सुन्नुहोस् रुकुम बाइकोटा

0: तपाईलाई प्रोसेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो पी एफ

हजुर श्रोता, यो गीत रहेको थियो बाचुन्जेल रमाइलो गर, हाम्रो रेगुलर लिसनर मामा खर्क गुरुङ मामाले रिक्वेस्ट गर्नुभएको। नमस्कार नमस्कार मामा, बिना भान्जी सन्चै हुनुहुन्छ होला? हजुरको मिठो स्वरमा मजेरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेछु, समयले साथ दिएमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको थियो बाचुन्जेल रमाइलो गर भाइ युवराज आचार्य, मिना लामा अनि लोमस शर्माको आवाजमा सुनिहाल्नुभयो श्रोता, अनि मामाले पनि सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला र उहाँले सम्झन चाहनुहुन्छ। सम्झनामा हजुर लगायत सम्पूर्ण रेडियो सुनेर बस्नुहुने महानुभावहरूलाई म खर्कबहादुर गुरुङको तर्फबाट बासिङटोक युकेबाट धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद भन्नुभएको छ। धेरै धेरै धन्यवाद खर्क मामा गीतको रोजाइको लागि, अनि बजाइ पनि सके, पक्कै पनि मनोरञ्जन लिनुभयो होला। अनि हामीलाई अर्को मेसेज आएको छ, हाम्रो रेगुलर अर्को नूतन भूषाल दिदी हुनुहुन्छ, उहाँले नमस्कार शुभ प्रभात भन्नुभएको छ, श्रावण संक्रान्तिको शुभकामना भन्नुभएको छ सम्पूर्ण बिहेपी गोर्खा रेडियो सुन्नुहुने सम्पूर्णलाई। थ्याङ्क यू दिदी, धन्यवाद, हजुरलाई पनि ह्याप्पी श्रावण संक्रान्ति। हजुर, अब हामीसँग चाहिँ दुईवटा अझै गीत रिक्वेस्टहरू रहेका छन् श्रोता, मैले बजाउन सक्ने, त्यसपछि चाहिँ मेरो कार्यक्रमको समयले मलाई दिँदैन, त्यस कारणले गर्दाखेरि अर्को रिक्वेस्टको गीत आएको छ। एनपी परदेशी दाईले पनि, उहाँ पनि रेगुलर लिसनर हुनुहुन्छ, उहाँले बिनाजी कार्यक्रममा कहिले आउनुहोला भनेर सोच्दै थिएँ, आज टुप्लुक्क आइपुग्नु भयो, खुसी भए हजुरलाई सुन्दैछु, है यताको सम्झना रमाइलो पारेर साउने संक्रान्तिको हार्दिक शुभकामना हजुर साथै सम्पूर्ण श्रोता मित्रहरूलाई, दामी एउटा पूर्वेली भाका घन्काइदिनु होला है भन्नुभएको छ। हस् धन्यवाद एनपी परदेशी दाई, हजुरलाई नि साउने संक्रान्तिको शुभकामना भन्दै यो पूर्वेली भाकाको गीत मालिङ्गो काटिने लैलै चितन राई अनि सुनिता थेविङको आवाजमा सुन्नुहोस्।

हजुर, एकदमै मिठो पूर्वेली भाकाको गीत सुनि हाल्नुभयो, मालिङ्गो काटिनी लैलै। र गीत रिक्वेस्ट गर्नुभएको थियो हाम्रो रेगुलर लिसनर एनपी परदेशी दाई, थ्याङ्क यू सो मच। अनि सम्पूर्ण लिसनर दाई अनि मामा दिदीहरूको लागि चाहिँ रिक्वेस्टको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले आफूले मन परेको गीत सुनेर मनोरञ्जन अनि इन्जोय भने पक्कै पनि गर्नुभयो होला। यसका साथसाथै हाम्रा सम्पूर्ण बिएफबिएस गोर्खा रेडियो श्रोताहरूले पनि मनोरञ्जन भने पक्कै लिँदै हुनुहुन्छ होला। हामी भने कार्यक्रम मजेरीको तेस्रो घण्टाको पनि अन्त्यतिर आइसकेका छौँ श्रोता। समय अहिले ब्रुनाईमा भने 1 बज्नका लागि केवल 6 मिनट बाँकी रहेको छ। हजुर, अनि भोलि हुन गइरहेको हिज म्याजेस्टी द सुल्तान कप हुन गइरहेको छ भोलि ब्रुनाईमा स्पोर्ट्स पिचमा हुन गइरहेको उक्त कार्यक्रमको लागि चाहिँ फाइनल फुटबल म्याच हुन गइरहेको छ। त्यस कारणले गर्दाखेरि आज चाहिँ आजको दिउँसो चाहिँ सेमी फाइनल्स हुन गइरहेको छ। पुल एमा ब्रिटिस फोर्सेस ब्रुनाई भर्सेस रोयल ब्रुनाई नेभी, यसै गरी पुल बीमा चाहिँ रोयल ब्रुनाई ल्यान्ड फोर्स भर्सेस रोयल ब्रुनाई एयरफोर्स विरुद्ध उनीहरूको बिच चाहिँ म्याच हुन गइरहेको छ। र यो म्याच हुन गइरहेको छ 4:30 बजे। हजुर श्रोता, यो सूचनापछि हामी कार्यक्रमको लगभग अन्त्यमा आइसकेका छौँ। अब भने 1 बज्नका लागि केवल 5 मिनट मात्र बाँकी रह्यो। अब बज्ने गीतको बोल भने झ्याम प्यारम रहेको छ रामकृष्ण ढकाल अनि मिलिना राईको आवाजमा। त्यसपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ अनि कार्यक्रम नमस्ते युकेमा प्रवेश गर्नुहुनेछ। आजको लागि भने हामीलाई सुनिदिनु भएकोमा, मजेरी कार्यक्रममा म प्रस्तुता बिना गुरुङलाई साथ दिनुभएकोमा, रमाउनु भएकोमा, मुस्कुराउनु भएकोमा, गीत डेडिकेट गर्नुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको विकेन्ड अझ रमाइलो रहोस्, एकदमै सोचे अनुसार नै रहोस् श्रोता। अनि आजको साउने सङ्क्रान्ति पनि भरपूर मनोरञ्जनका साथ मनाउनुहोला आफ्नो परिवारको साथै। अनि हाम्रो रेडियो बिएफबिएस गोर्खा रेडियो पनि सुन्दै गर्नुहोला। हामी भने अर्को हप्ता सोमबार फर्कनेछौँ। म चाहिँ मेरो रेगुलर लोकल कार्यक्रम साङ्गीतिक तरङ्गमा फर्किने नै छु भने धनराज राई दाईले चाहिँ मजेरी कार्यक्रम कन्टिन्यू गर्नुहुनेछ। त्यस बेलासम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, धन्यवाद अनि बाई।

पूर्व अर्थमन्त्री विष्णु पौडी लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 वटा कम्पनी विरूद्ध मुद्दा दर्ता गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रहे मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर भएको विशेष अदालतले जनाएको छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20 करोड़ 90 लाख रूपियाँ बीको माग दावी गरिएको छ। साथै विभागले उहाँको बैंक खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई अदालतले थप 6 महिना कैद तोकेको हो। पछिल्लो 3 महिनामा मुलुकभर 3,296 विपदका घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 जना बेपत्ता भएका छन्। 945 जना घाइते भएका छन्। यो अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढी 897 आगलागीका घटनामा 17 जनाको मृत्यु 109 जना घाइते र 1,000 परिवार प्रभावित भएको जनाएको छ। पछिल्लो 3 महिनामा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङका 223 घटनामा 24 जनाको मृत्यु 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका छन्। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाले 4 सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप 4 विद्यालयमा कक्षा घटाउने निर्णय गरेको छ। नगरपालिकाले विद्यालय समायोजन दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार 28 गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी संख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउन साइजिङ गरिएको हो। निर्णय अनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय बसदिया, बीपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय टेडुवा, गौरीशंकर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय बुटाबारी र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय।
नमस्कार।

बीएफबीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता। शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। सन्तुष्टिकी देवीको रूपमा सन्तुष्टि प्राप्तिको लागि सन्तुष्ट भएर निरन्तर रूपमा हामी सन्तोषी माताको उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर माता सन्तोषीले हामी सधैँलाई सन्तुष्टिको आशीर्वाद दिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा विविध उत्साहित गराउने चित्तका विकृतिहरूलाई, मलहरूलाई नाश गराउने प्रकृतिका कार्यक्रमहरू निर्माण गरेर प्रस्तुत गरिरहेका छौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, आजको यस कार्यक्रममा अष्टपास भनेर जो शास्त्रीय व्यवस्था छ त्यसको चर्चा गर्नेछौँ। वास्तवमा यी चर्चाहरू सुनेर हामीलाई के हुन्छ, किनभने हामी त यो विदेशमा बसेर आफ्नो वृत्तिमा अगाडि बढिरहेका छौँ। हामी नोकरी गर्छौँ, हामी विभिन्न कामहरू गर्छौँ, व्यापार व्यवसाय गर्छौँ, अरू विभिन्न जो हाम्रा इच्छाहरू छन् तिनीहरूको आधारमा हामी कर्महरू गर्दछौँ। यी अष्टपाससँग हामीलाई के सरोकार, अथवा यी शास्त्रीय विषयहरू जो चर्चाका लागि मात्रै चर्चा गरिन्छन् यिनीहरूको हामीलाई के काम? वास्तवमा यस्ता जिज्ञासा हृदयमा आयो भने आदरणीय श्रोता, यसलाई सकारात्मक नै मानिएको छ शास्त्रमा। किनभने अथातो ब्रह्म जिज्ञासा, अर्थात् सुरुमा त जिज्ञासा हुनै पर्दछ, र जे जति सृष्टि छ त्यो सबै ब्रह्म हो। त्यसकारणले जताबाट जस्तो जिज्ञासा आए पनि त्यो वास्तवमै अन्तिम गन्तव्य ब्रह्मको चिन्ता नै हो, ब्रह्मको जिज्ञासा हो। त्यसैले तपाईँ हाम्रा हृदयमा उठ्ने त्यस्ता जिज्ञासाहरूलाई शान्त पार्ने प्रयास माने शास्त्रहरूले आफूलाई प्रस्तुत गरेका छन्। सन्त वाणीले त्यही कुरालाई उल्लेख गरेका छन्, र परम्परा अरू महापुरुषहरूले त्यही कुरालाई स्वीकार गरेर महापुरुष बनेका छन्, र त्यस्ता गम्भीर कुराहरूलाई बोकेर एउटा समयको व्यतीत भएको अवस्थालाई नै परम्परा भनिन्छ, र त्यो परम्पराले पनि अमूर्त रूपमा रहेर पनि हामीभन्दा ठुलो सम्मान पाएको देखिन्छ। त्यसैले आदरणीय श्रोता, यो जिज्ञासा आयो यदि भने तपाईँमा एउटा जिज्ञासा आयो, त्यो जिज्ञासाले अवश्य पनि अगाडि बढाउनेछ। त्यसैले कार्यक्रम सुनेर आफूलाई त्यसमा रमाउने गर्नुपर्दछ, किनभने यो सुनेर नै चित्तका मलहरूको नाश हुने हो। अष्टपास भनेको आठ प्रकारले बाँधिने विषय, अर्थात् हरेक मनुष्य, हरेक प्राणी यिनै अष्टपासले बाँधिएका हुन्छन्, र जन्म मरणको यो दुःखपूर्ण संसारमा निरन्तर रूपमा आइरहन्छन्, गइरहन्छन्। यो वास्तवमा कहाँ जान्छन्, कहाँबाट आउँछन्, यिनै कुराको त हो नि शास्त्रले गर्ने चर्चा। त्यसैले यी कुराहरूतर्फ हामी अग्रसर हुन सकियो भने अवश्य पनि हामीलाई केही न केही लाभ अवश्य मिल्नेछ, किनभने नसुने केही मिल्दैन। यदि सुन्यो भने लाभ थोरै भए पनि त्यो रहन्छ, र त्यो यस्तो अवस्थामा रहन्छ जो कहिल्यै नाश हुँदैन, किनभने सत्य नाश हुने विषय होइन। त्यसैले अष्टपास भनेको आठ प्रकारका बाँधिने करण उपकरण जसले मानिसलाई बाँध्ने गर्दछ। कहाँ बाँधेर राख्छ त यही संसारमा, कसरी राख्छ त विभिन्न शरीरहरूमा राखेर, जस्तो मनुष्यले इच्छा गर्छ मनुष्य भइरहने, तर मनुष्य भइरहन पाउँदैन। त्यो मनुष्य भइरहने जो इच्छा छ त्यसले नै संसारमा राखी छर्छ, र के रहेछन् ती आठवटा हामी त्यसको चर्चा गरौँ। जीवलाई 84 लाख योनिमा निरन्तर भ्रमण गराउने पास अथवा बन्धन मनुष्य शरीरमा व्याप्त भएर रहेका छन्। वास्तवमा ती बन्धनहरू, पासहरू काहीँ अन्यत्र खोजेर ल्याउनु पर्ने विषय नभएर हामीभित्रै रहेका छन् भनेर उल्लेख गरिएको छ। मनुष्य शरीर यिनै पासबाट छुट्नका लागि प्राप्त भएको हो, किनभने यी आठ पासहरूले बाँधिएका 84 लाख योनिका सम्पूर्ण शरीरहरू हुन्, र ती सबै शरीरहरूले यतिसम्म कि देवताहरूले पनि कुनै प्रयत्न गरेर छुट्न सक्दैनन्। तर मनुष्य एउटा मात्रै यस्तो शरीर हो जसले भगवानको उपासना, आराधना र भगवानलाई नमस्कार, प्रणाम र भगवानलाई विन्ती प्रार्थना गरेर, भगवानको स्मरण गरेर, भगवानको नाम स्मरण गरेर, भगवानको रूपको दर्शन गरेर, यी आदि इत्यादि कुराहरू जो भगवान्सँग सम्बन्धित छन् ती कुराहरू गरेर मनुष्य अष्टपासबाट मुक्त हुन सक्छ। तर यिनै पासको वशमा परेर जीव दुःख चक्रमा परिभ्रमण गरिरहेको छ। यिनै अष्टपासको उल्लेख गर्दै कुलारणव तन्त्रले भनेको छ, घृणा लज्जा भयम शङ्का जुगुप्सा चेति पञ्चमी कुलम शीलम तथा जाति रष्टौ पासाः प्रकृतिताः
पाशबद्धो भवेज्जीवः पाशमुक्तः सदाशिवः। अर्थात घृणा लज्जा भय शङ्का जुगुप्सा कुल शील र जाति यी आठ प्रकारका पाश हुन्, अर्थात् आठ प्रकारका बन्धन हुन्। जो यी पासद्वारा बाँधिएका छन् ती जीव हुन् र जो यीबाट मुक्त छन् त्यही सदाशिव हो भनेर सन्तहरूको एउटा शिव स्वरूपको एउटा कल्याण स्वरूपको उपलब्धिलाई यहाँ उल्लेख गरिएको छ। यो कुलारडव तन्त्रले भनेको कुरा हो। त्यसैले यसका विषयमा रहेका चर्चाहरूको संक्षिप्त वर्णन गर्नुभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

यसमा अष्टपासको हामी चर्चा गरिरहेका छौँ। घृणा, लज्जा, भय, शङ्का, जुगुप्सा, कुल, शील र जाति गरेर यी आठ प्रकारका बन्धनहरू छन्, अर्थात् पासहरू छन्। यिनै पासहरूले बाँधिएका मनुष्य प्राणीहरू जीव भनिन्छन् र जो यसबाट मुक्त छ त्यसलाई सदा शिव भनिन्छ भनेर कुलारणव तन्त्रले भनेको छ। र त्यो घृणा भनेको के हो त्यसको हामी चर्चा गरौँ। म कुलीन हुँ, बोधवान हुँ, अर्थात् म ठुलो कुलको हुँ र मैले केही कुरा जानेको छु र आफू बाहेक अकुलीन अर्थात् अरूलाई अकुलीन अथवा मभन्दा तल्लो कुलको निज कुलको हो यो, मभन्दा सानो छ र मभन्दा अज्ञानी छ भन्ने जो भाव छ यही भावबाट नै घृणाको आविर्भाव हुने गर्दछ। घृणा उत्पन्न गराउने घृणाको आमा भनेको नि यही भाव हो, अर्थात् म ठुलो त सानो, यसैबाट नै घृणा उत्पन्न हुन्छ। म विद्वान त अज्ञानी त मूर्ख, वास्तवमा यही हो यो पास एउटा मनुष्यलाई बाँध्ने, जीवलाई बाँध्ने डोरी अर्थात् बन्धन, त्यसको नाम घृणा। त्यसैले कसैलाई घृणा अर्थात् तिरस्कार गर्नु हुँदैन भनेर शास्त्रले निरन्तर भनिरहेको कुरा हो। वेद ज्ञानबाट नै लज्जा या सङ्कोचको आविर्भाव हुन्छ। मनुष्यमा रहेको कुनै पनि प्रकारको दुर्बलता प्रकाशित नहोस् भनेर नै लाज लाग्ने गर्दछ, यो पनि एउटा पास हो। जस्तो भेद ज्ञान भनेको छुट्याउने ज्ञान अर्थात् द्वैततिर दुईटा अद्वैत भगवान्को स्वरूप, द्वैत अद्वैत ब्रह्मको स्वरूप, द्वैत संसार अर्थात् भेद ज्ञान संसार, अभेद ज्ञान अद्वैत ज्ञान ब्रह्म। त्यसैले यो भेद ज्ञानबाट नै यो लज्जाको उत्पत्ति हुने गर्दछ, अर्थात् यो र त्यो अर्कै हो, म अर्कै हुँ, ममा रहेको कमजोरी अर्थात् दुर्बलताहरू त्यसले थाहा पाउला कि भन्ने एउटा आशंकाले नै यसको जन्म हुने गर्दछ र यसलाई लुकाउनलाई मान्छेले विभिन्न अपराधहरू पनि गरेका घटनाहरू हामीले सुनेका छौँ। त्यसैले यो लज्जाबाट पनि हामी बस्नुपर्ने रहेछ। तेस्रो हो भय। जीवलाई आफ्नो अस्तित्व नाशको भयले न त छाती खोलेर सांसारिक भोगलाई भोग्न दिन्छ, न त पूर्णतया साधन भजनमा नै लाग्न दिन्छ। किनभने साधन भजनमा लाग्दा संसारको भय, संसारमा लाग्दा साधन भजनको भय अर्थात् बर्बाद भइयो भन्ने भय, भय भएको यो संसार हो र वैराग्यमा मात्रै अभय प्राप्त हुन्छ, विवेकमा मात्रै अभय प्राप्त हुन्छ भनिएको छ। र विवेक सन्त समागम शास्त्रको स्वाध्यायन बिना हुनै सक्दैन भनेर उल्लेख गरिएको छ। त्यसै गरी चौथो हो शङ्का, चौथो बन्धन शङ्का। सबै प्रकारको शङ्काहरूको आविर्भाव विपर्यय ज्ञानबाट हुन्छ, अर्थात् विपर्यय भनेको झुठो ज्ञानबाट हुन्छ। भयमा आफ्नो अस्तित्व नाशको आशंका हुन्छ भने शङ्कामा आफूसँग सम्बन्धित पदार्थहरूको विनाशको आशंका रहन्छ। आफू नासिएला भन्ने भय भयो र आफूसँग रहेका आफ्ना मातहतका जो चिजहरू छन् तिनीहरूको नाश होला कि भन्ने जो चिन्तन छ, जो चिन्ता छ, त्यसलाई नै यो शङ्काभित्र राखिएको छ। आदरणीय श्रोता, हामी अष्टपासको चर्चा गरिरहेका छौँ, त्यस जसमा घृणा, लज्जा, भय, शङ्काको हामीले संक्षिप्त चर्चा गर्यौँ। अब जुगुप्सा, अज्ञानद्वारा नै बहुत्व प्रतीति या भेद ज्ञान पुष्ट हुन्छ तथा भेद ज्ञानबाट नै जुगुप्सा, निन्दा अथवा लुकाउने इच्छाको आविर्भाव हुन्छ। र जुगुप्सा भनेको यो गुप्त अवस्था अर्थात् हामीले जो चिजहरूलाई लुकाउने निरन्तरको प्रयास गर्छौँ, अरूले नथा पाओस् भनेर हाम्रा विभिन्न चेष्टाहरू हुने गर्छन् जीवका, त्यसलाई नै जुगुप्सा भनिन्छ। र त्यो निन्दामा आधारित छ अथवा लुकाउने इच्छा, यी निन्दा जुगुप्सा अर्थात् लुकाउने प्रवृत्ति एउटै अवस्थाका विभिन्न नामहरू हुन्। त्यसैले जुगुप्सा पनि एउटा पास हो। त्यसै गरी कुल अर्थात् अभिमान अर्को छैटौँ पास हो। कुलाभिमान अज्ञानको कारणले कुनै पनि सत्मार्गको पथिक बन्न सक्दैन, अर्थात् कुलाभिमानी जो कुलको अभिमानी छ त्यस्तो व्यक्तिले अज्ञानलाई धारण गरेको हुन्छ र अँध्यारोमा हिँड्ने जस्तै त्यसले कुनै पनि सत्मार्गको पथिक बन्न सक्दैन किनभने ऊ कुलाभिमानले जलिरहेको छ। त्यसै गरी सातौँ बन्धन हो शील। शील भनेको स्वभाव या प्रकृति हो। मानिसको जो आफ्नो
स्वभाव छ अर्थात् प्रकृति छ त्यसैलाई शील भनिन्छ र त्यो शीलले पनि मनुष्यलाई बाँध्ने गर्दछ। यदि राम्रो शील भयो भने त्यसले बन्धनबाट मुक्त गराउँछ र यदि राम्रो शील हुन सकेन भने त्यसले यसै गराउँछ भनेर भनिरहनु पर्दैन। त्यस्तै आठौँ बन्धन हो जाति। अज्ञान या भेद ज्ञानद्वारा नै जात्याभिमान पुष्ट हुन्छ। म ठुलो जातिको, त सानो जातिको, त निज जाति, त अछुत जाति, म ब्राह्मण, त के, वास्तवमा यी सब कुराहरूले नै मनुष्यलाई जकडेको छ र यसबाट मुक्त हुनका लागि जातिको जो अभिमान छ त्यसबाट मुक्त हुनै पर्दछ। यदि जातिको अभिमान सहित कसैले शान्तिको सास फेर्छु भन्छ भने त्यो सम्भव छैन। शास्त्रको यही भनाइ छ, यिनै अष्टपाशले मनुष्यलाई जन्म मृत्युको चक्करमा घुमाएर 84 लाख योनिहरूमा पछार्ने गर्दछ र यसबाट मुक्त हुनका लागि भगवान्को शरणमा पर्नु बाहेक अर्को कुनै विकल्प छैन। यही शास्त्रको मर्यादा छ र यदि भगवान्लाई कसैको मान्ने हो भने त्योभन्दा ठुलो अपराध कुनै केही हुन सक्दैन, किनभने भगवान्ले सबैलाई मेरा हो, मेरा शरणमा, मेरो शरणमा आऊ, सबको कल्याण हुन्छ, यो कलियुगमा यो हो भन्ने कुरो छैन। देवी देवताको जो पूजा उपासना गर्ने अवस्था छ तिनीहरूमा जात जाति कुल धर्म यसका मर्यादाहरू छन्, तिनीहरूलाई मान्नुपर्छ। तर यदि भगवान्को उपासना गर्ने इच्छा कसैसँग छ भने त्यसमा कुनै पनि भेद छैन। सबै जीव, अझ मनुष्य त उत्कृष्ट भइ नै हालो, स्त्री पुरुष ठुलो सानो सम्पूर्ण जो जे जस्तो अवस्थामा छन् सबैले भगवान्को भजन गर्न पाउँछन् र सबैले समान अवसर प्राप्त गर्ने अवस्था भगवान्ले उपलब्ध गराउनु भएको छ, यसैलाई उल्लेख गरिएको छ। यतातर्फ हाम्रो दृष्टि जान सकोस्। आजलाई यही चर्चाका साथसाथै यही यो कार्यक्रमलाई विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसपरि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। शान्ति, शान्ति, शान्ति। नमस्कार।

यही हो मेरो देश। प्रिय श्रोताबृन्द, देशभक्तिको भावनाले ओतप्रोत यो मिठो गीत सँगसँगै आजको प्रस्तुति कार्यक्रम हाम्रो मर्निङ सो नमस्ते युकेको शुभारम्भ भइसकेको छ। र आजको यो प्रस्तुतिलाई लिएर भने तपाईँको सेवामा हाजिर छु म शिरेश सनवार। समय बिहानको 6 बजेर अहिले 39 मिनट गएको छ। तपाईँको सेवामा ठिक 9 बजीसम्मको लागि रहने बाचासहित तपाईँको साथमा तपाईँको अगाडि उपस्थित भइसकेकी छु। र यहाँहरू सबैले पनि पूर्ण रूपमा कार्यक्रम सुनेर मलाई साथ दिनुहुन्छ, बिएफएस कर्खा रेडियोलाई साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। भेरी गुड मर्निङ यहाँहरू सबैलाई, शुभ प्रभात, नमस्ते, हार्दिक सुस्वागतम, न्यानो न्यानो न्यानो अभिवादन है। प्रिय श्रोता, आज चाहिँ पर्न गएको छ श्रावण महिनाको 1 गते, यानि कि साउने संक्रान्ति, विक्रमसम्म 2083 सालको। अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 17 जुलाई सन् 2026 शुक्रबारको दिन आज आषाढ शुक्ल तृतीया तिथि परेको छ। त आज साउन महिनाको 1 गते भन्ने बित्तिकै साउने संक्रान्ति र साउन महिना सुरुवात भएको यसले हामीलाई सङ्केत दिन्छ। र साउन महिना भन्ने बित्तिकै एकदमै बडो विशेष महिना हुन्छ, विशेष गरिकन हिन्दू सनातन धर्म अन्तर्गत यो महिनाको अत्यन्तै ठुलो चाहिँ महत्त्व रहेको छ। र हाम्रा सम्पूर्ण भक्तजनहरूले जसले चाहिँ नि भगवान् शिवलाई पुज्ने गर्नुहुन्छ, यो दिनबाट अब यो महिनाभरि नै उहाँको पूजा आराधनामा, उहाँको भक्तिमा, उहाँको चाहिँ आराधनामा आफ्नो समयलाई समर्पित गर्ने तयारी गरि नै सक्नु भएको छ होला। आजबाट सुरु भएको छ श्रावण महिनाभरि तपाईँहरूको मनोकांक्षा सबै पूर्ण होस्, तपाईँहरूको भक्तिले एकदमै राम्रो चाहिँ बाटो पाओस्, मेरो यही नै शुभकामना टक्राउन चाहे। ह्याप्पी श्रावण यहाँहरू सबै सबैलाई। र श्रावण महिनामा हरियो चुरा लाउने, हरियो साडी लाउने, हरियो कपडाहरू धारण गर्ने यो प्रकारको चाहिँ नि क्रम जारी हुन्छ होइन। र स्पेसली नेपालमा यसको कुरा गर्नुपर्दाखेरि बजारभरि हरियै हरियै सरसामानहरूको तपाईँहरूले चाहिँ नि प्रादुर्भाव भएको देख्न पनि पाउनुहुन्छ। अब नेपालभन्दा बाहेक बाहिरतिर छरिएर रहनुभएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि त्यति सर्वसुलभ त नहोला, तर पनि जहाँ जहाँ हुनुहुन्छ कोसिस पक्कै पनि गर्नुहुन्छ भन्ने मैले ठानेकी छु। आदरणीय श्रोता पनि जे होस् रमाइलो गरेर चाहिँ नि एकदमै यो श्रावण महिनालाई तपाईँहरूले सफल बनाउनु होला, मेरो यही शुभकामना। श्रावण महिनाको महिमाको बारेमा तपाईँको लागि थप जानकारी सहित कार्यक्रमको अन्तिम चरणमा पण्डितजी आउँदै हुनुहुन्छ, मधुसूदन सत्याल, जो चाहिँ शिव मन्दिर अल्लो सर्टको मन्दिरमा चाहिँ पण्डितको रूपमा कार्यरत हुनुहुन्छ। हामी उहाँबाट श्रावण महिनाको महिमाको बारेमा आज थप जानकारी लिनेछौँ। अनि अगाडि बढ्नु पर्दाखेरि कार्यक्रममा अब तपाईँहरूको लागि यो चरण अन्तर्गत चाहिँ के कस्ता सर सामग्री यो कार्यक्रम अन्तर्गत छन् यसको विषयमा कुरा गर्नुपर्दा 7 बजेको समाचार पश्चात हामी ब्रेकफास्ट बेन्टिजको प्रश्न सुन्नेछौँ। बडो इन्ट्रेस्टिङ प्रश्न रहेको छ तपाईँहरूको लागि, यो चाहिँ वर्ल्ड कप 2026 फाइनलको गेम जुन छ यस विषयवस्तुमा चाहिँ केन्द्रित रहेको छ, सुन्नको लागि तयार रहँदै गर्नुहोला। हुन त कति श्रोताहरूले उत्तरहरू पनि पठाइसक्नु भएको छ। अनि यसै गरिकन मौसमको कुराकानी भइ नै हाल्छ, हाम्रो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, सुनचाँदीको दरबाउ आदि इत्यादि, अनि तपाईँको राशिफल कार्यक्रमको दोस्रो चरणमा समेट्ने तयारीमा रहेकी छु म। सुन्नुहोला है त सधैँ चाहिँ आज पनि यिनै हाम्रो चाहिँ सर सामग्रीहरू जुन तपाईँको लागि दिनानुदिन हामी प्रस्तुत गर्ने गर्दछौँ, यिनैलाई लिएर म सेवामा आइसकेकी छु। आउनुहोस् अब यति भन्दै तपाईँको लागि एउटा फेरि पनि छोटो म्युजिकल ब्रेकमा तपाईँलाई लिएर जान्छु, एउटा मिठो गीत सुनाउने मेरो तयारी रहेको छ। विनोद खम्बुको आवाज रहेछ यस गीतमा, यस पश्चात हामी अगाडि बढ्छौँ फेरि पनि।

लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ त मिठो हो यो गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोता बहिनी तपाईँले सञ्जय श्रेष्ठको आवाजमा र यो गीत सँगसँगै आजको हाम्रो कार्यक्रम अगाडि बढिसक्यो मर्निङ सो सुन्दै हुनुहुन्छ नमस्ते युके र यो बेलामा म शिरी सेनवार तपाईँको सेवामा छु र तपाईँ सबैको लागि चाहिँ नि आज कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू अनि विविध सर सामग्रीहरू लिएर यो बिहानीको समयमा तपाईँलाई झकझगाउँदै तपाईँलाई उठाउनको लागि तपाईँलाई फ्रेस बनाउनको लागि आइसकेको छु कार्यक्रममा. अब हामी अर्को चरणतर्फ लाग्छौँ समाचार सँगसँगै 7 बजेको अनि त्यसको साथसाथमा हाम्रो जति पनि सरसामग्री बाँकी रहेका छन् त्यसलाई एकपछि अर्को तपाईँसँग सेयर गर्दै नै जानेछु. हामीलाई तपाईँहरूले चाहिँ यदि यो ब्रेकफास्ट ब्रेन टिजरमा भाग लिन चाहनुहुन्छ भने कार्यक्रममा सुन्दै गर्नुहोला. प्रश्न एकपटक फेरि पनि म कार्यक्रमको अर्को चरणमा दोहोऱ्याउने नै छु र यो प्रश्नको उत्तर तपाईँले चाहिँ नि हामीलाई पठाउन सक्नुहुन्छ यो अब आउने आइतबारको जुन फाइनल खेल छ यो फिफा वर्ल्ड कप 2026 को फाइनल खेल स्पेन र अर्जेन्टिना बिच त्योभन्दा अगाडि पठाइसक्नुपर्ने हुन्छ किनभने त्योसँग नै सम्बन्धित हाम्रो प्रश्नहरू आएको छ. थुप्रै श्रोताहरूले उत्तरहरू पठाइसक्नु पनि भएको छ हामीले टिपेर पनि राखिरहेका छौँ र पठाउने क्रम जारी पनि राख्नुहोला भनेर भन्न चाहे यतिखेर कार्यक्रममा अर्को चरणमा हाम्रा कति श्रोताहरूले उत्तर पठाउनु भएको छ त्यो पनि म चेक गर्नेछु त्यो पनि तपाईँसँग सेयर गर्नेछु है त. र अहिले नैको लागि भने अब तपाईँलाई यति नै जानकारी गराउँदै अगाडि लिएर जान चाहन्छु. समय पनि अगाडि खर्किसक्यो बिहानको 6 बजेर अहिले 54 मिनट गइसकेको छ र यतिखेर तपाईँलाई एउटा गीत सुनाउने मेरो तयारी रहेको छ र यो गीत सँगसँगै 7 बजेको हाम्रो समाचारतर्फ पनि तपाईँलाई दोहोऱ्याउँछु डोर्याउँछु अब लिएर जान्छु भनेर भनौँ होइन र समाचार पश्चात कार्यक्रमको अर्को चरण यानि कार्यक्रमको दोस्रो चरणमा तपाईँको र मेरो भेट त भइ नै हाल्नेछ. त आउनुहोस् अहिलेको लागि अब म तपाईँको लागि यो गीत राख्न गइरहेको छु जुन गीतमा आवाज सनी श्रेष्ठ र बेनिसा पौडेलको रहेको छ. यो चाहिँ गीत अब सुनौँ इन्जोय गरौँ र त्यसपश्चात हामी 7 बजेको समाचार सुन्छौँ. त्यसपछि कार्यक्रमको अर्को चरणमा रहेका बाँकी रहेका सर सामग्रीहरूको साथमा तपाईँको सेवामा आइ नै हाल्नेछु. आउनुहोस् प्रिय श्रोता बहिनी तिम्रो प्रिय मान्छे सनी श्रेष्ठ र बेनिसा पौडेलले गाउनुभएको यो गीत रहेको छ. अहिले तपाईँ हामी सबैजनाले सुनेर इन्जोय गरौँ यो बिहानीको समयमा.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजैदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घर आएसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रुपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोली बीच सिंहदरबारमा वार्ता भइरहेको छ। सिमरामा सरकारी टोली र पीड़ित प्रतिनिधि बीच भएको मौखिक सहमति अनुसार अन्तिम चरणको निर्णायक वार्ता शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जनकपुरबाट काठमाडौँका लागि पैदल मार्चमा हिँडेका मिटर ब्याज पीड़ितलाई बीच बाटोमै रोकेर सरकारले वार्ताको पहल थालेको थियो। सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो। यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो। तर जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको कानून मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। लगातार 2 वर्षसम्म विवरण नबुझाएका कोशी प्रदेशका 7 सहकारी खारेज भएका छन्। उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश सहकारी ऐन 2076 दफा 73 उपदफा 3 बमोजिम दर्ता खारेज गरेको हो। कार्यालयका अनुसार सम्बन्धित सहकारी संस्थालाई अध्यावधि गर्न पटक पटक आग्रह गरिएको थियो। अनुगमनका क्रममा कानूनी प्रक्रिया पूरा नगरी लामो समयदेखि बन्द रहेको पाइएपछि खारेज गरिएको हो। दर्ता खारेज भएसँगै ती संस्थाको प्रमाणपत्र स्वत रद्द भएको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले जनाएको छ। मोरङको कोसेली बचत तथा ऋण सहकारी संस्था र मोरङकै नवजागरण बहुद्देश्य सहकारी, सुनसरीको निलकण्ठ कृषि सहकारी, आरोग्य स्वास्थ्य सेवा, जब्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्था र 3 कुने महिला बचत तथा ऋण सहकारी खारिज भएका हुन्। मुस्ताङमा 458 किसान कृषि जोनमा सूचीकृत भएका छन्। नेपालमा कृषि जोन व्यवसाय, कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम आर्थिक वर्ष 2073-74 शुरू भएको हो। उत्पादन बढ़ाएर जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जोन कार्यक्रम लागू गरिएको हो। जोन कार्यक्रममा 58 किसानका विभिन्न फार्म समूह र सहकारी संस्था सूचीकृत भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुस्ताङमा च्याङ्रापाला किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा 50% सहुलियत, स्याउ जोन कार्यक्रम अन्तर्गतका किसानलाई 16,000 स्याउका बिरूवा वितरणमा 50% अनुदान र आलु जोन कार्यक्रम अन्तर्गत 23 किसानलाई 9,800 केजी आलुको बिउ वितरण गरिएको छ। बर्ड फ्लू निर्मूल भएपछि आजदेखि चिड़ियाखाना खुलेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिड़ियाखाना परिसरभित्र रहेका जीव जन्तुहरूमा बर्ड फ्लू संक्रमण देखिएपछि बन्द गरिएको थियो। आज सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव 3,100 घटेर तोलाको 2,82,100 कारोबार भइरहेको छ। पाउस्त अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

फीका फीका फीका लाग्छ मलाई बडो मिठो यो प्रेम भावले चाहिँ उत्प्रोत गीत रहेको थियो कमल खत्री र मेलिना मैनालीले गाउनु भएको थियो कमल खत्री र मेलिना मैनाली भन्ने बित्तिकै उहाँहरू दुईजना दम्पति पनि हुनुहुन्छ र यो गीतमा उहाँहरूको जुन भाव उहाँले पुग्नु भएको छ त्यो आफ्नै मनको भाव उहाँहरूले सायद पुग्नु भएको होला जस्तो लाग्छ मलाई होइन र उहाँहरू दुईजना गायक गायिका अनि दम्पति पनि श्रीमान श्रीमती पनि हुनुहुन्छ उहाँहरूको यो मिठो गीतको साथमा आजको हाम्रो कार्यक्रम अगाडि बढिसकेको छ मर्निङ सो नमस्ते युकेमा छु म शिरीष सुनवार तपाईँको सेवामा वेलकम ब्याक यहाँहरू सबैलाई फेरि पनि स्वागत अभिवादन गर्न चाहे कार्यक्रमको यो चरणमा साथ दिनुहोला अब सँगसँगै अगाडि बढ्नेछौँ हामी समयको कुरा गर्नुपर्छ बिहानको 7 बजेर अहिले 11 मिनट गएको छ र यो बेलामा तपाईँहरू सबजना उठेर आफ्नो आफ्नो काममा अब लाग्दै हुनुहुन्छ होला होइन आफ्नो आफ्नो दैनिक जुन चर्या छ दिनचर्या छ यसलाई चाहिँ सुरुवात गर्दै हुनुहुन्छ होला र बिहान भइसकेको छ माथि आकाशमा मजाले घाम लागिसकेको छ अब अहिले त हामी समरमा महिनामा छौँ होइन युकेमा गर्दाखेरिमा बिहानको 4-4:30 बजेबाट नै प्रायः चाहिँ नि यो घामको किरण देख्न हामीले सुरु गर्छौँ दिनहरू अहिले लामो रहेको छ भन्दा फरक नपर्ला र बेलुका पनि धेरै ढिलो मात्र सनसेट हुन्छ र आज चाहिँ बिहानको 5:01 जाँदा सूर्योदय भयो भने भरै बेलुका 9:02 जाँदा चाहिँ यो सूर्यास्त हुने देखाइएको छ र यो समर महिनामा अलिकति यो एयर पल्युसनले गर्दाखेरि अलिकति हामीलाई अप्ठ्यारो पनि हुन्छ किनभने ड्राई हुन्छ ड्राई हुँदाखेरि अलिकति यो जुन एयर पल्युसन हुनु अलिकति यसको लेभल बढ्नु स्वाभाविक पनि हो तर आज चाहिँ नि अलिकति लो नै रहेको छ तर पोलेन्डको पल्युसन चाहिँ भेरी हाई भनेर भनिएको छ स्पेसली यो पोलेन्डको कारणले गर्दाखेरि हाम्रो हे फिभर हुने जति पनि महानुभावहरू हुनुहुन्छ उहाँहरू अलिकति कठिन हुन्छ गाह्रो हुन्छ होइन मेरै परिवारमा पनि मैले चिनेका साथीभाइहरूको सर्कलमा पनि थुप्रैजना यस्तो हुनुहुन्छ जसलाई चाहिँ हे फिभरले यो विशेष गरिकन युकेको समरमा अत्यन्तै उहाँहरूलाई चाहिँ नि दुःख दिन्छ र यो दुःख उहाँहरूले जति बेला भोग्नुहुन्छ नि त्यो हेर्दाखेरि हामी आफैलाई पनि कस्तो अप्ठ्यारो महसुस हुन्छ आँखा चिलाउने आँखा रातो हुने आँखाबाट चाहिँ पानी निस्किने नाकबाट सिँगान बग्ने है आँखै रातो भएर सुन्निएको जस्तो हुने कसै कसैलाई त रिङ्गट पनि लाग्ने हुँदो रहेछ कसैलाई चाहिँ हाछिउँ आएको आएकै है पानी बगेको बगेको नाकबाट आँखाबाट एकदमै गाह्रो सिचुएसनमा उहाँहरू पुग्नुहुन्छ त्यो कारण गर्दाखेरि अब अहिले ड्राई छ अलिकति मौसम पनि त्यस कारण गर्दाखेरि एकदमै हाई छ भेरी हाई भनेर भनिएको छ पोलेन्डको लेभल तपाईँहरू यदि हे फिभर पीडित हुनुहुन्छ भने अलिकति त्यसमा चाहिँ ध्यान पुर्याउनु होला भनेर भन्न चाहेँ मैले यतिखेर एनिवे यो कुरालाई अगाडि बढाउनु पर्दाखेरि मौसमको नै जानकारी तपाईँसँग म सेयर गरिहाल्छु सबैभन्दा पहिला चाहिँ नि बदली छ उत्तरतिर चाहिँ अलिकति बादलको जुन उपस्थिति अलिक बाक्लो देखिन्छ स्पेसली त्यसमा पनि तटवर्तीय क्षेत्रतिर स्पेसली नर्थ सीको तटवर्तीय क्षेत्रतिर बढी बादल देखिन्छ भने दिनभरि नै यस प्रकारको चाहिँ बादल त्यहाँ रहिरहने देखिन्छ बाँकी भूभागमा घाम लागे तापनि दक्षिणी भूभागमा आज आफ्टरनको समयमा केही वर्षा हुनसक्ने सम्भावना छ ठाउँ ठाउँमा चाहिँ अलिकति मेघ गर्जन पनि हुनसक्ने सम्भावना देखिन्छ अब हिजो एकदमै गर्मी थियो दक्षिणी भूभागहरूतिर दक्षिण पूर्वीय भूभागहरूतिर आज अलिकति वर्षा हुनसक्ने सम्भावनाले गर्दाखेरि केही बादलको उपस्थिति केही हिजोको तुलनामा वार्मथ अलिकति हिट अलिकति भनौँ कम हुन्छ भन्ने खालको चाहिँ जानकारी हामीलाई मेट अफिसले दिएको छ अनि दक्षिण पश्चिम भेगहरूतिर एकदमै गर्मी छ अनि चिसोको कुरा गर्नुपर्दा शीतलताको कुरा गर्नुपर्दा सुदूर उत्तर पूर्वीय भूभागहरूमा चाहिँ केही शीतलता रहने देखिन्छ वर्षाको क्रम चाहिँ आज राति दक्षिण भूभागहरूतिर कम भएर जाने देखिन्छ तर बाक्लो बादल देखिन्छ उत्तरी अनि उत्तर पूर्वीय भूभागमा पनि यस प्रकारको मौसमै रहन्छ रातिको समयमा त्यतातिर चाहिँ वर्षा पनि हुने देखिएको छ भोलि शनिबारको कुरा गर्नुपर्दा सुक्खा छ धेरै ठाउँमा उज्यालो छ घाम लाग्ने देखिन्छ धेरै लामो समयसम्मको लागि यस प्रकारको राम्रो दिन चाहिँ सुदूरपश्चिमी भेगतिर बढी त्यहीँ देखिएको छ भोलिको लागि अनि दक्षिणी भेगतिर बदली नै रहेको छ हल्का फुल्का वर्षा हुनसक्छ अनि हावाको बहाव मन्द गतिमा पूर्वीय तटवर्तीय क्षेत्रतिर चलि नै रहनेछ जस कारणले गर्दाखेरि केही हिट जुन हामीले महसुस गरिरहेका छौँ त्यो चाहिँ कम हुनसक्ने सम्भावना देखिएको छ भोलिको लागि
यो मौसमी विवरण अलिकति मैले तपाईँसँग सेयर गरिहालेँ। कुनै कुरामा यो मौसमको कुरा गरिरहँदाखेरि तपाईँहरूको लागि चाहिँ यो जानकारी राखेको छु मैले। र यसै गरिकन अब अगाडि बढौँ। अगाडि बढ्नु पर्दा कार्यक्रममा तपाईँसँग अब हाम्रो ब्रेकफास्ट ब्रेन टिजरको जुन प्रश्न छ यो सेयर गर्ने बेला भएको छ। र यसलाई सेयर गर्नुपर्दाखेरिमा चाहिँ नि यो प्रश्न हामीले आइतबार सोमबारदेखि राखेका छौँ यो सप्ताहभरि। नर्मली त अब हामीले सोमबारदेखि सुरु गरेर ब्रेकफास्ट ब्रेन टिजरलाई चाहिँ शुक्रबार आएर हामीले यसलाई ऱ्यापअप गर्ने गर्दछौँ, होइन? तर यसपटकको प्रश्न यस्तो छ कि आज ऱ्यापअप गर्नै मिल्दैन, किनभने यो प्रश्नको उत्तर मिल्नु नमिल्नुको लागि चाहिँ हामीले आइतबारको जुन वर्ल्ड कप फाइनलको खेल छ यसलाई कुर्नै पर्ने हुन्छ। यो जुलाई 19 तारिक यानि कि अब आउने आइतबारको दिनमा वर्ल्ड कप फाइनल हुन गइ रहेको छ, जसमा चाहिँ स्पेन र अर्जेन्टिनाले एक अर्कासँग भिड्दैछन् यो हाम्रो वर्ल्ड कपको ट्रफीको लागि, है? र यो दुईवटा कन्ट्रीहरूले अब एक अर्कासँग घमासान रूपमा चाहिँ नि कम्पिट त गर्ने नै छन्, होइन? त्यसमा त दुई मत हुनै परेन फाइनल भन्ने बित्तिकै। र अब चाहिँ कुन कुन देशले चाहिँ यानि कि कुन कुन टिमले चाहिँ कति कति स्कोर गर्छन् होला त भन्ने प्रश्न छ। यो सम्पूर्ण एकदम क्लियरली अत्यन्तै प्योरली यो चाहिँ गेस वर्क मात्र हो। यस्तै हुन्छ भन्न त कसले सकेको छ र होइन अब भविष्य कसैले देख्न सक्दैन, तर गेस चाहिँ गर्न सकिन्छ। अब तपाईँले अर्जेन्टिनाको स्पेनको खेल हेर्दै आउनुभएको छ भने एकअर्कासँग खेल्दाखेरि कस्तो प्रकारको चाहिँ खेल हुन्छ होला र कति कति चाहिँ गोल हुनसक्छ होला भन्ने खालको क्यालकुलेसन तपाईँले चाहिँ गर्न सक्नुहुन्छ। स्पेसली तपाईँ यदि यो खेल पारखी हुनुहुन्छ, स्पेन र अर्जेन्टिनाको खेल तपाईँले फलो गर्दै हुनुहुन्छ भनेदेखिलाई तपाईँलाई गाह्रो नहुनुपर्ने हो, अथवा तपाईँले चाहिँ राम्रो गेस गर्न सक्नुहुन्छ होला। नभए पनि अँध्यारोमा चाहिँ निशाना लगाउनको लागि त कुन ठुलो कुरो भएर होइन अर्जेन्टिना र स्पेनले कति कति गोल लगाउँछ भने एकदमै गेस गरेर तपाईँहरूले चाहिँ उत्तर पठाउनु भयो भने चाहिँ हामी यसलाई टिपेर राख्छौँ अनि यसको छिनोफानो चाहिँ सोमबार बिहानको कार्यक्रममा हुनेछ। यसको लागि प्राइजको पनि कुरा गरौँ। हामीलाई ग्लोबल बुलियन वर्ल्ड आसवर्डबाट भाउचर प्राप्त भएको छ र बिएबिएस फुटबल पनि हामीसँग छ, जुन हामी तपाईँहरूलाई चाहिँ नि प्रदान गर्नेछौँ यो तपाईँले ब्रेकफास्ट ब्रेन टिजरको चाहिँ उत्तरमा मिलाउनु भयो भने भन्दाखेरि पनि अब गेस्ट तपाईँको मिल्यो भने अनि साथसाथमा तपाईँको नाम चिठा बाकसबाट निस्कियो भने, है त? यो कारण गर्दाखेरि यो प्रश्न मैले राखेँ तपाईँहरूको लागि। यो सप्ताहभरि नै छ, अझै भोलि पर्सिसम्म तपाईँहरूले उत्तर दिन सक्नुहुन्छ, तर खेल सुरु हुनुभन्दा अगाडि चाहिँ तपाईँले उत्तर सब्मिट गरिसक्नुपर्ने हुन्छ यदि यसमा भाग लिन चाहनुहुन्छ भनेदेखि। यति नै जानकारी गराउँदै म अब अगाडि बढ्न चाहेँ प्रिय श्रोताहरू। अगाडि बढ्नु पर्दाखेरि समयको कुरा गर्छु, बिहानको 7 बजेर अहिले 18 मिनट गएको छ र अहिले तपाईँलाई एउटा मिठो गीत सुनाउने मेरो तयारी रहेको छ र यही गीतको साथसाथमा अगाडि बढ्छु। र गीतको कुरा गर्नु पर्दाखेरि यो चाहिँ रिक्वेस्टेड नम्बर छ जुन अहिले म तपाईँसँग सेयर गर्दैछु र यस गीतको लागि आउनु भएको छ रिक्वेस्ट गर्नको लागि हाम्रो मामा बम गुरुङ, उहाँ चाहिँ ग्रिनफोर्डबाट हुनुहुन्छ, लेख्नुहुन्छ, भान्जी नमस्कार, म बम गुरुङ ग्रिनफोर्डबाट साथ दिँदैछु सुन्दैछु भन्नुभएको छ, है? थ्याङ्क यू सो मच हजुरलाई मामा। अनि यो हप्ताको उत्तर चाहिँ यस्तो छ भनेर उहाँले पठाउनु भएको छ जुन मैले टिपेर राखिसकेँ र यदि मौका मिलेमा देउरालीमाथि भन्ने पुरानो गीत कविता आलेको स्वरमा सुनाइदिन अनुरोध पनि गर्दछु। थ्याङ्क यू, शुभ दिन, बाई बाई भन्नुभएको छ। अफकोर्स मामा, तपाईँले रोज्नुभएको गीत मैले बिल्कुलै तयार गरिसकेको छु, सुनाइ नै हाल्छु। तपाईँहरूले सुन्न चाहनुभएको गीत भरसक हामी चाहिँ सुनाउने कोसिस चाहिँ गर्छौँ। कहिलेकाहीँ अब गीत भेटिँदैन अथवा हाम्रो लाइब्रेरीमा हुँदैन, त्यस्तै त्यस्तै टेक्निकल डिफिकल्टिजहरू पर्दाखेरि त हामी सुनाउन सक्दैनौँ, तपाईँहरूले पनि त्यसमा बुझि नै दिनुहुन्छ। नभए चाहिँ मोस्ट अफ द टाइम चाहिँ होइन हामी तपाईँहरूको गीत तपाईँहरूलाई सुनाउने कोसिस चाहिँ पक्कै पनि गर्छौँ। यही सिलसिलामा अब हाम्रो मामा बम गुरुङज्यूले अनुरोध गर्नुभएको गीत नै म अहिले सुनाउने तयारीमा छु। कविता आलेले गाउनुभएको एकदमै सुनौलो गीत भन्नुपर्छ लोकगीतको कुरा गर्नुपर्दाखेरि र यही गीतको साथसाथमा हामी अगाडि बढ्छौँ है त। अब

0: Star Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: यो BFBS,

पागल नभन मलाई मिठो गीत द यशबानको प्रस्तुतिमा सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै अगाडि बढिसक्यौँ। आदरणीय श्रोता पनि सुन्दै हुनुहुन्छ हाम्रो बिहानीको प्रस्तुति प्रभातकालीन प्रस्तुति कार्यक्रम नमस्ते युकेलाई र म शिरेश सनवाद आजको यो कार्यक्रमको साथमा तपाईँको सेवामा छु। बिहानको 7 बजेर अहिले 31 मिनट गएको छ कार्यक्रममा। अब भने हामी अगाडि बढ्छौँ हाम्रो आजको यो नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर चेक गर्नपट्टि लागिहालौँ है। त आज चाहिँ अमेरिकी डलर एकको खरिदर 153.86 रुपियाँ रहेको छ भने विक्रेता 154.46 रुपियाँ अनि युरो एकको खरिदर 176.40 रुपियाँ विक्रेता 177.09 रुपियाँ र पाउन्ड स्टर्लिङ एकको खरिदर 207.80 रुपियाँ र विक्रेता 208.61 रुपियाँ रहेको छ। यो मौसमको मौसम भन्दाखेरि पनि नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर मैले तपाईँसँग सेयर गरिहालेँ आदरणीय श्रोतावृन्द। अब अलिकति यो सुन चाँदीको दरभावको पनि कुरा गरौँ र सुन चाँदीको दरभावको कुरा गर्नुपर्दा आज श्रावणको 1 गते श्रावणे सङ्क्रान्ति त एकदमै राम्रोसँगले आएको रहेछ। यो बडो राम्रो पाउन सायद रहेछ किनभने हिजोभन्दा आज 3100 रुपियाँले चाहिँ प्रति तोला छापावल सुनमा गिरावट आएको छ यसको रेटमा र आज चाहिँ नि प्रति तोला छापावल सुन 282,100 रुपियाँ कायम भएको छ। चाँदी पनि हिजोभन्दा 125 रुपियाँ तल झरेको छ र आज चाहिँ 4,200 रुपियाँ प्रति तोला कायम भएको छ चाँदी। त यो चाहिँ नि आजको सुन र चाँदीको दरभावको पनि मैले कुरा गरिहालेँ र सुन चाँदीको मूल्य घट्यो भनेर तपाईँले समाचारमा पनि सुन्नु नै भएको थियो 7 बजेको समाचारमा होइन र यो घटेको कुरा पनि मैले तपाईँसँग सेयर गरि नै सकेका छु। अब अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दाखेरि हामी चाहिँ अब तपाईँको राशिफलतर्फ पनि अगाडि बढिहाल्छौँ तर त्योभन्दा पनि अगाडि चाहिँ हामी केही हाम्रो श्रोताहरूले हामीलाई सम्पर्क गर्नुभएको छ त्यसतर्फ पनि म लाग्न चाहन्छु। थुप्रै श्रोताहरू ले हामीलाई सम्पर्क गरिसक्नु भएको छ र उत्तर पनि पठाउनु भएको छ। फेरि उहाँहरूले उत्तर हाम्रो पाउनुभयो कि पाउनु भएन तपाईँहरूले भनेर चाहिँ नि हामी अनुमल अलमल्लमा पर्छौँ यदि खबर गर्नु भएन भने पनि भन्नुहुन्छ। यसर्थमा सरस्वती म को को श्रोताहरूले के गर्नु भन्नुभएको छ भनेर एकपटक हेरिहाल्छु है। त पदम सिंह गुरुङज्यू उहाँले उत्तर पठाउनु भएको छ अनि यसै गरिकन हामीलाई झुमबहादुर गुरुङ मामाले पनि ह्याप्पी फ्राइडे शुभप्रभात भनेर हामीलाई चाहिँ एउटा मजाको चित्र पठाउनु भएको छ। थ्याङ्क यू सो मच हजुरलाई पनि भनेर भन्न चाहे मामालाई है। अनि हाम्रो ताराप्रसाद छेमजोङ दाजु हुनुहुन्छ उहाँ लेख्नुहुन्छ सेवाले शुभ बिहानी साउने सङ्क्रान्तिको शुभकामना छ बहिनी मैले पनि हाजिर जनाएको छु है भनेर भन्नुभएको छ र थ्याङ्क यू सो मच दाजु सुनेर साथ दिनुभएको रहेछ खुसी लाग्यो। देवान गुरुङ दाजु आउनुभएको छ फ्लिटबाट गुड मर्निङ सिरिज बहिनी शुभ बिहानीको कामना सम्पूर्णमा अनि साउने सङ्क्रान्तिको शुभकामना पनि छ फ्लिटबाट देवान गुरुङ भनेर भन्नुभएको छ शुभ दिन पनि भन्नुहुन्छ। थ्याङ्क यू सो मच हजुरलाई पनि साउने सङ्क्रान्तिको धेरै धेरै शुभकामना। अनि हाम्रो चाहिँ निता कोही राईज्यू आउनुभएको छ लेख्नुहुन्छ गुड मर्निङ एन्ड ह्याप्पी फ्राइडे एन्ड ह्याभ अ नाइस डे है सिस्टर्स भन्नुभएको छ। सिस्टर हजुरलाई पनि भेरी भेरी गुड फ्राइडे एन्ड अ गुड डे टु यु एज वेल अनि तपाईँको दिन पनि आज शुभ रहोस् इन्जोय गर्नुहोला भनेर भन्न चाहन्छु। अनि लेगे लगानले शुभ बिहानी नमस्ते हजुर भन्नुभएको छ शुभ बिहानी हजुरलाई पनि सुनेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु यतिखेर। अनि यसै गरिकन अगाडि अर्को हाम्रो श्रोता आउनुभएको छ वीरबहादुर पुन गुड मर्निङ सिस्टर भन्नुहुन्छ उहाँले गुड मर्निङ हजुरलाई पनि भन्न चाहे लभली प्रोग्राम सुन्दैछु आजको मेरो आन्सर यस्तो छ है भनेर भन्नुभएको छ ब्ल्यान्डफुटबाट वीरबहादुर पुनले पठाउनु भएको उत्तर मैले टिपिसकेको छु हजुरको उत्तर भनेर भन्न चाहे एन्ड ह्याभ अ नाइस डे सिस्टर भन्नुहुन्छ सेम टु यु एज वेल हजुरलाई पनि आजको दिनको धेरै धेरै शुभकामना मैले टक्राउन चाहेँ यतिखेर। अनि यति भन्दै अगाडि अर्को श्रोताको पनि यहाँ चेक गरिहालौँ के लेख्नुहुन्छ है। हाम्रो श्रोता अर्को आउनुभएको छ कैलाश अनिता लिम्बू हाम्रो एकदमै नियमित श्रोता नै हुनुहुन्छ उहाँ पनि ननिचनबाट आउने गर्नुहुन्छ लेख्नुहुन्छ नमस्ते शिरीष दिदी गुड मर्निङ साउने सङ्क्रान्तिको शुभकामना अनि फ्राइडेको कार्यक्रम नमस्ते युके सुनेर इन्जोय गर्दैछु। शिरीष दिदी हजुरकै रोजाइमा कुनै एउटा नेपाली गीत राखिदिनु पर्यो आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स फेसबुक फ्रेन्ड्स नमस्ते युके कार्यक्रम लिसनर्स अनि सम्पूर्णलाई यो गीत सुनाउन चाहन्छु भन्नुभएको छ। सो मेरो रोजाइमा
गर्नु भएको हुनाले उहाँको लागि मैले एउटा गीत रोजिदिएको छु, त्यो नै सुनाउँछु। अबको यो समयमा गीत छ सुजन चापागाईले गाउनु भएको र यो गीत पक्कै पनि उहाँले मन पराउनुहुनेछ, इन्जोय गर्नुहुनेछ भन्ने आशा गरेको छु। र तपाईँको लागि अब कैलाश अनिता लिम्बू भनेर भन्नुहुन्छ हाम्रो कैलाश भाइ है, उहाँको लागि यो गीत मैले सुनाएँ, ल भाइ सुन्दै हुनुहुन्छ होला पक्कै पनि तपाईँले चाहिँ यसलाई चाहिँ इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। अनि इन्जोय गरेर रमाइलो गर्नु होला, यो बिहानीलाई अझ सुन्दर बनाउनु होला भनेर भन्न चाहन्छु। र उहाँको साथसाथमा जति पनि हाम्रो श्रोताहरू हुनुहुन्छ उहाँहरू सबैलाई पनि सुनाउन चाहन्छु म। अभियसली एकजना श्रोताले चाहिँ अनुरोध गर्नुभए तापनि सुन्न त हामी सबैले नै पाउँछौँ नि त होइन, त्यो कारणले गर्दाखेरि अत्यन्तै मिठो सुजन चापागाईको अत्यन्तै चर्चित गीत हो यो फुलथुङ्गे रानी। यही नै गीत मैले अहिले चाहिँ सुनाउने तयारी गर्दैछु, इन्जोय गरौँ तपाईँ हामी सबैजना है त।

0: BFVS गोरखा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हजुर आदर श्रोतावृन्द, अब भने यो धुनले सङ्केत गरे झैँ आजको राशिफलको पालो परिसकेको छ। तपाईँको राशिफल यानि कि मेषदेखि मीन राशिसम्मको राशिफल कस्तो रहन्छ आजको दिन, यस विषयवस्तुमा जानकारी लिने बेला भइसक्यो। तपाईँहरू पनि तयार हुनुहुन्छ भने आउनुहोस्। आज श्रावणी सङ्क्रान्तिको दिन यानि कि विक्रम सम्वत 2083 साल श्रावण महिनाको 1 गते 17 जुलाई 2026 शुक्रबारको दिनको आजको हाम्रो राशिफल कस्तो छ। मेष राशिबाट सुरु गर्छु। मेहनत गर्दा लक्ष्य अनुसार समयमा नै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ भने व्यापारमा पनि फाइदा हुनेछ तपाईँलाई। वृष राशिको कुरा गर्छु। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन् अनि पुरानो सम्झौता भङ्ग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। अब हामी मिथुन राशितर्फ लाग्छौँ। कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार समेत प्राप्त गर्ने मौका मिल्नेछ अनि यसै गरिकन प्रतिद्वन्दीहरू बढ्नेछन् भने लाभांश चाहिँ बाँडिन सक्छ। रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने हुनसक्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ भने पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। कर्कट राशिको लागि तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार पनि बढ्नेछ। सिंह राशितर्फ लागौँ हामी। सिंह राशि हुने श्रोताको लागि चाहिँ काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय पनि रहेको छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। अनि कन्या राशिको लागि खर्च लागे पनि दिगो काम गर्न सकिनेछ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नु पर्ला। शोकले विलासी वस्तुहरूमा खर्च गराउनेछ। सामा उठाउँदा लाभांशमा खाजा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइहरूसँग पनि सम्पर्क बढ्नेछ अनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिका लागि लगानी गर्ने समय पनि छ। तुला राशिहरूको लागि चाहिँ कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आय स्रोत सबल देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आजको मेहनत र लगानीले पछि फाइदा हुने देखिन्छ। व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। वृश्चिक राशि हुनेको लागि विभिन्न अवसर प्राप्त हुनेछन् तर नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्च हुनुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरै मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्न सक्छ। र यसै गरिकन धनुराशिहरूको लागि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिएला अनि दिगो फाइदा हुने काममा जग बसाउने मौका पनि रहेको छ। यसै गरिकन मकर राशिहरूको लागि चाहिँ अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भङ्ग हुनका साथै धन बाहिरिन पनि सक्छ अनि बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् अनि स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु पर्नेछ। कुम्भ राशिको लागि रमाइलो माहौल रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ तर आफ्ना विषयवस्तुमा अरूले दावी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला अनि नियम विपरीत बलजफ्ती गर्ने बानीले समस्या आइपर्ला। कर्जा मार्फत धन जुट्नेछ। अन्त्यमा मीन राशि। स्वास्थ्य सम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भर पर्दा दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनु पर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नु पर्ला अनि प्रतिस्पर्धी बढ्नेछन् भने द्वेष तथा ईर्ष्या गर्नेहरूबाट भने सावधान रहनुहोला। यो चाहिँ
मीन राशि को पनि राशिफल मैले सुनाइसकेको छु। त्यसैको साथसाथमा यो सम्पूर्ण 12 राशिहरूको राशिफल मैले तपाईँसँग सेयर गरिसकेँ आदरणीय श्रोतावृन्द। र अब भने समयतिर ध्यान दिनुपर्दा हामी अब 8:00 चाहिँ सङ्केत पाउँछौँ यतिखेर स्टुडियोको घडी मार्फत। यसर्थमा तपाईँलाई अब एउटा अन्तिम गीत सुनाउँछु। यो गीत चाहिँ अहिले कौडा भाका रहेको छ मेरो प्लेलिस्टमा, सुनिल गिरी र मेलिना राईले गाउनु भएको गीत रहेको छ। यो गीत तपाईँको सेवामा टक्राउँदै तपाईँलाई 8:00 समाचारतर्फ लान्छु, अनि बाँकी रहेको सामग्री लिएर म आउनेछु यो श्रावण महिना सुरु भएको छ आजबाट। यसै विषयवस्तुमा चाहिँ यसको महत्त्वको विषयमा आज हामी कुरा गर्नेछौँ। मधुसूदन सत्यालज्यू उहाँ पण्डितजी हुनुहुन्छ शिव मन्दिर अलसटको, उहाँसँगको कुराकानी सुन्न नछुटाउनुहोला।

0: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरेको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्र बानियाले सम्हाल्नुभयो। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र बादेले पाउनु भएको छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभास तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्था उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। मुस्ताङमा 458 किसान कृषि जोनमा सूचीकृत भएका छन्। नेपालमा कृषि जोन व्यवसाय कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम आर्थिक वर्ष 2073-74 शुरू भएको हो। उत्पादन बढ़ाएर जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जोन कार्यक्रम लागू गरिएको हो। जोन कार्यक्रममा 58 किसानका विभिन्न फार्म समूह र सहकारी सूचीकृत भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुस्ताङले च्याङ्रा पालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा 50% सहुलियत दिएको छ। स्याउ जोन कार्यक्रम अन्तर्गतका किसानलाई 16,000 स्याउका बिरूवामा 50% अनुदान र आलु जोन कार्यक्रम अन्तर्गत 23 किसानलाई 9,800 केजी आलुको बिउ वितरण गरिएको छ। बर्ड फ्लू हटेपछि आजदेखि चिड़ियाखाना खुलेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिड़ियाखाना भित्र रहेका जीव जन्तुहरूमा बर्ड फ्लू संक्रमण देखेपछि बन्द गरिएको थियो। आज सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार सुनको भाव 3,100 घटेर तोलाको 2,82,100 कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रूपियाँले घटेर 4,200 कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू जो बाइडेनसँग पराजित भएको 2020 चुनावमा चीनले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। बिहिबार व्हाइट हाउसमा ट्रम्पले चीनले अमेरिकी इतिहासकै निर्वाचन डाटामा सबैभन्दा ठूलो हस्तक्षेप गरेको आरोप लगाउनु भएको हो।
1: The documents cover 5 major areas of concern. First, they show that over a period of years, starting during the 2020 election cycle, the People's Republic of China carried out what is believed to be the largest comp.
0: अहिले सम्मका खबर यति नै। नमस्कार।
2: BFBS Kulkar Radio.

ले रिभाइभ गर्नुभएको यो गीत सुन्दरन्थ्यो डल्ली रेशम. अहिले यो गीत सँगसँगै कार्यक्रम हाम्रो आजको मर्निङ सो नमस्ते युकेको यो अन्तिम चरणको यात्रा सुरु भइसक्यो, शुभारम्भ भइसक्यो. यहाँ सबैलाई कार्यक्रममा सुस्वागतम, न्यानो अभिवादन एकपटक फेरि पनि मैले टकाउन चाहेँ. र अब अगाडि बढ्नुपर्छ कार्यक्रममा, समयको कुरा गर्छु. सबैभन्दा पहिला त बिहानको 8 बजेर अहिले 12 मिनट गएको छ, ठिक 9 बजेसम्म नै हामी साथमा रहनेछौँ. र कार्यक्रममा आज भने हामी चाहिँ यो साउने सङ्क्रान्तिको दिन हो आज, र श्रावण सुरु भइसकेको छ आजबाट, र यस कारणले गर्दाखेरि आज हामी श्रावणको बारेमा नै केही कुरा गर्छौँ, श्रावणको महत्त्वको बारेमा कुरा गर्छौँ, श्रावणको सोमबारहरूको महत्त्वको बारेमा कुरा गर्छौँ. यसको लागि पण्डित ज्यू हुनुहुन्छ मधुसूदन सत्याल, हाम्रो पण्डितजी उहाँ चाहिँ अल्डरसट अवस्थित शिव मन्दिरमा हुनुहुन्छ, उहाँसँगको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. श्रावणको महत्त्वको बारेमा धार्मिक दृष्टिकोणबाट किन पनि महत्त्वपूर्ण छ भन्ने कुरा हामी यसमा गर्छौँ है. अनि यसैको साथसाथमा शिव मन्दिरमा हुने विभिन्न कार्यक्रमहरूको बारेमा पनि कुरा गर्छौँ, स्पेसली यो श्रावण महिनाभरिमा. त्यसतर्फ तपाईँलाई लिएर जान्छु, तर त्योभन्दा पनि अगाडि केही हाम्रा श्रोताहरूको पनि यहाँनिर नाम लिनै पर्ने हुन्छ, र उत्तर पठाउने श्रोताहरूलाई म अलिकति यहाँनिर तपाईँहरूले चाहिँ उत्तर पठाउनु भएको छ भने तपाईँहरू को हुनुहुन्छ, तपाईँले सुन्न चाहनुहुन्छ पक्कै पनि है, त्यसतर्फ म तपाईँलाई लिएर जान्छु. हामीलाई शोभा गुरुङ दिदीले पठाउनु भएको छ उत्तर, हाम्रो भाइ विष्णु गुरुङ ब्ल्यान्डफोर्डबाट आउनुभएको छ. यसै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ खिमकला थापा, उहाँले पनि हामीलाई उत्तर पठाउनु भएको छ. अनि सुन्दरबाट आउनुहुने हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ ललिता मल्ल, उहाँले पनि हामीलाई उत्तर पठाउनु भएको छ. आसपोर्टबाट हाम्रो दाजु नरेन्द्र गुरुङ आउनुभएको छ उत्तरको साथमा, र उहाँको उत्तर पनि मैले टिपेर राखिसकेको छु. र उहाँ लेख्नुहुन्छ, नमस्कार बहिनी, लिस्टिङ नमस्ते, यु क्यान इन्जोइङ अ लट. इङ्ल्यान्डलाई सपोर्ट गरेको थिएँ सेमी फाइनल, जितेँ इङ्ल्यान्ड 3-2 लेखेर लेख्ने भनेको यत्तिकै भयो, अब फाइनलमा चाहिँ यस्तो छ भनेर उत्तर पठाउनु भएको छ. अभियसली त हामी सबैले पनि इङ्ल्यान्डलाई सपोर्ट गरेका थियौँ, तर दुर्भाग्यवश त्यो हुन सकेन. अब अगाडि अर्को 4 वर्ष कुर्नै पर्ने भयो भन्दा फरक नपर्ला. स्विडनबाट अर्को श्रोता शान्ति मल्लज्यू, उहाँले पनि उत्तर पठाउनु भएको छ हामीलाई. अनि युगमाया पुन हुनुहुन्छ उत्तरको साथमा, उहाँ आउनुभएको छ. अनि यसै गरिकन स्विडनबाट चाहिँ अर्को श्रोता हाम्रो आउनुभएको छ अशोक मल्ल, उहाँले पनि उत्तर पठाउनु भएको छ. अनि उत्तर पठाउने श्रोताहरूको कुरा गरिरहँदाखेरि उत्तर नपठाए पनि हेलो भन्न आउने भन्ने श्रोताहरू पनि हुनुहुन्छ. भुवानी गुरुङ दाजु फान्ब्रोबाट, नमस्कार शिरीष बहिनी, छ्याजालो भन्नुहुन्छ, हजुर प्रोग्राम सुनेर भरपूर मनोरञ्जन लिँदैछु भनेर भन्नुभएको छ. थ्याङ्क यू दाजु, हजुरलाई भन्न चाहे सुनेर साथ दिनुभएकोमा. यसै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ बिहबहादुर पुन ब्ल्यान्डफोर्डबाट, उहाँले पनि उत्तर पठाउनु भएको छ, उत्तर टिपेर राखिसकेको छ. हाम्रो दाजु अर्को हुनुहुन्छ फोक्सटोनबाट नियमित श्रोता छवि थापा मगर, उहाँले पनि हामीलाई उत्तर पठाइसक्नु भएको छ. अनि शुभ सप्ताहन्त भनेर पनि उहाँले विकेन्डमा अगाडि हामीलाई चाहिँ शुभकामना दिनुभएको छ. थ्याङ्क यू दाजु. हजुरलाई थामबहादुर राई आउनुभएको छ, दाजु चाहिँ आउनुभएको छ हाम्रो लागि उत्तर लिएर फान्ब्रोबाट एउटा गीतको अनुरोध पनि गर्नुभएको छ, समयले साथ दियो भने म पक्कै पनि सुनाउनेछु, सुन्दै गर्नुहोला अगाडि भनेर भन्न चाहन्छु. यसै गरिकन हाम्रो श्रोता अर्को आउनुभएको छ नुतन भुषाल, गुड मर्निङ, नमस्कार श्रीजी, ह्याप्पी सङ्क्रान्ति भन्नुभएको छ. थ्याङ्क यू हजुरलाई पनि. अनि उहाँले उत्तर चेन्ज गर्न चाहनुभएको छ, हुन त उत्तर दिइसक्नु भएको छ, फेरि चेन्ज गर्ने उहाँको इच्छा रहेछ, र उहाँको यो चाहिँ मैले टिपेर राखिसकेको छु. गुड मर्निङ शिरीष बहिनी, म पनि सुन्दैछु भनेर बेजिङ स्टोकबाट विष्णु कुमारी विश्वकर्मा दिदी आउनुभएको रहेछ, र उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. यसै गरिकन बहादुर गुरुङ टिटवर्थबाट आउनुभएको छ, उत्तर त पठाउनु भएको छैन तर उहाँले चाहिँ आइएम लिसनिङ टु योर सो, स्टे सेफ एन्ड स्टे सेफ फ्रम हिट भनेर भन्नुभएको छ उहाँले. अफकोर्स पक्कै पनि म त्यो काम गर्ने नै छु, हजुरलाई पनि सोही शुभकामना. खर्क गुरुङ बामा आउनुभएको छ बेजिङ स्टोकबाट, नमस्कार श्रीज बहिनी, तपाईँलाई सम्पूर्ण श्रोताहरूलाई पनि ह्याप्पी साउन सङ्क्रान्ति भन्नुभएको छ, हजुरलाई पनि त्यही नै शुभकामना भनेर भन्न चाहेँ मैले. अनि यसै गरिकन हाम्रो दाजु आउनुभएको छ कृष्ण च्याम्लिङ, उहाँले पनि पठाउनु भएको छ उत्तर, मैले टिपिसकेको छु, र उहाँले एउटा गीतको पनि
अनुरोध गर्नुभएको छ, जुन गीत चाहिँ म एक किसिम पश्चात सुनाउने नै छु, र उहाँले चाहिँ हामीलाई एउटा सानो चार लाइन पनि लेखेर पढ्नु भएको छ, बडो रमाइलो हँसाउन खोज्नु भएको छ। उहाँले लेख्नुहुन्छ, भाले होस् वा पोथी, आखिर कुखुरा त कुखुरै हो हजुर, खाँदा पनि एउटै स्वाद हुन्छ, आखिर त्यो मासुको टुक्रै हो हजुर। आशा बहिनी नर्थतिर उकालो लाग्दै होली नि शिरीष बहिनी आउनुभयो, फिकर छैन जो आए पनि श्रोता र सञ्चालकको सम्बन्ध माया सम्झना त उत्रा उत्रै हो हजुर भन्नुभएको छ। अफकोर्स दाजु, एकदमै तपाईँले चाहिँ हाम्रो यो मनसुबा जुन छ पक्का राम्ररी बुझिदिनु भएको छ, थ्याङ्क यू सो मच। र अघि नै हाम्रो श्रोता आउनुभएको थियो धनु गुरुङ बहिनी, र उहाँले पनि दुई चार लाइन लेखेर पठाउनु भएको हुनाले मैले यो सेभ गरेर राखेको थिएँ र यो सेकेन्ड आवरमा तपाईँहरूसँग सेयर गर्छु भनेर गीत पनि एउटा अनुरोध गर्नुभएको छ उहाँले। र उहाँ भन्नुहुन्छ, शिरीष दिदी सधैँ दिउँसो सुन्ने आवाज आज शुक्रबारको दिन बिहानै सुन्न पाउँदा खुसी लाग्यो, हजुरलाई सुन्दै दिन सुरु गरियो है हजुर भन्नुभएको छ। फ्राइडे मुड स्विच अन गर्दै केही हरफ स्वीकार्नु होला, इट गोज लाइक दिस भनेर भन्नुभएको छ हाम्रो लागि। जिन्दगीको मोडमा भेटिएको, बोल्दा बोल्दै तनमन सबै गाँसिएको, नदेखे पनि नभेटे पनि आफ्नै जस्तो लाग्ने छोटो समयमै जीवनभर सम्झिरहने बनाइदिने, एक दिन अवश्य भेट होला नि है, त्यो दिन मनका सबै कुरा खुलाउला नि है, भेट नभए पनि के फरक पर्ला र, यो साथ सधैँ यस्तै रहोस् नि है, यो साथ सधैँ यस्तै रहोस् नि है भन्नुभएको छ। अफकोर्स बहिनी, साथ सधैँ यस्तै रहन्छ, भेट भए पनि नभए पनि हाम्रा सम्पूर्ण श्रोताहरूसँगको हाम्रो जुन नाता सम्बन्ध छ त्यो प्रगाढ छ, त्यो चाहिँ अनादिकालसम्म रहि नै रहनेछ। हाम्रो माया हजुरहरूप्रति र हजुरहरूको माया हामी प्रति होइन, एक अर्काका परिपूरक हौ हामी, किनभने एक अर्का बिना अस्तित्व छैन हाम्रो, हामी छैनौँ भने हजुरहरूले के सुन्नुहुन्छ, हजुर हुनुहुन्न भने हामीले के सुनाउँछौँ, कसलाई सुनाउँछौँ, त्यो कारण गर्दाखेरि श्रोता र सञ्चालक सञ्चालिकाहरूको जुन एउटा सम्बन्ध छ त्यो अत्यन्तै सुन्दर रहेको छ, त्यो कुनै सम्बन्धसँग पनि दाँजा नै मिल्दैन, नदेखे पनि नभेटे पनि त्यो माया जुन प्रगाढ छ नि होइन, यो चाहिँ आफैमा अत्यन्तै सुन्दर सम्बन्ध भन्दा फरक नपर्ला। त्यही पनि धनु बहिनीलाई त हामीले दुई तिनपटक भेट्ने मौका पाइसकेका नै छौँ, र बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद, यति मिठो हरफहरू लेखेर पढ्नुभयो, साँच्चै नै आजको शुक्रबारको यो दिन तपाईँले बनाइदिनु भयो हामी सबैको लागि, हजुरको शुभ दिन रहोस् भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै शुभ दिनको शुभकामना, धेरै माया भनेर पठाउनु भएको छ, अफकोर्स हाम्रो तर्फबाट पनि तपाईँलाई धेरै धेरै माया है त। लु अब एउटा मिठो गीत सुनाइदिनु होला, मेरो रोजाइको भन्नुभएको छ, र अफकोर्स उहाँको रोजाइको गीत बद्री कुमार पङ्गिनी र ज्योति मकरको आवाजमा सुनाउँछु, र यस पश्चात लगत्तै हामी आजको कुराकानीतर्फ बढिहाल्नेछौँ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि

0: समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बीएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: Sam's Gorka Radio. हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा म शिरी सनवार तपाईँको सेवामा छु कार्यक्रमको साथमा. यतिखेर अब म तपाईँलाई अगाडि आजको कुराकानीतर्फ लिएर जाँदै र कुराकानीमा चाहिँ आज विशेष यो चर्चा परिचर्चा श्रावण महिनाको हुन्छ भनेर पनि मैले तपाईँलाई भनिसकेकी छु र श्रावण महिनाको चर्चा परिचर्चा किन पनि आज महत्त्वपूर्ण रहनेछ अथवा किन पनि आज चाहिँ एकदमै समय सान्दर्भिक रहनेछ भन्दाखेरि अब आजबाट चाहिँ श्रावण महिना हुँदैछ आज श्रावण महिनाको एक गते र यस अर्थमा आज यही विषयवस्तुमा चाहिँ नि जानकारी तपाईँलाई गराइदिनको लागि मैले विशेष हाम्रो आजको पाहुनालाई बोलाएकी छु. उहाँ हुनुहुन्छ पण्डितजी मधुसूदन सत्यालज्यू. स्पेसली उहाँ चाहिँ शिव मन्दिर अल्ड सर्टमा पण्डितको रूपमा कार्यरत हुनुहुन्छ र तपाईँहरूले पनि धेरैले भनौँ न होइन उहाँसँग भेट्ने उहाँबाट पूजा अर्चना गराउने कामहरू गरिसक्नु भएको छ होला. यस अर्थमा उहाँको नाम नौलो पनि होइन उहाँ नयाँ व्यक्ति पनि हुनुहुन्न र आज फेरि पनि बिएबिएस गोर्खा रेडियोलाई उहाँले यस्तोमा जानकारी हामीलाई दिनको लागि आउनुभएको छ. पण्डितजी नमस्ते. बिएबिएस गोर्खा रेडियोमा हजुरलाई एकदमै स्वागत छ. आराम कुशल हुनुहुन्छ हजुर?
1: नमस्ते सबैजना श्रोता सज्जन वृन्दमा जय पशुपतिनाथको अभिवादन टक्राउन चाहे र हजुरहरू सबैजनाले यो व्यवस्था जुन व्यवस्था मिलाइदिनु भएको छ प्राविधिक साथीहरू लगायत हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद पनि भन्न चाहे. साउन महिनाको यो विशेष समयमा हजुरहरूले यसरी समय मिलाइदिने र जुन हाम्रो सबैजना
0: हजुर यो त हाम्रो कर्तव्य नै हो होइन गर्दाखेरि हाम्रो श्रोताहरूलाई चाहिँ थाहा दिनुपर्ने सम्पूर्ण कुराहरू हरेक एलिमेन्ट्सहरू हामी चाहिँ यहाँनिर समेट्ने प्रयास गर्छौँ. त्यसमाथि पनि अब हिन्दू सनातन धर्ममा अब यो श्रावण महिना भन्ने बित्तिकै विशेष यसको महत्त्व छ. सानै बच्चैदेखि भनौँ न अब हामी सबैले पनि श्रावण महिनामा विशेष विशेष पूजा अर्चनाहरू गर्ने स्पेसली अब नेपालको कन्टेक्स्टमा कुरा गर्नुपर्दा श्रावण महिनामा चाहिँ अब हरियो चुराहरू लाउने हरियो लुगाहरू लगाउने दिदी बहिनीहरूले विशेष गरिकन शिव मन्दिरहरूमा घुइँचो हामी देख्थ्यौँ पशुपतिनाथमा घुइँचो हामी देख्थ्यौँ. श्रावणको सोमबारमा चाहिँ पूजा गर्ने चलन पहिला पहिला हाम्रो बजैहरूले हाम्रो आमाहरूले गर्नुभएको देखेको पनि हो. त्यो कारण गर्दाखेरि थोर बहुत श्रावण महिनाको महत्त्वको विषयमा हामी सबैजना जानकार छौँ नै होला र पनि अब आज तपाईँ एक्सपर्ट नै आउनुभएको कारणले गर्दाखेरि मैले अब यो आजबाट श्रावण महिना पनि सुरु भयो श्रावण महिनाको विशेषताको बारेमा सोध्न चाहे किन महत्त्वपूर्ण छ त विशेष गरिकन यो श्रावण महिनालाई चाहिँ हामीले एउटा धार्मिक दृष्टिकोणबाट किन महत्त्वपूर्ण मान्छौँ त्यसै विषयवस्तुबाट आजको कुराकानी सुरु गरौँ होला हजुर.
1: विशेष गरी चाहिँ श्रावण महिनाको एक गतेबाट चाहिँ वर्षा ऋतुको प्रारम्भ हुने मानिन्छ र यो वर्षा ऋतुमा प्रकृति पनि एकदम हरित वर्णले युक्त हुने सबैतिर हरियाली हुने र सबै शीतलता प्रकृतिले पनि शीतलतालाई ग्रहण गर्ने हुनाले विशेष गरी श्रावण महिनाको महत्त्व रहेको छ र यसै गरी धार्मिक हिसाबमा पनि र आध्यात्मिक हिसाबमा पनि आफ्नो आध्यात्मिक वृद्धि गर्नको लागि आध्यात्मिक उन्नयन गर्नको लागि विशेष गरी श्रावण महिना चाहिँ शिवजीको परम पावन महिना यो समयमा चाहिँ समुद्र मन्थन भएको र शिवजीको पूजा आराधना अर्चना गर्दाखेरि शिवजी प्रसन्न हुनुहुने र पौराणिक मान्यता अनुसार चाहिँ यस धराधाम पृथ्वी लोकमा चाहिँ भगवान शङ्करजी आउनुहुन्छ श्रावण महिनामा भनेर विश्वास रहेको हुनाले धेरै मन्दिरहरूमा घुइँचो लाग्ने जनहरू भगवान शिवजीको पूजा आराधना गर्ने व्रत राख्ने अनुष्ठान गर्ने चाहिँ विशेष कारण चाहिँ हाम्रो श्रावण महिनाको चाहिँ शङ्कर भगवानकै प्रादुर्भाव यही धरतीमै भगवान आउनुहुने र विशेष दर्शन दिनुहुने भन्ने विश्वासले गर्दाखेरि मन्दिरहरूमा घुइँचो लाग्ने गर्दछ र दिदी बहिनीहरू पनि एउटा प्रकृतिको उपासनाको रूपमा र विशेष गरी शिवजीलाई प्रसन्नता पार्नको निम्ति चाहिँ हरियो चिजहरूले भगवान शङ्करलाई प्रसन्नता पार्नको लागि हरियो पछुराहरू हरियो वस्त्रहरू धारण गरेर शिव मन्दिरमा शिवधामहरूमा गएर दर्शन गर्नुहुन्छ. त्यसको विशेष कारण चाहिँ शिवजीको प्रसन्नता नै विशेष कारण हो हजुर. यो श्रावण महिनामा शिवजी विशेष प्रसन्न हुनुहुने र आध्यात्मिक महिना भएको हुनाले शिवजीलाई चाहिँ पूजा आराधना अर्चना गर्नको लागि विशिष्ट दिन विशिष्ट महिना मानिएको छ. त्यसले गर्दाखेरि श्रावणको महत्त्व एकदम धेरै छ हजुर.
0: हजुर तब यो श्रावण महिनाको कुरा गरिरहँदाखेरि श्रावणको सोमबार चाहिँ अत्यन्तै पवित्र हुन्छ र श्रावणको सोमबारमा चाहिँ अरू वर्ष दिनभरि सोमबारको व्रत नलिए पनि श्रावणको सोमबारमा चाहिँ व्रत लिनु भन्ने चाहिँ हामीले सुनि आएको पनि हो र यो श्रावण महिनामा चाहिँ अब आफ्नो तरिकाबाट भक्त जनहरूले चाहिँ यसलाई अब्जर्भ गर्ने गर्नुहुन्छ व्रत उपासनाहरू गर्ने गर्नुहुन्छ. कतिले महिना दिनभरि नै एकदमै भनौँ न एकदमै निष्ठाको साथमा व्रत बसेर पूजा अर्चना गर्ने गर्नुहुन्छ भने कतिले चाहिँ सोमबार पूजा गरेर व्रत बस्ने गर्नुहुन्छ. कतिले मासु मांसको त्याग गरेर चाहिँ नि यो महिनालाई अब्जर्भ गर्ने गर्नुहुन्छ. सरसर्ती अब भनौँ भन्नुपर्दाखेरि अब मानिसहरूको लागि तपाईँको एडभाइस कस्तो छ कस्तो प्रकारले चाहिँ नि अब सरल तरिकाबाट सुलभ तरिकाबाट किनभने अब युकेमा सबैजना काममा व्यस्त सबैजना बिहानदेखि बेलुकासम्म कति त नाइट ड्युटी पनि गर्नुहुन्छ, उहाँहरू सबैलाई मिल्ने गरेर चाहिँ कसरी हामीले यो महिनालाई चाहिँ भनौँ अलिकति धार्मिक हिसाब किताबबाट अब्जर्भ गर्न सक्छौँ, हामीलाई अलिकति त्यसमा गाइडेन्स दिनुहोस् न पण्डितज्यू।
1: विशेष गरी श्रावण महिनाको सोमबार चाहिँ पवित्र मानिनेको कारण सोमबार शिव पूजाको लागि विशेष दिन हो, शिवजीको दिन भनेर मानिन्छ। र चन्द्रमा सोम भन्नुको विशेष अर्थ चाहिँ चन्द्रमा भन्ने अर्थ हुन्छ र भगवानलाई सोमेश्वर पनि भनिन्छ। चन्द्रमालाई मनसँग जोडिने भएकाले शिवजीको ललाट मस्तकमा चाहिँ रहेको चन्द्रमाले चाहिँ हाम्रो मनलाई नियन्त्रण गर्नुहुन्छ, सधैँ हामी सकारात्मक ऊर्जालाई प्राप्त गर्न सकौँ, हाम्रो मन सधैँ राम्रो कुराहरूमा लागोस् भनेर यो सोमबार नै विशेष साउनको सोमबार नै व्रत बस्नेको कारण चाहिँ हाम्रो मानसिक शुद्धिको लागि मानसिक रूपमा हामी विचलित कहिले पनि नभइयोस्, मानसिक रूपमा हामीलाई शान्ति प्राप्त होस् र सोमबार गरेको व्रत ध्यान र जपले हामीलाई विशेष मानसिक शुद्धि प्राप्त हुने भएको हुनाले श्रावण महिनाको सोमबारलाई विशेष महत्वका साथ हेरिने गरिन्छ। व्रत बस्दाखेरि उपवास भन्छ व्रतलाई, उपवास भनेको भगवानलाई सम्झना गर्ने, भगवानको नजिकै बस्ने हो। अब सकिन्छ भने त निराहार व्रत बसेको, केही पनि नखाइकन व्रत बसेको सबैभन्दा राम्रो, अब त्यसमा पनि सकिँदैन भने विशेष गरी फलाहार मात्रै गर्ने, जल मात्रै गर्ने गरेर गर्न पनि सकिन्छ, तर काम नै गर्नुपर्नेछ, साह्रै अप्ठ्यारो छ, बाह्र बाह्र घन्टाको लामो लामो सिफ्ट गर्नुहुन्छ, यहाँ कसैको 14 घन्टाको सिफ्ट पनि हुन्छ, जाने आउने काममा जाने आउने गर्दाखेरि एकदम गाह्रो हुन्छ, फेरि सोमबार भनेको सधैँ विकडेजमा नै पर्ने भयो, त्यसले गर्दा त्यस्तो काममा जाने त्यस्तो अप्ठ्यारो पर्ने मान्छेहरूको लागि चाहिँ विशेष गरी उहाँहरूलाई चाहिँ सात्विक भोजन, लसुन प्याज नराखिकन अनि बासी चिजहरू नखाइकन शुद्ध र सात्विक भोजन गरेर शिवजीलाई सम्झना गरेर पूजा गर्नुहुनको लागि विशेष अनुरोध गर्छु उहाँहरूको लागि चाहिँ। र त्यसरी गर्यो भने जुन अरू मान्छेले व्रत बसेर फुर्सद हुँदाखेरि सहज हुँदाखेरि जुन फल प्राप्त गर्नुहुन्छ, कामको हिसाबले व्यस्त रहेर आफ्नो शरीरको रक्षाको लागि भोजन गरेरै व्रत बस्नुभयो, सात्विक आहारको साथमा भगवान्लाई सम्झना स्मरण गर्नुभयो भने पनि उत्तिकै फलदायी हुन्छ उहाँहरूको लागि पनि। हजुर
0: हजुर। र अर्को एउटा कुरा पण्डितजीले मलाई के सोध्न मन लाग्यो भने, अब पहिला मैले सुनेको, हुन त यो भ्रम हो कि अथवा यो फ्याक्ट हो त्यो मलाई थाहा भएन, तपाईँले आज चाहिँ यो कुरा अलिकति हामीलाई सत्य तथ्य के हो बताइदिनुहोस्। अब श्रावण महिनामा चाहिँ व्रत राख्दाखेरि विशेष गरिकन सोमबारको, अब श्रावण महिनाभरि व्रत राख्छन् दिदीबहिनीहरूले दाजुभाइहरूले पनि, वर्ष दिनभरि पनि सोमबारको व्रत नलिने मान्छेले पनि श्रावणमा चाहिँ लिने चलन छ। र फर्स्ट टाइम एभर व्रत राख्ने मान्छेहरूले चाहिँ नि 5 सोमबार परेको श्रावणदेखि मात्र व्रत राख्नु होला भन्ने पनि मैले कता कता सुनेको थिएँ। यो के हो, यो साँचो हो कि यो यतिकैको कुरा हो पण्डितजी? यो 4 मात्र सोमबार छ भने पनि यो श्रावणमा चाहिँ प्रथम पटक पूजा उपासना गर्ने मान्छेले गर्न मिल्छ मिल्दैन व्रत?
1: विशेष गरी चाहिँ श्रावण महिना शिवजीको उपासनाको महिना हो, अरू साधनाको महिना पनि हो, यसलाई कुनै पनि बाधा व्यवधान छैन। 4 मात्रै सोमबार छ भने पनि सोमबारको व्रत बस्न मिल्छ। 5 हुँदाखेरि चाहिँ विशेष त अब शिवजीको 5 स्वरूप पृथ्वी जल तेज वायु आकाशको पञ्चताको प्रतीक शिवजीको पञ्चमुख प्रतीकको हिसाबमा 5 पर्दा अझै विशिष्ट हो, तर 5 नपरेर 4 पनि सुरु गर्न नमिल्ने भन्ने चाहिँ हुँदैन। हजुर, सुरु गर्न चाहिँ 5 नपरी 4 मात्रै सोमबार पर्यो भने पनि पहिलो पटक व्रत बस्नेहरूको लागि पनि सुरु गर्न मिल्छ।
0: हजुर। र पण्डितजी अब भने अब यो श्रावण र सोमबारको कुराहरू हामीले धेरै नै जानकारी हाम्रो श्रोताहरूलाई गरायौँ, हाम्रो श्रोताहरूलाई श्रावण महिनामा व्रत उपासना गर्नको लागि के कस्तो गर्नुपर्छ, यसबाट के कस्तो फल प्राप्ति हुन्छ, श्रावणको महत्त्व के हो भन्ने कुरा बुझिसक्नु भएको छ होला। अब यो कुराकानीलाई यतिमै थाति राख्दै हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यस पश्चात चाहिँ शिव मन्दिरको कार्यक्रमहरूको बारेमा कुरा गर्नेछौँ।

0: ஸ்டேட்டஸ், கோர்கா ரேடியோ.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो.
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु.
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ. साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि. यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्. तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन. यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर.
2: यसर्थ तिनको उत्तर नदिनुहोस्. आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्. छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्. आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्. विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ.
0: BFBS, Gorkha Radio. Gorkha Radio.

0: हजुर त आदरणीय श्रोताबृन्द बेसगोर्खा रेडियोलाई नै सुन्नुहुन्छ यतिखेर र आज भने हामी यो श्रावण महिनाको बारेमा चर्चा परिचर्चा गर्दैछौँ अनि श्रावण महिना किन महत्त्वपूर्ण छ हिन्दू सनातन धर्म अन्तर्गत यसको महत्त्व के छ भन्ने विषयवस्तुमा कुराकानी चलिरहेको छ हामीसँग हुनुहुन्छ आजको पाहुना पण्डित मधुसूदन सत्यालज्यू उहाँ चाहिँ शिव मन्दिर अल्ड सर्टमा कार्यरत हुनुहुन्छ र अब यो शिव मन्दिरकै कुरा गर्नुपर्दाखेरि अब शिव मन्दिर भन्ने बित्तिकै ओभियसली सेल्फ एक्सप्लेनेटरी नै छ शिवजी कै विशेष पूजा आराधना गर्ने स्थान हो मन्दिर हो अल्ड सर्टमा अवस्थित छ हामी सम्पूर्ण नेपालीहरूले चाहिँ भनौँ न त्यहाँ गएर कुनै न कुनै समयमा दर्शन पूजा अर्चना गर्ने चाहिँ मौका पाएका पनि छौँ होला अब यसले महाशिवरात्रिमा पनि ठुलो कार्यक्रम अस्ति भर्खर पनि गरेको थियो लास्ट टाइम र सधैँ नै गर्ने गर्छ अब यो शिव मन्दिरको चाहिँ कुरा गर्नुपर्दाखेरि अब श्रावण भन्ने बित्तिकै शिवजीसँग सम्बद्ध यो महिना भएको हुनाले विशेष का पूजा आराधनाहरू त छ नै होला कार्यक्रमहरू छ नै होला के छ त यसपटकको हामीसँग सेयर गर्नुहोस् न
1: अब हामीले 2024 चाहिँ 2024 पनि हामीले गऱ्यौँ 25 पनि गऱ्यौँ श्रावण महिनामा चाहिँ साउनको 1 गतेदेखि साउन महिनाभरि नै हामीले विशेष गरी शिवजीको बिहान र बेलुका रुद्राभिषेक गर्छौँ त्यसमा चाहिँ विशेष भक्तजनहरूको सहभागिता हुन्छ र भक्तजनहरूले कोही नजिकबाट कोही टाढाबाट पूजा पनि बुक गर्नुहुन्छ र शिव मन्दिरले चाहिँ विशेष गरी साउन महिनामा पञ्चामृतले भगवान् शङ्करजीलाई स्नान गराएर अनि भगवान् पशुपतिनाथलाई सम्झना गर्दै हामीले चाहिँ दही दुध घिउ मह चिनीले भगवान्लाई स्नान गराउने पूजा आराधना अर्चना गराउने र आरती पनि सँगसँगै त्यो पूजासँगै सम्पन्न गराउने लगभग यो हाम्रो चाहिँ रुद्राभिषेकको कार्यक्रम हरेक दिनको लागि चाहिँ हामीले रुद्राभिषेकको कार्यक्रम आयोजना गरेका छौँ अब यो कसैले सुन्दै हुनुहुन्छ हजुरहरू जो पनि सुन्दै हुनुहुन्छ हजुरहरू पहिला पनि गरिसकेको हुनुहुन्छ होला कति धेरै हजुरहरूलाई चाहिँ मैले यो हाम्रो बिएफबिएस रेडियोको तर्फबाट मैले हजुरहरूलाई के जानकारी गराउन चाहन्छु भने हजुरहरू कोही पनि सबै मान्छेको लागि चाहिँ हामीले रुद्राभिषेकको लागि ओपन गरेका छौँ हाम्रो चाहिँ बुकिङ हुन्छ सबैजनाले बुक गरेर मन्दिरमा आएर आफ्नो समय मिल्दाको समयमा चाहिँ हामीले पूजा बुक गरेर शिवजीको रुद्राभिषेक गर्न सकिन्छ त्यसको समयावधि लगभग 1.5 घन्टा जति लामो पूजा हुन्छ र हामी शिव मन्दिरको तर्फबाट बिहानको एउटा स्लट र बेलुकाको एउटा स्लट अनि टाढाबाट भक्त सज्जन वृन्दहरू आउनुभयो भने उहाँहरूको लागि पनि दिउँसोको पनि व्यवस्था गरेर प्रसादीको साथमा हामीले चाहिँ यो रुद्राभिषेकको कार्यक्रम हर महिना महिनाभरिको लागि हर दिन गर्ने भनेर त्यसरी व्यवस्था गरेका छौँ हजुर
0: हजुर अनि यो पूजा गर्ने मान्छेहरूले चाहिँ बुक गर्नको लागि के कस्तो तरिकाले गर्नुपर्ने होला अनि समयको स्लट पनि तपाईँले बिहान बेलुका त भन्नुभयो स्पेसिफिक भइदिनु भयो भने अलिकति टाढा टाढाबाट आउनेहरूलाई प्लानिङ गर्नु भने सजिलो होला त्यो पनि सेयर गर्नुहोस् न हामीसँग
1: विशेष गरी चाहिँ हाम्रो मन्दिर चाहिँ बिहान 8 बजी हामी खोल्छौँ बेलुका 7 बजी बन्द गर्छौँ र साउन महिनाको सोमबार चाहिँ बिहान 8 बजीदेखि बेलुका 8 बजेसम्म हाम्रो मन्दिर ओपन हुनेछ र बिहानको पूजा जसले बुक गर्न चाहनुहुन्छ उहाँहरूको लागि हामीले 8 बजी पूजा बुक गर्ने 9 बजेसम्म रुद्राभिषेक गरेर 9 बजी आरती गर्ने कार्यक्रम हामीले गर्दछौँ भने साँझको चाहिँ हामीले 5 बजी पूजा बुक गर्ने 5 बजेदेखि 6 बजेसम्म पूजा र 6 बजे आरती गर्ने गर्दछौँ हरेक दिन हाम्रो बिहान 9 बजी आरती र बेलुका 6 बजे आरती हुन्छ त्यही आरतीको अगाडिपट्टिको समयलाई पारेर हामीले रुद्राभिषेक हरेक भक्त सज्जन वृन्दको लागि बुक गर्छौँ कसैको लागि मिलेन 9 बजी मिल्दैन भन्नुभयो भने दिउँसोको समयमा पनि 11-12 बजीको समयमा पनि हामीले गर्ने र दिउँसो इभिनिङको टाइममा पनि र दिउँसोको टाइममा पनि जो इच्छुक हुनुहुन्छ उहाँहरूको लागि हाम्रो बुकिङ चाहिँ खुल्ला छ र बुकिङको लागि हाम्रो शिव मन्दिरको शिव मन्दिर अल्ड सर्ट भनेर हामीले वेबसाइटमा गएर हेऱ्यो भने पनि गुगलमा सर्च गर्दा पनि भेट्न सकिन्छ त्यहाँ हाम्रो ल्यान्डलाइनको नम्बर पनि छ फोन नम्बर पनि छ त्यहाँ सम्पर्क गरेर हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ अथवा हजुरहरू कोही जानकार हुनुहुन्छ भने सम्पर्क गरेर मन्दिरको वेबसाइटमा हाम्रो नम्बर जुन राखिएको छ त्यो नम्बरद्वारा हजुरहरूले बुक गर्न सक्नुहुन्छ हामीले बुक गरिसकेपछि कुन समयमा कसरी गर्न सकिन्छ के सामग्रीहरू लिएर आउनुपर्नेछ सबै कुराहरूको हामीले व्यवस्थित तरिकाले गाइडेन्स गर्छौँ भक्त सज्जन वृन्दलाई र दर्शन मात्रै गर्न आउनुहुन्छ भने कुनै बुकिङ गर्नु पर्दैन जहाँबाट पनि हजुरहरू आउन सक्नुहुन्छ युके भरि रहनुहुने सम्पूर्ण श्रोताहरूलाई मेरो अनुरोध छ हजुरहरू सबैजना आउनुहोला आनन्दतापूर्वक हामीले दर्शन गरेर भजन कीर्तन गरेर भगवान्लाई प्रसन्नता गराउन सक्छौँ हजुरहरू सबैजनालाई मेरो अनुरोध छ जस जसले सुन्दै हुनुहुन्छ हजुरहरू पूजा गर्ने इच्छा छ भने पूजा बुक गरेर आउन सक्नुहुन्छ पूजा गर्नलाई हजुरहरूलाई समय छैन अनुकूल पर्दैन भने दर्शन गर्नको लागि बिहान 8 बजेदेखि बेलुका 7 बजेसम्म एनी टाइम हजुरहरू आउन सक्नुहुनेछ साउन महिनामा चाहिँ विशेष गरी हामीले दिनभरि नै मन्दिर खुला राख्ने व्यवस्था मिलाएका छौँ।
0: हजुर, अब श्रावण महिनामा सोमबारको विशेष चाहिँ स्थान रहे तापनि रुद्राभिषेकको लागि चाहिँ श्रावण महिनाको कुनै पनि दिन शुभ नै रहन्छ भन्दा फरक नपर्ला होइन पण्डितजी?
1: अब घरैमा गर्दाखेरि चाहिँ धेरै कुराहरू जुराउनु पर्ने हेराउनु पर्ने हुन्छ, तर हामीले निरन्तर 3 वर्षदेखि लगातार हामी शिव मन्दिरमा निरन्तर रूपमा हरेक दिन श्रावण महिनाभरि रुद्राभिषेक गराइराखेका छौँ। त्यसले गर्दाखेरि हजुरहरूलाई केही जुराउनु केही त्यसको साइटहरू हेर्नु पर्ने हुँदैन। त्यसले गर्दा हजुरहरू श्रावण महिनाभरि जुन दिन हजुरलाई अनुकूल पर्छ हजुरहरू आएरको लागि पार्टिसिपेट हुन सक्नुहुन्छ।
0: हजुर, त पण्डितजी यो कुराको जानकारी गराउनुभयो थुप्रो हाम्रो श्रोताहरूलाई, यसले पक्कै पनि फाइदा पुर्याउँछ होला भन्ने मलाई लागेको छ। र अब यो कार्यक्रमको बारेमा अब भनौँ न के कति पर्छ, त्यसको चाहिँ समय मिलाउनेदेखि लिएर अब अरू सामान ल्याउनु पर्ने आदि इत्यादि कुराहरू यहाँ गरिरह्यो भने समयले अलिकति साथ नदेला, त्यसको लागि तपाईँले भन्नुभयो चाहिँ तपाईँहरूलाई फोन गर्यो भने विस्तृत जानकारी तपाईँहरूले दिइहाल्नुहुन्छ होइन र?
1: हजुर,
0: ल त पण्डितजी आजको लागि धेरै धेरै धन्यवाद भन्नु पर्यो। अब आज हामीले जुन कुराहरू श्रोताहरूसम्म पुर्याउन चाहेका थियौँ त्यो कुराहरू पुग्यो होला भन्ने आशा गरेको छु। अब छुट्टिनुभन्दा अगाडि मैले के यो प्रसङ्गमा सोध्न छुटाएकी छु भने जोडिदिनुहोस् न त।
1: विशेष गरी चाहिँ भगवानको शङ्कर भगवानको शिवजीको स्वरूपले चाहिँ हामीलाई हाम्रो सरल जीवन, उच्च विचार, करुणा, त्याग, संयम र सबैप्रति समभाव हुनुपर्छ भन्ने हामीलाई पाठ सिकाउँछ। शिव भगवानले चाहिँ देवता र दानव दुवैलाई समान भावले वरदान दिनुभएको प्रसङ्ग हामीले देख्न सक्छौँ। शिव भगवान मसानमा बसे पनि भगवानले नश्वरता सम्झाउनुहुन्छ। भगवानले धारण गर्ने भस्मले हामीलाई अहंकार र भौतिक सम्पत्तिको अन्तिम सत्यलाई देखाउँछ। भगवानले विष धारण गर्नुभएको छ, अरूको कल्याणको निम्ति हामीले कसरी त्याग गर्नुपर्छ भन्ने कुरा हामीले भगवान शङ्करजीको स्वरूपबाट प्राप्त गर्न सक्छौँ। भगवान ध्यानमा लिन हुनुहुन्छ, यसले बाहिरी कोलाहल बीच पनि आन्तरिक शान्ति खोज्नको लागि हामीलाई एकदम प्रेरित गर्छ र हामीले आफ्नो जीवनमा सधैँ सत्यता, दया, क्षमा, संयम, सरलता र परोपकारलाई स्थान दिनुपर्छ। भगवान शिव अनन्त हुनुहुन्छ, निराकार हुनुहुन्छ, सबै भक्तको लागि साकार पनि हुनुहुन्छ, ऊ योगीको पनि आदि योगी हुनुहुन्छ, हामी सबै गृहस्थीको लागि पनि आदर्श, भक्तका लागि भोलेनाथ, दुखीलाई आश्रय दिने सम्पूर्ण सृष्टिका कल्याणकारी महादेवलाई पूजा आराधना अर्चना गर्ने यो परम पावन महिनामा हजुरहरू सबैजना आउनुहोस् र हाम्रो मन्दिरको म पण्डित भएँ, मेरो नाम मधुसूदन सत्याल, म एउटा पण्डितको हिसाबले पनि मेरो सहकर्मी साथी पनि हुनुहुन्छ र सँगसँगै हाम्रो मन्दिरका अध्यक्ष हरि भट्टराई, हाम्रो उपाध्यक्ष सुषमा गुरुङ र हाम्रो महासचिव नीरज शर्मा लगायत सम्पूर्ण हाम्रो टिमको तर्फबाट हजुरहरू सबैजनालाई हामी स्वागत गर्न चाहन्छौँ। हजुरहरू सबैजना आउनुहोला, सबैजना मिलेर यसपालिको साउनलाई पनि हामी सबैजना मिलेर सभ्य भव्य र आनन्दताका साथमा सम्पन्न गराउँ। हजुरहरू सबैजनालाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ र बिएसपिएसको सबै टिमको लाई पनि हामी स्वागत गर्न चाहन्छौँ शिव मन्दिरमा। हजुरहरूको समय मिलाएर सबैजना आइदिनु होला, सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो सबै व्यवस्था मिलाउनु हुने सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट पनि र मन्दिरको तर्फबाट पनि धेरै धेरै धन्यवाद।
0: हजुर, थ्याङ्क यू सो मच पण्डितजी, तपाईँले यति धेरै जानकारी हाम्रो श्रोताहरूको लागि गराइदिनु भयो, हाम्रो लागि गराइदिनु भयो र अब यो श्रावण महिनामा के गरौँ कसो गरौँ भनेर चाहिँ नि सोचिराख्नु भएको हाम्रो श्रोताहरूको लागि पनि गाइडेन्स पक्कै पनि मिल्यो होला। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। अब तपाईँलाई हामी शिव मन्दिरमा नै भेट्नेछौँ यो श्रावण महिनामा। हजुर,
1: थ्याङ्क यू सो मच।
0: हस्, थ्याङ्क यू, धन्यवाद, नमस्ते, बाई।

हजुर आदरणीय श्रोतावृन्द, यो श्रावणको बारेमा तपाईँले जानकारी लिनुभयो। आजबाट श्रावण महिना सुरु भएको छ। श्रावणको महत्त्व के छ हिन्दू सनातन धर्म अन्तर्गत, र श्रावणको सोमबारको महत्त्व के छ, यस विषयवस्तुमा पण्डित मधुसूदन सत्यालज्यूसँग गरिएको कुराकानी सुन्दै हुनुहुन्थ्यो यति बेला। अब भने छुट्टिने बेला भइसकेको छ, बिल्कुलै हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न एकपटक फेरि पनि म रिपिट गर्छु। जुलाई 19 हुन आँटेको वर्ल्ड कप फाइनलमा पुगेका दुई देशहरू स्पेन र अर्जेन्टिना, उहाँहरू दुईजनाको यो दुईवटा टिमले कति कति स्कोर गर्छन् होला त फाइनल खेलमा भन्ने चाहिँ हाम्रो प्रश्न रहेको छ। एन्टायरली यो चाहिँ गेस वर्क हो, तपाईँहरूले गेस गर्नुपर्ने हुन्छ कसैको मिल्ला कसैको नमिल्ला। अब वी नेभर नो बिकज यो खेल भएकै छैन, होइन? त्यस कारणले गर्दाखेरि तपाईँको गेस वर्क चाहिँ कतिको मिल्छ त्यसमा भर पर्छ तपाईँले चाहिँ यसपटकको विजेता बन्न पाउनुहुन्छ या हुन्न भन्ने विषयवस्तुमा। र प्राइजहरूमा चाहिँ ग्लोबल बुलियन वर्ल्ड एस्ट्रोबाट प्राप्त भाउचर अनि बिएबिएस फुटबल तपाईँहरूलाई हामी प्रदान गर्ने छौँ। र तपाईँको नाम चिठा बाकसमा पस्न पऱ्यो, त्यसको लागि तपाईँले उत्तर पठाउनु पऱ्यो, है त? सही र गलत उत्तर भन्ने यो पोइन्ट अफ टाइममा चाहिँ यही हो भन्न मिल्दैन, यो गेस वर्क भएको हुनाले तपाईँले ऱ्यान्डम्ली जुनसुकै नम्बर पनि पठाउन सक्नुहुन्छ। तर तपाईँले अर्जेन्टिना र स्पेनको चाहिँ खेललाई फलो गरिराख्नु भएको छ भने सुड बी भेरी डिफिकल्ट, होइन? मलाई त्यस्तो लाग्छ। र केही श्रोताहरूले हामीलाई फेरि सम्पर्क गरेर उत्तरहरू पठाउनु भएको छ, उहाँहरूको पनि उत्तर मैले टिपेर राखिसकेको छु भनेर भन्नु पऱ्यो। समय धेरै नभएको हुनाले म सरस्वती उहाँको नाम लिन्छु। धनवीर पुन दाजु आउनु भएको छ, अनि यसै गरिकन मेघ मल्ल उहाँ पनि हाम्रो एकदमै नियमित श्रोता आउनु भएको छ डन्स्टेबलबाट, उहाँ दाजु हुनुहुन्छ। टङ्क शेरचन्दज्यू उहाँले पनि हामीलाई उत्तरहरू पठाउनु भएको छ। थुप्रै चाहिँ भनौँ उत्तर पठाउनेहरूको नाम उहाँले चाहिँ त्यहाँनिर समावेश गर्नुभएको रहेछ। र यसै गरिकन हाम्रो अर्को श्रोता ओम पूर्जा पोखराबाट नियमित श्रोता हुनुहुन्छ, अहिले उहाँले उत्तर त पठाउनु भएको छैन तर यो साउने सङ्क्रान्तिको शुभकामना दिनुभएको छ। अर्को श्रोता हुनुहुन्छ चामलिङ चामलिङ, हामी अलिकति कहिलेकाहीँ मिस्टेक भन्दाखेरि पनि अलिकति कन्फ्युज हुन्छौँ, किन चामलिङ दाजु र चामलिङ चामलिङ हाम्रो दुईजना श्रोताहरू फरक फरक हुनुहुन्छ, होइन? गर्दाखेरिमा मैले चामलिङ चामलिङ हाम्रो जुन श्रोता आउनुहुन्छ उहाँलाई चाहिँ कहिलेकाहीँ मैले कृष्ण चामलिङ दाजु भनेर पनि भन्छु, बट अहिले चाहिँ मैले पक्का पक्की थाहा पाइसकेको छु उहाँ चाहिँ फरक चामलिङ हुनुहुन्छ भनेर। गर्दाखेरिमा उहाँले पनि उत्तर पठाउनु भएको छ, मैले टिपेर राखिसकेको छु भन्नु पऱ्यो। देवेन्द्र गुरुङ ज्यू उहाँले पनि सम्पर्क गर्नुभएको छ र उहाँले पनि उत्तर पठाउनु भएको छ, उत्तर टिपिसकेको छु। यसै गरिकन हामीलाई ज्ञानु गुरुङ ज्यूले पनि एन्डोभरबाट आउने श्रोता हुनुहुन्छ, उहाँले पनि हामीलाई शुभकामना यो फ्राइडेको भनेर पठाउनु भएको छ। गर्दाखेरि तपाईँको पनि यो दिन आजको शुभ रहोस्, मेरो शुभकामना भन्न चाहे। उत्तर चाहिँ उहाँले आज चाहिँ पठाउनु भएर हिँड्नु रहेछ। बर्न्ट ओक लन्डनबाट रमेश गुरुङ आउनु भएको छ, उहाँले उत्तर पठाउनु भएको छ, यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब यति नै भन्दै समयतिर ध्यान दिनु पर्दाखेरि हामीसँग बिल्कुलै समय छैन, यसर्थमा मैले तपाईँहरूसँग बिदा लिनै पर्ने हुन्छ। र यहाँ बिदा लिन आँट्दा नआँट्दै अर्को एकजना श्रोताले पनि ठ्याक्क एउटा चाहिँ मेसेज पठाइरहनु भएको छ, लेट मी चेक। र उहाँ भूपाल गुरुङ हुनुहुन्छ, मामा हुनुहुन्छ, उहाँले चाहिँ उत्तर पठाउनु भएको रहेछ, तपाईँको उत्तर पनि मैले टिपिहालेँ भनेर भन्न चाहेँ। र बाँकी रहेको समय पनि उत्तर पठाउँदै गर्नुभयो भने हामी टिप्दै गर्नेछौँ, यसको सिनोफानो सोमबारको दिनमा हान हुनेछ। यदि भन्दै हाम्रो दाजु कृष्ण चामलिङले कविता आले लेखाउनु भएको एउटा गीत रोज्नु भएको थियो, अघि नै यही नै गीत सुनाउँछु र यसको साथमा बिदा लिन्छु। आजको शुक्रबारको दिन तपाईँको शुभ रहोस्, मेरो यही शुभकामना। हेभ अ नाइस विकेन्ड। स्याटरडे एन्ड सन्डे दुई दिनको छुट्टी छँदैछ, त्यस पश्चात फेरि पनि हाम्रो कार्यक्रमहरू सुचारू अगाडि बढ्ने नै छ। म भने अहिले बिदा लिए तापनि भोलि बिहान फेरि पनि तपाईँलाई भेट्न हाम्रो शनिबार बिहानको कार्यक्रमको साथमा हाजिर हुन्छु। त्यति बेलासम्मको लागि टेक केयर अफ योरसेल्फ, नमस्ते, बाई बाई।

0: गएको साउनदेखि असारसम्मको वर्ष दिनमा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटमध्ये करिब 47% मात्र खर्च गर्न सकेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पोहोर साउनदेखि हिजोसम्ममा सरकारले 1,90,84 करोड मात्रै पुँजीगत खर्च गरेको हो। यो वर्ष दिनका लागि सरकारले पुँजीगत शीर्षकमा 4,07,88,80,00,000 रुपियाँ छुट्याएको थियो। जेएनजी विद्रोह अघि र पछिका सरकारले पनि पुँजीगत खर्चमा प्रगति गर्न नसकेको महालेखाले जनाएको छ। दैनिक कामकाज र तलबका लागि राखिएको चालु खर्चतर्फ भने 11,80,98,00,000 छुट्याइएकोमा 89% भन्दा बढी अर्थात 10,43,79,62,00,000 खर्च भएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ 3,75,24,00,000 छुट्याएकोमा 3,47,33,00,000 खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले आजदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान चलाउने भएको छ। डेंगीको बढी जोखिम हुने साउन भदौ र असोज महिनालाई लक्षित गर्दै विशेष अभियान चलाउन लागि सरकारको भनाइ छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै डेंगी सचेतना अभियान चलाउन निर्देशन दिएको छ। यो अभियानको अवधिमा हरेक शुक्रबार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय र सामुदायिक संस्थामा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गर्न पर्नेछ। स्वास्थ्य क्षेत्र सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि पनि सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी क्षेत्रको प्रभाव हटाउन र चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउनु पर्ने माग राख्दै डाक्टर केसीले आउँदो 5 गतेदेखि सत्याग्रह गर्ने चेतावनी दिनुभएको हो। उहाँले स्थापित नियम विपरीत स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र पूर्वाधार बिनै निजी कलेजको सिट वृद्धि गर्ने प्रस्ताव तत्काल खारेज गर्नुपर्ने माग राख्नु भएको छ। अर्थमन्त्री सोनी मुआङले शेयर बजारबारे भ्रामक र प्रायोजित हल्ला फैलाउने विरूद्ध कार्यवाहीमा उत्रने चेतावनी दिनुभएको छ। वाग्लेको सचिवालयले अपील जारी गर्दै शेयर बजारमा वितण्डा मचाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको भन्दै आधिकारिक सूचनाका लागि सामाजिक सञ्जालका ग्रुप वा बिचौल्याको भार नपर्न पनि भनेको छ। शेयर बजारको नियमनकारी निकाय कब्जा गरेर बजारमा वितण्डा मचाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको सचिवालयको भनाइ छ। नयाँ सरकार भने यता शेयर बजारको अवस्था ठिक नभएको, गलत भाष्य निर्माण गर्न खोजिएको आरोप समेत वाग्लेको सचिवालयले लगाएको छ। बजारमा निश्चित व्यक्तिलाई पक्राउ गर्न लागि भनेर गलत हल्ला फैलाइएको समेत सचिवालयको भनाइ छ। अर्थमन्त्रीको सचिवालयले कुनै विशेष नाम नखुलाइकनै शेयर बजारको विषयमा कुनै क्लब हाउस, वाट्सएप र मेसेन्जर ग्रुप, टाई सुट लगाएका झिल्के संघका नेता र इमान्दारी बेचेका मीडियाको भर नपर्न पनि भनेको छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरेको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्र बानियाले सम्हाल्नु भएको छ। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र बादेले पाउनु भएको छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभास तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।
0: शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा नियमावली विरुद्ध शैक्षिक परामर्श व्यवसायले काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले ल्याएको नियमावलीका प्रावधान अव्यवहारिक रहेको भन्दै नेपाल शैक्षिक परामर्श संघले प्रदर्शन गरेको हो। उनीहरूले यसअघि हातमा कालो पट्टी बाँधेर काम गरेका थिए। संघले हाल 1 वर्षका लागि मात्रै कायम गरिएको अनुमति पत्रको अवधि 5 वर्ष बनाउनु पर्ने, शैक्षिक मेला, सेमिनार र प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनु पर्ने र पहिलेदेखि सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू गर्न नहुने लगायतका माग गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर सुन्नुभयो यहाँले साउने झरीको कुरा. साउन लाग्यो श्रोताहरू, तपाईँहरूलाई साउन महिनाको मङ्गलमय शुभकामनाको साथमा आजको कार्यक्रम काठमाडौँको सौगात शुक्रबारको कार्यक्रम प्रस्तुत गर्नको लागि म सञ्चालक विनोद हजुरको सेवकलाई तयार भएर आएको छु. मिठा मिठा साउने गीतहरू तपाईँलाई पनि सुन्न मन लागेको छ होला, कतिलाई त हरियो छुरा लाउन मन लागेको छ होला. हिजो नै मैले भन्दै थिएँ तपाईँहरूको हरियो छुरा लाउने महिना आयो र चाडबाडहरू चाहिँ अब एक पछि अर्को आउँदैछ संकेत पनि हो. यहाँलाई मङ्गलमय शुभकामना भन्दै आजको यो बसाई काठमाडौँको सौगातमा स्वागत गर्न चाहन्छु. भन्दै अब समयको कुरा गरौँ. नेपालको समय ठिक 1:54 जाँदैछ, दिउँसोको समय छ. बिहानको समयको कार्यक्रम आशा पुन बहिनीबाट प्रस्तुत भयो, हुन त मैले सुन्न पाइनँ. आज को विजेता हुनुभयो, जसले जित्नुभयो यहाँलाई बधाई छ. र तपाईँको वर्ल्ड कपको यो प्रडिक्सन पनि मिल्दैछ होला, होइन त? अब आइतबार बिहान अथवा चाहिँ सोमबार अर्को भनौँ न, अब तपाईँले भनेका कुराहरू मिल्छ मिल्दैन. कुन देश त अब निदो भइसक्यो, स्पेन र अर्जेन्टिना भइसकेको छ वर्ल्ड कप, फिफा वर्ल्ड कप फाइनलको खेल. र त गोल मात्रै मिल्नु पर्यो, मैले पनि मिलाउन कोसिस गरेको थिएँ तर मिल्न सकेन. इङ्ल्यान्ड पुग्छ नै भनेको पुगेन, त्यस कारणले हिजो अलिकति भनौँ न अब निराश थिएँ. तर हाम्रा डक्टर साहब ईश्वरी खनालजीले धेरै मेरो पनि मुड लिफ्ट गरिदिनु भयो. उहाँको कुरा सुनेर धेरै मन पराउनु भयो, टेलिफोन माग्नु भएको थियो. मैले जति जजले उहाँको पर्सनल टेलिफोन माग्नु भएको थियो मैले दिएँ जस्तो लाग्छ. एउटा दुइटा छुटपुट भयो, मलाई फेरि पनि अनुरोध गर्नुहोस् है त, किनभने देश विदेशमा हुनुहुन्छ, मेन्टल हेल्थको कुरा छ र नेपालमा भएका आफन्तजनहरूसँग तपाईँहरूको के कस्तो रिलेसन छ त्यसले पनि फरक पर्छ. विदेशमा हुनुहुन्छ त्यस कारणले कति बेलामा तपाईँहरूलाई यो चाहिँ मेन्टल वेलबिङतिर पनि ध्यान दिनुपर्छ, आफ्नो पनि परिवारको पनि र सहकर्मी सहपाठी विद्यार्थी साथीभाइको बिचमा परिवारजन गाउँलेको बिचमा पनि एक अर्कामा कुरा हुनुपर्छ. र इन्डिकेटर्सहरू आउँछन्, आत्महत्या गर्न लायकका व्यक्तिहरूको इन्डिकेटर्सहरू आउँछन् देखिन्छ भनेर भन्दै पनि हुनुहुन्थ्यो. त्यो देख्नु भएको छ भने तुरुन्तै तपाईँहरूले एकछिन बसौँ न साथी, गफ गरौँ, चिया खाउँ भन्नुभयो भने पनि कसैको ज्यान बच्छ भनेर कति राम्रो कुरा गर्नुभयो, होइन? सिम्पल थिङ्स म्याटर. कतिले त साथ नपाएको होला, आश्वासन नपाएको होला, कतिलाई दुःख होला. कसैले डोन्ट वरी, संसारमा तिमी भन्दा पनि धेरै दुखी छन् भनेर भनिदियो भने पनि हो र भन्ने हुन्छ, होइन त? एनिवे धनु बहिनीहरूदेखि लिएर हाम्रा नूतन बहिनीहरू इजरायलबाट सम्पर्क गर्नुभयो, थ्याङ्क यू सो मच. र अरू साथीहरूले पनि टेलिफोन नम्बर माग्नुभयो, मैले दिएको छु डक्टर साहब, जो नेपालको ओन्ली वान मेन्टल हस्पिटलको डक्टर साहब र स्पोक्स पर्सन हुनुहुन्छ, एक्सपर्ट पनि हुनुहुन्छ. फेरि पनि भन्दै डक्टर ईश्वरी खनाल. ओके, समयको कुरा गरिसकेँ मैले. देश विदेश हुनुहुन्छ, गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न गर्दछु. बुर्नाएका श्रोतालाई हेलो भनौँ. तपाईँहरूको विभिन्न कार्यक्रमको बारेमा हामीले थाहा पाइरहेका छौँ र अहिले बुर्नाएको समय ठिक दिनको 4:12 गयो. आज शुक्रबार हो, स्पोर्टिङ एक्टिभिटी भइरहेको होला, जिम्नाजियम एकदम बिजी छ होला, कति इभेन्टहरू हुन्छ, विदाई स्वागतम कार्यक्रम र कम्पनी प्लटुन सेक्सनहरूका रमाइला रमाइला कार्यक्रम हुन्छन्. त्यसपछि विकेन्ड लाग्यो, विकेन्डमा तपाईँहरू फेरि मिरीदेखि अन्य ठाउँमा जानुहुन्छ होला, सपिङ जानुहुन्छ होला, नयाँ नयाँ भाइहरू कतै जानुहुन्छ होला, मेसिङ होला, होइन त? मेसिङको कुरा गर्दाखेरि आज बिजिएनमा भव्य मेसिङ छ. हाम्रो आरएसएम साहबबाट यो आयोजना गरिएको छ. महेश पालुङ उहाँ हुनुहुन्छ, अब उहाँ पनि छिट्टै भनौँ न अब जाँदै हुनुहुन्छ आफ्नो पल्टनमा. उहाँको तत्वावधानमा आजको एकदम वेलकम फेयरवेल मेसिङ छ भन्ने जानकारी गरौँ. पल्टने भाषामा हामी मेसिङ भन्छौँ रमाइलोसँग आफै पकाएर खानेलाई, हेरे त? तर मैले कहिले पनि पकाउन जानिनँ. खाना चाहिँ मैले एकदम मजाले खाएँ, साथीहरूको एकदम मिठा मिठा हातहरूको सम्झना चाहिँ पनि आउँछ. ओके, आजको दिनको कुरा गरौँ. फेरि पनि साउने सङ्क्रान्ति त्यही अनुसारका गीतहरू बज्छ, बज्नेछ र एउटा बजे पनि भने तपाईँले पनि मन परेका गीत छन् मा अनुरोध गर्नुहोला, डेडिकेट गर्न सक्नुहुन्छ भन्दै साउन महिनाको महात्म्य अथवा चाहिँ महत्त्व
बुझाउनको लागि बिजिएनका हाम्रा पण्डितजी हुनुहुन्छ जमिन्द्र ग्यामलीजी, उहाँलाई मैले सम्पर्क गर्नुपर्नेछ, उहाँले मलाई अघि नै फोन गरिसक्नु भएको छ। एनिवे, श्रावण महिनाको पहिलो दिन हो आज, सबैलाई शुभकामनाको साथमा स्वागत छ। चाडबाड सुरु हुने मैले भनिहालेँ, बर्खायामको मध्यबिन्दु यस महिनाको संक्रान्तिलाई साउने संक्रान्ति भनेर भनिन्छ। यसलाई छोटो प्रकारले भन्नुपर्दाखेरि अब श्रावण महिनाको पौराणिक व्याख्या पनि छ, कतिलाई थाहा छ, समुद्र मन्थन भएको यो पौराणिक कथा अनुसार यसै महिना समुद्र मन्थन भएको हो रे, र यसपछि हलाहल विष निस्केको, संसारलाई रक्षा गर्नको लागि भगवान शिवले त्यसलाई विष सेवन गरेर हिमालय पर्वतमा गएर रहनु भएको कथाहरू उल्लेख हामीले बेला बेला सुन्ने गर्छौँ। र यसरी विष सेवन श्रवण गरेपछि अथवा ग्रहण गरेपछि नीलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाई कुण्डमा गएर सुत्नु भएको, त्यहाँको जल पनि पिएको भनेर हामीले सुन्थ्यौँ, होइन त, विषको असर कम यसरी भयो भनेर हामी सुन्छौँ। अब यसै महिनाको हिसाबले शिवलिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अठ्याएर अथवा चाहिँ लौरोमा राखेर सर्प चाहिँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गर्ने पनि चलन छ रे श्रोताहरू। तरहानको पिण्डेश्वर, काठमाडौँको बागद्वार, महोत्तरीको सोमनाथ माई स्थान र सिद्धनाथ, सिराको कमला माई दोभान लगायतका देशभरि नै सुन्तला रङका एक स्वरूप व्रस्त धारण गरेका शिव भक्तहरू जसलाई हामीले काँवर भन्छौँ, काँवरको भिड लाग्ने गर्दछ श्रोताहरू। श्रावणका काँवरहरूको कथा निकै लामो एनिवे, त्यति नै भनौँ। आज लुतो फाल्ने दिन पनि हो, त्यसले गर्दाखेरि तपाईँको गाउँघरमा जस्तो प्रकारले लुतो फालिन्थ्यो त्यो सम्झना गर्नुभयो होला। ओके, किनभने यो बेलामा वर्षायाम छ, अब रोग व्याधि आदि भइहाल्छ, त्यसले गर्दाखेरि हाम्रो चलन वेदर अनुसार, सिचुएसन अनुसार, रोग भनौँ न अब खानपान अनुसार पनि हुन्छ। यति भन्दै तपाईँहरूलाई आजको टप टप न्युज के छन् यसो सरस्वती राख्नु मन लाग्यो। टप न्युजमा सुनकै कुरा गर्न मन लाग्यो। सबभन्दा पहिला एकै दिनमा तोलामा 3100 रुपियाँ सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ किनबेच भन्ने कुरा चाहिँ सेतोपाटीबाट लिएँ मैले। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रति तोला 3100 रुपियाँ घटेर 2,82,100 रुपियाँमा कारोबार भइरहेको जनाइएको छ। चाँदीको मूल्य पनि प्रति तोला 125 रुपियाँले घटेर 4,200 रुपियाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स 3,979 डलरमा अहिले कारोबार भइरहेको छ भन्ने खबर छ श्रोताहरू। अन्य खबर के छन्, विदेशतिर लाग्नुभन्दा पहिला नेपालकै कुरा गरौँ। चलचित्रको कुरा गर्नुपर्नेछ, किनभने हिजो अस्ति मैले गीत सुनाएँ, त्यो गीतलाई ब्यान गर्नको लागि नेपाल शिक्षक महासङ्घको माग रहेछ। चलचित्र मास्टरनीको गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासङ्घको यो चाहिँ माग छ। नेपाल शिक्षक महासङ्घले चलचित्र मास्टरनीको गीतमा महिला शिक्षक प्रति अमर्यादित शब्द प्रयोग गरेको भन्दै तत्काल बन्द गर्न माग गरेको छ। महासङ्घले निरन्तरता दिएमा असहज परिणामको चेतावनी पनि दिएको छ। श्रोताहरू, रातो बाटीको समाचार भनेर राखे भने कपनमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु। त काठमाडौँको कपन भ्रकुटी चोकमा मोटरसाइकल दुर्घटना भएर ठोकिएर 24 वर्षीय कुशाङ शेर्पाको मृत्यु भएको खबर छ। अर्का चालक 21 वर्ष विनोद तामाङ घाइते भएका छन्। प्रहरीले घटनाको अहिले अनुसन्धान गरिएको भन्ने खबर छ। श्रोताहरू, आजकै स्थानमा भारी वर्षाको चेतावनी छ। मनसुन प्रभाव कायम रहँदा आज देशभर वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ। बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्नु भएकोले सतर्कता अपनाउन महासरकारको अनुरोध छ। श्रोताहरू, अब देश विदेशतर्फ लागू, जसमा चाहिँ कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते भएको समाचार लिएँ मैले। रातोपाटी लेख्छ, इरानले शुक्रबार बिहान कतारमा मिसाइल आक्रमण गरेको थियो, जसलाई कतारी रक्षा बलले सफलतापूर्वक विफल पार्यो। तर मिसाइल खसाल्दा निस्केको छर्रा लागेर एक बालक घाइते भएको छ, जसको अहिले उपचार भइरहेको बताइएको छ। यो आक्रमण अमेरिकी आक्रमणको प्रतिक्रिया हो भनेर भनिएको छ। श्रोताहरू, अन्य खबरहरूमा के छन् त, देशांप र एम्बापेको लागि विशेष हुनेछ विश्वकपकै दुखी मानिने म्याच भनेर एउटा शीर्षक मध्ये राखेको छ, मैले पढ्न पाइनँ। अन्य कुराहरू यसो हेरिहालौँ, इन्ट्रेस्टिङ कुरा केही छ भने। ओके, साउने संक्रान्तिको मैले कुराकानी गरिसकेँ भने, अर्जेन्टिना विरुद्ध छानबिन गर्न फिफालाई बेलायतको आग्रह, बारखरे.com लेख्छ। बेलायतले अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्ड विरुद्ध
को विश्वकप सेमिफाइनल खेलपछि लास माल्विनास सोन अर्जेन्टिनास लेखेको ब्यानर देखाएको घटनाको छानबिन गर्न फिफालाई आग्रह गरेको छ। बेलायती मन्त्रीले यसलाई फिफा नियमको उल्लङ्घन भनेका छन् श्रोताहरू। ओके, खेलमा राजनीति आएछ। राष्ट्रसङ्घका केही शीर्षकहरू कुरा गरौँ र समाचारको हकमा अमेरिका र इरान वार्ता पुनः सुरु गर्न चीन र पाकिस्तानको आग्रह छ। अलिकति पढौँ। हर्मुज जलघाँटीमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिकालाई अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः शुरू गर्न संयुक्त आह्वान गरेका छन्। दुवै देशलाई पछिल्ला महिनादेखि मध्य पूर्व संकट समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका थिए श्रोताहरू। ओके, यति नै भनौँ। अब के हुन्छ वार्ता? हिजो 140 ठाउँमा बमबारी भयो, त्यसले गर्दाखेरि सबै कम्युनिकेसन भनौँ न पावरहरू सेटेलाइट स्टेसनहरू ध्वस्त भएको हामीले समाचार सुन्यौं। अन्य खबरमा अब पेरूमा भ्यान दुर्घटना हुँदा 14 जनाको मृत्यु, मध्य अवधि अघि ट्रम्पको नयाँ चुनावी आरोप र मालबाग जहाजका लागि हर्मुज जलमार्ग खुल्ला छ, अमेरिकी सेनाले परिवहन सुनिश्चित गर्दै भन्ने व्हाइट हाउसको पनि समाचार छ। यो त भयो विभिन्न समाचार देश विदेशको मैले अपडेट गरे। अब मौसमको त मैले सरसर्ती भनिसकेको छ। काठमाडौँ भ्यालीमा आज 24 डिग्री सेल्सियस, केही वर्षा, पूर्वी हावा छ 6 किलोमिटर प्रति घण्टाको वेगमा, धरानमा आज 41, अधिकतम 42, न्यूनतम 29। भोलि शनिबार हो, त्यहाँ भोलि पनि 41 हरारीमा छ तापक्रम, पुरा दिन खमाइलो। पोखरामा आज वर्षा छ, बदली छ, हल्का रूपमा वर्षा, 29 डिग्री सेल्सियस तापक्रम छ, अधिकतम 31, न्यूनतम 26 डिग्री। भोलि शनिबार पोखरामा 32 हुनेछ, न्यूनतम 26, र भोलि पनि केही वर्षाको सम्भावना छ श्रोताहरू। ओके, अब साउन महिना लाग्यो, साउनका गीतहरू सुन्दै कार्यक्रमलाई अगाडि बढाउँ। हुन्छ भने मिल्यो भने म बिजिएन ब्रिटिस गोर्खा नेपालमा हुनुहुने पण्डितजी हुनुहुन्छ, छविन्द्र ग्यावालीजीलाई ल्याउन कोसिस गर्छु। अहिलेलाई आशा भोसलेको गीत सुनाउँ, साउने छरीको कुरा छ।

0: यो गीतलाई मैले ठ्याक्कै रोके किनभने बिजनका पण्डितजी आज अत्यन्तै व्यस्त हुनुहुन्छ. विनोदजी मलाई लिइहाल्नु पर्यो, विभिन्न ठाउँमा छु भनेर भन्दै हुनुहुन्थ्यो. त्यस कारणले यो गीतलाई रोक्दै आज साउन महिनाको पहिलो दिन साउने संक्रान्तिको महिमा अथवा केही जानकारी लिनुको लागि उहाँलाई स्वागत गरिहालौ. पण्डितजी नमस्ते, स्वागत छ यहाँलाई. ओके, आज बिजिएनमा के कार्यक्रम भयो बिहान?
1: होइन, आज यो श्रावण महिना भयो, अब रुद्री गर्नेको दिवस बिहानको पूजाहरू गरेर उडेर अब यो रुद्रीको चाहिँ अब आजबाट सुरु भयो श्रावण महिना. अब कति व्रत लिने हुनुहुन्छ, अब अहिले अब महिनाले हेर्ने भने चारवटा, पक्षले हेर्ने भने छवटा सोमबार पर्छन्. हाम्रो सुरुदेखि नै हाम्रो श्रावण महिनामा चाहिँ अब रुद्राभिषेकको महिमा छ. अनि त्यो रुद्राभिषेकहरू हाम्रो अब त्यो बिहान सुरु गरेर मैले हुन त आज बिराले यति बिराले पनि श्रावण महिनामा हाम्रो अटुट हुन्छ, त्यही भावनाले बिहान गएर उडेर गरेर अनि आएको.
0: तपाईँको प्रतिबद्धता कमिटमेन्ट कस्तो छ भनेर बुझियो पण्डितजी. ओके, आज साउन संक्रान्ति अथवा महिना सुन्ने दिन हो. घर घरमा पुरानो चलन अनुसार पण्डितजीहरू आएर महिना सुनाउनुहुन्छ, त्यो चलन आज पनि छ तर बिस्तार बिस्तार घट्दै गएको मैले पाएको छु. मैले त सुन्ने मौका पाएँ होइन, यो साउने महिनामा सुनाउने महिना सुनाउने चलन. अब यो कुरा चाहिँ अब नयाँ पिँढीलाई त थाहा छैन होला. जे होस्, तपाईँको तर्फबाट आजको दिनको बारेमा यसो भनिदिनुहोस् न त. हामीलाई थाहा छ बर्खायामको सुरुवात, अब गर्मी गयो भनेर सुनेको, अरू के छ होला भनिदिनुहोस्.
1: होइन, अब महिना सुनाउनेहरूले भनिहाल्नु भयो, म पनि एकचोटि यहाँ सुनाइहाल्छु.
0: ल, काम पवित्र पारौ न त.
1: पहिला मङ्गलाचरण गर्छु.
0: ल ल ल.
1: ओम लक्ष्मी कस्तुभ पारिजातक सुरान्तरी चन्द्रमा धेनु काम दुगा सुरेश्वर गजो रम्बा सुते भाङ्गना अप्सल्प मुख विषमरी धनु शङ्ख मृतम चामुरे रत्न नीति चतुर्दश प्रतिदिनम कुर्वन् ठुलो मङ्गलम. ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड ध्वजा मङ्गलम पुनरिकाच्य मङ्गलाय धनमरी. कर्कट श्रवण संक्रान्ति 1948 शताब्दी 2083 वैक्रमादि रुद्र नाम संवत्सरे आषाढ शुक्ल चतुर्थी तिथौ मघा नक्षत्रे गीतिपात योगे गणिकरणे शुक्रवासरे दिवा बार तीन बादले श्री सूर्य मिथुनाथ कर्कट राशि प्रविष्ट तदा उत्तरायण ग्रीष्म ऋतु आषाढ मासा गता दक्षिणायन वर्षा ऋतु श्रावण मासाः प्रार्थाः भारतो मिश्रा पशुसुखा नक्षत्रतो घोरा शुद्रसुखा कालतो विप्रनाशिनी अयन नाम्नी कर्कट संक्रान्तिः प्राप्ता अशा स्वरूपम् महिषारूढा उष्ट्र उपवाहना श्याम वस्त्रा सोमरायुधा प्रभुपात्रास्ता गद्यसना यावकलेपा मृगजाति अर्कपुष्पनिविष्टा जरावस्था मण्ड्यावरणा प्रगल्भा वस्ता ऐर्यमुखा मूर्ता तीस अब्द विंशोपका पठारा धन्यार्घ दृष्टिषु मध्यफलता नाथदेवता श्रीधारा नाथदेवी कान्तिमती नाथार्को गवस्ती कर्करे सूर्या सिन्धे चन्द्र कर्करे देवगुरुः तिथिवारं च नक्षत्रं योगः करणमेव च पञ्चाङ्गस्य फलं श्रुता गङ्गास्नानफलं लभेत्.

0: भनेर अब समयनासम्म चाहिँ उत्तरायण हुनु थियो. अब आषाढ अब आज चाहिँ आषाढ शुक्ल चतुर्थी तिथि अब अहिले 12:03 पछि चाहिँ अब अहिले उत्तरायणबाट चाहिँ भगवान चाहिँ दक्षिणायनमा सुरु हुनुहुन्छ. ठिक्क बेलामाहरूले यसरी प्रश्न गर्नुभयो र अहिलेसम्म उत्तरायण कृष्ण ऋतु आषाढ महिना थियो र दक्षिणायन वर्षा ऋतु श्रावण महिना प्रारम्भ भएको छ र यसरी चाहिँ अब 6 महिना उत्तरायण 6 महिना दक्षिणायन हुँदाखेरिमा 6 महिना चाहिँ दक्षिणायन हुन्छ र अब आज विशेष गरेर यो श्रावण सङ्क्रान्तिमा चाहिँ श्रावण महिना भरि भगवान् श्रीजीको हामीले पूजा अर्चनाहरू गर्दछौँ र आज दक्षिणायन र साँझतिर चाहिँ हरूको लुटो पनि फालिन्छ. हुन त मन नभएका सबै विकारहरू फाल्ने दिन पनि हो बेलुकातिर र यता थारूहरूले चाहिँ गुडिया पर्व भनेर चाहिँ यसरी मनाउने चलन पनि छ र श्रावण महिनाभरि अब नारीहरूले त्यो चुराहरूमा चुरा लगाएर भगवान्को आराधनाहरू गर्ने त्यो चलन छ. हुन त अब श्रावण महिनाभरि वर्षा भएपछि सबैतिर हरियाली भएको हुनाले अब सबै अब प्रफुल्ल हुने भन्ने अब पहिला त्यस्तो थिएन, अहिले चाहिँ अब त्यस्तो चलन आउन लागेको छ र विशेष गरेर अब अभिषेकका पूर्व शिव श्रावण महिनामा भगवान् शिवजीको आराधना गर्ने, पूजा गर्ने, अर्चना गर्ने र भगवान् सदिशोक मृताय थिए भगवान् अब त्यस्तो त अब परमात्मासँग आफूले विषपान गर्नुहुन्छ, अरूहरूलाई सुवर्णमय सुनै किसिमको लङ्काहरू दिने काम गर्नुहुन्छ. यता भगवान् शङ्करजी मलाई केही चाहिँदैन अभिषेक गरिदिएपछि म प्रसन्न हुन्छु भनेर भगवान्ले आज्ञा गर्नुभएको छ. यस्तो यो श्रावण महिनामा अब आजको दिनमा ज्वाइँ चेलाहरू पनि ससुराली गएर चाहिँ अब उताबाट निमन्त्रण आउँछ र गएर उठेर मिष्टान्न खानेहरू पनि परिकारहरू खाने दिन भन्दै आजलाई मनाइएको छ. त्यो पर्वमा आज
1: ओके पण्डितजी थ्याङ्क यू सो मच. अब हरियो लुगा मेहेन्दी लाउने दिन अथवा मौसम आयो, सिजन आयो, मौसमी खानामा मकै खाने बेला भयो होइन त. हरिया दुधे मकै सक्यो, अब पोलेका मकैहरूको पालो छ होइन. अनि वर्षाका सम्झनाहरू छन्, भेलबाडी पनि आउँछ, यो पनि पार्ट अफ लाइफ नै हो होइन. त्यो बाहेक अब हामीले लुतो फाल्ने दिन पनि आजै हो नि होइन पण्डितजी. ओके यो चाहिँ अब बिस्तारै यो त्यतिको चलन चल्तीबाट हटेको जस्तो लाग्छ. तर यो चाहिँ गर्नु परेमा चाहिँ गर्मी र वर्षाको यो असरले यो बेलामा छाला सम्बन्धी रोगहरू लुतो दाद घमौरा आदि खटेर आउँछ नि होइन, त्यसलाई फाल्ने चलन छ भन्छ. कसरी गाउँघरमा कसरी फालिन्छ? काठमाडौँमा त्यतिको चलन छैन, गाउँघरमा कसरी फालिन्छ पण्डितजी?
0: होइन गाउँघरमा त यसरी अब अरूको कुनै अब काँडाहरू जम्मा पार्ने त्यसलाई सुरालिन्दन सम्भोतम मम अरिष्टम विनाशय सन्नारक रात्रि तर लुटारी भएनासन उल्कामी मम प्रक्षिपानी नासु लुटा भयौँ मम भनेको अब शरीरमा भएका खतराहरू आउनु हेर्ने यिनीहरू चाहिँ यी अरिष्टहरूलाई नाश गरिदिनुहोस् भनेर चाहिँ अब उनलाई चाहिँ लुटोलाई संस्कृतमा कन्नारक भन्छ. त्यो त्यसका अरिष्ठ देवता भाउहरू चाहिँ त्यो चाहिँ नाश गरिदिनुहोस् भनेर चाहिँ यसरी हामीले औल्डो यसो घुमाएर चाहिँ हामीले डबल लुटा लुटो जाँदा पहिला बोलाउनु बोलेपछि थालिदिने
1: पाउनु भएन. ओके ल त अब जे जस्तो होस् हाम्रो चलनको महत्त्व छ, त्यसको आफ्नै कारण छ होइन. तपाईँले आज यसो कान पनि पवित्र पान पारिदिनु भयो र महिना पनि सुनाइदिनु भयो होइन, र केही श्लोक पनि वाचन गर्नुभयो. हजुरलाई धन्यवाद सबैको तर्फबाट छ. बिदाको दिन पनि यति खटेर तपाईँले काम गर्नुहुन्छ ल त. अनि पण्डितजी यही बेलामा तपाईँलाई धन्यवाद त भन्नै पर्छ सबैको तर्फबाट. यही बेलामा यसो छोरी ज्वाइँ नाति नातिनीलाई बोलाएर यसो मिस यसो भेटघाट गर्ने, राम्रो राम्रो कुरा गर्ने, मिठो मिठो खुवाउने बेला पनि आजै हो नि होइन त. यसो टिका लगाएर दक्षिणा दिने दिन पनि आजै हो क्या रे. तपाईँले पनि गर्नुभयो कि बाँकी छ?
0: अब हामी त बेलुका बोलाउँछौँ,
1: काममा आउनु भएको रहेछ. ल पण्डितजी थ्याङ्क यू सो मच यहाँलाई, फेरि भोलि पर्सि भेटौँ है त. धन्यवाद धन्यवाद. हजुर मैले बिदा लिएँ. पण्डितजी हुनुहुन्छ छविन्द्र ग्यावालीजी. लुतो फाल्ने दिन आजै हो सदारू. श्रावणका काँवरहरूको पनि कुरा छ र श्रावण महिनाको महिमा पौराणिक व्याख्या मैले अलिकति गरेँ, समूह मन्थन भएको कुराकानी गरेँ, होइन तपाईँ देश विदेश हुन्छ नेपालतिरको चाडपर्वहरूको मैले सम्झना गराएँ। तर काँवरहरूको कुरा चाहिँ तराईमा यो महिनाभरि काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेलसम्म खुट्टामा चप्पल समेत नलगाइकन चोखो नितो हुँदै दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राको लागि आफूलाई तयार पार्ने गर्दछन्। काँवरहरूका विभिन्न टोलीहरू काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वर, बाराको कलैया स्थित सिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँठ घाट भनिन्छ त्यो धाम लगायतका विभिन्न शिवालयहरूमा काँवरको ठुलो ठुलो घुइँचो रहने गर्दछ। श्रोताहरू, लुत फाल्ने दिन त हामीले कुराकानी गरिसक्यौँ भने अब अघि जुन चाहिँ गीत रोकेको थियो त्यो गीतलाई नै कम्प्लिट गरिहालौँ र कार्यक्रमलाई अगाडि बढाउँ है त।

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: हजुर, नेपाली हिन्दी गीत यहाँले सुन्नुभयो। साउन महिनाको तपाईँलाई पनि मन परेका क्षण कुनै गीत आज सुन्न सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला श्रोताहरू। भन्दै अब आज यो बसाइमा अब हामी जान्छौँ धनकुटातर्फ। गोपाल बराडीजी हामीलाई त्यहाँको अपडेट दिन्छु भन्दै हुनुहुन्थ्यो। गोपालजी अब लाइनमा आइसक्नु पर्ने जस्तो लाग्छ मलाई। एनिवे, आजको यो बसाइमा तपाईँलाई म जस्तै देश विदेशका कुरा त त्यसै पनि गर्छु, तर आज एउटा हात्तीको, अफ्रिकन हात्तीको कुरा गर्न चाहन्छु, जसले भनौँ न अब अफ्रिकन हात्ती त्यतिको टेम हुँदैन भन्ने भनाइ छ, होइन? तर त्यो हात्तीलाई ले गरेको क्रियाकलापलाई हेर्दाखेरि उसले एकदमै भनौँ न अचम्मको काम गरेको छ। त्यो एक क्वेसन पछि राखौँला। मित्रलाई मैले टेलिफोन गर्न बाँकी नै छ, यानि कि हाम्रो मित्र हुनुहुन्छ गोपाल बराइलीजी, उहाँलाई म कार्यक्रममा ल्याउनको लागि फेरि कोसिस गर्नु पऱ्यो, उहाँको टेलिफोन अघि लागेन। खैर, यही केही जानकारी एकैछिनको लागि लिइहालौँ है त।
1: यो BFBS गोर्खा रेडियो हो।
2: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: गोर्खा रेडियो। ओके, यो इन्फर्मेसन लिनुभयो यहाँले भने अघि मैले गोपालजीलाई कन्ट्याक्ट गर्न कोसिस गरेको थिएँ। एकतर्फी मात्रै भएछ, मेरो आवाज उहाँले सुन्ने, उहाँको आवाज मैले नसुन्ने भएछ, के भएर हो। खैर, अब उहाँलाई कार्यक्रममा ल्याउँ। आज साउन महिनाको पहिलो दिन धनकुटा वरपर क्षेत्रको अपडेट दिन चाहनुहुन्छ। गोपालजी नमस्ते, स्वागत छ तपाईँलाई। म ठिकै छु। तपाईँ एन्ड फ्यामिली एन्ड धनकुटा भन्नुहोस्।
3: धनकुटा ठिकै छ त। आज मौसम अलिक धमिलो छ, खासै पानी चाहिँ परेको छैन। हिजो रस्ति जानु परेको थियो, धेरै पानी परेको छैन। रोपाई 5% पनि पुगेको छैन, चाउन लागिसक्यो। एकदम खडेक लाग्ला जस्तो, के अरे, उसले गर्दा आउने वर्ष चाहिँ कतै के अरे उत्पादन नहुँदा खडे ऊ हुन्छ कि भोकमा लाग्छ कि भन्ने पनि चिन्ता बढेको छ ध्यानतिर।
0: अनि तपाईँले मलाई केही समय अगाडि भनेको सम्झना आयो, शुक्रबारको दिन हाम्रो चाहिँ चिया र कविताको कार्यक्रम हुन्छ भन्नुभएको थियो। आज शुक्रबार हो, त्यो कार्यक्रम हुनेवाला छ कि भइसक्यो कि के छ?
3: यहाँसँग कविता कार्यक्रम भएको छैन दाइ। आज चाहिँ अहिले चाहिँ हामीले अघिल्लो हप्ता सबै धनकुटाको कविहरू साहित्यकारहरू मिलेर चाहिँ उहाँहरूले शुक्रबार कर्मचारीहरू कुनै पनि आउन नपाउने भयो, किनभने 5 बजीसम्म सरकारी कार्यालय लाग्यो। सरकारी कार्यालय लाग्ने भइसक्यो, उहाँहरूले हामी आउन पाइनौँ, हामीलाई वञ्चित नगरियोस् भनेर उहाँहरूले चाहिँ भन्ने पश्चात चाहिँ हामीले सबैको सहमतिमा शनिबार 3 बजे सारेका छौँ।
0: ए, मतलब भोलिको 3 बजे? हाम्रो कार्यक्रममा ल्याउने खालको कविता दोभानमा हाम्रो पण्डितजी हुनुहुन्छ, गुरु होइन, टिचर हुनुहुन्छ, यस नेपाली संस्कृतका विद्वान, आफै पनि राइटर हाम्रो डाक्टर कडेलजी हुनुहुन्छ, कटेलजी, उहाँलाई यसो सम्पर्क गराइदिन्छु म। ल्याउनुहोस् त्यहाँका युवा कवि कवियत्रीहरूलाई ल्याएर उहाँलाई पनि एउटा फोरम दिउँ है, किनभने उहाँलाई पनि त चाहिन्छ नि, रिकग्निसन चाहिन्छ नि, होइन?
3: जस्तो चियासँग कविताको कार्यक्रमको उद्देश्य नै हामीले विशेष गरी नयाँ प्रतिभा र पुराना प्रतिभाहरूलाई जोड्ने एउटा थलोको रूपमा हाम्रो चियासँग कविता कार्यक्रम चाहिँ अहिलेसम्म 4 पुस्ता हजुरबास पुस्तादेखि नाति पुस्तासम्मले चाहिँ यहाँ चियासँग कवितामा आएर आफ्नो सिजनले वाचन गर्दै गर्नुहुन्छ। यो चाहिँ अलि अनौठो खालको छ, किनभने यो 4 पुस्ताको चाहिँ एकै ठाउँमा बस्ने खालको अहिलेसम्म काहीँ पनि त्यस्तो भाग छैन छैन। तर अहिले चाहिँ हामी चियासँग कवितामा अब सानो वर्षदेखि भनौँ न बाल कविदेखि लिएर एकदम अग्रज, अब धेरै अग्रज भइसक्नु भएका व्यक्तिहरूसँग पनि गर्छौँ कि।
0: ओके राम्रो तपाईहरुको सबैको मेहनत इनिसिएटिभ एकदमै सराहनीय छ थ्याङ्क यू सो मच भने अब साउने संक्रान्तिको कुरा गरौँ त्यो परम्परा अनुसार स्नान दान आफन्तसँग भेटघाटको कुरा त हो के भयो त्यहाँको चलन के छ सांस्कृतिक र धार्मिक गतिविधिहरू के भयो सुनाइदिनुहोस् प्लिज
3: स्वाभाविक रूपमा आज भनेको साउन एक गते साउने संक्रान्ति यो चाहिँ अब हिन्दू नेपालीहरूको एउटा परम्परा पनि हो राम्रो परम्परा र यसमा चाहिँ जस्तो अहिले असार सकिएपछि हिलो सकिएपछि चोखिने र सरसफाइ हुने एउटा यो दिन पनि हो तर पछिल्लो समयमा जस्तो आजको दिनमा आज र साँझ चाहिँ लुतो फाल्ने चलन भन्ने थियो पहिला होइन यो चाहिँ अहिले लुतो फाल्ने क्रम लुतो फाल्ने संस्कार चाहिँ छ तर जसरी पहिला जसरी रमाइलोसँग हुन्थ्यो पूजाआजा गरिसकेर बेलुका सबै एकदम उत्साहका साथमा चाहिँ त्यो गरिन्थ्यो लुतो फाल्ने गरिन्थ्यो तर अहिले चाहिँ पछिल्लो समयमा युवा प्रसारको अभाव र आजभोलि जस्तो गाउँघरमै पनि पुराना जो मान्छेहरू बसिराख्नु भएको छ उहाँ ती पाका पुस्ताले पनि त्यति धेरै चासो नदिँदाखेरि त्यो हराउँदै गइरहेको छ यसले चाहिँ नेपाली संस्कार संस्कृति अब अथवा भन्यो भने यो हाम्रो नेपाली समाज चाहिँ अहिले पश्चिमा संस्कृतिहरू जस्तो बर्थडे मनाउने अब क्रिसमस डे मनाउने भ्यालेन्टाइन डेहरू मनाउने यिनलाई बढी प्राथमिकता दिन थालेपछि अहिले माघे संक्रान्ति साउने संक्रान्ति तिजहरू लगायतका यी पर्वहरू चाहिँ क्रमशः हराउँदै गइरहेको छ अलि यसको चाहिँ नकारात्मक सन्देशहरू गइरहेको छ त्यस्तै साउने गते आजको दिनमा जसरी लुते फालेर विशेष गरी एकदम उत्साहका साथ मनाइने गरिन्थ्यो छर छिमेकीलाई बोलाएर लुते फाल्ने गरिन्थ्यो त्यो चाहिँ आजभोलि गाउँघरतिर कम हुन्छ किनभने धेरै मान्छेहरू चाहिँ बजारमा बस्ने बजारका मान्छेहरूलाई योसँग हुँदैन जस्तो पहिला चाहिँ के हुन्थ्यो भने बोलाएर फल्ला छिमेकी घरको मान्छेले बोलाएर लै फलाना भनेर च्याउने च्याएर कराउने चलन हुन्थ्यो चल कसले उसले बोलिसकेपछि यो घरको हाम्रो लुतो सबै लैजाइ भन्ने चलन हुन्थ्यो तर आजभोलि चाहिँ त्यो चलन अलिक हराउँदै गएको छ अब मान्छेहरूमा पनि खोइ अब जनविश्वास अब ती मान्छेहरूलाई ती जो जसले गरिराख्नु भएको छ उहाँहरूप्रति चाहिँ अब यो चाहिँ परम्परा मात्रै हो यसले हुँदैन भन्ने किसिम हो कि होइन त्यस कारणले अहिले चाहिँ आजभोलि यो लुतो फाल्ने चलन हराउँदै गएको छ अब मेलापातहरू लाग्छन् जस्तो अहिले अब मेलाहरू लाग्छ भोलि यहाँ धनकुटाको र तेह्रथुमको सङ्गम स्थल चित्रे भन्ने छ त्यहाँ अब राँके मेला लाग्छ ठुलो राँके मेला लाग्छ विशेष गरी त्यहाँ चाहिँ कटहर जुन अहिले रुख कटहर भनिन्छ धेरै पारि गाउँबाट ल्याएर त्यहाँ के अरे त्यहाँ कटहर बेच्ने चलन हुन्छ होइन त्यहाँ धेरै ठाउँबाट मान्छे
0: तपाईँले रुख कटहरको अर्को नाम के भन्नुभयो
3: रुख कटहर नै भनिन्छ त त्यहाँ चाहिँ जस्तो हाम्रो जस्तो राँके मेला लाग्ने ठाउँ भयो राँके मेला लाग्छ कि भोलि त राँके हो नि त राँके मेला लाग्ने गर्छ त्यो ठाउँमा चाहिँ अहिले हामी त्यहाँ धेरै जस्तो मान्छेहरूले अब त्यो ठिक्कै यो बेलामा कटहर बेच्न लैजाने पनि ठाउँ भएको त्यहाँ चाहिँ कटहर यति धेरै राखिन्छ कि त्यो बजारभरि नै त्यो मेलामा अधिकांश चिजहरू अधिकांशले चाहिँ कटहर बेच्न राखेको हुन्छ नि त्यहाँ चाहिँ हाम्रो गाउँघर चाहिँ अहिले यता चाहिँ यो के अरे राँके मेला होइन कटहर मेला हेर्न जाउँ भन्ने खालको पनि भन्ने गरिन्छ त है अहिले त्यहाँ
0: ओके ल त अब लुतो फाल्ने चलन बिस्तारै हटेर गएको मतलब चाहिँ अब लुतो छैन भन्दा पनि हुन्छ अथवा कम भयो भन्दा पनि होला नि होइन चलन चल्तीमा जे भए पनि अनि तपाईँले भन्ने
3: बस्नको लागि चाहिँ उसको फाल्ने सरसफाइ हुने भन्ने त्यो आशयले लुतो फाल्ने गरिएको हो तर जस्तो आजभोलि चाहिँ त्यो किसिमको पनि गर्न छोडियो अब लुतो त अब प्रायः जस्तो मान्छेहरूमा रोग के नाम त हुन्न होइन तर जुन एउटा संस्कार संस्कृति छ नि त्यो चाहिँ अलिक लोप हुन लागेको छ भनेको
0: ओके अनि अब यही बेलामा होला तपाईँले विभिन्न भनौँ न अब के अरे तपाईँले प्लान्टको कुराले काग भलायो कुकुर दाइने होइन लुते झार पानी अम्ला कागती अम्बा नासपाती जुन जुन यसमा चाहिँ औषधीय गुण भएका हाम्रो भनौँ न अब प्लान्टेसनहरू छन् होइन त्यसबाट वनस्पति छन् भनौँ त्यसलाई प्रयोग गर्ने कि त्यसलाई टिपेर त्यसले के गर्ने त्यसलाई फाल्ने कि के हो त यो त चलन के हो मलाई बुझाइदिनुहोस् न प्लिज
3: त्यो सबै जस्तो अघि दाइले भन्नुभयो काग भलायो कुकुर डाइनो लुटे झार पानी अमाला कागती अम्बा नासपति लगायत जुन चिजहरू छन् नि यो बेला खन्ने फलहरू यिनीहरू
0: यिनीहरू
3: सबै जम्मा पारेर पूजा गरिन्छ कि दाइ जस्तो त्यहाँ राम्रोसँग पूजा गरियो त्यसपछि प्रतीकात्मक रूपमा बनाएर त्यो राक्षसलाई चाहिँ पूजा गरेर दिने भनेर चलन हुन्छ त्यो चाहिँ बाहिर निकासको जसो घरभित्र आगो बालिन्छ आगो बाली चाहिँ ठुलो अगुल्टो जुन ठुलो दाउराको जुन बल्दै गरेको अगुल्टोलाई चाहिँ अगुल्टो भन्छन् हो त्यो अगुल्टोलाई चाहिँ त्यो सबै पूजा गरिसकेपछि चाहिँ छिमेकीलाई विशेष गरी म कृतिर पहिला चाहिँ चलन के थियो भने उल्लो घर पल्लो घरको मान्छेहरूलाई छिमेकीलाई बोलाउने के नाम हुन्छ कसलाई बोलाउन सहज हुन्छ त्यसको नाममा बोलाइन्छ त्यस पछाडि बोलाएन ल है यसपालिको लुटो जति तैँले लैजाए लैजाए हाम्रोमा शुभे फापे होस् भनेर पछि अरू कसैलाई राक्षसको नामले गरेर प्रतीकात्मक रूपमा बनाएर चाहिँ दिने चलन हुन्थ्यो त्यो पूजा आजा गरेर दिने चलन हुन्थ्यो कि फ्यालिदिने चलन हुन्थ्यो अनि त्यसरी बोलाउँदाखेरि कसैले पनि आज राति चाहिँ साँझ 7-8-9 बजीसम्म चाहिँ छिमेकीले बोलायो भने पनि लु फलानाले बोलायो अब त्यसले लुटो खान लाग्यो भनेर म सुन्ने घरको मान्छे कुरा गर्ने तर बाहिर उसले बोलाएको ठाउँमा नबोल्ने सुनिराख्ने भन्ने चलन हुन्थ्यो कि त्यसरी सुन्ने चलन हुन्थ्यो पहिला चाहिँ अनि मैले जस्तो अब केही विद्वान अनि पुराना व्यक्तिहरूसँग कुरा गरेको थियो खास त्यसको महत्त्व के छ भन्ने कुरा गर्दाखेरि उहाँहरूले चाहिँ भन्नुहुन्थ्यो यो चाहिँ एउटा पुरानो परम्परा यो चाहिँ सबै किसानहरूले थाकेर गलेर काम गर्दा गर्दा थकित भइसके पछाडि एउटा रमाइलो गर्ने एउटा परम्परा पनि हो यसले चाहिँ त्यो जुन काग बलायो कुबिन्डो यी सबै चिज प्रयोग गर्दाखेरि तिनीहरूलाई छुँदाखेरि चाहिँ शरीरमा हुने रोगहरू पनि कतिपय कुरा जाने भएको हुनाले पनि त्यसलाई चाहिँ प्रतीकात्मक रूपमा पूजा गरेर फ्याल्ने चलन गरिएको हो भनेर भन्नुहुन्थ्यो तर अहिले चाहिँ क्रमशः त्यो हर्न के अरे अलिक कम हुन थालेको छ
0: हामीले संस्कृति हाम्रो चाडपर्वको कुरा गर्दै गर्दा के छ त राजनीति कहाँ पुगेको छ त्यहाँ केही छ त्यहाँको इम्पोर्टेन्ट कुरा प्रादेशिक अथवा स्थानीय र अथवा सङ्घीयको केही एक्टिभिटीले त्यहाँ केही छुवा छ
3: हजुर यस्तो अब धनकुटा त्यति अब अहिले धनकुटामा त्यति राजनीति चलपल त छैन तर चर्चाको विषय भनेको चाहिँ अब केही दिन अगाडि मात्रै अब आर्थिक वर्ष सकिन लाग्दाखेरि असार 26 गतेदेखि चाहिँ उचल्नु पर्छ सर्भर नचल्दाखेरि धनकुटाको अधिकांश स्थानीय तहले जुन बजेटका योजनाहरू जुन सम्झौता भइसकेका र काम सम्पन्न भएका योजनाहरूका बजेटहरू पास गर्न सम्भव भएन नभइसके चाहिँ हाम्रो पार्श्वास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ हुनुहुन्छ उहाँ चाहिँ कहिलेकाहीँ चर्चामा आउने गर्नुहुन्छ केही समय अगाडि कार्यकारी अधिकृत फेरिरहँदाखेरि जुन सरकारले पठाइरहँदाखेरि उहाँलाई कार्यकारी अधिकृत चाहिँदैन हामी आफै काम गर्छौँ भनेर एकचोटि चर्चामा पनि उहाँले एउटा ज्ञापन पत्र बुझाएर सरकारलाई बुझाएर चर्चामा आउनुभएको थियो उहाँ ज्ञानबहादुर गुरुङ अहिले फेरि उहाँले चाहिँ केही दिन अगाडि मात्रै उहाँले 31 गतेको मितिमा एउटा पत्र महालेखा परीक्षकको कार्यालयले पत्र लेख्नु भएको छ उहाँले पत्रमा चाहिँ के भनिदिनु भयो भने सूत्र किन चल्दैन भन्ने सम्बन्धमा उहाँले पत्र लेख्नुभयो उहाँले चाहिँ के भन्नुभयो भने आर्थिक वर्ष 2082-83 आर्थिक वर्ष समाप्तिको समयमा असार 20 गतेदेखि 25 गतेसम्म सूत्र प्रणाली नचलेको भन्दा फरक पर्दैन कर्मचारीहरू रातभरि बसेर काम गर्दा पनि सूत्र नचलेर भुक्तानी रोकियो सूत्र नचलेर रोकिएको कारण भुक्तानी चाहिँ भुक्तानीको जिम्मा अब कसले सरकारले लिने हो कि महालेखा परीक्षकले लिने हो भनेर उहाँले प्रश्न गर्नुभयो ठिकै छ त्यो पनि हामीले मानेकै छौँ तर आजभोलि समेत आगामी आर्थिक वर्षको बजेट सूत्रमा इन्ट्री गर्नुभन्दा कर्मचारी साथीहरू सूत्र चलेन भन्छन् गएर हेर्दा घुमेको घुमै डड चलेकै नचलेकै देखिन्छ दिउँसो पनि नचल्ने राति पनि नचल्ने कहिलेसम्म चाहिँ नचल्ने बनाउनुहुन्छ जानकारी पाउँ सकेसम्म जानकारी पाउन सके राम्रो हुन्थ्यो भनेर नगर प्रमुखले महालेखा परीक्षकको कार्यालयलाई उहाँले पत्र पठाउनु भयो अहिले धनकुटामा चाहिँ यो विषय चाहिँ चर्चाको विषय बनेको छ र सम्भवतः उहाँले लेखेको कुरा सत्य पनि छ किनभने आर्थिक वर्ष सकिनलाई जुन सर्भरबाट जुन चित्र प्रणाली हुन्छ होइन त्यो चित्र प्रणालीबाट काम गर्दाखेरि चाहिँ अब नेट चलिदिँदैन नेट नचलेपछि घुमेको घुमे हुन्छ अनि कर्मचारीहरूले काम गरेको काम त गरेको हुन्छ तर देखिँदैन सेवाग्राहीहरू मार्चमा पर्छन् र त्यही कारणले गर्दा पनि ज्ञानबहादुर गुरुङ पार्श्वास नगरपालिकाको प्रमुख हुनुहुन्छ उहाँले जुन किसिमले आक्रोश व्यक्त गर्नुभयो यसले चाहिँ नेपालको राजनीतिक प्रणाली र जुन अहिले नयाँ डिजिटल प्रणालीमा जसरी जान खोजेको देखिन्छ यदि सर्भरहरूमा चाहिँ राम्रोसँग सुधार गरेर सक्ने भने यसमाथि पनि प्रश्न उठ्नु छ है भनेर उहाँले गर्नुभएको छ यसलाई चाहिँ धनकुटामा अहिले चाहिँ अलिक चर्चाको विषय बनाइएको छ
0: ल यो अपडेट भयो धनकुटा र सेरोफेरो जसलाई सरोकार छ उहाँहरूलाई चाहिँ भन्नु अलिक बढी चासो हुने भोलाई पनि त हुन्छ नै ओके मैले तपाईँलाई धन्यवाद भन्दा बिदा लिएँ तर मैले एउटा हात्तीको कथा सुनाउँछु भनेको थिएँ अफ्रिकी एलिफेन्ट होइन जुन चाहिँ टेम गर्न सकिनँ त्यसलाई चाहिँ पाल्तु बनाउन सकिनँ त्यसको कथा तपाईँ चाहिँ सुनेर बस्नु होला तपाईँलाई चाहिँ मैले बिदा लिएँ है थ्याङ्क यू सो मच ओके तान्सोदा उहाँसँग कुरा गर्नुभन्दा पहिला मैले चाहिँ एउटा संसार भएका विचित्र कुराहरू रोचक कुराहरू यसो कहिलेकाहीँ राख्ने गर्दछु त्यसमा चाहिँ दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा एउटा व्यक्तिले एक्लै गस्ती गरिरहेको बेलामा उनलाई अचानक हृदयघात भयो यानि कि हार्ट अट्याक भयो होइन त अनुभवी रेन्जर सिफो कोन्सी भन्ने व्यक्तिलाई चाहिँ हृदयघात भएछ अनि उहाँ एक्लै हुनुहुन्थ्यो. उहाँको सवारी साधन व्यवहारिक अवस्थामा फेला परेपछि खोजी टोलले उहाँको अझै खोजी सुरु गरेछ होइन, त्यो ठाउँबाट अलिक पर अर्कै ठाउँमा. तर निकुञ्जको निकै टाढा जडान गरिएको एउटा ट्रेल क्यामेरामा कैद भएको दृश्यले सबैको मन छोएछ श्रोताहरू. के भएछ भने रेन्जरहरूले मानुमा जाने भन्ने नामको एउटा चाहिँ वृद्ध भाले हात्ती रहेछ, सबले बोलाउने नाम त्यही रहेछ, जसको अर्थ जुलु भाषामा सर भनेर हुँदो रहेछ. त्यो मानुमा जाने सिफोको त्यो बनुना हार्ट एट्याक भएका रेन्जरको शरीरको नजिक उभिएको भेटियो. ऊ लगातार तीन दिनसम्म तीन रातसम्म त्यहीँ टक्क उभिएर बसेको रहेछ. उसले आफ्नो सुँडले मायापूर्वक सिफोलाई ती बिरामी व्यक्तिलाई छोइरहेको रहँदो रहेछ. नजिक आउने हाइना स्यालहरू र अरू बाघहरूलाई भनौँ न अब लायनहरूलाई चाहिँ उसले दबाउने गर्दो रहेछ. कहिलेकाहीँ उस उनीहरूको त्यो त्यो उसको त्यो शरीरलाई चाहिँ हाँगा र पातहरूले छोपिदिन्थ्यो. मानौ उसले आफ्नो नजिकको कसैको रक्षा गरिरहेको थियो अरे श्रोताहरू. तेस्रो रात पनि त्यो हात्ती त्यही उभिएको भए भेटियो. शोकमा डुबेको बिस्तारै शरीर हल्लाउँदै आफ्नो हराएको साथीको छेउमा उभिएको जस्तो गरेर उसलाई चाहिँ त्यहाँ देखियो त्यो ट्रेल क्यामेरामा. जब उद्धार टोली गाडी लिएर त्यहाँ आइपुगे तब मात्र मानुमा जाने भन्ने त्यो हात्ती केही कदम पछाडि हटेछ. त्यो बिरामी व्यक्ति सिफोलाई चाहिँ त्यहाँबाट लगिँदै गर्दा उसले चुपचाप हेरेर बसेको रहेछ. भने मतलब यदि ऊ त्यहाँ नभइदिएको भए, तिन दिन तिन रातसम्म रखबारी नगरेको भए, हाइना लायन्सहरू होइन अरू हिंसक जनावरको चाहिँ शिकार हुन्थ्यो ती व्यक्ति. यस्तो पनि हात्तीको करामत. ओके, अब एउटा गीत सुन्दै हामी समाचारतर्फ जाउँ, त्यसपछि फेरि आउँछौँ समाचारपछि मिठा मिठा गीत सुनाउँदै अन्य कुराकानी गर्छौँ.

0: Pilain Buddy. On air. App ma. Ani smart speaker ma bhanhos. Play BFBS. You, BFBS Gorkha Radio ho. Gorkha Radio.
1: समाज झूठ मारमा आउन थालेको टिप्पणी गर्नुभएको छ। आज केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष अलि,
2: हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ। लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि, समाज नै सत्य बोल्नै छोड्या हो कि, सोझो भन्नै छोडेको हो कि, यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थाले।
1: एमाले महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवादले सिङ्गो समाजलाई आक्रान्त बनाएको बताउनु भएको छ।
3: कृत्रिम बौद्धिकताको प्रयोग गरिकन चाहिँ खराबलाई असल देखाउने र असललाई खराब देखाउने काम पनि हुँदो रहेछ। यद्यपि आज जुन हिसाबले प्रविधिको विकास भएको छ त्यसले मानव जातिको सामर्थ्य र क्षमतालाई स्वाभाविक रूपमा वृद्धि गरेको छ, त्यसलाई हामी उपेक्षा गरेर अगाडि बढ्न सक्दैनौँ। त्यसलाई सकारात्मक रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा नै आजको सामाजिक आन्दोलनका नेतृत्वकर्ताका लागि, राजनैतिक आन्दोलनका नेतृत्वकर्ताका लागि चुनौती छ र त्यो आफैमा एउटा अवसर पनि हो भन्ने मलाई लाग्दछ। चुनौतीलाई सामना गर्ने र अवसरलाई प्रयोग गर्ने कुरा सूचना प्रविधिका हकमा स्वाभाविक रूपमा यति बेलाको महत्वपूर्ण विषय हो भन्ने मलाई लाग्दछ। यो चुनौती हामी हाम्रो जस्तो पार्टीहरूका लागि, हाम्रो जस्तो मुलुकका लागि मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा शक्तिशाली भनिएका मुलुकहरूका लागि पनि सूचना प्रविधि आफैमा चुनौतीको विषय पनि बनिराखेको छ।
1: गएको साउनदेखि असारसम्मको वर्ष दिनमा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटमध्ये करिब 47% मात्र खर्च गर्न सकेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पोहोर साउनदेखि हिजोसम्ममा सरकारले 1,90,84 करोड मात्रै पुँजीगत खर्च गरेको हो। यो वर्ष दिनका लागि सरकारले पुँजीगत शीर्षकमा 4,07,88,80,00,000 रुपियाँ छुटाएको थियो। जेएनजी विद्रोह अघि र पछिका सरकारले पनि पुँजीगत खर्चमा प्रगति गर्न नसकेको महालेखाले जनाएको छ। दैनिक कामकाज र तलबका लागि राखिएको चालू खर्च भने 11,80,98,00,000 करोडमा छुटाइएकोमा 89% बढी अर्थात 10,43,79,62,00,000 खर्च भएको छ। यस्तै वित्तीय व्यवस्थापनतर्फ 3,75,24,00,000 छुट्याइएकोमा 3,47,33,00,000 खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले आजदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान चलाउने भएको छ। डेंगीको बढ़ी जोखिम हुने साउन भदौ र असोज महिनालाई लक्षित गर्दै विशेष अभियान चलाउन लागि सरकारको भनाइ छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै डेंगी सचेतना अभियान चलाउन निर्देशन दिएको छ। यो अभियानको अवधिमा हरेक शुक्रबार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय र सामुदायिक संस्थामा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गर्नुपर्नेछ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ।
4: नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजैदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढ़ेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10,00,000 पुर्याइएको छ। वार्षिक 10,00,000 रुपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ।
1: सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,000 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: सावन महिना लाग्यो श्रोताहरू, त्यस कारण जति पनि आज मैले गीत बजाइरहेको छु नेपाली हिन्दी साउन्डका गीतहरू छन्। तपाईँ पनि कुनै गीत सुन्न चाहनुहुन्छ भने प्लिज लेख्नुहोला, कसलाई डेडिकेट गर्न चाहनुहुन्छ, कसलाई सुनाउन चाहनुहुन्छ, आफै मजाले सुन्छु भन्ने हो कि, किनभने यो वर्षाको बेलामा साउन्डका गीतहरू थुप्रै छन् होइन। मैले यसो हेरेको मलाई मनपर्ने एउटा पुरानो गीत रहेछ, निशुल तनारे, ओके, प्यारका मौसम चलचित्रको गीत हो, बडो राम्रो, शशि कपूर अभिनीत चलचित्र, आशा पारेक शशि कपूर अभिनीत चलचित्र, इन्ट्रेस्टिङ लाग्ने चलचित्र मध्येमा यो पनि हो। मलाई कहिले कहिले यसो कहिले कहिले मौका मिल्यो भने हेर्दै गर्छु। खैर, अब कुराकानीको लागि सुदूर पश्चिममा हुनुहुने हाम्रा मित्र हुनुहुन्छ चित्राङ थापाजी, उहाँसँग कुराकानी गरिहालौँ। चित्राङजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते विनोदजी, नमस्कार श्रोताहरूमा पनि हार्दिक नमस्कार।
0: ओके, पहिला साउन्डकै कुरा गरौँ, फुटबलको कुरा गरौँ। फुटबल हेर्दै हुनुहुन्छ?
1: फुटबल हेरिरहेको छु, फुटबल हेरिरहेको छु, सेमी फाइनल सिद्धियो, अब फाइनलको प्रतीक्षा छ।
0: अनि तपाईँको टिम अझै पनि बाँचेको छ कि आफ्नो ठाउँमा पुगिसक्यो?
1: होइन, मैले त सुरुदेखि नै जबदेखि यो याद छ, सम्झना छ वर्ल्ड कपको, मैले किनभने मैले हेरेको पनि धेरै नै, यो म्याराडोनाको युगदेखि हेरेको हो वास्तवमा, र त्यो बेलादेखि नै अर्जेन्टिना भन्न थालियो। तर हुँदाहुँदै बिचमा आएर कस्तो भयो भने कुनै पनि देशको राम्रो प्लेयर छ भने त्यो प्रति पनि एउटा मोह हुँदो रहेछ खेलमा। बिचमा जस्तो इङ्ल्यान्डबाट बेकम उदाए, त्यो फ्रान्सका एउटा खेलाडी थिए
0: राम्रा, होला थियरी हेनरी होला, त्यस्तै जमानाको कुरा गर्दै हुन्छ।
1: अहिले चाहिँ फेरि यो उसको फ्रान्सको उसको स्पेनको डिफेन्स हेर्दाखेरि पनि बडा लोभ लाग्दो लाग्दो देखिरहेको छ। त्यसमा नयाँ खेलाडी जो 19 नम्बरको जर्सी लगाएर खेलिरहेछन्, त्यो पनि लोभ लाग्दो खेल्छ र त्यसको भविष्य पनि बडा देखिएको छ। किनभने अहिलेको यो जेनेरेसनमा जो मेसीहरूको छ, अब रोनाल्डोहरूको छ, यो अन्तिम हो जस्तो लाग्छ। अब
0: तपाईँले 19 नम्बरको जर्सीको त यामालको कुरा गर्नुभयो होला होइन, युवा ओके, त्यही जस्तो लाग्छ मलाई, यामालको 19 हो, 19 वर्ष हुनुभयो। मेसीले बच्चा जन्मेपछि उसलाई क्रिस्टियनिङ नुहाइदिएको बच्चा होइन, अहिले मेसीकै विरुद्धमा छ, उसकै परवरिस भनौँ न, उसकै मेन्टरसिप अथवा चाहिँ उसले एकदमै माया गरेको बच्चासँग चाहिँ अब फाइनल भिड्दैछन्। आफ्नो मित्र त आफ्नो ठाउँमा छ, तर खेल चाहिँ आफ्नो देशको लागि हो, ज्यानै दिन्छन्। त्यो पनि एउटा रोचक एउटा चाहिँ प्रसङ्ग भयो होइन त?
1: हजुर, ओके, म मात्र होइन, अब यो हाम्रो सुदूर पश्चिम देशको वास्तवमा भनौँ न, अब खेलकुदको कुरामा भावना भए पनि खेलकुदको पूर्वाधार नभएको हरेक क्षेत्रबाट पिछडिएको क्षेत्र छ यो। र अहिले नेपालमा यो पछिल्लो समयमा खास गरी क्रिकेटको निकै जोरसोर चलिरहेको छ, चर्चा चलिरहेको छ। हाम्रो त सुदूरपश्चिमको प्रमुख खेल नै फुटबल हो, भलिबल, किन भनेदेखि पहाडमा पनि सानो ग्राउन्डमा पनि खेल्न सकिने कबड्डी भलिबल यस्तै खेलहरू थियो। अब यसलाई ब्रेन फिल्ड, तत्कालीन अहिलेको राष्ट्रको फिल्ड भनेको जस्तै ब्रेन फिल्डबाट खेलाडीहरूको एउटा उत्पादन हुने त्यो जमाना मैले देखेको। र फुटबल, त्यो फुटबल पनि वर्ल्ड कपको लेभलको अथवा युरोपियन लिगहरूको त्यो अवस्थाको जस्तो फुटबलमा पुग्न हाम्रो नेपाली टिमलाई, नेपाली खेलाडीलाई निकै धेरै कुद्नुपर्ने अवस्था होला। अब एन्फा र त्यो फिफाको बिचको अहिलेको एन्फाभित्रको राजनीति, हरेक कुराहरू, बवालहरू भइरहन्छ। त्यो टिम गेम पनि हो, टिम गेममा एक दुईवटा खेलाडी मात्र होइन, अलि पुरै टिम नै बलियो हुनुपर्छ। त्यस कारण नेपालको प्रयास भनेको बक्सिङ, त्यस्तै आएर एथलेटिक्समा, अनि आएर टाइकोन्डो, कराटे, यस्तो इन्डिभिजुअल गेममा,
0: इन्डिभिजुअल गेममा।
1: र फुटबलको हेर्ने कुरामा मैले के देखेँ भने हालका वर्षमा, केही वर्ष यता यो सञ्चार माध्यमको जुन विकास र विस्तार भयो, त्यसको प्रतिफल नै सबैले चाहिँ नजिकबाट हेर्ने साना सानो बच्चाहरू पनि त्यो एमएलको, मेसीको, तिनीहरूको भेष लगाएर हिँडेको बजारमा, स्कुल कलेज जानेहरू पनि थुप्रै देखिन्छ, बजारमा झुन्याएको पनि त्यो कपडाहरू देखिन्छ। यो खेलकुद भन्ने एउटा यस्तो चिज रहेछ जसले दूर दराज, गरिब विपन्न अथवा चाहिँ धनी सम्पन्न भन्ने कुराको भेदभाव गरेर अझ फुटबल त एउटा ग्राउन्डमा राखिदियो भने पनि उसले कुनै न कुनै टिमतिरको चाहिँ पक्ष लिएर उसलाई हुटिङ गर्नुपर्ने त्यो एउटा जोस जागर सबै उमेर समूहमा देखिने, यो अत्यन्त लोकप्रिय विश्वको एउटा लोकप्रिय खेलको रूपमा देखेँ। र सुदूरपश्चिमभरि पनि अहिले सबै ठाउँमा यो मध्यराष्ट्रमा पनि यो फुटबल हेरेर रमाइरहेको जमात विभिन्न उमेर समयको जमात हुन्छ, कुराकानी पनि ज्यादा जस्तो फुटबलकै भइरहेको अवस्था छ।
0: मेस्सीले उसो गरे, मेस्सीले यो गरे, उसले किनले यस्तो गर्यो भन्ने मात्रै भइरहेको छ होला होइन त। ओके, त्यही रमाइलो पनि हो, त्यसबाट हामी धेरै पाठ पनि सिक्छौँ। टिम वर्कदेखि लिएर डिसिप्लिनको कुरा आउँछ, कसले चाहिँ अब भनौँ न अब डिसिप्लिन मेन्टेन गर्यो गरेन आदि कुनै, र उसले के सजाय पायो। अब अर्जेन्टिनालाई पनि अब भनौँ न अब त्यस्तो फ्ल्यागहरू डेमोन्स्ट्रेट गरेका कुराहरू आइरहेका छन्, गर्दाखेरि फुटबल एउटा चाहिँ प्रतिस्पर्धात्मक गेम त हो तर त्यसले शिक्षा पनि धेरै दिन्छ। एनिवे, अब गाउँघरमा कस्तो प्रकारले मनाइँदैछ अथवा चाहिँ यो फुटबल सेलिब्रेसन गरिदिन्छ भन्ने पनि मेरो एउटा एङ्गल थियो। तपाईँको टिमले जितोस् शुभकामना छ, मेसी बन्नुभयो। अब म चाहिँ फेरि इङ्ल्यान्डबाट चाहिँ स्पेनमा लागेको छु है त।
1: घरमै छुट्टिएको छ, नाति पुस्ता र हजुरबा पुस्ताहरूको फरक फरक टिमहरू छ, र यो पनि एउटा चाहिँ राम्रो हो, सबैले आफ्नो आफ्नो मन पराएकोलाई उसको उ गर्ने देखिएको छ, राम्रो पक्ष हो।
0: ल, अब सोमबार मङ्गलबार चाहिँ अब नतिजा आएपछि कुराकानी गरौँला। अहिलेलाई हामी दुबईलाई बेस्ट अफ लक भनौँ। के छ त, साउन महिना लाग्यो, तराईतिर अथवा सुदूरपश्चिमतिर कसरी साउनलाई स्वागत गरिन्छ, केही विशेष कार्यक्रम हुन्छ हुँदैन, चाडको रूपमा लिन्छ लिन्न, के छ त सुनाइदिनुहोस् प्लिज।
1: अब अब अब कस्तो छ भने सर, अब यो चाहिँ अब हरेक संक्रान्ति पर्वलाई चाहिँ हाम्रो धार्मिक मान्यता परा पूर्वकालदेखि मान्दै आएको कारण त्यो दिन रमाइलो गर्ने अथवा घर परिवार एउटै ठाउँमा बस्ने मिठो पकाएर खाने चलन त छँदैछ। यो साउनभन्दा पनि आउने भदौको जो ओल्के सङ्क्रान्ति हुन्छ त्यसको महत्त्व योभन्दा पनि बढी छ देखिन्छ। र यो बिचमा अब यो खास गरेर के रहेछ भने बुझ्दाखेरि चाहिँ खेतीपातीको काम चाहिँ रोपाइको काम सिद्धिएको र अलिकता फुर्सद मिल्ने किसानहरूलाई अनि फुर्सदमा चाहिँ उनीहरू बसेर एउटा जमघट गर्ने रमाइलो गर्ने हो। त्यसैले चाहिँ आजको दिनमा यो कैलाली कञ्चनपुर विभिन्न ठाउँमा थारू समुदायको घरहरूमा पनि उनीहरूको पनि सबै रोपाई खेतीपाती सिद्धिएको छ। विशेष पर्वको रूपमा नभएर पनि अब योभन्दा पछि उनीहरूको हरेली पर्व यी पर्वहरू त सुरु हुने बेला भइरहेको छ। आइतबार या भन्छ त्योमा एउटा पनि यो पुरै प्रदेश सरकारले नै छुट्टी दिने पर्वहरू पनि छ। कैलाली कञ्चनपुरमा बढी थारू समुदायको बसोबास छ, यो यहाँलाई पनि थाहा नै छ। र खास गरी पहाडबाट हाम्रो बसाइ सरेर यहाँ आएर बसेको अवस्थामा हाम्रो पहाडी मूलका व्यक्तिहरू पनि अब जस्तो यो साउने संगति हो, साउनको महिना हो, साउनको महिना भगवान शङ्करको पूजा आजा गर्ने चलन छ, मन्दिरमा बिहानै पुग्नेहरू, अझ साउने सोमबारको त आफ्नै किसिमको महत्त्व छ। त्यसैले पनि यो साउन महिनालाई कस्तो भन्छ भने भगवान्हरू सबै चाहिँ कैलाशमा गएर बसोबास गरेका छन् भन्ने कुराबाट पनि व्रत बस्ने साउने सोमबारको त्यो किसिमले नि आजकै दिनदेखि जस्तो आज यो साउने पहिलो दिन सङ्क्रान्तिको दिनमा पनि शङ्कर मन्दिरहरूमा चाहिँ शिव पार्वतीको पूजा गर्न जानेहरूको पनि घुइँचो देखिएको छ। त्यसै गरी अब धेरै जसो विदा भावना फेरि शुक्रबार पनि परेकोले पनि टाढा अब दुई दिन विदा भएकोले जस्तो धनगढी महेन्द्रको बिचमा आफ्नो नजिकको ठाउँहरूमा अब जज गर्नेहरू आफ्नो छुट्टी मनाउन जानेहरूको पनि जे होस् मतलब अब यो साउने सङ्क्रान्तिलाई रमाइलोसँग मनाउने चलन छ। र अर्को कुरा यो वर्ष गएको असारमा बिहे गरेकोहरू पनि यो साउने पानी छल्न भनेर त्यो जाने माइतीमा जाने चलन छ। त्यो चलन अनुसार पनि नवविवाहित महिलाहरू आफ्नो माइती घर फर्कने एक महिनाभरि चाहिँ माइती घर बिताउने चलन छ, त्यो पनि देखिन्छ। र अब खास गरी अब यो बर्सातको मौसम छ, धेरै आवत जावत गर्नु पनि कति बेला कहाँ पहिरो जान्छ बाटो ब्लक हुन्छ भन्ने डर त फेरि पहाडी भेगमा सधैँ छ। जे होस् यो साउने सङ्क्रान्तिले रमाइलोसँग आपसी सद्भावपूर्ण हिसाबले चाहिँ मनाइरहेको देखि।
0: अब छोटकरीमा राजनीति अलि उथल पुथल भएको, एमाले कङ्ग्रेसको चाहिँ गठबन्धनको सरकार सुदूरपश्चिममा थियो, त्यो भत्किन लाग्यो भनेर सुनेको थिएँ, छोटकरी भन्नुहोस् त प्लिज।
1: यो अब सुरुमा यो अब असार एक गते बजेट प्रस्तुत सुदूरपश्चिमको प्रदेश सरकारको बजेट प्रस्तुतिसँग नै यो विवाद चर्किँदै गएको। खास गरी त्यो विवाद चर्किनुको मेन कारण के थियो भनेदेखि एमाले र कङ्ग्रेस पार्टीको संयुक्त सरकारमा एमाले के आरोप लगायो भने भनेदेखि यो बजेट जति मुख्यमन्त्री र अर्थमन्त्रीले काङ्ग्रेसका मुख्यमन्त्री र अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र आफ्नो जिल्लातिर बजेट बढी बजेट चाहिँ खुनायो यो भएन भन्ने हिसाबबाट यसलाई यो पुरै पुनर्लेखन गरिनुपर्छ यो अहिलेको बजेटलाई हामी मान्दैनौँ भन्ने हिसाबबाट दबाब दिइरहेका थिए त्यो काठमाडौँ जाउने जाने आउने बस्ने दुवै पार्टीका शीर्षस्थ नेताहरू धनगढीमा आउने छलफल हुने निरन्तर चल्दा चल्दै अस्ति 81 आएर मुख्यमन्त्रीले एमाले तर्फबाट मन्त्री भएका चारजनालाई बर्खास्त गरेपछि यो अझ अब पेचिलो होइन पेचिलो मात्र होइन अवस्था अत्यन्त जटिल भएको छ अब यो जटिल भइरहेकै बेलामा अब कुन गठबन्धनबाट सरकार बन्छ भन्ने कुराहरू त अझै भन्न सकिने अवस्था छैन तर त्यसको जटिल बने लगत्तै एमालेका चारवटा मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो क्याबिनेटबाट बर्खास्त गरेपछि एमाले पनि तत्काल निर्णय गरेर उसले के अरे कङ्ग्रेसलाई दिएको समर्थन फिर्ता लिएको छ र अब यस बिचमा चाहिँ कङ्ग्रेस र नेकपा अर्थात् माओवादीको बिचमा पनि गठबन्धन हुन सक्ने त्यसै गरी अब यो कुराहरू छलफलहरू चलेको छ तर प्रष्ट आएको छैन यसै बिच नेकपा माओवादीका नेता अध्यक्ष अब संयोजक भनौँ प्रचण्ड श्रीलङ्का गएको अवस्थामा छ अब उहाँ फर्केर आइसकेपछि सायद हुनसक्छ पर्सिदेखि नयाँ सरकारको गतिविधि अगाडि बढ्न सक्छ
0: ओके ल त राजनीतिदेखि लिएर सामाजिक कुरा गरिदिनु भयो आजलाई दिन गरौँ तपाईँलाई धेरै धन्यवाद छ किनभने हाम्रो आजको अर्को लामो कार्यक्रम सुनाउनुपर्छ शुक्रबारे बहस त्यसलाई डिस्टर्ब नगरौँ तपाईँलाई फेरि पनि धन्यवाद र चाहिँ बेस्ट अफ लक है त
1: हस्
0: नमस्कार नमस्कार
1: नमस्कार
0: ओके नमस्कार।

0: हजुर, सावन महिनाको गीत, सावन महिना प्यारको महिना भनेर हिन्दी चलचित्रमा गाइएको गीत मैले राखेँ. पुरानो चलचित्र, मेरो विचार 70सतिरको चलचित्र जस्तो लाग्छ. प्यारका मौसमको गीत थियो. इन्ट्रेस्टिङ छ, अझ पनि तपाईँले युट्युबतिर पाउनुहुन्छ. लभ स्टोरी गजबको छ. शशि कपूर अभिनय चलचित्र हो भने अब केही जानकारी राखिहालौँ. सुधारु तपाईँलाई म अर्को नेपाली गीत पनि सुनाउँछु. मदन गोपाल आदिले गाउनुभएको गीत पनि छ. त्यसपछि हामी शुक्रबारे बसतर्फ लगौँला.
1: BFBS गोर्खा रेडियो.
2: पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ. जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं.
0: हजुर, सुन्नुभयो, शुक्रबार हो, त्यस कारणले गर्दाखेरि ड्रिङ्क ड्राइभको बारेमा हामीले कुरा गर्यौँ भने अब यो गीत सुन्नुहोस् है त. मदन गोपाल र सुजाता वर्मा गाउनुहोस् यस गीतलाई.

ओके, साउने सोमबारको बारेमा बयान गरेको रहेछ, यसलाई सोमबारै सुनाउला श्रोताहरू, माझेमा गर्नुहोस्, आज सोमबार होइन। एनिवे, यो गीत सोमबार बज्छ, अहिले तपाईँलाई म शुक्रबारे बसतर्फ लान्छु र जाँदै जाँदा जाने बेलामा तपाईँलाई रचना जीसीको पनि गीत सुनाउन मन लाग्यो, त्यो पनि राखौँला है त। यसलाई शुक्रबारे बस प्रस्तुत गरिहालौँ।

0: नमस्कार। कार्यक्रम शुक्रबारे बहसबाट बीएपीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ, पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन, मोबाइल एप बीएपीएस रेडियो, अनलाइन डिएबी एफएम र एएम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरकारको विषय समझ्छौँ। कार्यक्रममा आज हामी विश्लेषक चिन्तक केशव दाहालसँग कुरा गर्छौँ। लागौं मूल विषयतिर। नयाँ सरकारको 100 दिने कार्यकाल सकिँदा नसकिँदै सदनदेखि सडकसम्म विरोधका स्वर गुन्जिन थालेको छ। मतादेशको आँकडा अनुसार आम चुनावका सर्वाधिक लोकप्रिय बालेन्द्र शाहमाथि अहिले आफ्नै दलका नेता कार्यकर्ताले समेत विरोधको आवाज उच्चारण गर्न थालेका छन्। यो विरोध एकाएक प्राविधिक, राजनैतिक वा निरन्तरताको उपज हो। कार्यक्रमको दोस्रो खण्डमा हामी यो विषयमा कुरा गर्छौँ। पहिलो खण्डमा हामी काङ्ग्रेस एमालेको प्रदेशहरूमा गठबन्धन टुट्दो सम्बन्धको विषयमा कुरा गर्छौँ। हामीसँग विश्लेषक चिन्तक केशव दाहाल टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दाहालजी, स्वागत गरेँ मैले यहाँलाई शुक्रबारे बहसमा।
1: हजुर नमस्कार, धेरै धेरै धन्यवाद।
0: आज त साउने संक्रान्ति परेछ, यहाँलाई शुभकामना मनाइन्छ कि मनाइँदैन?
1: होइन, साउने संक्रान्ति लुतो फ्याँक्ने दिन भनेको हामी केटाकेटी हुँदादेखि बडा रोमाञ्चक दिन हो हाम्रो लागि। अनि यो खास गरी हाम्रो कृषि सोसाइटी, खेतीमा आबद्ध सोसाइटीको लागि त झन् यसको महत्त्व धेरै ठुलो छ। खेतबाट एक दिन भए पनि फुर्सद लिने, अलिकति मिठो मसिनो खाने। तर जब हामी सहरतिर आयौँ र राजनीतिमा अलिक चासो राख्न थाल्यौँ, यो बडा लुतो फ्याँक्ने दिनलाई चाहिँ बडा बिम्बमा हामी भन्ने गर्छौँ। मान्छेको लुतो त फ्याँकिएला होइन, तर हाम्रो राजनीतिको लुतो, राज्यको लुतो, समाजको लुतो कसरी फ्याँक्ने होला भनेर भन्छु। यो हिसाबले यो बिम्बमा आजको दिन कृषिमा, हाम्रो समाजमा मात्रै होइन राजनीतिमा पनि बडा चासो व्यङ्ग्यको दिन हो जस्तो लाग्छ मलाई।
0: अब एकैछिन काङ्ग्रेस एमालेको यो प्रदेश स्तरमा देखिएको विवादको विषयमा अलिकति कुरा जोडिहालौँ। केन्द्रमा भदौ 23-24 सकिहाल्यो काङ्ग्रेस एमालेको सरकारी गठबन्धन, अहिले प्रदेशहरूको गठबन्धन पनि एकाएक भत्किन थाले जस्तो देखिन्छ। कारण जे होला, परिणाम चाहिँ के होला दाहालजी?
1: परिणाम चाहिँ यो खास गरी पुराना पार्टीहरूप्रति नेपाली नागरिकको जुन खालको लामो समयदेखि प्रश्न, आलोचना र एक हदसम्म वितृष्णा छ, यो प्रदेशको खेलले फेरि त्यसलाई चाहिँ अझ बढोत्तरी गर्छ। मान्छेले बिर्सिन लाग्दै थिए काङ्ग्रेस एमालेका चाहिँ सत्तासँग जोडिएका जुन खालका कुदाकुदहरू, जुन खालका चाहिँ सत्ता केन्द्रित गतिविधिहरू थिए, मान्छेले थोरै यो काठमाडौँको अहिलेको चहल पहलले त्यो बिर्सिँदै थिए मान्छेहरूले। तर अब यसलाई फेरि सम्झाइदिएको छ र मान्छेले के भनेका छन् यसलाई देख्यौ, यत्रो ठुलो सङ्कट, यति धेरै उनीहरू माथिको प्रश्न छ, सुध्रिनुपर्ने गर्नुपर्ने अरू विषयहरू छन्। फेरि दुईटा पार्टीहरू प्रदेशमा जहाँ उनीहरूको अलिकति सरकार बनाउने र गिराउने त्यो सङ्ख्या बाँकी छ, त्यो खेल फेरि त्यही नै सुरु भयो भन्नेतिर गयो। त्यो यो त्यति धेरै काङ्ग्रेस एमालेको लागि राम्रो सन्देश दिँदैन यसले जस्तो लाग्छ मलाई।
0: यति बेला प्रचण्डले नेकपा र एमालेलाई मिलाउने खुब कोसिस गर्नुभएको कुरा आइरहेको थियो। यो घटनाले हुन त कर्णालीमा त काङ्ग्रेस र नेकपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् के अरे मुख्यमन्त्री विरुद्ध, तैपनि एमाले नेकपा मिल्ने प्लेटफर्म तयार त गर्दै छैन यो परिस्थितिले।
1: यो यो परिस्थितिमा मलाई लाग्छ त्यो एउटा त्यतातिर जाने प्रयत्न पक्का नेपालका कम्युनिस्टहरूको लागि चाहिँ त्यो ढोका खोल्न सक्छ यो घटनाले। तर मेरो चासो चाहिँ के हो भने सर, यो यस्ता घटनाहरूले हाम्रो राजनीतिको सङ्कट समाधान गर्दैन। आजको दिनमा हामीलाई चाहिएको चाहिँ एउटा पार्टी, अति उत्साहित पार्टी छ हाम्रो अगाडि, अति उत्साहित छ, मन्त्रीहरू अति उत्साहित छन् त्यो पार्टीका, त्यो पार्टीका सभासदहरू अति उत्साहित छन्। त्यही उत्साहका कारणले गर्दाखेरि कहिलेकाहीँ बोली नियन्त्रणभन्दा बाहिर जान्छ, त्यो उत्साहले उताउलो बनाउँदैछ क्या। अति उत्साहले त कहिलेकाहीँ मान्छेलाई उताउलो बनाउँछ नि। एउटा अति उत्साहित उताउलो पार्टी छ, अरू पार्टीहरू छन् शिर निउरिएका, शिर झुकेका र मान्छेको, समाजको, मतदाताहरूको आँखामा गिरेका पार्टी हो। अब मेरो चासो के हो भने यो अवस्थामा हाम्रो राजनीति कसरी अगाडि बढ्ला, यो अवस्थामा अबको भोट कस्तो होला, चुनाव कस्तो होला होइन। किनभने मैले यो यो प्रश्न किन राखेको भने, डेमोक्रेसीलाई गतिशील गर्नको लागि, राजनीतिलाई राम्रो बनाउनको लागि र मतदातालाई चाहिँ असल छनौटको त्यो अधिकार दिनको लागि हामीलाई कम्तीमा पनि 3-4 राम्रा पार्टीहरू चाहिन्छ। 3-4 राम्रा पार्टीहरू भए भने प्रतिस्पर्धा पनि स्वस्थ हुन्छ, मान्छेले छनौट गर्ने छनौटको अधिकार पनि अलिकति सृजनशील ढङ्गले चाहिँ त्यो अधिकारको प्रयोग गर्न सक्ने अवस्था बन्छ। तर अब यो अवस्थामा जस्तो हामी पार्टीको चित्र देख्छौँ, यसले हामीलाई खतरनाक दिशामा लान्छ। त्यसैले गर्दाखेरि अब यसमा खास गरी अति उत्साहित र उत्ताउलो दलले कसरी आफूलाई नियन्त्रण गर्ने, कसरी आफूलाई चाहिँ नागरिकतिर मुद्दातिर फर्काउने र असाध्यै धेरै प्रश्न र आलोचना खपिरहेको जुन दलहरू छ उनीहरूले कसरी आफूलाई पुनर्गठन गर्ने, अहिलेको राजनीतिको महत्त्वपूर्ण चासो चाहिँ यो। तर उत्साहितहरू अझ धेरै उत्साहित हुँदै जाने र जसले जानेरै पुनर्गठन गर्नुपर्ने, नागरिकका प्रश्नहरू सुन्नुपर्ने, आलोचनाहरू सुन्नुपर्ने, आफूलाई सुधार्नुपर्ने हो, त्यतातिर पटक्कै ध्यान नदिने, बरु उल्टो कम्युनिस्टहरू चाहिँ अझ कम्युनिस्ट पार्टीको एकीकरण, म कहिलेकाहीँ यसलाई के भन्ने गर्छु भने कम्युनिस्टहरूमाथि जुन सङ्कट छ त्यो सङ्कटलाई एकीकृत गर्दै जाने हो भने त त्यो त महासङ्कटतिर जान्छ। मान्छेले भनेका छन् तिम्रो पुनर्गठन आवश्यक छ, कम्युनिस्टहरू गर्छन् अझ एकीकरण, सङ्कटको एकीकरण गर्छन्, एउटा त्यो बाटो होइन। अर्को अहिले फेरि सत्ताको जुन जोड घटाउ छ यसले पनि अझ आलोचना प्रश्नहरूलाई अझ प्रखरमै बनाएर जान्छ। त्यसैले गर्दा यो हुने काम भइरहेको जस्तो मलाई लाग्दैन। यो यो होइन अहिले नेपाली राजनीतिलाई सुधार्ने, नेपाली राजनीतिलाई सुधार्नको लागि चाहिँ संयमता राजनीतिलाई एजेन्डातिर फर्काउने र नागरिकका प्रश्न आलोचनाहरूलाई सुनेर आफूलाई पुनर्गठन गर्ने, रूपान्तरण गर्ने बाटो त्यता जानु अलिकति पार्टीहरूले अलमल गरेको जस्तो लाग्छ मलाई।
0: देउबा ओलीको त्यो बेलाको सहमति यदि चुडिहाल्यो भनेदेखि अब दिशा त त्यतै जाँदैछ, लगभग मोटामोटी चुडिने जस्तो देखिया छ, काङ्ग्रेसलाई चाहिँ केही फाइदा गर्छ कि घाटा पर्छ?
1: एउटा कुरा त पहिलो अब समय धेरै अगाडि बढिसक्यो। देउबा र ओलीको सहमतिले मलाई लाग्छ नेपाली राजनीतिलाई कङ्ग्रेस र एमालेको चाहिँ सम्बन्धलाई परिभाषित गर्दैन, किनभने समय धेरै अगाडि बढ्यो, पार्टीहरूभित्रका बहस पनि अर्को ढाँचामा गइरहेछन्। एउटा त दोस्रो कुरो, नेपाली कङ्ग्रेसले अहिले कम्युनिस्टहरूसँग सत्ता साझेदारी गर्नुभन्दा यदि उनीहरूले तोड्ने नै हो भने अब कङ्ग्रेसले चाहिँ आफूलाई पुनर्गठनतिर, किन मैले कङ्ग्रेसले भनेर अलिकति जोड दिएको भने कङ्ग्रेसमा अब अलिक नयाँ नेतृत्व, नयाँ पुस्ताको नेतृत्व पनि आएको छ र मान्छेहरूले अलिकति त्यो नेतृत्वलाई केही शङ्काको सुविधा पनि दिएका छन्। यसले चाहिँ नेपाली कङ्ग्रेसलाई रूपान्तरण गर्न सक्छ र कङ्ग्रेसलाई चाहिँ एउटा लोकतान्त्रिक स्पेसमा उभ्याउन सक्छ कि भन्ने मान्छेहरूको त्यो अपेक्षा पनि छ। त्यसले गर्दाखेरि कङ्ग्रेसले, कङ्ग्रेसको नयाँ नेतृत्वले चाहिँ पार्टी रूपान्तरण, सङ्गठनको पुनर्गठनतिर नै ध्यान दिँदा राम्रो हुन्छ, त्यो भयो भने यसले फाइदा नै गर्छ होला जस्तो लाग्छ। अन्यथा फेरि अब यो गठबन्धनलाई चाहिँ ऊ गर्ने, एमाले र कङ्ग्रेसको गठबन्धन टुटो, अब माओवादीसँग गठबन्धन गर्ने अथवा अर्को कसको सङ्ख्या पुग्छ भन्ने दिशामा नै कङ्ग्रेसको ध्यान जाने हो भने चाहिँ त्यसले चाहिँ राम्रो गर्छ जस्तो मलाई लाग्दैन।
0: दाजी टुङ्गियामा है यो विषयलाई अब अर्को विषयमा प्रवेश गरौँ। वर्तमान सरकार विरुद्ध विरोध चर्किन थाल्यो पछिल्लो समयमा, खासमा सरकारको कथन, नियत वा करणी केमा देखिन्छ समस्या यति बेला?
1: मलाई कस्तो लाग्छ भने नि एकदमै उताउलो ढङ्गले मान्छेहरूको समर्थन कुनै पनि शक्तिले प्राप्त गर्यो भने त्यो त्यति दिगो हुँदैन र त्यो समर्थन आफैमा एउटा चाहिँ विस्फोटको लागि सधैँ तयार रहेको बम हो भन्ने मलाई लाग्छ क्या। यसो भन्नुको अर्थ के हो भने कुनै राजनीतिक आधार बिना, कुनै आर्थिक आधार बिना, कुनै व्यवस्थित रणनीतिक योजना बिना हामीले चुनावमा चाहिँ ठुला ठुला कुरा गर्यौँ हामीले, अथवा मैले चाहिँ अहिले नयाँ पार्टी र नयाँ सरकारकै कुरा गर्दा पनि साथीहरूले ठुला ठुला कुरा गर्नु, जुन कुराको कुनै आधार थिएन। 100 दिनमा हामी चाहिँ कायापलट गर्छौँ जसरी उहाँहरूले मान्छेहरूसँग बाछा गर्नु होइन, हामी आयौँ भने त यो देश त स्वर्ग बनिहाल्छ आएको भोलिपल्ट भन्ने र मान्छेलाई कस्तो इमेज भयो भने ओहो यी मान्छे त खतरा छन् है, यिनीहरू आउने बित्तिकै चाहिँ हाम्रा सारा सपनाहरू चाहिँ पुरा हुन्छ। त्यो अति उत्साहका साथ अति ठुला ठुला बाछा गरेर साथीहरू आउनुभयो र मैले बम किन भने जब तपाईँ त्यो बाचा गरिन्छ त्यो बाचा पुरा हुँदैन, मान्छे अति धेरै उत्साहित भएर समर्थन गरेको हुन्छ त्यो त्यति नै डर लागेर चाहिँ त्यो मान्छे निराश हुँदै जान्छ र त्यो कुनै पनि बेला पड्किन सक्छ। अहिले के देखिँदैछ भने आधार बिनाका बाचाहरूले, आधार बिनाको उत्साहले नकारात्मक प्रभावतिर पार्दैछ मतदाताहरूलाई, जसले गर्दाखेरि खास गरी हाम्रो चाहिँ गरिब किसानहरूको समूह, सुकुम्बासीहरूको समूह, राज्यले जसलाई हेर्नुपर्ने हो, म कहिलेकाहीँ के भन्छु भने राज्यले सबैलाई हेर्नुपर्छ तर कसैलाई विशेष ढङ्गले हेर्नुपर्छ, जो मान्छेलाई राज्य चाहिएको छ होइन त्यसलाई राज्यले चाहिँ म छु भनेर भन्नुपर्ने हुन्छ, ती मान्छेहरूले राज्य देखिरहेका छैनन् जसले भोट हाले राज्य मेरो अगाडि आउँछ भन्ने अपेक्षा गरे। त्यसले गर्दा त्यो बाचा विस्फोट हुने अवस्थामा पुगेको छ भन्ने मलाई लाग्छ। त्यो सुकुम्बासीको हिसाबले विस्फोट हुने अवस्थामा पुगेको छ, किसानहरूको हिसाबले विस्फोट हुने अवस्थामा पुगेको छ। अब साउन एक गतेदेखि केही करका दरहरू बढ्दैछन्, त्यसले तपाईँको चाहिँ आम मान्छेको जीवनमा सानो ठुलो जति हुन्छ प्रभाव पार्छ, त्यसले विस्फोट हुने अवस्था सिर्जना गर्न सक्छ। हामीले देखिरहेछौँ हस्पिटलमा चाहिँ ठिक हिसाबले औषधिहरू पुगिरहेको छैन, त्यसले विस्फोट हुने अवस्था सिर्जना गर्छ। त्यो अति उत्साहले अति ठुला बाचाहरूले चाहिँ जुन कहिले काहीँ चाहिँ नकारात्मक परिणाम दिन्छ त्यो दिशातिर जान्छ कि भन्ने हामी चाहिँ देख्दैछौँ। यस्तो परिस्थिति हेर्दाखेरि यहाँ स्वास्थ्य बिमाको कार्यक्रमको कुरा छ, कतिपय औषधिहरू छैन, रेबिजकै अब अहिले हामीले देखिरहेछौँ होइन, अहिले चाहिँ मान्छेले कुरा उठाइसकेका छैन, तर अहिले चाहिँ अब निर्माण क्षेत्रमा चाहिने महत्त्वपूर्ण चिजहरू होइन विस्फोटक पदार्थदेखि लिएर अरू सडक निर्माणको यो सबै चिजहरूको चाहिँ अभाव हामीले देखिरहेछौँ। अर्थव्यवस्थालाई सुधार छैन, उद्योगी व्यवसायीहरू चाहिँ उत्साहित छैनन्, त्यसैले गर्दा ब्याङ्कमा तरलता थुप्रेर बसेको छ, लगानी योग्य पैसाको ठिक हिसाबले चाहिँ सदुपयोग हुन सकेका छैन। यो सबै चिजहरूको प्रभाव काहीँ न काहीँ त देखि नै हाल्छ होइन। यो सबै प्रभाव देखिएपछि मान्छे अहिले तल केही मान्छेहरूमा नकारात्मकता सिर्जना हुँदै देख्छौँ हामी, त्यो बिस्तारै बढ्दै जान्छ। त्यो चाहिँ किन त्यस्तो हुन्छ भने यो सरकार विशेष हो, हामी विशेष हौँ, हामी महत्त्वपूर्ण हौँ, हामीसँग जादु छ, हामी तपाईँहरूलाई 100 दिनमा चाहिँ कायापलट गर्छौँ भनेर जसले भन्यो र त्यही अपेक्षाका साथ मान्छेले भोट हाले, त्यो जति चाँडै त्यो समर्थन चाहिँ त्यो विशाल आकारमा समर्थकहरूको भिड बढ्यो त्यति नै चाँडै त्यो चाहिँ अब आलोचकहरूको आलोचनामा विरोधमा चाहिँ रूपान्तरण हुने सम्भावना बढ्छ। यसको अर्थ के हो होइन कि हामी सरकारको विरोध गर्दैछौँ अहिले तपाईँ र म यो कुरा गरेर, हामी सरकारलाई भन्दैछौँ तिमीले जुन हिसाबले अपेक्षा देखायौ आशा देखायौ त्यो हिसाबले पुरा गर्ने प्रयत्न गर, नत्र यो विस्फोट हुन सक्छ भनेर भन्न खोजिएको।
0: कतिपयले त दाहालजी अघिल्ला सरकार भन्दा पनि जब्बर निस्किन लागेको भन्दैछन् वर्तमान सरकारलाई, यहाँसम्म कि एकदम पाका नेता महन्त ठाकुरले त अस्ति राष्ट्रिय सभामा नेपाली हिटलर भनेर खित्का समेत छाड्नु भएको थियो, वर्तमान सरकार त्यही दिशामा अगाडि बढ्याएर
1: सरकारले मान्छेका आम नागरिकका प्रश्नहरूको जवाब दिन सकेको छैन, पार्लियामेन्टमा सरकारमाथि उठेका प्रश्नहरूको जवाब दिन सकेको छैन, सरकार बोल्दैन होइन, बोल्यो भने पनि तपाईँको हान्ने मार्ने काट्ने ठोक्ने बाहेक अर्को शब्द धेरै प्रयोग हुँदैन। हाम्रो संविधान कानुनमा जुन खालको शिष्ट सरकारको अपेक्षा गरिएको छ, लोकतान्त्रिक जवाबदेही सरकारको अपेक्षा गरिएको छ, कम्तीमा यो 100 दिनमा सरकारलाई त्यस्तो देख्न पाइएन। त्यसैले गर्दाखेरि सरकार माथि डेफिनेटली यो सरकार चाहिँ अलिकति जब्बर र अहङ्कारी छ भनेर भन्न सक्ने अवस्था चाहिँ देखिन्छ। अब तानाशाही भनेर म सरकारलाई त्यो ठुलो त्यो त्यो किनभने कहिलेकाहीँ हाम्रो सरकारलाई कस्तो लाग्न सक्छ भने हिटलरसँग तुलना गर्दाखेरि ओहो म त भयङ्कर रहेछु, मलाई त हिटलरसँग त तुलना गरे होइन, तानाशाही सरकार भने ओहो म त भयङ्कर रहेछु मलाई त तानाशाही पो भने, किनभने ना ना समझ ना बुझ मान्छेहरूको सरकार हो क्या यो, उहाँहरूलाई चाहिँ यो तानाशाही सरकार भन्यो भने मजा आउँछ कहिलेकाहीँ होइन, त्यसैले म त्यो मजा दिनेवाला छैन। यो अहङ्कारीहरूको होइन, यो अति उत्साहित र अराजक सरकार हो, यो तानाशाहतिर जाने केवल तानाशाहतिर जाने हिम्मत नेपाली जनताले कत्रा कत्रा तानाशाहहरू देखे भोगे र फाले, अब नयाँ यो लोकतान्त्रिक युगमा चाहिँ अर्को तानाशाहतिर जाला यो सरकार भन्ने मलाई लाग्दैन। तर मलाई के लाग्छ भने यो सरकार चाहिँ अहङ्कारी छ, यो सरकार चाहिँ अराजकतातिर जान सक्छ, यो सरकार जवाफदेही नहुन सक्छ र त्यसले नेपाली जनतालाई केही समय अर्को दुःख थपिन सक्छ कि भन्ने आशंका गर्न सकिन्छ। यद्यपि फेरि यो पनि अघि जस्तै म के गर्छु कामना गरौँ सरकारले यो कुरा सुनोस् र चाँडै नै यो जवाफदेहितातिर फर्कियोस् भन्ने हामीले अपेक्षा गर्नुपर्छ र योगदान गर्नुपर्छ त्यसका लागि, कि तपाईँ कल्पना गर्नुहोस् एउटा जिम्मेवार सरकारले एउटा रणनीतिक दृष्टिकोण राख्ने सरकारले सुकुम्बासीहरूलाई चाहिँ जुन दुःख दियो त्यो त ठिक भएन नि, त्यो अनाडी कुनै योजना बिनाको लहरी सरकार हो भन्ने कुरा त देखिन्छ नि त,
0: अलिकति फुटाएर कुरा गरौँ त दाहालजी,
1: अनाडी नभएको भएदेखि तपाईँको चाहिँ नेपालले पनि इन्डियाको सीमा मिच्याएको थियो भनेर प्रधानमन्त्रीले भन्नुहुन्थ्यो होला र,
0: म अलिकति फुटाएर कुरा गरौँ, म त्यतातिर आउँदैछु। यहाँ अहिले तत्काल देखिएको भनेको चाहिँ अलिकति चर्को आवाज देखियो भनेको चाहिँ गणेश नेपालीको आत्मदाह प्रकरण, यसमा सरकारलाई दोष दिने ठाउँ छ यो घटनामा, त्यसपछि त सिरिज नै आयो।
1: तपाईँ हामीले के भन्न सक्छौँ भने कहिलेकाहीँ हामी सरल भाषामा हेर्दाखेरि कुनै एउटा मान्छे आत्महत्या गर्छ, एउटा मान्छेले आत्मदाह गर्छ, त्यसमा प्रधानमन्त्रीको सरकारको के दोष हामी भन्न सक्छौँ होइन, किनभने त्यहाँ सलाई पनि प्रधानमन्त्रीले सरकारले दिएको होइन, पेट्रोल पनि प्रधानमन्त्रीले सरकारले दिएको होइन, व्यक्ति स्वयं त्यसमा जिम्मेवार छ भन्न सक्छौँ साधारण भाषामा भन्दाखेरि. तर जब हामी गहिरेर हेर्छौँ मान्छेमा आवेश कसरी आयो, मान्छे आक्रोशित कसरी भयो, मान्छे निराश कसरी भयो, त्यो पछाडिका कारणहरू के थिए, राज्यले नै कसरी मान्छेलाई नियोजित रूपमा चाहिँ एग्रेसिभ निराश अथवा पलायन बनाउँदैछ जीवनदेखि भने हामीले हेर्नुपर्ने हुन्छ. यसरी हेर्दाखेरि त्यो दिन जे घटनाहरू भयो त्यसको पछाडि पछिल्लो समय एक हप्ता दुई हप्ता तिन हप्ताका कतिपय गतिविधिहरू र डेफिनेटली लामो समयदेखिको राज्यले युवाहरूप्रति गरेको लापरवाह नीति त्यो जिम्मेवार छ भन्ने मलाई लाग्छ. तर त्यसको एउटा सिलसिलाबाट हेर्नुपर्ने हुन्छ. त्यो तपाईँ पठाओ चालकलाई उहाँकै केसमा हामीले कुरा गऱ्यौँ भने पठाओ चालकलाई जुन हिसाबले सजाय दिने प्रयत्न गरे सरकारले, जुन हिसाबले चालकमाथि चाहिँ शक्तिको प्रयोग भयो त्यसले उहाँलाई एग्रेसिभ बनायो भन्ने देखिन्छ. एउटा कुरा के हो भने नि कतिपय मान्छेलाई के लाग्छ भने राज्यले त नियम बनाउँछ नि त, राज्यले त सजाय दिन्छ नि त, राज्यले त शक्ति प्रयोग गर्छ नि त भन्ने लाग्छ क्या मान्छेलाई, होइन? तर कल्पना गर्नुहोस् त्यो सजाय त्यो शक्तिको प्रयोग चाहिँ अतिरञ्जित भयो भने त्यस्ता घटनाहरू हुन्छन्. राज्यले अतिरञ्जित शक्तिको प्रयोग अतिशयुक्त तपाईँको कारवाही त्यो गर्न हुँदैन, मान्छेले धान्ने गरी गर्नुपर्छ. अन्यथा तपाईँ राणा शासनको बेलामा चाहिँ मान्छेलाई दिने सजाय जस्तो हुन्छ. के सजाय? यसको चारपाटा मुर देऊ, यसको चाहिँ यसलाई डाँडा कटाइदेऊ, यसको चाहिँ सम्पत्ति राष्ट्रियकरण गर, यसको चाहिँ जिब्रो थुचिदेऊ. त्यो सजाय कसले दिन्थ्यो? यस्तो सरकारले सजाय दिन्थ्यो जो चाहिँ तानाशाह हो. अति सरकार हुने जुन कुरा हुन्छ नि सर, सरकार ठिक्क हुनुपर्छ, ठिक्कको सरकार चाहिएको क्या हामीलाई. तर शासक सरकार, यस्तो सरकार जसले कालो सिसा लगाएको छ भने 1,00,000 जरिमाना, लेन मिच्ने बित्तिकै 5,000 जरिमाना, तिमीले चाहिँ यसो गर्यो भने तिमीलाई 2,000 जरिमाना, पठाओले चाहिँ गलत ठाउँमा ऊ गर्यो भनेदेखि 1,000 जरिमाना, दोस्रो चोटि भयो भने 2,000 जरिमाना, तेस्रो चोटि भयो भने 5,000 जरिमाना. यो सरकारले गर्ने काम हो. यसो सुन्दाखेरि त मान्छेलाई के लाग्छ भने होइन त, जरिमाना त ठिक हो त, यिनीहरूलाई त लगाउनै पर्छ, अति भयो, ट्राफिक व्यवस्थापन ठिक छैन, त्यसैले यो त लगाउन पनि सरकारले कहिले काहीँ त यति गर्नुपर्छ भन्ने उयो हाम्रो महावीर पुनले भने जस्तो. तर त्यो चाहिँ अति सरकारको अवधारणा हो, तानाशाही सरकारको अवधारणा हो. लोकतान्त्रिक सरकारले आफ्ना नागरिकलाई विचार गरेर सजाय तोक्छ र यहाँ विचार गरिएन र मान्छेलाई पठाओ चालकलाई एग्रेसिभ गरिएको बनाइएको देखिन्छ.
0: गणेश नेपालीकै कुरा जोड्दाखेरि अब हामी छोटोमा कुरा गरौँ यो विषयमा. गणेश नेपाली आफै पनि जेएनजी आन्दोलनमा सहभागी हुनु भएको रहेछ, त्यो भनेको रक्षा बमले भनिसकेका कुरा भयो, उहाँ घाइते पनि हुनु भएको रहेछ. नयाँ सरकार बन्यो, जेएनजीकै सरकार बन्यो, नयाँ सरकार आयो, यहाँले भने जस्तो दुनियाँ सपना देखायो आम नागरिकलाई. एउटा युवा पङ्क्तिलाई लाग्यो के भनेदेखि मेरो सरकार छ मलाई हेप्ने, त्यो बढाएको कारणले र त्यो अपेक्षा मिट नभएको कारणले यस्ता घटनाहरू अरू पनि दोहोरिने सम्भावना चाहिँ के छ कि छैन, मैले यो प्रसङ्ग पनि अलिकति जोड दिइहाल्न खोजेको.
1: होइन, यो तपाईँले भनेको सही कुरा हो, म त्यसमा एग्री गर्छु. कहिलेकाहीँ कस्तो हुन्छ भने राजनीतिलाई हामीले ठिक हिसाबले व्यवस्थापन गर्न सकेनौँ, राजनीतिलाई ठिक हिसाबले बुझाउन सकेनौँ भने त्यसले चाहिँ यो जस्तो कम्युनिस्टहरूमा पनि यो समस्या हामी पहिले देखेका थियौँ कि कम्युनिस्टहरूको सरकार बन्ने बित्तिकै अब राज्य कब्जा भन्ने हुन्छ नि एउटा धारणा, होइन? कम्युनिस्टहरूकोमा त झन् यो मुखैमा थियो कि यो कब्जा, सिंहदरबार कब्जा गरियो अब भन्ने. यो कब्जा होइन नि त, होइन? तर त्यो मनोविज्ञान देखिन्थ्यो. अहिले पनि कतिपय सन्दर्भमा तपाईँ जेएनजी आन्दोलन लगत्तै हामीले यस्ता घटनाहरू देख्यौँ कि जेएनजी आन्दोलनका नेता भन्नेहरूले हठात चाहिँ तपाईँको चाहिँ सरकारी कार्यालयहरूमा गएर चाहिँ अलिकति दादागिरी देखाएको हामीले त्यो देखेका छौँ. त्यो के हो भने त्यो कब्जाको मानसिकता नै हो. अब हाम्रो भयो यो सत्ता, अब हाम्रो भयो यो राज्य, अब हामीले जे मन लाग्यो त्यो गर्न सक्छौँ. त्यो अति उत्साहित भन्यो नि अघि, राजनीतिलाई ठिक हिसाबले बुझाउन सकिएन र मान्छेलाई अति उत्साहित गरियो भनेदेखि हुने. गणेश नेपालीको ठ्याक्कै मनोविज्ञान के हो म त्यो भन्न सक्दिनँ, तर त्यो तपाईँले भनेको डेफिनेटली यो सङ्कट कतिपय सन्दर्भमा अहिले पनि प्रकट हुन्छ कि यो त हाम्रो सरकार हो, हामी जेएनजीहरू हौँ, को तपाईँ तपाईँ चिन्नुहुन्न हामीलाई, हामी जेएनजी हो. जेएनजी त एउटा उमेर समूह नै हो, त्यो कुनै राजनीतिक शक्ति त होइन, कुनै त्यो पार्टी त होइन, र एउटा उमेर समूहले नै राज्यमा विशेष प्राथमिकता पाउनुपर्छ भन्ने त केही पनि छैन. तर त्यो विशेष प्राथमिकताको विशेष अपेक्षाहरू सहितको जुन मनोविज्ञान बनाइयो त्यसको पनि एउटा परिणति हुन सक्छ. यद्यपि गणेश नेपालीकै केसमा के हो भने मलाई लाग्दैन. एउटा मात्र यसमा के थप्न चाहन्छु भने यो हामीले जुन भिडलाई राजनीतिबाट भन्दा पनि भिडको मनोविज्ञानबाट चाहिँ अनुशिक्षित गर्यौँ नि, नागरिक र भिड फरक हो क्या. यो सरकारले नागरिकलाई सुनेको छैन, यो सरकार भिडबाट बनेको सरकार हो भन्छु क्या म. कहिलेकाहीँ कस्तो हुन्छ भने तपाईँले हेर्दाखेरि भोट त मान्छेले हाले, अनि तपाईँ मलाई प्रश्न गर्नुहुन्छ भिड कसरी भन्नुहुन्छ, भोट हाले त त्यही मान्छे जब विवेक गुमाउँछ नि त्यो भिड भन्छ, नागरिकले विवेक गुमाएको अवस्थामा त्यो भिड भन्छ, भिडमा विवेक बन्यो भने त्यो नागरिकमा रूपान्तरण हुन्छ। यो बडा रोचक कुरा छ यसमा होइन, र यो सरकारले चाहिँ यो सरकार चाहिँ नागरिकले सुविचारी ढङ्गले भोट हालेर बनेको सरकार होइन, नागरिक भिडमा रूपान्तरित भएर बनेको सरकार हो। अन्यथा तपाईँ जहाँ जहाँ चाहिँ तपाईँको उम्मेदवार चिनेको छैन त्यहाँ पनि भोट हालेको छ, जहाँ उम्मेदवारले मेरो उम्मेदवारी फिर्ता भयो भन्छ त्यहाँ पनि भोट हाले छ, त्यो त कसले त त्यो विवेकशील मान्छेले त्यसरी भोट हाल्छ र त्यसरी भिडले बनेको सरकार भिडबाट निर्देशित राजनीतिले कहिलेकाहीँ चाहिँ एकदमै सोच्न कल्पना गर्न नसक्ने खालका चाहिँ दुष्परिणामहरू निम्त्याउँछ, त्यस्ता कल्पना गर्न नसकिने मनोविज्ञानहरू निर्माण गर्छ। ती मनोविज्ञानहरू हामी बजारमा छ्यापछ्यापी अहिले देख्न सक्छौँ र त्यही मध्येको एउटा मनोविज्ञान चाहिँ सायद केही युवाहरूमा बनेको हुनसक्छ र त्यसले आत्मकथासम्म पुर्याउँछ भन्ने लाग्छ मलाई।
0: अर्को अब सुकुम्बासी व्यवस्थापनको विषयमा धेरै नबोलाउँ होला, यो विषयमा धेरै कुराहरू आइराखेका छ, सरकारले व्यवस्थापन गर्न नसकेको कुरा पार्टीभित्रैबाट पनि राजसभाभित्रैबाट पनि अस्ति दुई शीर्ष नेताको कुरामा पनि आयो भन्ने कुराहरू आयो। अब तर अब त्यहीँभित्र अस्ति किर्तिपुरको होल्डिङ सेन्टर जब डुब्यो, माजिद अन्सारी लगायतका केही युवाहरू कुटिए पिटिए, प्रहरीले दमन गर्यो एउटा ठाउँमा, अर्को भनेको त्यो लगत्तै जब यो घटनाहरू तातिँदै आएको थियो गणेश नेपाली आत्मदाह प्रकरणदेखि यही बेलासम्म आउँदाखेरि पनि त्यो होल्डिङ सेन्टरसम्मको कुरा आउँदाखेरि लगत्तै गाडी तेर्स्याउने प्रकरण पनि सुरु भयो काठमाडौँमा केही मिडिया हाउसमा, केही नेताको घरमा, केही व्यापारिक प्रतिष्ठानको अगाडि। यो के को संकेत हो दाहालजी?
1: यो हेर्नु न, तपाईँले यस्तो प्रश्न गरेर यस्तो परिघटना सम्झाउनु भयो कि सम्झिँदा पनि लाज लाग्छ होइन। तपाईँ हामीले सुनेका छौँ नागरिकले सरकारलाई माग राख्छन् र आन्दोलन गर्छन्, तर तपाईँ कहीँ सुन्नुहुन्छ कुनै सरकारले कि नागरिकसँग यो तहको पौटे जति खेल्छ होइन? यही त हो अघि हामीले अराजकता र अहङ्कारको कुरा गऱ्यौँ, त नागरिकलाई म देखाइदिन्छु भनेर सरकारले कहिल्यै भन्दैन, नागरिकले भन्न पाउँछ क्या त सरकारलाई म देखाइदिन्छु, तर सरकारले त सम्हाल्नु पर्ने हुन्छ परिस्थिति होइन। तर हाम्रो सरकार यति उदाङ्गो हुनै सक्दैन, यसले चाहिँ सरकारको निकृष्ट मानसिकतालाई नै उदाङ्गो पार्छ भन्ने लाग्छ। तपाईँ लोकतन्त्रको एउटा आधार हो हाम्रो आम संचार, लोकतन्त्रको आधार हो सार्वजनिक संचार क्षेत्र, यदि यसले चाहिँ प्रश्न गर्यो, यसले चाहिँ आलोचना गर्यो, यसले बहस गर्यो भने मात्रै लोकतन्त्र गतिशील हुने हो। सरकारले त यसलाई प्रवर्धन गर्ने हो र भन्ने के हो भने हामी नयाँ छौँ, तपाईँहरूले अझ धेरै हामीलाई प्रश्न गर्नुहोस्, अझ धेरै हामीलाई आलोचना गर्नुहोस्, अझ धेरै हामीलाई बाटो देखाउनुहोस्, हामी यत्रो आन्दोलनपछि बनेको सरकार हामी नचुकौँ र जेएनजीहरूका अपेक्षाहरूमा थोरै पनि तलमाथि भयो भने तपाईँहरूलाई तपाईँहरूले हामीलाई सम्झाउनुपर्छ भन्नुपर्छ र हामी सधैँ तपाईँहरूका त्यो प्रश्न आलोचना र सुझावहरूलाई चाहिँ स्वागत गर्छौँ भनेर भन्नुपर्ने सरकारले, किनभने यो त काङ्ग्रेस एमाले भन्दा उन्नत लोकतान्त्रिक भन्ने ठाने हो नि त, हामीले भन्नुपर्ने सरकारले तिमी बोल्छौ ल हेर भनेर चाहिँ संचार क्रिया अगाडि गाडी राख्ने जस्तो चाहिँ सिम्बोलिक होला, तर निकृष्ट घटना जुन भयो यो त तपाईँको चाहिँ ज्यादै दुःखद घटना हो, यसले राम्रो संकेत गर्दैन।
0: अब हामी अन्त्यतिर आइपुगेका छौँ, जोड्न पर्ने कुराहरू धेरै नै हुन सक्दा, यो सीमा विवादको कुरा, दलाई लामाको जन्मोत्सव प्रकरण हुँदा हुँदा तपाईँले खबर पाउनुभयो कि पाउनु भएन, नयाँ सिक्का बनाउने भनेर सरकारले तयारी गरिराखेका छ, एक रुपियाँको सिक्कामा अब चुकचे नक्सा हटाएर मुस्ताङको लोगेकर गुम्बाको राख्ने भनेर कुरा आएको छ, जहाँ अमेरिकी लगानी छ भन्ने कुराहरू पनि आइराखेका छ। यो सबै प्रसङ्ग एकबेर म जोडिहाले, अलिकति भन्न खोजेको सरकारले उसको आफ्नै नियतमा भनेको राम्रो गर्न खोज्दा खोज्दै ढङ्ग पुगिराखेका छैन, अथवा नियतमै खोट पनि देखिँदैछ एकपछि अर्को गरेर दाहालजी?
1: मलाई कस्तो लाग्छ भने ढङ्ग नपुग्नु स्वाभाविक हुन्छ, संसारमा कुनै पनि मान्छे, कुनै पनि नेता, कुनै पनि पार्टी सबै थोक जानेर आएको हुँदैन, तर उसलाई के थाहा हुनुपर्छ मेरो ढङ्ग पुग्दैन, मभित्र सीमाहरू छन् र त्यो सीमाहरू चाहिँ कहिले काहीँ प्रकट हुन सक्छन्, त्यसैले प्रश्न आलोचना चाहिन्छ है, त्यसैले म सल्लाह लिन सधैँ तयार छु है भने त्यो विनम्रता चाहिँ एउटा लोकतान्त्रिक सरकार, सिक्न चाहने सरकार र आफूलाई ढङ्ग पुग्दैन भनेर चाहनेको सरकारको लागि यो महत्त्वपूर्ण एउटा भनाइ नै छ नि, तपाईँले तपाईँमा कमजोरीहरू छन्, तपाईँमा सीमाहरू छन्, तपाईँ आफू जान्दिनँ भन्ने कुरा थाहा पाउनुभयो भने तपाईँ धेरै जान्ने हो, तर हाम्रोमा दुर्भाग्य के हो भने सरकारलाई म जान्दिनँ भन्ने, पहिलो कुरा त पार्टीले नारा नै पहिले भेटिक बनायो जान्नेलाई जान्ने भन्ने होइन, को जान्ने को जान्ने हुन्छ भनौँ न, जान्नेलाई छान्ने भन्ने त्यो नारा नै बेसिक भयो। त्यो नाराले अनुसूचित गरेका मान्छेहरू उहाँहरूलाई के लाग्छ भने हामी सबैजना जान्ने, तर वस्तु त उहाँहरू जान्नुहुन्न भन्ने कुरा देखिसक्यो। त्यो पार्लियामेन्टमा पनि देखियो होइन, त्यो पार्लियामेन्टमा सांसदहरू कसरी बोल्नुहुन्छ र उहाँहरूले कस्तो तर्क गर्नुहुन्छ भन्ने कुराले पनि देखायो कि अधिकतम मान्छेहरूलाई त राज्य के हो, प्रणाली के हो, लोकतन्त्र के हो, संविधान के हो, कानुन के हो भन्ने कुरा पनि थाहा छैन होइन। त्यसैले गर्दा मलाई के लाग्छ भने नजान्नु स्वाभाविक हो, तर उहाँहरूको नियतमा समस्या के छ भने म जान्दिनँ भन्नुहुन्न, बरु उल्टो घमण्ड गर्नुहुन्छ र जान्नेलाई पनि के भन्नुहुन्छ तिम्रो कुरा चाहिँ भेटेको भनेर उहाँहरू रडाको गर्दै हुनुहुन्छ क्या। जान्नेलाई उल्टो उहाँहरू के भन्नुहुन्छ भने तिम्रो कुरा भेटेको। अब कल्पना गर्नुहोस्, एउटा बहुलट्ठी मान्छेले चाहिँ तपाईँको अथवा विद्यार्थीले कक्षामा चाहिँ सरलाई, सर तिमी चाहिँ जान्दैनौ मेरो कुरा चाहिँ यो ठिक हो भनेर बहुलट्ठी कुरा गर्छ भने त्यसलाई के भन्नु? ठ्याक्कै यही अवस्था हो। एउटा प्रोफेसरलाई एउटा एउटा चाहिँ तपाईँको टोले गुन्डाले तपाईँको चाहिँ तिमी चाहिँ जान्दैनौ प्रोफेसर म चाहिँ सबैभन्दा जान्ने यो टोलको भन्यो भने त्यो कस्तो सुनिन्छ होला होइन? त्यो नियत हो कि त्यो चाहिँ के होला होइन? मलाई लाग्छ यो यो सरकार जान्दैन, तर जान्दिनँ भन्ने कुरा उसलाई थाहा छैन।
0: उहाँकै आफ्नै पार्टी नभनौँ कसरी राजसभाले वरिष्ठ नेताको पदवी दिएर राखेका छ, तर पार्टीलाई त उहाँले चुना खान ढिम्किन दिनु भएको जस्तो देखिँदैन। राजसभा बालेन्द्र शाहलाई धान्न नसक्ने अवस्थामा छ कि छैन अहिले, किनभने त्यही भित्र विरोधको आवाज उठ्न थालिसक्यो। अब
1: मलाई मलाई लाग्छ अब राजसभाले बनाएको पछिल्लो नियम अनुसार पनि हामीले हेर्यौँ भने सचेतकलाई चाहिँ को को मान्छेले बोल्ने भन्ने कुराको अग्रिम सूचना दिनुपर्छ, के बोल्ने भन्ने कुरा थाहा दिनुपर्छ भन्ने उहाँले नियम पनि ल्याउनुभयो बिचमा होइन। र पार्लियामेन्टमा नै जसरी मान्छेहरूले बोल्नुभयो मलाई लाग्छ केही न केही भित्र त अब अलिकति अप्ठ्यारो सिचुएसन आएको, परिस्थिति बनेकै होला जस्तो लाग्छ। दोस्रो कुरा चाहिँ एउटा व्यक्ति जो तपाईँको महाधिवेशनमा भोट नहालिकन फर्किन्छ, जो अहिलेसम्म चाहिँ संसद दलको बैठकमा जाँदैन, जो आफ्नो केन्द्रीय समितिप्रति पार्टीप्रति सभापतिप्रति उत्तरदायी छैन, जो आफ्ना पार्लियामेन्ट मेम्बरहरूले उठाएको प्रश्नलाई पनि ठिक हिसाबले जवाब दिँदैन, जो क्याबिनेट मेम्बरलाई चाहिँ तुरन्त पक्राउ गर भनेर समाचारमा आएको सूचना अनुसार चाहिँ होइन पक्राउ गर भनेर पुलिसलाई चाहिँ निर्देशन गर्छ, यसले तपाईँको चाहिँ पार्टीभित्र त केही न केही गडबड होला जस्तो लाग्छ। र यही परिस्थिति हो भने एउटा डेमोक्रेटिक पार्टीले त यस्तो मान्छे यस्तो यस्तो चाहिँ नेतालाई कसरी थाम्न सक्छ होला र? यदि पार्टी लोकतान्त्रिक हो, पार्टीले विधि चाहन्छ, पार्टीले चाहिँ ठिक ढङ्गले आफ्नो पार्टीलाई चाहिँ अरूभन्दा फरक हो, नयाँ हो र सुसंस्कृत हो भन्ने कुरा स्थापित गर्न चाहन्छ भने यो धान्न गाह्रो छ। तर होइन, सत्ता महत्त्वपूर्ण हो, शक्ति महत्त्वपूर्ण हो, दुईटा चाहिँ गुटहरू हामी मिल्यौँ भने फेरि अर्कोचोटि पनि भोट चाहिँ बढी ल्याउन सकिन्छ। त्यसैले गर्दाखेरि यसको म्यासेजको राजनीतिक राजनीतिलाई चाहिँ एकदमै सफा र सुसंस्कृत गर्ने कुराको भन्दा ठुलो महत्त्व चाहिँ सङ्ख्याको छ भन्ने लाग्यो भने अब सहन्छन् साथीहरूले र धान्छन्। मोटिभेसन के हो भन्ने कुरा हो क्या? सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति, एउटा सफा राजनीति चाहन्छ राष्ट्रपाले भने त यस्ता यस्ता चिजहरूमा प्रश्न उठाउनै पर्ने। उत्तरदायी राजनीति चाहन्छ भने होइन, उत्तरदायी राजनीति सुसंस्कृत राजनीति हो, लोकतान्त्रिक राजनीति फकत भन्ने कुरा हो, एउटा दुईटा गुटहरूको सिन्डिकेट हो र यो मिल्यो भने अङ्क गणितमा चाहिँ हामी सबै सत्ता सञ्चालन गर्नको लागि उपयुक्त त्यो अङ्क प्राप्त गर्छौँ भन्ने लाग्ने हो भने एउटाले अर्कोलाई सहन्छन्,
0: अन्तमा
1: एउटाले अर्कोलाई झेल्छन्।
0: हिजो राप्रपाका अध्यक्ष केही नेताहरू लिएर बालेनजीलाई भेट्न जानु भएको छ, त्यहाँ गएर उहाँले दुईटा प्रस्ताव राख्नु भएछ, एउटा संघीयता खारेजी र गणतन्त्र खारेजी, यो दुईटा मुद्दा हो भनेदेखि हामी तपाईँलाई सहयोग गर्छौँ भनेपछि उहाँ मुसुक्क हाँस्नु भयो अरे भन्ने कुराहरू बाहिर आयो। बालेनजी के गर्न लाग्दै हुनुहुन्छ होला, केही कल्पना गर्न सक्नुहुन्छ तपाईँ?
1: होइन, अब कसरी कल्पना गर्न सक्ने त, जो मान्छे बोल्दैन, जो मान्छे उत्तरदायी छैन, जो मान्छे न आन्दोलनप्रति उत्तरदायी छ, न मान्छेका चाहिँ आवाजहरूप्रति उत्तरदायी छ, अब उसले के गर्दैछ होला भन्ने कुरा लाग्दैन। अब कहिलेकाहीँ कस्तो हुन्छ भने सर्प आउँदै हुन्छ होइन, सर्प छ अगाडि, ठुला मान्छेहरूले के भन्छन्, जान्ने मान्छेले के भन्छन् भने यो सर्प हो, यसमा विष हुन्छ, यसको छेउ पर्यो भनेदेखि यसले टोक्छ, यो खतरनाक कुरा हो भन्ने। तर सानो बच्चाले सर्प समातिन्छ क्या, त्यो बच्चाले थाहा छैन, बच्चालाई थाहा छैन यो सर्प कति खतरनाक छ भन्ने कुरा, र बच्चाले सर्प समाइदिन्छ। जस्तो संविधानमा केही यस्ता चिजहरू हाम्रो अगाडि छन् जोसँग जसलाई जिस्क्याउनु, जसलाई चलाउन खोज्नु भनेको चाहिँ त्यो सर्प समाते बराबर हो। अब जान्ने बुझ्ने जिम्मेवार मान्छेले त्यो सर्प हो है त्यसले टोक्छ त्यो त्यसमा विष छ त्यसलाई चलाउनु हुँदैन त्यो हानिकारक छ भन्ने कुरा थाहा पाउँछ र भाग्छ त्यतातिर जाँदै जाँदैन अब नजान्ने नासमझ बच्चाले त्यसलाई सल्लाह दिन सक्छ थाहा छैन के हुन्छ
0: हुन्छ यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद दाहालजी
1: हस् धेरै धेरै धन्यवाद यहाँलाई पनि
0: विश्लेषक चिन्तक केशव दाहाल यिनै कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ समयका लागि अतिथि दाहालसँगै सुनेर साथ दिनुभयो तपाईँप्रति पनि आभार मलाई पनि बिदा दिनुहोस् नमस्कार
2: हजुर समसामयिक विषय थियो राजनीतिक विषय केशव दाहालजीसँग आजको शुक्रबारे बहसमा श्रोताहरू अब हामी बिदा लिने बेला भयो जान जाँदै एउटा गीत सुनाऊ हस् आदर श्रोताहरू तपाईँहरूको विकेन्ड एकदमै राम्रोसँग बितोस् फेरि सोमबार भेटौँ सोमबार भेट्दाखेरि तपाईँको टिमले जितोस् है त शुभकामना फिफा वर्ल्ड कपको अन्तको दिन त्यही हो हस् त एउटा गीत सुनाऊ यो गीत साउन महिनाकै हो अरिजित सिंह आउनुहोस् यसलाई

0: साथे लाइव भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
3: क्रान्तिकारीले आजदेखि सरकारले लागू गरेको शिक्षा समता कर बहिष्कार गर्न विद्यार्थी र अभिभावकलाई आह्वान गरेको छ। शिक्षामा कर लगाउने सरकारी नीतिको विरोध गर्दै यो संगठनले शिक्षा समता कर नतिर्न अपील गरेको हो। क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले वक्तव्य जारी गर्दै निशुल्क समान र वैज्ञानिक शिक्षा दिनुपर्नेमा उल्टै कर थोपारेर अत्याचार गरेको भन्दै बहिष्कार गर्न अपील गर्नुभएको हो। क्रान्तिकारीले प्रतिरोधात्मक संघर्ष मार्फत सरकारलाई यो निर्णय फिर्ता लिन बाध्य पार्न समेत आह्वान गरेको छ। संविधानमा नै शिक्षालाई मौलिक हकमा राखिएको र माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनुपर्ने व्यवस्था स्मरण गराउँदै क्रान्तिकारीले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले भदौभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ। संसद सचिवालयले दुवै सदनका सांसदहरूलाई हालै सकिएको आर्थिक वर्षको सम्पत्ति विवरण भदौभित्र अनिवार्य बुझाउन भनेको हो। सचिवालयले आज सूचना जारी गर्दै आर्थिक वर्ष सकिएको 60 दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था स्मरण गराउँदै भदौ 29 भित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत सहितको विवरण पेश गर्न भनेको हो। भ्रष्टाचार निवारण ऐन 2059 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग 2048 व्यवस्था अनुसार सांसदहरूको सम्पत्ति विवरण मागिएको सचिवालयले जनाएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग तीन मुद्दे माग राख्दै 5 दिने अल्टिमेटम दिनुभएको छ। डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगमा नियुक्त गरिएका पदाधिकारीलाई हटाउन मापदण्ड विपरीत निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्नुभएको हो। केसीले यी माग पूरा गर्न 5 दिनको समय दिनुभएको छ। साउन 5 गतेसम्म माग सम्बोधन नभएमा सत्याग्रहमा बस्ने डाक्टर केसीको चेतावनी छ। दुर्गेश थापा र प्रियङ्का कार्कीको मास्टर नि चलचित्रको गीत विरूद्ध सूचना तथा संचार मन्त्रालयमा निवेदन परेको छ। आज तनहुँको व्यास नगरपालिका 11-12 माध्यमिक विद्यालयका शिक्षक रमेश बाबु भट्टराईले सो गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखित निवेदन दिनुभएको हो। निवेदनमा दुर्गेश थापाको मास्टरनी नामक चलचित्रमा ताराबाजी लैले नामको गीतमा समग्र शिक्षक विशेष गरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुने गरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। गीतलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। सप्तकोशीमा पानीको वहाव बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेन्ड 1,51,195 क्युसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खोलिएका छन्। कोशीमा जलप्रवाह प्रति सेकेन्ड 1,50,000 क्युसेक पुगेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। आजै प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेज स्थलको अनुगमन पनि गरेको छ। बर्खायामा उद्धार राहत प्रभावितहरूको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनस्थापनाका लागि जिल्ला प्रशासन सुरक्षा निकाय तयारी अवस्थामा रहेको घिमिरेले जानकारी दिनुभएको छ। उपभोक्ता अदालतले काठमाडौँको एभरेस्ट अस्पताल र उपचारमा संलग्न डाक्टर ज्योतिष्णा शर्मालाई उपचारमा चरम लापरवाही गरेको ठहर सहित 39 लाख रूपियाँ क्षतिपूर्ति बढाउन आदेश दिएको छ। अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौँ गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही गरेको ठहर गर्दै एभरेस्ट अस्पताललाई 30 लाख र डाक्टर ज्योतिष्णा शर्मा तिवारीलाई 9 लाख क्षतिपूर्ति पीड़ित परिवारलाई भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुलीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा मुद्दा हाल्नु भएको थियो। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य केन्द्र राज रेग्मीको इजलासले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्यावस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको र प्री एलेक्स मेप्सियाका बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि शल्यक्रियापछि मात्रै दिएको विषयलाई अस्पताल र चिकित्सक दुवैको गम्भीर लापरवाही ठहर गएको छ। 2081 को मंगसिर 25 मा एभरेस्ट अस्पतालमा भर्ना गरिएकी मनिताले शल्यक्रिया मार्फत बच्चा जन्माएपछि जटिल बनेको थियो। भोलिपल्ट उहाँलाई थप उपचारका लागि हेम्स अस्पताल लगेपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार थालेको 7 दिनमा मनिताको मृत्यु भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रगेलभ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखराका श्रोताहरूले, पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठान मैले दीपक जङ्गमको शब्द संगीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको एउटा कालजय गीतबाट गरिसकेको छु। साउनको झरी बनी र आजबाट साउन पनि सुरु भइसकेको छ। अब लाग्नु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल साउन 1 गते तृतीय तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 17 तारिक सन 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन हो र कामना गर्छु यो सप्ताहन्त, यो विकेन्ड यहाँहरूको साँच्चै सुखद र रमाइलो साथ बित्नेछ भन्ने र यही विकेन्डमा श्रोताहरू फुटबलको कुम्भ मेलाको पनि अन्त्य हुँदैछ अर्थात् फाइनल पनि यो विकेन्डमा भएको हुनाले पक्कै पनि यहाँहरू आफ्नो सपोर्ट गरेको टिमलाई जिताउनको लागि यो विकेन्डको समय छुट्याइसक्नु भएको छ होला। कामना गर्छु जसले जुन टिमलाई सोच्नु भएको छ उहाँहरूकै जितोस् भन्न चाहन्छु र यहाँहरूको यो सप्ताहन्त चाहिँ सुखद रहोस् पनि भन्न चाहन्छु। र नेपालमा मौसम कुरा गर्नुपर्दा आज पनि देशैभरको मौसममा बदलाव देखेको छ र आज धेरै जसो ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सूर्योदय नेपालमा आज 5:18 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:07 हुँदैछ र आज श्रोताहरू साउने सङ्क्रान्ति भन्ने साथ हामीले गाउँघरमा यहाँलाई याद पनि होला लुतो फाल्ने दिन भन्छन्, अझ भने एउटा प्राकृतिक रूपमा फुलेको फुल तिउरे लगाउने दिन पनि भनिन्छ अनि साउन महिना भगवान् शिवलाई सम्झने महिना। आजबाट सूर्य कर्कट राशिमा रहने भएकोले गर्मी अत्यधिक हुने र झरी पर्ने मान्यता समेत रहेको छ र झरी भन्ने साथ छोराहरू हाम्रो जस्तो देशमा खोला नाला उर्लेर आउने भएको हुनाले पनि यो साउन महिनामा अत्यधिक मात्रामा पानी पर्ने भएको हुनाले एउटा साउन महिनाकै यो बिम्ब टिपेको गीत राख्न चाहन्छु रचना जीशीको स्वर सङ्गीतमा र त्यस पश्चात भने म आजको अतिथिको बारेमा यहाँहरूलाई जानकारी गराउनेछु।

हजुर श्रोताहरू, साउने खोला उर्लेर आउँदा माछा मार्नु दुवाली छेकेर रचनाजीको स्वर शब्द सङ्गीत रहेको गीत राखे र साउनमा उर्लेको खोलामा दुवाली चाहिँ छेक्ने दुश्वास नगर्नुलाई कहिलेकाहीँ गीतमा अनुप्रास मिलाउनको लागि लेखिन्छ र कति कुराहरूले भनौँ गीतमा त्यो अनुप्रास मिलाउँदाखेरि गलत अर्थ पनि लागिरहेको हुन्छ किनकि हाम्रो जस्तो पहाडी मुलुकमा साउनमा उर्लेको खोलामा कसैले गएर दुवाली छेक्नु भनेको त्यो एउटा ठुलो दुश्वास हो, दुर्घटना निम्त्याउनु हो। र मैले यो गीत गीतको लागि मात्रै राखेँ तर म कामना गर्छु कसैले पनि उर्लेको खोलामा बाढिएको खोलामा माछा मान्ने उद्देश्यले दुवाली चाहिँ नछेक्नुहोला भन्दै अब भने चाहिँ म आजको व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको पाहुनाको बारेमा पनि जानकारी गरिहाल्छु। र आज भने नेपाली गीत सङ्गीतको क्षेत्रमा झन्डै 15 वर्ष बिताइसकेकी गायिका मन्जु उपासनालाई मैले अतिथिको रूपमा निम्त्याएको छु र उहाँको जन्म चाहिँ काठमाडौँदेखि नजिकै सिन्धुपाल्चोकको चतरामा भएको हो र नेपाली गीत सङ्गीतको क्षेत्रमा विगत 15 वर्षदेखि उहाँ निरन्तर कर्म गरिरहेकी गायिका हुनुहुन्छ, राम्रा गीत गाउँदै आइरहेका गायिका हुनुहुन्छ र आज म उहाँसित यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछु। र भर्खरै मात्रै उहाँको एउटा नयाँ गीत पनि भिडियो अफिसियल युट्युब च्यानलमा आइसकेको छ, उहाँकै युट्युब च्यानलमा जुन गीतमा उहाँलाई साथ दिनुभएको छ एचबी सुनारले। र व्यवसायमा म यो नयाँ गीत पनि राख्नेछु, कुराकानी हिजोको कुराकानी गर्नेछु, आजको कुराकानी र भोलिको सम्भावित गीत सङ्गीतको बारेमा कुराकानी गर्नेछु। र तपाईँ पनि यो क्षण बेला बेबेस गोर्खा रेडियो सुन्दै हुन्छ भने जोडिन सक्नुहुन्छ, तपाईँले पनि आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ र तपाईँका प्रतिक्रिया आउन साथ म आजको अतिथि गायिका मन्जु उपासना समक्ष जस्ताको तस्तै राख्नेछु। अहिलेलाई भन्छ म यही नयाँ गीत राखिहाल्छु, अर्थ छैन।

0: विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: हजुर, आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिएबिएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोमा। अब भने म युवासाई आजको अतिथि बिएबिएस गोर्खा रेडियोको युवासाईको पाहुना हुनुहुन्छ गायिका मन्जु उपासना, उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ। र भर्खरै मैले अर्थ छैन केही तिमी छैन भन्ने बोलको गीत राखिसकेको छु र उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। र मन्जुजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: थ्याङ्क यू सो मच।
1: साह्रै मिठो गीत गाउनु भएको छ तपाईँले। अर्थ छैन बोलको गीत हामीले श्रोतामाझ राखिसकेको छौँ, होइन, डुएट गीत छ। थोरै बताइदिनुहोस् न, यसको भिडियो पनि तपाईँले आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिसक्नु भएको छ। यो कस्तो प्रकारको गीत हो?
2: यो चाहिँ एउटा प्रेमिल खालको गीत हो, जुनमा चाहिँ एउटा माया प्रीतिको शब्दहरू भावहरू हामी पाउन सक्छौँ र एउटा चाहिँ सुन्ने खालको भनौँ न, त्यो टाइपको सुन्ने खालको माया प्रीतिको शब्दहरू समावेश भएको गीत हो है, स्पेसली चाहिँ
1: यो सुन्ने गीत हो।
2: हजुर हजुर हजुर,
1: सुन्ने गीतलाई अब तपाईँले अहिलेको प्रविधिमय संसार छ, हामीले प्रविधिसँग पनि खेल्नुपर्छ, त्यही भएर युट्युबमा राखिसक्नु भएको छ। र अब यो गीत श्रोताहरूले दर्शकहरूले कुन रूपमा लिनुभएको छ सुन्ने गीतलाई?
2: यस्तो अब अहिलेको ट्रेन्डलाई हेर्दाखेरि चाहिँ अलिकति डान्सिङ टाइपको गीतहरू रुचाइरहेको जस्तो देखिन्छ होइन, तर यो ट्रेजेडी सङ, लभ स्टोरी सङहरू सुन्ने पनि त दर्शकहरू हुनुहुन्छ नि। मैले चाहिँ स्पेसली उहाँहरूलाई टार्गेट गरेर चाहिँ यो गीत चाहिँ निकालेको हो।
1: अब विगत 15 वर्षदेखि तपाईँ निरन्तर साधनामा हुनुहुन्छ, तपाईँले सुन्ने गीत भन्दै गर्दा पछिल्लो समय गीत चाहिँ 3-4 किसिमको छन् भन्छन्, एउटा बाँच्ने गीत, एउटा हाँस्ने गीत, एउटा चाहिँ अब ढाट्ने गीत है भन्छन्, एउटा नाच्ने गीत भनेको अलिकति डान्सिङ प्याटर्न गीतलाई स्टेजमा है। अब यो सुन्ने गीत भनेपछि बाँच्ने गीत भयो, तर अहिले चाहिँ ढाट्ने गीतहरू अथवा ढाट्ने भनेको गीत चाहिँ गाउन तर विभिन्न माध्यमबाट अटो ट्युनर राखेर होइन प्रविधिले भनौँ आधी गाइदिने, सुर तालको ज्ञान नभएर पनि त्यो गीत चाहिँ हिट भइदिने, त्यो ढाट्ने गीतको चाहिँ बोलवाला छ भन्छन्। र तपाईँहरू जस्तो बाँच्ने गीत साधना गरेर आएको कलाकारहरूलाई चाहिँ यस्तो देख्दा कस्तो लाग्छ?
2: त्यो यस्तो हो, अब कस्तो तरिकाले मान्छे आउने भन्ने कुरा पहिला नै उहाँले चाहिँ तय गर्नुभएको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने जस्तो म जुन तरिकाले एउटा सङ्गीतभित्र छिरेँ होइन, म जुन बेसमा थिएँ, साधना गर्नुपर्छ, सिक्नुपर्छ, सिकेरै आउनुपर्छ, केही न केही बुझ्नुपर्छ भनेर आएँ, अब त्यो प्याटर्नमा आइराखेको भएर मेरो धार पनि त्यो टाइपको भइराख्यो, जस्तो आधुनिक सेन्टिमेन्टल गजलहरू गाउने भइराखेको, फेरि अलिकति भल्गर टाइप ओडहरू भएको गीतहरू भर्सक नगाउँ टाइपको पनि हुन्छ म आफूलाई नै, त्यो फिल हुन्छ मनबाटै कुनै कुराले खुसी दिँदैन भने त्यो चिज किन गर्ने भन्ने टाइपमा पनि म चाहिँ जान्छु स्पेसली। अब त्यो
1: भनेपछि त्यो ढाट्ने गीत भन्दा बरु बाँच्ने गीतै गाउने,
2: मेरोलाई
1: तर दुईचोटि सुनोस्,
2: दुईचोटि सुनोस् होइन। म चाहिँ के चाहन्छु भने म बरु थोरै गीत गाउँछु, त्यो गीत चाहिँ हजुरको कानबाट बाहिर नजाओस् क्या, उहाँहरूको मनमा बसोस् क्या, मेरो स्वर, मेरो शब्द, मैले कस्तो तरिकाले गाएको छु,
1: मनबाट मस्तिष्कलाई सोच्छ होइन,
2: त्यो सोचोस् भनेर मेरो चाहिँ त्यो मात्रै एउटा उ छ। अब के हुन्छ थाहा छैन, अहिलेसम्म मन पराइरहनु भएको छ होइन,
1: बजारमा विभिन्न कन्ट्रोभर्सीहरू आइरहेको छ गीत सङ्गीतको बारेमा होइन पछिल्लो समय, भनेपछि त्यो किन आउँछ भन्दाखेरि हो यसरी नै ढाट्ने गीत अथवा श्रोता दर्शकहरूलाई झुक्याउने गीतहरू आइदिइसकेपछि भाइरल हुन्छ, तर त्यो गीतले समाजलाई के सन्देश दिएको छ होइन, हाम्रो सोसाइटीलाई के गरेर चाहिँ त्यसले मोडिरहेको छ भनौँ,
2: एकदम त्यो मात्रै झन् फरक पर्छ नि कि, किनभने हजुरको सङ्गीत भनेको एउटा यस्तो माध्यम हो कि डाइरेक्ट मान्छेको मन, डाइरेक्ट मस्तिष्कमा चाहिँ त्यसले चाहिँ एट्याक गर्ने कुराहरू हो नि त। अब मैले पोजिटिभ चाहिँ एउटा स्टोरी चाहिँ दिएँ भने पो उहाँहरूबाट बरु मैले मेरो 2000 सुन्नुहोस् क्या, तर 2000 जनाले चाहिँ मन्जु उपासनाको गीत चाहिँ यस्तो हुन्छ है भनेर त उहाँहरू एउटा लिन पाउनु भयो नि त होइन. तर मैले त्यही चिजलाई नराम्रो गलत अर्थ लाग्ने गीतहरू मैले गाएँ उहाँहरूलाई दिएँ भने त त्यो

0: जसले सुन्नु भएको हुन्छ उहाँहरूको मनमा त मेरो नेगेटिभिटी बढिरहेको हुन्छ नि त होइन, र त्यो सन्देश पनि त नराम्रो भयो नि त, त्यो टाइपले चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ गाउँदाखेरि।
1: बाँच्नु ठुलो कुरा हो गीत चाहिँ होइन, पछिसम्म तर भाइरल हुनु अथवा समाज कतातिर दौडिरहेछ भनेर त्यतातिर कुद्नु भनेको चाहिँ त्यो बेकार हो। केही त्यस्ता मिडियाहरूले पैसा कमाउँछ होला, पछिसम्म एउटा श्रीमान श्रीमतीको पनि हेर्नु भएको छ नि, लाखौँ भ्युज छ होइन, तर त्यसले समाजमा नेगेटिभ भनौँ शिक्षा दिइरहेको कुराहरू हामीलाई ख्यालै गर्दैनौँ होइन। गीत सङ्गीतले पनि कमसे कम समाजलाई डोर्याओस् त्यो मान्यता राख्नु,
0: त्यो त हजुरको भने त गीत सङ्गीत नै एउटा त्यस्तो माध्यम हो डाइरेक्टली उसले चाहिँ इफेक्ट गर्ने ठाउँ हो। अब हजुरको नेगेटिभ दियो नेगेटिभ नै हुँदै गयो, पोजिटिभ दियो पोजिटिभ नै हुँदै गयो नि त।
1: अब यसरी सुगम धार र सबै किसिमको गीत गाइरहेकी गायिका मन्जु उपासना, सङ्गीतप्रतिको यो यात्राको कुरा गरौँ, कसरी यो यात्राको प्रारम्भ भयो सुरुवात भयो? तपाईँको जन्म त सिन्धुपाल्चोकको चतराम भएको होइन, यो कार क्षेत्रमा जन्मेकी गायिका सुगम धारका गीतहरू धेर गाउनु भएको छ, तर यो सङ्गीतको यात्रा अथवा प्रारम्भ कसरी सुरुवात भयो?
0: मेरो प्रारम्भ चाहिँ बढी स्कुलहरूमा गाएर नै हो, स्कुलमा चाहिँ म अलिअलि गीतहरू गाउने गर्थेँ, अनि त्यहाँबाट चाहिँ हाम्रो मेरो टिचरहरूबाट चाहिँ अब अलिकति तिमी राम्रो गाउँदो रहेछौ भनेर एउटा इन्करेज माध्यम त्यसरी भयो। अनि त्यो भइसके पछाडि चाहिँ अब एसी दिने बेला भइसकेको थियो मेरो, अनि एसी ठ्याक्कै दिइसके पछाडि चाहिँ बरु होस् म म्युजिकै सिक्छु म्युजिकै पढ्छु भनेर म डाइरेक्ट हजुरको काठमाडौँ आएर म ललित कला जोइन गरेको।
1: ए, तपाईँको अध्ययनै ललित कला?
0: हजुर हजुर,
1: सङ्गीतै सिक्छु भनेर?
0: हजुर हजुर।
1: भनेपछि तपाईँ त्यो सिन्धुपाल्चोक चतरामा हुँदाखेरि केही गर्छु सङ्गीतमा भनेर है, अब सिन्धुपाल्चोक भन्ने साथ एकजना आदरणीय व्यक्तित्वको नाम लिन मन लाग्छ, प्रेमदोष प्रधान दाई पनि त्यही जन्मनु भएको
0: होइन, मेरो घर नजिकै हो।
1: ए, नजिकै हो, भनेपछि प्रेम दाईहरू जस्ताका आशीर्वाद पनि लागेको होला यसरी, त्यही त्यही त्यही प्याटर्नमा हिँडिरहनु भएको छ तपाईँ पनि होइन। र सिन्धुपाल्चोकबाटै भएको, स्कुलबाटै भएको, अनि जब काठमाडौँ आउनुभयो ललित कला मा तपाईँले एडमिसन गर्नु भनेको यही क्षेत्रमा केही गर्छु भनेर?
0: एकदम होइन, मेरो त्यहाँ स्कुलको टिचरहरूले नै मलाई थाहा पनि थिएन त्यति बेला मैले सिक्दाखेरि चाहिँ भनेको, म जुन जब नाइन क्लासमा पढ्ने बेला मलाई ललित कला छ के छ, अब म काठमाडौँ आएको थिएन त्यति बेलासम्म, अनि मेरो टिचरहरूले चाहिँ राम्रो गएको देखेर बरु तिमी केही समय पर्ख ललित कला छ अरे भोटाइटीमा, तिमीलाई त्यहाँ लगेर जोइन गराइदिन्छु भनेर मेरो प्रिन्सिपल सर अनि त्यहाँ मलाई पढाउने सरहरूले भन्नुभएको, अनि उहाँहरूले चाहिँ मलाई प्लस टू सकेर जानु भन्नुभयो, अनि मैले चाहिँ अब प्लस टूसम्म मलाई म्युजिकमै के गर्नु छ, म्युजिकमै पढ्नु छ, म्युजिकमै ज्ञान लिनु छ भने दुई वर्ष एजुकेसन पढेर मैले के गर्ने, बरु दुई वर्षसम्म त बरु म अब दुई वर्ष सिकिसके हुन्छु नि त भनेर चाहिँ, अनि म चाहिँ घरमा सल्लाह गरेर अनि हजुरको यता यो ललित कलामा जोइन गरेँ, इलेभेनमा क्लासमाबाट जोइन गरेँ।
1: यो साङ्गीतिक यात्रामा घर परिवारको साथ सपोर्ट रहेछ, किन घरमै सल्लाह गरेर आउनुभयो नि त?
0: हजुर हजुर,
1: पढ्ने गएको
0: स्पेसली मेरो दाईको, मेरो दाईको सपोर्ट हो यो, म काठमाडौँ आउनुमा चाहिँ मेरो दाई र मेरो मम्मी, मैले दाईलाई सो दाई बाहिर हुनुहुन्थ्यो अनि म चाहिँ यसरी पढ्न जान्छु म्युजिकै पढ्छु नै भनेर आएको हो क्या, त्यो गीत निकाल्छु भन्ने चाहिँ सोचे थिएन, अनि म्युजिकै पढ्छु म के अरे इलेभेनबाट म त्यहीँ नै जोइन हुन्छु भनेर यसै दिन बित्तिकै म आएको हो क्या यता चाहिँ।
1: एसी सक्ने साथ
0: सक्ने साथ इलेभेनमै जोइन भएको नै ललित कलामा, अनि ललित कलामा जोइन भएँ, ललित कलामा जोइन हुँदा हुँदै मेरो मर्निङ क्लास चाहिँ ललित कलामा थियो, अनि फेरि डेमा चाहिँ बाह्रदेखि एकमा चाहिँ म फेरि चन्दन गुरुकोमा सिक्न जान्थेँ क्या,
1: चन्दन श्रेष्ठ
0: हजुर मेरो एक्स्ट्रा चाहिँ म त्यहाँ भोकल क्लास चाहिँ त्यहाँ पनि लिएको मैले चाहिँ, अनि त्यहाँ सकेर फेरि डान्समै जान्थेँ कि, दिनभरि नै त्यतै व्यस्त हुन्थ्यो त्यति बेला चाहिँ।
1: एउटा गायिका पर्फर्मर पनि भएको हुनाले स्टेजमा पनि
0: हजुर हजुर त्यति सोचले
1: महत्त्व राख्छ नि डान्सले पनि, गायन र डान्स सँगै एकसाथ लाँदाखेरि होइन। अब स्कुलदेखि नै गुरुहरूलाई प्रभावित पार्नु भएको रहेछ, त्यति मिठो स्वर रहेछ तपाईँको, एउटा लाइभ गीत सुन्नु न तपाईँलाई मन परेको कुनै पनि एउटा गीत, थोरै मुखडा मात्रै भए पनि
0: लाइभ गीत
1: तपाईँको गलाबाटी, अब तपाईँले गाउनुभएको रेकर्ड गीत त हामी सुनिहाल्छौँ श्रोताहरूलाई होइन।
0: हजुर, म चाहिँ हाम्रो तारादेवीज्यूले गाउनुभएको गीत गाउँछु है।

0: मिठो यति मिठो स्वर रहेछ. त्यही भएर पनि गाउँघरमा पनि है स्कुलमा पनि पढाउने गुरुबा गुरुआमाहरू शिक्षक शिक्षिकाहरू होइन सङ्गीत बुझेकै हुनुहुँदो रहेछ सिन्धुपाल्चोक त्यतिखेर. मन्जु तिम्रो स्वर त एकदम मिठो छ. तिमीले काठमाडौँ गएर ललित कलानी जोइन गराए भनेर भन्नु भनेको ठुलो कुरा हो
1: एकदम. किनभने उहाँ मलाई जुन सरहरूले भन्नुभयो उहाँ चाहिँ म्युजिक नै अलि गीतहरू सिकाउनुहुन्थ्यो क्या मलाई स्कुलमै. जस्तो कम्पिटिसन हुन्छ नि त स्कुलमा पनि, अनि त्यति बेला चाहिँ सरले मलाई नै चुज गर्नुहुन्थ्यो. अनि त्यस पछाडि अब अनि त्यसपछि मैले दुइटा ट्र्याकमा गीत गाएँ. एउटा चाहिँ सञ्जीवनीको, दुइटै सञ्जीवनीको गीत गाएको मैले त्यति बेला फर्स्ट. मेरो एउटा चाहिँ त्यो तपाईँको डाँडा पाखा छराले भन्ने एउटा गीत हो,

0: यति मिठो गीत गाउनु भएको छ, सबैको मन जित्नु भएको छ, र यहाँ हाम्रो रेडियो सुनेर बस्नु नै, हामीलाई फेसबुक लाइभमा हेरेर बस्नुहरूले पनि आहा कति मिठो स्वर भनेर रामचरण बस्नेतले लेख्नु भएको छ, अनाम नगर युनिक क्याफेबाट, राजु श्रेष्ठले पनि युनिक क्याफेबाट हुनुहुन्छ ओनर, नमस्कार आवाज मिठो दुवैजनाको भन्नुभएको छ, धन्यवाद छ। अब यसो रेकर्डिङ गर्नु जाँदाखेरि अनाम नगरको पूर्वी गेट अगाडि युनिक क्याफेमा गएर चाहिँ यसो अब अमेरिकानो खाए पनि भयो, अब जाडो सुरु भयो भने त्यहाँको झोल मोमो नि अलिक प्रख्यात छ है, उहाँहरूलाई हाम्रो एकदम धन्यवाद छ
1: होइन, थ्याङ्क यू सो मच हजुरहरू सबैजना हेरिरहनु बस्नु भएको छ।
0: अनि कनेक्टिकट युएसएबाट हुनुहुन्छ कवियात्री पनि हुनुहुन्छ शर्मिला अधिकारीजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है, अलिअलि व्यस्त छु तर सुन्दैछु भन्ने लेख्नु भएको छ, युएसएबाट हुनुहुन्छ उहाँ, उहाँलाई पनि धन्यवाद छ,
1: थ्याङ्क यू सो मच।
0: अब ललित कला आउनुभयो, तपाईँले रेकर्ड गर्नुभएको पहिलो गीत कुन थियो र पहिलो अनुभव कस्तो रह्यो माइक्रोफोनमा आएर गीत गाउँदाखेरि?
1: त्यो पहिलो अनुभव त अब मलाई यति डर लागेको थियो है, अब हुन चाहिँ म त्यति बेला प्लस टू पढ्दै थिएँ, दुई वर्ष साढे एक दुई वर्ष जस्तो सिकिसके पछाडि चाहिँ हामी सँगै पढ्ने साथी दीपक सिलवाल चाहिँ हामी सँगै एउटै क्लासमेट हो, अनि उहाँले चाहिँ गीत बनाउनु भयो, ल अब हामी गीत गर्नुपर्छ एउटा गीत रेकर्ड गरौँ भन्ने कुरा भयो होइन, अनि त्यस पछाडि चाहिँ ल त्यो पहिला चाहिँ सुरुमा चाहिँ मलाई गीत गरौँ भन्नु भएन, एउटा गीतमा कोरस हाल्न जाउँ भनेर मलाई रिक्वेस्ट गर्नुभयो, अनि मेरो साथी र म गयौँ, अनि त्यो स्टुडियो नै पर्पल स्टुडियो हो है, मेरो फर्स्ट स्टुडियो हो, म एकदम सम्झिन्छु त्यो स्टुडियोलाई, अनि मेरो खुट्टा एउटा खुट्टा जति समाउँछ फेरि थरथर थरथर कामेको के हुन्छ नि त्यो डर अरे कि होइन, अब ला कसरी गाउने होला उहाँहरूले के भन्नु होला भन्ने, त्यो चाहिँ म कहिले पनि बिर्सिँदैन होइन, अब तर उहाँहरूको ऊ चाहिँ फिडब्याक चाहिँ राम्रो आयो होइन, र टाइमिङमा गाउँदो रहेछौ राम्रो गाउँदो रहेछौ भन्ने चाहिँ आयो, तर मलाई चाहिँ एक प्रकारको डर के अब नमिटाउने हो कि नगाली गर्ने हो कि होइन, त्यस्तो त्यो चाहिँ छेड चाहिँ मलाई जहिले पनि सम्झिन्छ, म मेरो खुट्टा जति समाउँछ फेरि काम न सुरु गरिहालेको चाहिँ।
0: र यहाँ हाम्रा एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट आजको अतिथि मिठो बोल्नु हुँदो रहेछ, इन्दिरा दिदीको याद गराइदिनु भयो, कता कता उस्तै उस्तै भनेर सुनिँदो रहेछ भनेर लेख्नु भएको छ है, उहाँ युएसएबाट हुनुहुन्छ एनपी परदेशीजी, उहाँलाई धन्यवाद छ,
1: थ्याङ्क यू सो मच हजुरलाई, थ्याङ्क यू सो मच सुनिरहनु भएको छ हजुरले है,
0: सायद हाम्रो इन्दिरा दिदी भन्नाले उहाँले इन्दिरा गोलेको कुरा गर्नुभएको कि, सिन्धुपाल्चोकै हुनुहुन्छ नि उहाँले, भनेपछि हाम्रा एनपिजीलाई धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ अलि अमेरिकाबाट हुनुहुन्छ है, र युएसएबाटै हुनुहुन्छ, बोस्टनबाट हुनुहुन्छ यहाँ रघु भट्टराईजी, नमस्ते तुलसीजी, अनि आजको अतिथि मन्जुजीमा पनि नमस्ते,
1: नमस्कार,
0: सुन्ने गीत बनोस् ढाट्ने गीत नबनोस्, कति राम्रो सोच, ढिलो आए अवश्य पुगिन्छ, छिटो गए के हो साङ्गीतिक यात्रा सफल रहोस्, मन्जुजीको साउने संक्रान्तिको शुभकामना सबैमा भनेर बोस्टन युएसएबाट हाम्रो रघु भट्टराईजी लेख्नुहुन्छ, रघुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, बरु ढिलै आओस् तर पुग्नेको ढिलो होस् तर पुग्योस् गन्तव्य भन्नुभएको छ होइन, र ढाट्ने भन्दा पनि बाँच्ने गीतै गर्नुहोस् है भन्नुभएको छ,
1: थ्याङ्क यू सो मच है, म पनि त्यस्तै गर्ने मान्छे हो,
0: ढाट्ने
1: गीत गाउने भए सायद यत्रो पन्ध्र वर्षसम्म दुःख गरिरहेको छु म्युजिकमा, सायद अहिलेसम्म केही भइसक्थ्यो होला सर होइन, तर त्यही सुन्ने गीत बाँच्ने गीत गाएर नै त अब अहिलेसम्म जस मनलाई चाहिँ आनन्द मिलेको छ, अब यस्तै गीतहरू सुन्ने दर्शक श्रोताहरूलाई पनि सायद मेरा गीतहरू सुनेर आनन्द लाग्छ होला भन्ने आशा छ त्यही।
0: अब तपाईँले पन्ध्र वर्ष बिताए कुरा गर्दै गर्दाखेरि अब यस्तै बाँच्ने गीत बरु थोरैले सुनोस् राम्रा गीत गर्छु भनिहाल्नुभयो होइन, ढाट्ने गीत भन्दा पनि बाँच्ने गीत गर्छु भनिहाल्नुभयो, यो पन्ध्र वर्षको यात्रामा होइन कहिलेकाहीँ अघि भने नि ती ढाट्ने गीत गाउनेहरूको वावाई पाउँदाखेरि म पनि यस्तै गीत गाउँ क्या जस्तो त्यो मुड आएन
1: मलाई, त्यस्तो चाहिँ कहिले पनि भएन सर, किन भएन भने जस्तो मलाई चाहिँ छिट्टो जानु थिएन के बुझ्नु भने, जस्तो कस्तो भयो भने एउटा वेटनेस होइन, अब गीतको भाव जुन गीतले चाहिँ मान्छेले रोस् क्या, मैले मैले मैले ट्रेजेडी गीत गाउँदै मान्छे घटक कै रोन, मैले लभ स्टोरी गाउँदाखेरि उहाँलाई त्यो आफ्नो माया गर्ने मान्छेको फिल आओस् होइन, अनि मलाई मेरो गीत सुन्दा मलाई देख्दा उहाँहरूलाई एउटा रेस्पेक्टको भावना आओस् न, जुन कुरा चाहिँ मैले एउटा कुनै पनि काम गर्दाखेरि म जहिले पनि एउटा मेरो चाहिँ सिद्धान्त के हो भने जुनै पनि काम गर्दा मेरो मन खुसी हुँदैन भने म चाहिँ त्यो पैसामा पनि मलाई त्यो ठुलो लाग्दैन कि सर, हेर्नुहोस् जस्तो मलाई चाहिँ ल यति पैसा दिन्छु यस्तो गाऊ, मलाई चाहिँ त्यो पैसा चाहिएन,
0: आफैले मन गीत मन छुनु पर्यो
1: मन छुनु पर्यो हो अनि त्यो त्यो गीतको रेस्पेक्ट पनि हुनु पर्यो कि किनभने त्यो त्यो टाइपको दर्शक पनि त छुट्टै हुनुहुन्छ नि हुनुहुन्न र हुनुहुन्छ नि हिजोको दिनमा 12 वर्ष अगाडि त्यही टाइपको गीत चाहिँ सुपर हिट भइरहेको होइन र उहाँहरू अहिले पनि त त्यही दर्शक हुनुहुन्छ हामी स्रष्टा सर्जकले राम्रा गीतहरू चाहिँ अब चल्दैन त्यस्तै खालको गीत भाइरल भइरहेको छ भन्ने खालको सोचले चाहिँ गीत निकाल्दैनौँ अनि हामी जस्तो राम्रो गीत सुन्ने दर्शकलाई पनि त्यो अभाव भइरहेको छ क्या बुझ्नुभयो नि जस्तो भाइरल भाइरल मात्रै आइरहेको छ यस्तो गीतहरू मात्रै चलिरहेको छ अहिले त राम्रो गीतको मान्छे छैनन् भन्ने खालको त्यो पनि प्रश्न उठिरहेको छ एक त हामी सर्जकहरूले पनि के गर्छौँ भने यस्तो चल्दैन खर्च मात्रै हो किन निकाल्नु यो प्रश्न दुइटैतिर छ क्या
0: राम्रा गीत सुन्नेहरू पनि त रहेछ नि अघि रघु भट्टराईजीले बोस्टन युएसएबाट लेख्नु भएको थियो मेरो एकजना साथी रञ्जनजी हुनुहुन्छ बोस्टनमा उहाँ चाहिँ 2000 भनेपछि 26 वर्ष अगाडिदेखि बेबेस नियमित सुनिरहनु हुँदो रहेछ र उहाँले हिजो चाहिँ साउन्डको झरी पनि गीत चाहिँ सेयर गर्नुभएको थियो आज त्यही गीत कार्यक्रमको सुरुवातमै बज्यो भनेपछि राम्रा गीत सुन्नेहरू पनि त रहेछ
1: नि ल हजुर ल हजुर पनि मन पराउनुहुन्छ नि होइन र अब म पनि त त्यस्तो गीत मन पराउँछु हामी सङ्गीतमा प्रत्येक व्यक्तिले मन पराउनुहुन्छ क्या तर मार्केट हेरेर चल्दैन भनेर चाहिँ हाम्रो हरेक सर्जकहरूले निकाल्न चाहिँ अलिकति गाह्रो मानिरहनु भएको अवस्था छ होइन अब त्यो ननिकालेपछि दर्शकले पनि कसरी सुन्न पाउनुहुन्छ र होइन र
0: पक्कै पनि र हामी कुराकानीलाई पनि अझै निरन्तरता दिनेछौँ बिबिचमा तपाईँले गाउनुभएको गीत पनि राख्दै जानेछौँ अहिलेलाई भने एउटा छोटो विश्राम लिएर एउटा गीत राख्छु है त
2: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन् आत्मविश्वास र आत्मसम्मान लचिलोपन चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता लक्ष्य निर्धारण हजुर यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने फलो हो द वरियर प्रोग्राम हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ यति मात्र होइन प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk PFBS Gorkha Radio

0: हजुर श्रोताहरू, तिमी त हौ सास मेरो धड्कन तिम्रै चाल्छ, यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा। आजको अतिथि गायिका मन्जु शानाको स्वरमा उहाँलाई साथ दिनुभएको छ एसबी सुनारले। र यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अनि मन्जुजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: थ्याङ्क यू सो मच।
0: अब यति मिठा मिठा गीतहरू, यति कर्णप्रिय गीतहरू गाइरहनु भएको छ होइन, र आज मन्जु उपासना भनेर चिनिनुको लागि यो काठमाडौँ खाल्डोमा सङ्घर्ष त निकै नै गर्नु पर्यो होला है।
1: त्यो
0: पर्पलमा गीत गाउँदा खुट्टा कामेको कुरा गर्दै हुन्थ्यो नि, त्यो खुट्टा कामेपछि एउटा अनुभव बटन हो, त्यसपछि भनौँ न राम्रा गीत गाउनको लागि सङ्घर्ष पनि त धेरै गर्नु पर्यो होला।
1: धेरै नै पर्यो हजुरको, सिक्नको लागि पर्यो मलाई सुरुमा चाहिँ, किनभने पहिला सिक्नै पर्छ भन्ने मेरो मेन्टालिटी थियो।
0: सिकेरै आउनुपर्छ भने साह्रै राम्रो सोच,
1: किनभने यस्तो भयो त्यो चाहिँ एउटा मेरो लागि अपर्च्युनिटी थियो त्यो कोरस गाउनु चाहिँ होइन, तर मलाई चाहिँ सकभर चार पाँच वर्ष त सिक्नै पर्छ, चार पाँच वर्ष सिक्नै पर्छ भन्ने चाहिँ त्यो दिमागमा हानिरहन्थ्यो प्राय जस्तो।
0: भनेपछि सुरुवाती दिनमा चाहिँ कोरसहरू पनि गाउनु
1: हो? होइन, त्यो त्यो फर्स्टै मेरो कोरस हो, फर्स्ट म स्टुडियो छिरेको कोरस हो, तर त्यो जुन मलाई खुट्टा कामे भने नि त्यति बेला चाहिँ मैले कोरस गाएँ, तर त्यही गीत फेरि मेरो भोकलमा पनि रेकर्ड भयो
0: कि
1: हजुर। अनि त्यस पछाडि चाहिँ हामी ल एल्बमै गरौँ भन्नेमा गयौँ, अनि पछि हामी मेरो साथी केदार नेपाली र मैले चाहिँ मिलेर अनि त्यो आधी एल्बम भन्ने हामीले निकाल्यौँ, त्यसपछि प्लस टू पढ्दा पढ्दै निकालेको त्यो चाहिँ, फेरि मैले त सिक्दै पनि गइरहेको छु हजुरको एल्बम, मैले त्यसमा मेरो तिनवटा चारवटा गीत छ अनि अर्को साथीको दुई तिनवटा गरेर छ सातवटा गरेर मैले हामीले आधी एल्बम भन्ने निकाल्यौँ, अनि मेरो फर्स्ट एल्बम चाहिँ त्यही आधी एल्बमै हो हजुर हजुर।
0: अनि
1: आधी हजुर फर्स्ट गीत त्यो जुन गीतमा क्रस गर्न गएको त्यही गीत चाहिँ मेल र फिमेल भर्जनमा रेकर्ड भयो कि, अनि त्यो त्यो त भइहाल्यो मेरो सुरुवातको भयो। अब सङ्घर्ष त हजुरको कतिपय अवस्थामा सिक्नको लागि भयो मलाई, कतिपय अवस्थामा हजुरको फाइनेन्सियल क्राइसिस भयो, कतिपय अवस्थामा चाहिँ साङ्गीतिक फिल्डमै पनि त्यही गीत गाउनको दुःखहरू हुन्छ नि त होइन, अब ल यो सङ्गीत गाइदिनुहुन्छ कि उसले त्यही लागि स्कुल स्टुडियो धाएको छ धाएको छ हो त लो न उहाँले दिनुहुन्छ कि भन्ने त्यो एउटा आस्था हुन्छ नि त, अनि यो खुट्टा कति दुखी दुख्यो बस्ने, कहिले कालीमारीबाट पुरै हिँड्ने हो फेरि हजुरको यो यो भोटाहिटी अनानगर त कहिले गाडी चढ्ने होइन, किनभने तपाईँको अब पैसा लाग्छ भन्ने हुन्छ, अब मलाई त सिक्नु पर्ने छ होइन, अब मलाई कमसेकम अलिकति पैसा मैले बचत गरेँ भने त मैले फी तिर्न सक्छु भन्ने खालको कन्सेप्ट हुन्थ्यो मलाई, तर एनी अब सिक्नु म चाहिँ मलाई धेरै गीत गाउनु भने त पहिला चाहिँ म सिक्नुपर्छ भन्ने चाहिँ थियो कि,
0: तपाईँको एउटा राम्रो सोच लाग्यो मलाई, पहिला चाहिँ सिक्नै पर्छ भन्नु हो, त्यही भएर तपाईँ ललित कला जोइन गर्दा गर्दा पनि चन्दन गुरु होइन सबैले रोजेका केही गुरुहरूमा चन्दन गुरु चन्दी प्रसाद काफले गुरुदेव कामत सर त अब बित्नुभयो होइन, उहाँहरू उहाँप्रति सम्मान छ, उहाँहरू त्यो दुई तिनजना मात्रै हुनुहुन्थ्यो कि, अलिकति सुगम धार अलिकति क्लासिकल गीत गाउँछु अलिकति गीत गाएरै म भनौँ श्रोता दर्शकको मन जित्छु भनेर, गीत चाहिँ यो मनोरञ्जन मात्रै होइन गीत चाहिँ साधना पनि हो भनेर जो लाग्नु भएको थियो उहाँहरूले चाहिँ छान्ने गुरुहरू हो तपाईँले, त्यही भएर चन्दन गुरुको पनि सिक्नुभयो कहाँ वहीँ जानुभयो कि चाबेल कि
1: मेरो गुरुको चाहिँ आधुनिक गुरु चन्दन कुमार श्रेष्ठ, आज मैले सम्झिरहेको छु गुरुलाई है, मैले ठ्याक्कै त्यहाँ जोइन गर्ने बित्तिकै अब कलेजकोले चाहिँ त्यो प्र्याक्टिसले पुग्दैन भन्ने मलाई फिल भयो, किनभने हजुरको अब एक घन्टा सर गरेर त भएन, अनि पछि होइन त्यहाँ चाहिँ जानुपर्छ भनेर साथीहरूबाट पनि त्यो भयो, अनि कहाँ जाने त कहाँ जाने भन्दा भन्दा फेरि एकजना साथीले मेरो त्यही साथीले नै लगिदिएको मलाई त्यहाँ चाहिँ, अनि पछि जस जहाँ गएँ सही ठाउँमा गएको रहेछु राम्रो गुरु पाएको रहेछु भन्नेमा अहिले चाहिँ मलाई एकदमै प्राउड फिल हुन्छ गुरु देखेर पनि, आधुनिक गुरु चन्द्र कुमार सर श्रेष्ठलाई मैले एकदम सम्झिरहेको छु गुरुलाई, हजुरको आशीर्वादले नै आज म यो ठाउँसम्म छु, धैर्य भएर काम गरिराखेको छु, धैर्य भएर हजुरले दिएको ज्ञान नै अरूलाई ज्ञान दिइराखेको छु, मेरो लागि त्यही नै ठुलो कुरा हो।
0: ज्ञान दिइराखेको छु भन्नुभयो, तपाईँले सङ्गीत पढाउनु पनि हुन्छ
1: हजुर
0: स्कुलमा कि?
1: मैले स्कुलमा चाहिँ दुईटा स्कुलमा गर्छु, अनि मेरो आफ्नै इन्स्टिच्युट पनि छ।
0: कहाँ छ त्यो इन्स्टिच्युट?
1: यता भैँसेपाटीमा।
0: ए आफ्नै इन्स्टिच्युट पनि खोल्नु भएको छ?
1: हजुर हजुर। मैले त्यही
0: भैँसेपाटी त अहिले अब आवश्यक क्षेत्र होइन, के छ त्यहाँ सिक्ने विद्यार्थीहरू छन्?
1: छन्, अब मैले संस्था खोलेकै 10-11 वर्ष भइसक्यो त्यहाँनिर, मैले 4-5 वर्ष सिकिसके पछाडि चाहिँ त्यो खोल्नलाई मैले गुरुलाई नै आग्रह लिएर गुरुले भनेकै नामबाट मैले हजुर मैले यस्तो यस्तो गर्न लागेको छु गुरु म के गरौँ, अनि मन्जरी सङ्गीत पाठशाला राख्न लागेको छु यो नाम कस्तो हुन्छ भनेर सोधेरै गुरुको आज्ञा लिएरै मैले चाहिँ त्यहाँ सानो एउटा संस्था खोलेको थिएँ, तर आजसम्म मैले त्यो संस्थालाई 11 वर्षसम्म टिकाउन सकेको छु, त्यो नै मेरो लागि ठुलो कुरा हो.
0: 11 वर्षमा निरन्तर टिकाउनु भनेको ठुलो कुरा हो.
1: हजुर हजुर, म त्यस मेरो जबको स्टार्टिङ अरू स्कुलहरूमा गर पहिला त मैले अरूकै स्कुलमा सिकाउँथेँ, अनि त्यस पछाडि चाहिँ होइन आफ्नै खोल्नु पर्छ भन्सेपाटीमा छैन भन्ने थाहा पाएको भएर, अनि त्यहाँ केही पनि थिएन मैले खोल्ने बेलामा चाहिँ. त्यहाँ जिम हाउसहरू एउटा चाहिँ थियो नखुमा थियो, तर भैँसेपानीमा चाहिँ थिएन. अनि त्यस पछाडि मैले
0: चाहिँ
1: हजुर, अनि त्यस पछाडि त्यो मेन्टालिटी भयो, फिक्स भयो. त्यसपछि त्यहाँ खोलौँ भन्ने भयो, अनि मैले डान्स म्युजिक गिटार किबोर्ड सबै नै एउटा फ्लाइट नै लिएर त्यति बेलामै, ताकि म ब्याचलर फर्स्ट इयर पढ्दै थिएँ त्यति बेला,
0: त्यही बेला सुरुवात गरेँ.
1: हजुर, त्यति बेला सुरुवात भनेको सिक्दै पनि गरिराखेको छु, सिकाउँदै पनि गरिराखेको छु, हजुरको गीतहरू रेकर्डिङ पनि गरिराखेको छु.
0: तपाईँ सँगसँगै तपाईँले सिकाएका पनि धेरै यो क्षेत्रमा आइसक्नु होला, गीत रेकर्ड गराइसक्नु होला उसो भन्दा.
1: अब यस्तो हो, अब सबैजनाको इन्टेन्सन गीत रेकर्ड गराउनु हुँदैन. अब त्यो म चाहिँ फेरि अलि टक्कै त्यो हजुरको ठाउँमै भएको भए चाहिँ सायद नेपालभरिबाट आउने भएको भएर म केही बन्छु भन्ने तरिकाले आउनुहुन्थ्यो. म अलिक साइडमा छु नि त भैँसेपारीमा, त्यहाँ चाहिँ सोखको लागि, बढी जस्तो चाहिँ सोखको लागि क्या, जस्तो मन आनन्द पार्नको लागि अथवा केही एउटा भजन सिक्नको लागि, डान्स पनि कहीँ देखाउनको लागि टाइपको, सर्ट एन्ड पिरियड टाइपको. अनि बच्चाहरूको बिदा हुँदाखेरि हजुरको ल 10 दिन टाइप 15 दिन त्यस्तो टाइपको चाहिँ बढी हुने
0: त्यहाँ चाहिँ.
1: त्यो मध्ये पनि सिक्नेमा हजुरको 8-10 जना चाहिँ रेकर्डहरू गर्ने, गीतहरू गाइरहने पनि हुनुहुन्छ.
0: अब यहाँ धेरै श्रोताहरू जोडिनु भएको छ. हरि राईजी हुनुहुन्छ फेल्थम लन्डनबाट, उहाँ आफै पनि गायक हुनुहुन्छ है, र उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी सर, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक बलाकुशी र मीठा मीठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु. आजको अतिथि मिठो आवाजका धनी मन्जुज्यूलाई हार्दिक स्वागत तथा अभिवादन.
1: तपाईँको
0: गीत र आवाज साह्रै राम्रो रहेछ, अर्थ छैन गीत साँच्चकै अर्थ बोकेको गीत रहेछ, हजुरलाई धेरै धेरै बधाई छ. तपाईँका गीतहरू नेपाली साङ्गीतिक आकाशमा सधैँभरि चम्किरहन् शुभकामना. सबैलाई पनि शुभ दिन भन्नुभएको छ है, फेल्थम लन्डनबाट हुन्छ हरि राईजी, यहाँलाई धेरै धेरै धन्यवाद. यसै गरी यहाँ भुवन गुरुङ दाई लेख्नुहुन्छ फान ब्रो बेलायतबाट हुनुहुन्छ है, उहाँ चाहिँ नमस्कार तुलसीजी र हजुरको पाहुना मन्जु बहिनीलाई पनि नमस्कार नमन.
1: होइन
0: यति मिठो स्वर्गीय धनी बहिनी सहित बहिनी अलि ढिलो आउनुभयो जस्तो लाग्यो है भन्ने लेख्नु भएको छ है, अनि बहिनीलाई साँच्चै न्याय गर्नुभयो है भनेर लेख्नु भएको छ, अनि धन्यवाद दिन चाहन्छु र तपाईँलाई सङ्गीतको यो अझै राम्रो कामना गर्दै जानुहोस्, क्यारियरको कामना गर्न चाहन्छु भनेर एकदम उहाँले लेख्नु भएको छ. हाम्रो मोहन गुरुङ दाले फानपुर बेलायतबाट उहाँलाई धन्यवाद छ.
1: धेरै धेरै धन्यवाद हजुरलाई, हजुरको आशीर्वाद सबैजनाको लागि रहोस्,
0: तपाईँहरूको आशीर्वाद लाग्यो भने अझै धेरै
1: जाँगर मिल्छ. अनि हामी जस्तो एउटा मेहनत दुःख गरी आउने मान्छेलाई अलि जाँगर लाग्यो भने राम्रो राम्रो साङ्गीतिक कोसेलहरू ल्याउने एउटा चाहिँ आँट आउँछ नि त.
0: यसै गरी यहाँ काठमाडौँबाटै हुनुहुन्छ सुमिन विवश सामाजी, सेवा र तुल सर, आज चन्द्रगिरीबाट हजुरको प्रस्तुति सुन्दैछु. गायिका मन्जुजीलाई साङ्गीतिक क्षेत्रमा धेरै धेरै शुभकामना, एकदमै मिठो स्वरका धनी हुनुहुँदो रहेछ, अझै उन्नति प्रगति गर्दै जानुहोला है. आज सेवा र तुलसी सर भन्नुभएको छ, उहाँलाई पनि सेवा र नमस्ते नगेन्द्र होइन.
1: हजुर हजुर, थ्याङ्क यू सो मच, हजुरलाई पनि नमस्कार, आरामै हुनुहुन्छ होला सायद.
0: अनि यसै गरी यहाँ लेख्नुहुन्छ दुबईबाट हुन्छ धर्मराज ढकालजी हुन्छ, सबै सबैमा साउने संक्रान्तिको शुभकामना, म दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ.
1: दुबईबाट
0: धन्यवाद, साउने संक्रान्तिको शुभकामना छ. अनि टङ्क शेरचन्द दाई लेख्नुहुन्छ, उहाँ चाहिँ बेलायतबाटै हुनुहुन्छ है, फानरोबाट छ. नमस्कार तुलसी, अनि आजको पाहुना गायिका मन्जुजीलाई पनि नमस्कार, भर्खरै सुन्दैछु, स्वर मिठो रहेछ, बोली पनि मिठो रहेछ, सुनम सुनम लाग्ने, उहाँको साङ्गीतिक यात्राले शिखर चुमोस्, तपाईँहरू दुवैको सप्ताहन्त सुखद रहोस् भन्दै ह्याप्पी फ्राइडे भन्नुभएको छ टङ्क शेरचन्द दाईले. उहाँलाई पनि धेरै धेरै धन्यवाद छ,
1: तपाईँलाई
0: पनि सुखद शुक्रबार होइन, ह्याप्पी फ्राइडे है. अब यति धेरै श्रोताले हामीलाई सुनिरहनु भएको छ र यता लाइभतिर पनि हाम्रो एनपी परदेशजीले रेडियो सुन्दा सुन्दै सुटुक्कै हेर्न पनि मन लाग्यो र यता छिरे है भनेर लेख्नु भएको छ, ल उहाँलाई पनि युएसबाट हुन्छ धन्यवाद छ. मिनी कालीकोटे राईजीले युकेबाट नमस्ते हजुरहरू दुवैजनालाई भन्नुभएको छ, मिनी कालीकोटे राईजीलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ. र हामी गीत सङ्गीतको कुरा गर्ने क्रममा एउटा गीत श्रोतामाझमा राख्न मन लाग्यो, आजको अतिथि गायिका मन्जु उपासनाले गाउनु भएको यो गीतको बारे के भन्न चाहनुहुन्छ?
1: यो गीत चाहिँ शब्द हाम्रो आदरणीय दिदीज्यू सविता पोखरेलको हो, सङ्गीत एसबी सुनारको, स्वर चाहिँ एसबी सुनार मेरो रहेको छ। यो गीत पनि एउटा, यो चाहिँ अलिकति थोरै डान्सिङ टाइपमा छ, त्यही हो।
0: सविता पोखरेल,
1: हजुर हजुर,
0: उहाँले लेख्नुभएको हाम्रो म्युजिक खबरको
1: हजुर,
0: उहाँले लेख्नुभएको,
1: उहाँले लेख्नुभएको।
0: ल त उसो भने हामी श्रोतामा चाहिँ यही गीत राख्छौँ है त। त्यसपछि हामी समाचार सुन्नेछौँ र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्नेछौँ र दोस्रो चरणमा फेरि पनि बेबिस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोताहरू माझमा आजको अतिथि गायिका मन्जु उपासनासितको कुराकानीलाई हामी निरन्तरता दिनेछौँ र अहिले भने सविता गौतमले लेख्नुभएको गीत,
1: सविता पोखरेल,
0: सविता पोखरेलले लेख्नुभएको गीत हामी राख्छौँ है त। सङ्गीत कसको?
1: सङ्गीत एसबी सुनार।
0: एसबी सुनार मसित अलिक धेर काम गर्नु भएको रहेछ है?
1: होइन, उहाँको मलाई कम्पोजिसनहरू मनपर्छ, त्यही भएर नि आवाज पनि मिठो छ होइन, अनि कम्पोजिसन पनि मनपर्छ। गाउनु त मैले धेरै लगभग 10-12 सङ्गीतकारहरूसँग काम चाहिँ गरेको छु, तर अहिले पछिल्लो समय चाहिँ उहाँसँग मैले धेरै नै गरेको छु।
0: लतोक्ष

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्दै फैलिएका समाचार गलत भएको देउवाको सचिवालयले प्रश्न पारेको छ। सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन हल्ला र भ्रामक समाचार फैलिएको भन्दै यसमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। यस्तै आधिकारिक पुष्टि बिना हल्ला नफैलाउन पनि सचिवालयले सबैमा आग्रह गरेको छ। यसअघि संचार माध्यममा देउवाको लडेर हात भाँचिएको भन्ने समाचार आएका थिए। हिजो पक्राउपुर्जी जारी भएका नेपाली कांग्रेसका सांसद कपिलवस्तुका अभिषेक प्रसाद प्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर राज प्रताप शाह विरूद्ध उजुरी दिने कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष र रितेश शर्मा तिवारी पनि सम्पर्कविहीन हुनु भएको छ। संघका अध्यक्ष रितेश शर्मा विरूद्ध पनि पक्राउपुर्जी जारी भएपछि उजुरीकर्ता नै सम्पर्कविहीन हुनु भएको हो। हिजोदेखि सांसद र मेयर प्रहरीको सम्पर्कमा हुनु छैनन्। शाहदय विरूद्ध पक्राउपुर्जी जारी भएपछि निकटस्थहरूले कृष्णनगर बजार क्षेत्र बन्द गराएका छन् भने उद्योग वाणिज्य संघले त्यसको प्रतिकार गर्ने तयारी गरेको छ। कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा कोहिनूर मार्बलका संचालक रितेश शर्माले सांसद शाहको योजनामा 15-20 जनाको समूहले आक्रमण गरेको किटानी जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेर पक्राउपुर्जी जारी गरेको थियो। तर उनै शर्मा विरूद्ध दर्ता भएको आपराधिक उपद्रो मुद्दामा पक्राउपुर्जी जारी भएको हो। शर्माले सांसद शाह र मेयर शाह विरूद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिनुभएको थियो। कपिलवस्तु प्रहरीले शर्मा सहित 7 जना विरूद्ध आपराधिक उपद्रो मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट पक्राउपुर्जी लिएको जनाएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग 3 बुँदे माग राख्दै 5 दिने अल्टिमेटम दिनुभएको छ। डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगमा नियुक्त गरिएका पदाधिकारीलाई हटाउन मापदण्ड विपरीत निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्नुभएको हो। केसीले यी माग पूरा गर्न 5 दिनको समय दिनुभएको छ। साउन 5 गतेसम्म माग सम्बोधन नभए सत्याग्रहमा बस्ने डाक्टर केसीको चेतावनी छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ।
4: नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरेको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्र बानियाले सम्हाल्नु भएको छ। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र बादेले पाउनु भएको छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभास तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।
3: यूएई एशिया महिला 19 वर्ष मुनिको प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा सुपर ओभरमा नेपाललाई हराउँदै यूएईले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 7 रनको लक्ष्य यूएईले 3 बलमै पूरा गरेको हो। त्यसअघि यूएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अब यूएईले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ, तर पराजित भए पनि नेपालले अन्डर 19 एसिया कपमा स्थान बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू जो बाइडेनसँग पराजित भएको 2020 चुनावमा चीनले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। बिहिबार व्हाइट हाउसमा ट्रम्पले चीनले अमेरिकी इतिहासकै निर्वाचन डाटामा सबैभन्दा ठूलो हस्तक्षेप गरेको आरोप लगाउनु भएको हो।
5: The documents cover 5 major areas of concern. First, they show that over a period of years, starting during the 2020 election cycle, the People's Republic of China carried out what is believed to be the largest compromise of election data in history, resulting in China's illicit acquisition of 220 million U.S. voter files.
3: Skyga James Matthews le Rashtrapati Trump ko dabi ma pramana bhayeko bhannu bhayeko cha.
2: For a president to stand up and make serious allegations like he has done, it's surprising to me that he didn't present substantial evidence there and then. That would have carried a credibility that right now we don't have without having full sight of all the documents unredacted, and many of them are redacted.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: चट्टरुमा सानो यो डुएट गीत राखेँ मैले यहाँहरू माझमा हरि राईको शब्द सङ्गीत अनि हरि राई र मेलिना राईको स्वरमा र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेछु र रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्दै अब नै म आजको अतिथि गायिका मन्जु उपासनाजीलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मन्जुजी यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: थ्याङ्क यू सो मच।
0: अब सङ्गीत पनि सिकाइरहनु भएको छ, सङ्गीतको कर्म पनि गरिरहनु भएको छ होइन, र यसो साङ्गीतिक कार्यक्रमतिर पनि कतिको व्यस्त हुन्छ कहिलेकाहीँ यसो स्टेजमा?
1: अलि पहिला चाहिँ म लगभग अलि हुन्थेन है, बिचमा अलिकति यो सिकाउन थालेपछि चाहिँ हजुरको अलि यतातिरै बिजी भयो, तैपनि आकल झकल पढ्दाखेरि चाहिँ हिँड्छु
0: स्टेज कार्यक्रम।
1: हजुर हजुर हिँड्छु।
0: तपाईँको पहिलो स्टेज कार्यक्रम चाहिँ कुन थियो? पहिलो भने स्कुलमै थियो, स्कुल पनि पढाउँदै हुनुहुन्छ अहिले, दुईटा स्कुल भन्नुभयो होइन?
1: हजुर हजुर।
0: ए भनेपछि सुरुवात चाहिँ तपाईँ स्कुलबाटै गर्नुभयो?
1: होइन स्टेज प्रोग्राम चाहिँ होइन, भनेको मैले मेरो स्टेज प्रोग्राम मेरै मैले पढेको स्कुल भन्नु खोजेको।
0: ए
1: मेरो पहिला त्यो भयो होइन, पछि अब एल्बम निकालिसके पछाडि चाहिँ पनि मेरो आफ्नै ठाउँमै होला, मलाई ठ्याक्कै याद चाहिँ भएन। म धेरै ठाउँ गइसकेको छु लगभग, पहिला चाहिँ गएँ 10-12 वर्ष अगाडि चाहिँ।
0: अब सिन्धुपाल्चोकमा त काठे भाका बाहुले त छ, हुन त सिन्धुपाल्चोकबाट धेरै कलाकारहरू जन्मेछ, नामले प्रेम जोस प्रधान दाई, राजु लामा, अविनाश घिसिङ अहिले बाहिरै हुनुहुन्छ होइन, त्यस्ता धेरै नामहरू छन् होइन, छुट्टा होला त्यसमा अब तपाईँ पनि पर्नुभयो। र त्यो काठ क्षेत्रको गीत गाउनु भएको छ कि छैन?
1: मैले चाहिँ गाएको छैन अहिलेसम्म, एउटा पनि गाएको छैन।
0: उसो भने तपाईँले गाएको सबैभन्दा प्रिय तपाईँलाई मनपर्ने गीत चाहिँ कुन हो त त्यसो भने?
1: भन्नु खोजेको मेरो रेकर्डेड सङ्ग हो।
0: तपाईँले थुप्रै गाउनुभयो भने त आफ्नो सन्तानहरू जस्तो भयो मनपर्छ, तर पनि हुन्छ नि त्यस्तो।
1: मलाई मनपर्ने चाहिँ अब हुन त धेरै गाएँ, धेरै सर्जकहरूको सङ्गीतकार ज्यूहरूको गीत पनि गाएको छु, मलाई सबैको मनपर्छ, उहाँहरूलाई मेरो मनदेखि सम्मान छ होइन, मलाई सम्झेर दिनुभयो, सबैजनाले भाइरल सबैजनाले हिट भन्ने समयमा पनि मलाई सम्झेर दिनुहुने सबै सङ्गीतकार सर्जकहरूलाई चाहिँ म एकदमै मनदेखि धन्यवाद भन्न चाहन्छु यो एफएमबाट पनि। मलाई चाहिँ अलिकति स्याडनेसको गीतहरू, अलिकति त्यो अर्थ बोकेको गीतहरू अलिकति बढी मनपर्ने भए भएर हाम्रो आधुनिक सङ्गीतकार सन्तोष श्रेष्ठले गर्नुभएको
0: मुटुमा,
1: हजुर मुटुमा चोट दियो भन्ने गीत चाहिँ मलाई त्यो एकदम मनपर्छ। लगभग म बढी जस्तो अलिक स्याड सङ्ग गाउनु पऱ्यो भने त्यो गीतहरूलाई चाहिँ बढी स्टेजमा पनि गाउँछु।
0: सुनौ न अलिकति कस्तो छ त्यस्तो स्याड
1: सङ्ग? थोरै गाउँछु ल। यो चाहिँ शब्द हाम्रो प्रकाश केसी सरको, सङ्गीत चाहिँ सन्तोष श्रेष्ठ सरको छ, म थोरै यहाँहरूलाई सुनाउन चाहन्छु।

0: थ्याङ्क यू
1: सन्तोष श्रेष्ठको सङ्गीत है
0: हजुर हजुर
1: यो गीत चाहिँ तपाईँलाई कहिले काहीँ यसो गुनगुनाइरहनु मन लाग्छ
0: एकदमै गुनगुनाइरहन पनि मन लाग्छ स्टेजमा त्यस्तै परिस्थिति आयो भने धेरै गाउने गीत पनि हो अब होइन भने चाहिँ लगभग डान्सिङै गीतहरू गाइन्छ स्टेजमा चाहिँ
1: सन्तुष्टि चाहिँ कस्ता गीतहरू गाउँदा हुन्छ आत्मसन्तुष्टि हुन्छ नि मनलाई एउटा सकुन मिल्ने गीतहरू चाहिँ
0: कस्तो भन्नु कुरा पछि
1: तपाईँले गाउने त धेरै प्रकारको गीतहरू गाउनु भएको छ रोमान्टिक गीत गाउनु भएको छ प्रेमिल भावका सेन्टिमेन्टल गीतहरू गाउनु भएको छ होइन र नचाउने गीत पनि गाउनु भएको छ तर पनि हुन्छ नि एउटा मनलाई एकदम तपाईँलाई चित्त बुझ्ने गीत चाहिँ कस्तो हुन्छ
0: मलाई चाहिँ चित्त बुझ्ने चाहिँ आधुनिक गजलहरू नै हो
1: गजल गाउनु भएको छ कि छैन
0: गाएको चाहिँ छैन अब गाउने चाहिँ सोचमा छु मन चाहिँ पर्छ एकदम सुन्न मन पर्छ मलाई गजलहरू हजुर
1: तपाईँको टोन गाउने शैली पनि गजलको लागि
0: त्यही त अब चाहिँ मैले प्लानिङ गरिरहेको छु एक दुईवटा गाउने
1: यति मिठो गाउनु हुने मञ्च उपासना जति चर्चा परिचर्चामा आउनु पर्ने हो नि त्यति नआइरहेको अवस्था चाहिँ हो पक्कै पनि किनकि तपाईँको स्वरको टोन हेर्दा क्वालिटी हेर्दा साधना हेर्दा तपाईँले गरेको योगदान हेर्दाखेरि नेपाली गीत सङ्गीतको क्षेत्रमा अझै धेरै गर्नुपर्ने त थियो तर अलिक कम गरे जस्तो लाग्छ कि लाग्दैन तपाईँ आफैलाई पनि
0: होइन त्यो लाग्छ तर त्यो लाग्नुको नै मेरो कारणहरू धेरै छन् किनभने जस्तो अब विभिन्न कारणहरू छन् अब कतिपय अवस्थामा मैले त्यो समयमा चाहिँ त्यो समयलाई बुझ्न सकेन होला गीत फाल्नको लागि कतिपय अवस्थामा म चाहिँ फाइनेन्सियली चाहिँ रेडी थिएन होला होइन कतिपय अवस्थामा मैले धेरै सङ्गीतकार शब्दकारहरू चिन्न सकेको थिएन होला त्यो विभिन्न कारणहरू छ क्या अब मान्छेले भन्छ होइन जस्तो यत्रो वर्ष सिकिसकेर रहेछ यस्तो रहेछ हिट किन नभएको भन्छ सायद मैले ट्रेनलाई फलो गर्न सकिनँ होला त्यो होइन त्यो कारणहरूले नै हो मान्छे अलिकति ब्याक
1: हुने चाहिँ अब हिट त यहाँ जो पनि भएको छन् होइन त्यो हिटले कति जेलसम्म भन्नु टिक्ने हो त्यो बेग्लै कुरा हो तर एउटा तपाईँको स्वरको त्यो क्वालिटी हेर्दाखेरि केही यो क्षेत्रमा आएका फिमेल सिङ्गरहरू मध्येमा गन्ने नाम त हो नि यो आवाज त जस्तै तारादेवी अर्णा लामा अग्रजहरू हुनुहुन्थ्यो त्यसपछि अन्जु पन्तहरू आउनुभयो त्यस्तै पछिल्लो पुस्ताको मेलिना राई समीक्षा अधिकारी भन्दै गर्दाखेरि मञ्च उपासना भनेर जोडिनुपर्छ क्या तपाईँको स्वरको क्वालिटी हुनु त अब सबै कुरा अन्तमा अघि भने फाइनेन्सियल है महँगो चाहिँ महँगो भएको छ है गीत सङ्गीत
0: धेरै महँगो नि त्यो अब मैले अहिलेको उसमा हेर्दाखेरि चाहिँ के लाग्छ भने हजुरको मेरो नितान्त किनकि म लगानी पनि गर्ने अरूको शब्द सङ्गीतको गीत पनि गाउने भएको भएर चाहिँ मैले अलिकति बुझ्दाखेरि चाहिँ के लाग्यो भने जस्तो म कुनै कसैसँग म काम गर्न जान्छु भन्दाखेरि एटलिस्ट प्रफिट त जसले पनि हेर्छ बिजनेसको हिसाबले सोच्दाखेरि चाहिँ
1: अब
0: व्यावसायिक त जसले पनि हेर्छ नि त होइन मैले 1,00,000 रुपियाँ लगानी लगाएको छु भने 1,00,000 रुपियाँले मलाई 50,000 चाहिँ फिडब्याक अलिकति इन्कम दियोस् भन्ने त सोच्छ नि मान्छेले होइन र तर हाम्रो म्युजिकमा चाहिँ के हजारजनाले सिकिराखेको छ हजारजनाले गीत गाए भने पाँचजना हिट भयो त्यो पाँचजनाले मात्र पैसा कमाउनु भयो क्या अब त्यो अरू कहाँ अरूले के गर्ने बाँच्नु त पर्यो फेरि यो म्युजिक भन्ने चाहिँ यस्तो हजुरको लत हो क्या यो नसा हो होइन छोड्न सकिँदैन मन अथाह पर्छ होइन अब गीत गरौँ गरौँ लाग्छ गीत रेकर्ड गरौँ गरौँ लाग्छ होइन यो अरू काम गरेर मैले 20,000 कमाउनु भन्दा सङ्गीतबाट 2,000 कमाएको त खुसी कति हो कति होइन त्यो त्यो त्यस्तो खालको सन्तुष्टिले पनि हो सायद मान्छेहरू धेरै लगानी गर्नुहुन्छ जस्तो लाग्छ अनि महँगो चाहिँ कस्तो भइदियो भने सर हजुरको अब मैले अहिले एउटा गीत गरौँ ल सरीकोसँग म काम गरौँ भन्ने म गएँ भने हजुरको अडियोमै 2-3 लाख रुपियाँ लाग्ने भयो कि ओके नै अनि भिडियो बनाउँदा त त्यो 5-7 त त्यसै पनि भेट्छ राम्रो प्रोजेक्टको काम गर्ने हो भने अनि हजुरको प्रमोसनलाई छुट्याउनु पर्यो टिकटकलाई छुट्याउनु पर्यो गर्दा हजुर किन भने 10-12 लाख त लाग्छ लाग्छ नि होइन त्यो त डेफिनेटली लाग्छ मैले चलेको हिटसँग काम गर्ने हो भने ठिक छ हजुरको फाइनेन्सियली ऊ चाहिँ एकदम हाई भयो इन्कम चाहिँ जिरो भयो त्यो भएर चाहिँ उहाँहरूले सर्जकहरूले हो आफू चलेपछि लिन पाइन्छ भन्नु पनि पर्छ भोलि अब हामी आफै हिट भयो भने हामीले पनि त्यत्रो रेट राख्छौँ होला होइन तर मलाई चाहिँ लाग्छ अहिले चाहिँ जो दुःख गरेर कमाउनु भएको सङ्गीतमा सबैजनाले सहज तरिकाले चाहिँ त्यो आफ्नो प्राइजहरू भनिदिनु भयो भने सायद कन्टिन्यू एउटाको ठाउँमा 5 रुपियाँ निकाल्थ्यो होला उसले गीत
1: तपाईँले राम्रो कुरा गर्नुभयो नेपाली गीत सङ्गीतको क्षेत्रमा होइन
0: हजुर
1: मञ्च उपासना चल्यो चलिसकेपछि हिजो मन्जुले चाहिँ 8-10 हजारमा गाउँदै गर्दा एकैचोटि 25,000, 40,000, 50,000 मागिदिने, त्यो गर्दाखेरि लगानी गर्ने गीतकारलाई अहिले नेपाली गीत सङ्गीतको बजार कसैले थामेछन् गीतकारले, त्यो पनि डायस्पोरिक बाहिरका गीतकारले, उहाँहरूलाई पनि गाह्रो हुन्छ,
0: उहाँहरूलाई हुँदैन
1: है, त्यो पनि एउटा रेट चाहिँ हुनु पर्यो होइन सरदर यति है
0: होइन उहाँहरूलाई मैले भने त मैले चाहिँ एउटा गीत गाउँदा 40,000 भन्ने ठाउँमा उहाँहरूलाई मैले 15,000 हो मैले गर्ने भने त्यो 40,000 गर्ने मात्र मसँग 5 वटा गीत गर्नुहुन्छ नि त, अर्को वर्ष पनि गर्नुहुन्छ क्या, किनकि उहाँहरूलाई मैले गीत गाएँ बराबरको के आउँछ त भन्ने पनि हुनु पर्यो, त्यो हिट हुन्छ भन्ने त त्यो ग्यारेन्टी त कसरी दिन सक्दैन, जस्तो हजुरले व्यापारमा एउटा चाहिँ चप्पल ल्याउनु भयो अरे सपोज मानौ है उदाहरण, चप्पल ल्याएर हजुरको ल 350 तैँ लैजा 650 बेच भन्छ, 500 बेच 200 त फाइदै भयो नि त उसलाई, बिक्री नभए पनि हजुरको त्यो पसलमा पसल पैसा त उ गएन नि त, तर हाम्रो चाहिँ ग्यारेन्टी छैन एक त, तर मार्जिन चाहिँ यस्तो हाई छ एकचोटि गरेपछि सक्यो त्यसो चाहिँ बस्ने हो भन्ने टाइपको छ,
1: हजुर
0: अब अनि त्यही हो हामी दुःख गरेर लाग्ने मान्छे त जसरी पनि बस्नै पर्छ, अब सकिँदैन सर हेर्नुहोस् अर्को अर्को साइडमा जानलाई, तर एउटा गीत गर्छु भन्नेलाई त एउटा गीत गर अनि आत्तिन्छ अनि अर्को चाहिँ लगानी गर्न सक्दैन सर होइन र भन्नु त
1: पक्कै पनि, त्यही भएर पनि भनौँ हामीले यो बजार हेरेर घाँटी हेरेर हार्नु
0: एकदम एकदम एकदम एकदम त्यो त गर्नै पर्छ, यो फिल्डमा चाहिँ गर्नै पर्छ,
1: नत्र बजार एकचोटिको मात्रै होइन
0: होइन नि, जस्तो म 15 वर्ष हजुर 15 वर्ष म म्युजिकमै छु, मैले केही पनि काम गरेको छैन होइन, मैले सिकाइराखेको छु, म हल्का गीत गाउँछु, म सिकाउँछु, म म्युजिक भिडियोहरू गराउँछु भन्दाखेरि के हुन्छ, म साइडबाट बाँचिराखेको छु कि, नट म हजुरको हिट भएर मैले स्टेज सोबाट बाँचेको होइन नि त,
1: गीत गाएर बाँचेको होइन साइडबाट
0: भने खोजेको मनपर्छ सङ्गीत गाउन मनपर्छ अथा सङ्गीतलाई म यति पुज्छु, सरस्वती मातालाई यति पुज्छु, ममा त्यो एउटा त्यो माया हुन्छ नि प्रेम हुन्छ नि त्यो सङ्गीतप्रतिको छ त्यसले गर्दाखेरि, तर गीत हिट नभएसम्म मान्छेले कसैले गर्नेवाला छैन होइन, गाह्रो छ नि त, अनि हिटै खोज्ने हो सबैले पनि, सङ्गीतकारदेखि लिएर हजुरको शब्ददेखि लिएर बजार व्यवस्थापनको मान्छेदेखि लिएर हरेक ठाउँमा त मान्छेले जसले पनि भन्छ नि बलेकै आगो त ताप्ने हो नि नैबेग आगो त को छेउमा पर्छ भनेर जस्तै हो, अब जो आउने न्यु कमर्सहरूलाई पनि चान्सहरू दिने गऱ्यो भने त आउने त नयाँ आएर पुरानो हुने त हो नि होइन र भन्नु त, जहिले पनि नयाँ चिज आएर त त्यो पुरानो हुने हो नि त, भनेको नयाँलाई सक्षम छ भनेर हरेक गीतकार सङ्गीतकारहरूले अपर्च्युनिटी दिँदै गऱ्यो भने जसले एकदम हाई बजेट भनिरहेको छ उसको पनि त डाउन हुन्छ नि त होइन, जत्र खेल्ने चाहिँ जम्मा 3 जना टाउको छ पैसा लिने चाहिँ, अनि उहाँहरूको त हाई बजेट त्यसै पनि भयो नि हामीभन्दा छैन भन्ने त हुँदैन र हजुरलाई, हजुर बजारमा हजुरलाई पनि त्यस्तो लाग्छ, त्यही भएर चाहिँ मलाई लाग्छ क्वालिटी छ राम्रो छ भनेपछि एकचोटि हालिहेरौँ नि त भन्ने टाइपको अपर्च्युनिटीहरू चाहिँ सबैमा हुनुपर्छ, चाहे शब्दकार सङ्गीतकार गायक गायिका स्टुडियो पनि एकदम चलेकै ठाउँमा जानुपर्छ, नचलेको ठाउँ पनि भोलि उचल्न सक्छ क्या, त्यो चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ, प्रड्युसर गीतकार सङ्गीतकार गायक गायिका
1: सबैले
0: सर एउटा गीत हिट हुनको लागि कतिजनाको हात हुन्छ हेर्नु त, स्टुडियोको बाजा बजाउनेको क्यामराम्यानको एरेन्जरको हरेक कति जोडिएको हुन्छ नि हामी होइन, त्यो सबैजना जोडिँदाखेरि त एउटा हिट भयो भने त त्यो सबै हिट हुने हो नि त हो, अब त्यो हिट हुनुको पछाडि चाहिँ त्यो एउटा मात्रै गाउने मान्छे मात्रै हिट भइदियो भने त त्यो पछाडिको सबैले बिर्सिदिन्छ क्या, त्यो अवस्था छ क्या अहिले चाहिँ,
1: हुन्छ हामी अझै कुराकानी गर्दै जानेछौँ, तपाईँको गीत पनि हामीले श्रोतामा सुनाउनु पर्ने हुन्छ र यसबिचमा बिर्सिदेऊ मलाई बोलको एउटा गीत राख्छु है तपाईँको
2: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्, यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ, द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ, MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ, UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ, DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले

0: ढुङ्गानाको सङ्गीत अनि आजको अतिथि गायिका मञ्च उपासनाको स्वरमा निकै कर्णप्रिय गीत रहेछ र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मञ्चजी, गीत त मिठो रहेछ त, यो त एक किसिमको मेलोडी गीत हो, यस्तो गीत चाहिँ सुन्ने गीत हो क्या?
1: हजुर हजुर।
0: अब नाच्ने गीत त अर्कै भइहाल्छ होइन, ढाँट्ने गीत त झन् अर्कै नै भइदिन्छ, तर यो चाहिँ बाँच्ने गीत रहेछ गीतहरू सुन्दा। र सङ्गीत सिकेको र साधना गरेको कुराहरू चाहिँ यस्तो गीतमा देखाउन अथवा खेल्न पाइन्छ होला,
1: खेल्न पाइन्छ अझ झन्। विशेष गरी मैले अहिले पछिल्लो समय किन गजल गाउँछु भनेर सोचिरहेको छु भने, मेरो बरु 2000 दर्शक हुन् चाहे 1000 हुन्, तर गजल मन पराउने चाहिँ मलाई नजिकबाट बुझ्ने, मेरो आवाजले बुझ्ने हुन् भनेर मैले भनेको कारण चाहिँ, मैले सिकेको कुराहरू जो मलाई सुट गर्छ गर्दैन मलाई थाहा छैन, गजलमा मैले ट्राई गरेको छैन भनेको जस्तो, जुन अहिले हजुरले सुन्नुभयो नि त यो आधुनिक सङमा, अब हजुरले लाग्छ नि जस्तो गजलमा पनि म्याच हुन्छ भन्ने टाइपको, होइन त्यो टाइपले भएको भएर चाहिँ मलाई चाहिँ लाग्छ सुन्ने गीत चाहिँ मनमा बस्छ, त्यो मनमा बस्नाले मेरो थोरै दशक भयो भने मलाई पुग्छ जस्तो लाग्छ क्या, अथाह मैले सम्पत्ति कमाएँ जस्तो लाग्छ त्यो त्यो गीतहरू जसले सुन्नुहुन्छ।
0: सङ्गीतमा के छ यति साह्रो लगाव छ तपाईँको है?
1: होइन, मलाई प्रेम छ, प्रेम छ मलाई मेरो म्युजिकमा, त म भने नि मैले म्युजिकभन्दा बाहेक काम गर्न नसक्नु, म्युजिकको लागि भनेर बाहिर जान नसक्नु, होइन अब त्यो चिजहरूले गर्दा चाहिँ सायद यो मलाई चाहिँ धेरै नै प्रेम बसिसके जस्तो लाग्छ म्युजिकमा, अरू मेरो केही छैन,
0: सबै केही छ भने सङ्गीतमै,
1: सङ्गीतमै छ हजुर, गरेको छु मैले जे भने पनि त्यो सङ्गीतबाटै छ,
0: त्यही भएर पनि सङ्गीतभन्दा परको मञ्चुप सानो हुँदैन,
1: हुँदैन बाँचुन जेलसम्म हुँदैन।
0: तपाईँको साङ्गीतिक जीवनमा, सङ्घर्षको जीवनमा सबैभन्दा कठिन मोड चाहिँ कुन थियो भन्छ नि?
1: यस्तो कठिन त हामी बाँचुन जेलै हाम्रो लाइफै कठिनै टाइपको हो, किनभने हजुरको कुनै पनि कुरा सफलता केही चिज दुःखसँग कठिन बिना त हुँदै हुँदैन मलाई लाग्छ, त्यस्ता कठिनहरू समयहरू आए, तर मेरो मेरो उसमा कसै जति कठिन समय आयो नि म त्यसलाई हाँसी हाँसी चाहिँ खुसी भरसाथ चाहिँ त्यसलाई मैले अप्नाएँ, बुझ्नु भयो नि? कठिन भनेको भन्छ नि दुइटै खालको चाहिँ कठिन हुन्छ, त्यो कठिनलाई नै मैले सहज रूपमा चाहिँ लिएर चाहिँ अगाडि बढेँ। मैले चाहिँ एउटा मेरो चाहिँ कस्तो भने, म जस्तो गाह्रो अवस्थामा छु नि मलाई भगवान्ले चाहिँ हेर्छन् है एक दिन, यो एउटा पोइन्ट चाहिँ म मनमा जहिले पनि राखिरहन्छु, मेरो साथी नै गड टाइपको हुन्छ नि एउटा, भगवान्ले चाहिँ म दुःख गर्छु, यो दुःख गरेँ भने नै भोलिको दिन यो दुःख मैले सम्झिँदा कसैले मलाई सेयर गर्दा त्यही दुःख पनि एक दिन चाहिँ मलाई आनन्दको महसुस हुन्छ भनेर सोचेर चाहिँ लागिराखेको छु। कठिन त हजुरको कतिपय पल भयो भयो नि, यत्रो वर्षमा नहुने त कुरै भयो, अहिले पनि छ नि हजुरको, अहिले पनि मलाई कति गाह्रो छ, कतिपय अवस्थामा कतिले गीत दिनुहुन्छ अनि फेरि रिजेक्ट गर्नुहुन्छ, कतिपय अवस्थामा चाहिँ काम गरौँ भन्नुहुन्छ फेरि चाहिँ यस्तो भनेर भन्नुहुन्छ, अब त्यो त्यो पीडाहरू त्यो हाम्रो मेरो मनमै छ, त्यो अब सेयर गरे पनि साध्य हुँदैन होइन, अनि मलाई जहिले पनि लाग्छ सत्य बाटो हिँडौँ, राम्रो कर्म गरौँ होइन, फलको चाहिँ अब राम्रो गरेपछि अलिकति केही होला भन्ने आस्था सबैले गर्छन्, सत्य चाहिँ गरौँ राम्रो गरौँ, यदि यदि दिनै चाहेको रहेछ भने भगवान्ले दिन्छन्, म आफ्नो बाटो छोड्दिनँ, अब रहेनछ भने पनि म सङ्गीतमै रमाएरै म सिकाएरै म आफै गाएरै बस्ने हो, त्यति चाहिँ सोचेछु।
0: अलि बढी गीत सङ्गीत गर्दाखेरि तपाईँ शब्द सङ्गीत नै छान्नुहुन्छ होला उसो भने?
1: गाउँदिनँ, किनभने यस्तो हो अब जस्तो पायो त्यस्तै भन्दा नि, अब लगभगै मैले अहिले अहिले पछिल्लो समय पनि पहिला पनि गरेको गीतहरू चाहिँ लगभग मलाई नसाउने टाइपको त मलाई आउँदै आएन, एक दुईचोटि चाहिँ आथ्यो, एक दुईवटा गीतहरू आथ्यो, तर मैले चाहिँ म त यस्तो खालको शब्द चाहिँ गाउँदिनँ सरी भन्थेँ मैले उहाँहरूलाई, नभए चाहिँ मलाई आएकै छैन त्यस्तो, त्यो धेरै चाहिँ आउँदैन।
0: यहाँ श्रोताहरूको प्रतिक्रिया पनि पर्छ, यहाँ ताराप्रसाद च्यामजुङजी लेख्नुहुन्छ, उहाँ चाहिँ ननिटन युकेबाट हुनुहुन्छ है। तुलसीजी साथै आजको पाहुना मञ्जु बहिनी दुवैजनालाई सेवारो नमस्ते, मिठो मिठो गीत सङ्गीतको साथै रोचक सम्वाद सुन्दैछु, बहिनीको साङ्गीतिक यात्रा सफल हुँदै जाओस् शुभकामना छ भन्नुभएको छ है। अनि यसै गरी बेलायतबाटै हुन्छ खेल मोती लिम्बु, सेवारो तुलसीजी तपाईँको पाहुनालाई पनि नमस्ते, म तपाईँहरूको मिठो कुराकानी सुन्दैछु भन्नुभएको छ, उहाँ पनि बेलायतबाटै हुनुहुन्छ खेल मोती लिम्बु, उहाँलाई पनि धन्यवाद छ,
1: धेरै धेरै धन्यवाद हजुरलाई।
0: बेलायतबाट समय निकालेर सुनिदिनुभयो तपाईँलाई धन्यवाद छ। खेल मोती लिम्बुज्यू र अन्य श्रोताहरूको प्रतिक्रिया छ, म पढ्दै जान्छु, उहाँहरूलाई धन्यवाद दिँदै जानुहोला तपाईँले है। यहाँ लेख्नुहुन्छ छवि थापा मगरजी हुन्छ, फक्सटन केन युकेबाट हुन्छ, नमस्कार हजुरहरूलाई सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु है भनेर लेख्नु भएको छ, अनि बधाई शुभकामना भनेर लेख्नु भएको छ तपाईँलाई, अझै धेरै प्रगतिको कामना गर्नुभएको छ हाम्रो छवि थापाजीले,
1: धन्यवाद हजुरलाई।
0: यसै गरी कुलराज दुराजी हुनुहुन्छ, उहाँ चाहिँ युकेबाटै हुनुहुन्छ, बेलायतबाट तर स्कटल्यान्ड छेउबाट हुनुहुन्छ। नमस्ते सबैजनालाई, सिङ्गर मन्जु उपासनाज्यूलाई बेस्ट विशेष भन्नुभएको छ, ह्याभ अ ग्रेट विकेन्ड भन्नुभएको छ, उहाँ चाहिँ स्कटल्यान्ड छेउ बेलायतबाट हुनुहुन्छ कुलराज दुराजी, कुलराजजीलाई पनि धन्यवाद छ,
1: उहाँलाई पनि धेरै धेरै धन्यवाद सुनिरहनु भएको छ।
0: अनि हाम्रा शर्मिला अधिकारीजी लेख्नुहुन्छ, उहाँ चाहिँ कनेक्टिकट युएसएबाट अमेरिकाबाट हुनुहुन्छ, उताको बिहानीबाट, ओहो मन्जुजीको कति मिठो मन छुने कुरा, जति राम्री मान्छे त्यति राम्रो कुरा, आज चाहिँ अर्ग्यानिक बुट्टा नभरिकन छाँटकाट नगरी यथार्थ कुरा सुन्न पाए खुसी लाग्यो, अब त मलाई पनि गीत लेखौँ लाग्यो।
1: ओ माय गॉड, थैंक यू सो मच दिदी, हजुरलाई धेरै धेरै धन्यवाद, कति मिठोसँग लेख्नु भएको
0: छ है, उता हाम्रो
1: हजुरले लेखौँ लेख गर्नुस्, म यहाँ हजुरको त्यो शब्दलाई भरेर मिठोसँग गाइदिन्छु।
0: लो अब हाम्रो आसपो उता अक्सफोर्डमा हुने गीतकार लीलाज कामाङ र तपाईँको युगल गीत चाहिँ यता फिमेल सिङ्गर चाहिँ अब मन्जुजीलाई छान्नु पर्ने भयो, सरल मान्छे अर्ग्यानिक कुरा बुट्टा नभरी छाटकाट नगरी बोल्ने
1: भन्नुभएको
0: छ,
1: हजुरको त्यो कविता हजुरको शब्दमा पनि मैले गाउने एउटा अवसर पाइयोस्, हजुरलाई धेरै धेरै धन्यवाद, मिठो कमेन्ट गर्नुभएको छ।
0: अनि यहाँ हुनुहुन्छ द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, उहाँ चाहिँ जर्मनीबाट कार्यक्रम सुनेर लेख्नु भएको छ, नमस्कार तुलजी, कार्यक्रम सुरुबाट नै सुनिरहेछु, आजको पाहुना मिठो स्वरका धनी सुन्दरी गायिका मन्जु बहिनीलाई नमन गरे है, गीतहरू साह्रै मिठो रहेछ, बहिनीको साङ्गीतिक यात्रा सधैँ सफल रहोस् भन्ने कामना गर्दै विदा भए तुलसीजी, म द्वारिका थापा मगर हाल चाहिँ जर्मनीको हम्बर्गबाट भन्नुभएको छ, जर्मनीबाट रेडियो सुनेर जोडिनु भएको छ, उहाँलाई पनि धन्यवाद,
1: धेरै धेरै धन्यवाद हजुरलाई।
0: अनि यसै गरी महेश दाहालजी लेख्नुहुन्छ, उहाँ चाहिँ सुनसरीबाट हुन्छ, आदरणीय तुलसीजी नमस्कार, र आजको पाहुना मन्जु सिस्टरलाई पनि नमस्कार भन्ने लेख्नु छ, सिस्टरको आवाज साह्रै राम्रो लाग्यो भन्ने लेख्नु भएको छ है,
1: र
0: उहाँलाई धेरै धेरै धन्यवाद छ होइन। यसै गरी यहाँ लेख्नुहुन्छ नरेन्द्र रायजी हुनुहुन्छ, बहुत धेरै शुभकामना छ है मन्जुजीलाई भन्ने लेख्नु भएको छ, उहाँ पनि युकेबाट हुन्छ, उहाँलाई पनि धन्यवाद छ,
1: हजुरलाई धेरै धेरै धन्यवाद।
0: अर्का गीतकार हुनुहुन्छ इज्रायलबाट हुनुहुन्छ, राम्रो राम्रो गीतहरू उहाँको पनि रहेको छ, नूतन भुषालजी हुनुहुन्छ है, उहाँ नूतनजी लेख्नुहुन्छ, नमस्कार सर, साथै गायिका मन्जु बहिनीलाई पनि नमस्कार,
1: सुनिरहेको छु,
0: गीतहरू निकै मिठा मिठा रहेछन्, तपाईँको साङ्गीतिक यात्राले निरन्तरता पाओस्, साथै साउने संक्रान्तिको पनि शुभकामना
1: हुनुहुन्छ।
0: धनवीर पुन्जी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, बेजिङ स्टोकबाट, नमस्ते तुलजी, अनि आजको पाहुना मन्जु बहिनी लगायत सम्पूर्णमा साउने संक्रान्तिको हार्दिक मङ्गलमय शुभकामना छ, म पनि बिएबिएस मार्फत कार्यक्रम स्वर्णिमसँग सुन्दै भरपूर मनोरञ्जन लिइरहेको छु भन्नुभएको छ, बेलायतबाटै हुनुहुन्छ, हाम्रो धनवीरजीलाई पनि धन्यवाद छ,
1: धेरै धेरै धन्यवाद हजुरलाई।
0: यसै गरी यहाँ सुमी लिम्बू लेख्नुहुन्छ, उहाँ चाहिँ काठमाडौँबाटै हुनुहुन्छ है, सेवारो नमस्कार, गायिका मन्जु र तुलसीजी दुवैजनालाई फेरि पनि हार्दिक नमस्कार, आज पनि हजुरहरूको दुवैजनाको लागि सानो गजल कोरेर पठाएछु, आशा छ स्थान पाउनेछ भनेर उहाँ लेख्नुहुन्छ है, के लेख्नु भएको छ हाम्रो सुमी लिम्बूजीले, पढिहाल्छु है, स्वरले मन जित्ने मन्जुजी, शब्दले आत्मा छुने तुलसी सर, तपाईँहरू दुवैको साथले बन्च कार्यक्रम अझै सुन्दर, धन्यवाद, मन्जुको गीतमा भावनाको मिठो सुवास फैलिरहोस्, तुलसीको बोलीमा आफ्नोपन सधैँ झल्किरहोस्, स्वर र शब्दको यस्तो पवित्र मिलन धेरै वर्ष रहोस्, हरेक श्रोताको मनमा तपाईँहरूको सम्मान अझ बढिरहोस्, गीत गुन्जिरहोस्, मुस्कान फैलिरहोस् हरेक क्षण, सफलताको आकाशमा चम्किरहोस् तपाईँहरूको सधैँ नाम भनेर लेख्नु भएको छ। अन्तिममा धन्यवाद कोरियाबाट खेम लिम्बू, बेलायतबाट आदरणीय दाई लीलाज कामबाङ र एनपी परदेशीजी युएसएबाट लगायत सबैलाई मिठो सम्झना, ओझेल परे है नमस्कार भन्नुभएको छ, उहाँलाई पनि
1: हजुरहरूलाई पनि हाम्रो धेरै धेरै सम्झना, मिठो सम्झना,
0: यो मिठो प्रतिक्रिया
1: गजलको लागि यति राम्रोसँग चाहिँ सुमधुर टाइपमा लेख्नु भएको छ हजुरले, धेरै धेरै धन्यवाद,
0: धेरै धन्यवाद दिन चाहन्छु,
1: खुसी लाग्यो होइन, कस्तो राम्रोसँग लेख्नु भएको,
0: अनि मिनी कालीकोटी रायजीले नमस्कार साथै पाउन बहिनीलाई सुनि पनि नमस्कार छ है रमाइलो भइरहेछ भनेर बेलायतबाट लेख्नु भएको छ क्यानबाट
1: उहाँलाई पनि धन्यवाद छ नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद
0: अनि ननिटन युकेबाट कैलाश अनिता लिम्बू लेख्नुहुन्छ है नमस्ते तुलजाय शुक्रबारको लवली कार्यक्रम स्वर्णिम सङ्गममा आउनुभएको यस सिङ्गर मन्जु उपसाना दिदीलाई पनि नमस्ते हजुरहरूको रमाइलो भलाकुसारी सुनेर शुक्रबारको कार्यक्रमको इन्जोय लिइरहेछु र सिङ्गर मन्जु उपसाना दिदीबाट एउटा कुनै लाइभ गीत सुन्न मन लाग्यो भने तपाईँलाई एकदम सफलताको शुभकामना दिनुभएको छ हाम्रो कैलाश अनिता लिम्बूले अब उहाँले पनि लाइभ गीत भनिहाल्नु आज शुक्रबार है तपाईँलाई मन परेको तपाईँकै गीत भए पनि हुन्छ अथवा अग्रज कसैको भए पनि गीत हुन्छ एउटा सुनाइदिनुहोस् न कि गजल सुनाउनुहुन्छ कुनै
1: होइन गजल होइन म आधुनिकै सुनाउँछु अहिले
0: चाहिँ गाएपछि मात्रै
1: गाएपछि सुनाउँछ त्यो हजुरको पनि हुनसक्छ है ल म चाहिँ हाम्रो अन्जु पन्त दिजुले गाउनु भएको नै थोरै गीत सुनाउँछु है अरूको पनि सुनाउनु मिल्छ भन्नुभयो होइन

0: Thank you.
1: मिठो गीत र धेरै धेरै धन्यवाद दिन चाहन्छु अञ्जी पन्तको स्वर रहेको गीत कैलाश एकताल लिम्बू लगायत बिएबिएस गोर्खाले सुनेर बस्नु सम्पूर्ण श्रोताहरूको लागि सुनाइदिनु भयो र पनि म तपाईँले नि गाउनु भएको एउटा गीत राख्छु है त
2: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स ह्याम्पसायर इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk BFBS Gurkha Radio

0: हजुर, श्रोताहरू, सुमधुर गीत राख्यौँ मैले आजको अतिथि गायिका मन्जु उपासनाको स्वरमा। निकै मिठो गीत रहेछ र यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै मन्जुजीलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। फेरि पनि यहाँलाई स्वागत छ कार्यक्रम।
1: थ्याङ्क यू सो मच।
0: यो गीत चाहिँ एकदम सोलो मिठो गीत रहेछ त।
1: हजुर,
0: स्टेजतिर गाउनु मिल्ने गीत।
1: स्टेजमा यस्तो मैले प्राय जस्तो चाहिँ धेरै स्याड सङहरू गाउँदिनँ क्या स्टेजमा चाहिँ, डान्सिङै गाउँछु। अब यो चाहिँ सुन्ने अनि कहीँ कहीँ कहिले
0: काहीँ त्यस्तै
1: माहौल बनेको बेलामा चाहिँ अनि गाइदिन्छु क्या यो गीत गाउँछु। अघिको त्यो मुटुमा चोट दिएर गाउँछु अनि एक्लो भए जिन्दगीमा हाँस्न सकिनँ तिमी बाहेक अन्त्यमाया गाँस्न सकिनँ। यो गीत मलाई मनपर्ने गीत हो। यो पनि आफूलाई सेलेक्टेड गीतहरू छन् जुन मैले स्टेजमा गाइरहने टाइपको चाहिँ माहौल हेरेर गाउँछु। त्यो चाहिँ माहौल हेरेर, हजुर,
0: कुनै कुनैलाई बुझ्ने माहौल छ त्यस्तै टाइपको, अलिकति रमाइलो नाच्दै भयो भने त ट्र्याकै मात्रै बज्दा पनि नाच्ने छ दर्शकहरू, त्यस्तोमा त्यस्तै गीत गाइदिन्छु,
1: त्यस्तै गीत गाइदिन्छु। अनि कहिले अब यस्तो पनि गीत गाउनु नपर्ने ठाउँहरू हुन्छ नि, कहिले त हो राष्ट्रिय भाव खालको गीतहरू मेरो कलेक्सनमा चाहिँ हजुरको ट्रेजेडी, डान्सिङ, राष्ट्रिय गीत त्यस्तो टाइपको कलेक्सन छ। अनि मैले चाहिँ गाउँदाखेरि कुन खालको सिचुएसन छ अनि त्यही अनुसारले गाइदिन्छु कि।
0: तपाईँलाई मन एकदम खुसी भएको बेला चाहिँ कुन गीत गाउनु मन लाग्छ? एकदम खुसी हुन्छ नि त्यतिखेर।
1: होइन, मन खुसी भएको म त बढी प्र्याक्टिस नै गर्छु, जस्तो हिन्दी सङहरू नै सुनेर, नेपाली सङहरू नै सुनेर त्यो मन खुसी भएको बेलामा ऊ त्यो चाहिँ सुनौ न भने फेरि मलाई एउटा गीत चाहिँ एकचोटि सुनेर पुग्दै पुग्दैन, सुने एउटै गीतलाई मैले एक घन्टासम्म सुन्नु पर्छ, त्यस्तो खालको बानी छ फेरि मेरो। भनेको म बढी जस्तो चाहिँ मन खुसी अथवा मलाई चाहिँ ऊ भयो भने चाहिँ लभ स्टोरी सङहरू सुन्छु अनि त्यसपछि चाहिँ लता मङ्गेशकरको गीतहरूलाई प्र्याक्टिस गर्छु।
0: एउटा लता मङ्गेशकर गीत कुनै थोरै सुनौ न, हिन्दी भए पनि हुन्छ, तपाईँले भनिहाल्नु भयो हाम्रो हिन्दी गीत मन पराउने श्रोताहरू धेरै हुनुहुन्छ।
1: थोरै म गुनगुनाउँछु, सायद कति गल्ती पनि हुन सक्छ।
0: लता मङ्गेशकरको गीत भन्ने साथ, हिन्दी भन्ने साथ, प्रेम विश्वकर्मा दाई दिप ज्वेलरी अर्सोट युकेमा अहिले पसल हुनुहुन्छ होला, ग्राहकलाई एकछिन है भनेर पक्कै उहाँ कान तनाखो पार्दै हुनुहुन्छ होला।
1: ल, उहाँको लागि पनि स्पेसली है म थोरै गाउँछु।
0: हुन्छ।

0: Me too.
1: Thank
0: me
1: you.
0: Too. धन्यवाद
1: सबैलाई. Thank you so much.
0: र अब यो संगीतको 15 वर्षको यात्रा है
1: पक्कै पनि
0: बिहानीले दिउँसो देखाउँछ भने जस्तै तपाईँ हिजो सिन्धुपाल्चोक चतराबाटै यो क्षेत्रमा आउनुभएको छ स्कुलबाट गुरुहरूको प्रेरणाले होइन पारिवारिक माहौल कस्तो छ गीत गाउनुहुन्थ्यो बुवा आमा अथवा घर परिवारमा कसैले
1: मेरो चाहिँ कोही पनि हुनुहुन्न गाउने चाहिँ कोही पनि हुनुहुन्न जस्तो अब हुन्छ नि मैले सुन्ने हो उहाँले चाहिँ गाइरहनुहुन्थ्यो भने कोही नै हुनुहुन्न मेरो फ्यामिलीमा मेरो गाउँमा चाहिँ म एकजनै हो
0: तपाईँ मात्र
1: हजुर मेरो लगभग स्कुलमा पनि त्यो पेरिफेरीमा चाहिँ म नै हो जस्तो लाग्छ किनभने अब जस्तो म ठ्याक्कै आधुनिक प्याटर्नमा भयो अनि त्यति बेला फेरि एकदमै धेरै आधुनिक गीतहरू चलिराखेको भयो अनि मैले ठ्याक्कै त्यही आधुनिक गीत गाउँदाखेरि त्यो प्रेरणा मलाई त्यसरी पनि मिल्यो जस्तो लाग्छ मिलेको भन्छ नि अनि मेरो फ्यामिलीमा चाहिँ कोही पनि हुनुहुन्न गाउने चाहिँ
0: अब स्टार्टिङमा फ्यामिलीमा कोही नभए पश्चात यो क्षेत्रमा लाग्दै गर्दाखेरि ओहो छोरी पढ्नु गएकी है सङ्गीतमा पो अलिक व्यस्त भइसी भनेर भन्छ नि हिजो सङ्गीत व्यावसायिक थिएन अहिले चाहिँ सङ्गीत व्यावसायिक भएको छ होइन त्यही भएर परिवारको सपोर्ट कस्तो रह्यो
1: होइन मेरो चाहिँ परिवारमा त्यो योमा लाग भन्ने चाहिँ थिँदै थिएन फ्रिडम हुन्छ नि मैले जे सोच्छु म यो गर्छु भनेपछि मेरो दाइले चाहिँ एकचोटि चाहिँ भन्नुभएको थियो म काठमाडौँ गएर पढ्छु दाइ मलाई कस्तो सङ्गीत सिक्नु मन लाग्यो म ललित कला गरेर जोइन हुने भन्दा चाहिँ होइन अनि दाइले अनि अब यो फेरि पैसा त हुन्न तँलाई फेरि यस्तो मन लागेको रहेछ भन्नु चाहिँ भएको थियो होइन अनि मान अन्कनाइरहनु भएको थियो मेरो दाइले चाहिँ अब किनभने दाइले नै गर्नुभएको हो नि त सबै गर्ने घरमा दाइ नै हुनुहुन्थ्यो अनि त्यसपछि चाहिँ मेरो अङ्कलले चाहिँ एक दिन म स्टेजमा चोकमा एउटा कार्यक्रम थियो अनि म मजाले गीत गाइराखेको थिएँ अनि मेरो अङ्कलले चाहिँ मेरो दाइले चाहिँ अङ्कलको कुरा खानुहुन्छ क्या भनेको मतलब अनि मान्नुहुन्थ्यो अनि मजाले गीत गाएको देखेँ उहाँले हेरिरहनु भएको रहेछ होइन अनि त्यो हेर्दा अङ्कल हेर्नुभयो अङ्कल पनि बाहिर दाई पनि बाहिरै हुनुहुन्थ्यो अनि मेरो के अरे अङ्कल चाहिँ त्यहाँ नेपाल हुनुहुन्थ्यो त्यति बेला दाई बाहिर अनि अङ्कलले अनि सुन्नुभयो अब सुनेपछि त ऊ गाईकै हल्ला हुन्छ हो फलानाको यस्तो छोरी यस्तो यस्तो राम्रो गाउँदो रहेछ भन्यो भयो अङ्कलले सुन्नुभएछ होइन अनि दाईलाई फोन गरिदिनु भएछ ओ तेरो बहिनीलाई लग्दै लग्दै ललित कला लगेर जोइन गराइदिए कस्तो राम्रो गाउँदो रहेछ भनेर अङ्कलले भनेपछि चाहिँ अनि ल ल त पढ्नु भए पढ भनेर अनि मेरो अङ्कलहरू चाहिँ यता सामु खुसी बस्नुहुन्थ्यो त्यति बेला अनि मेरो अङ्कलको साला सालीहरू अनि उहाँ पढ्नुहुन्थ्यो अनि म डाइरेक्ट अनि अङ्कलले आइज भने पछाडि अनि मैले अङ्कलकोमै बसेँ म एक दुई वर्ष अङ्कलकोमा बसेर प्लस टूसम्म अङ्कलकोमै बसेर पढेँ अनि त्यस पछाडि त्यहीँबाट आउने जाने गर्थेँ म ललित कला चाहिँ अनि अङ्कलसँगै बसेँ अनि पछि दाई बाहिरबाट आउनु भएपछि चाहिँ दाइले फेरि मलाई छुट्टै राखिदिएर अनि फेरि तिमी कन्टिन्यू गर अलिक नजिक बस भन्नुभयो कि हजुरको यो इन्स्टिट्युट भन्दा कलेज भन्दा नजिक भएपछि हिँडेर जान आउन सक्यो नि त अनि त्यो भन्नुभएको थियो क्या अनि त्यो भएर नि अब फ्यामिलीमा चाहिँ त्यो नो बार चाहिँ छैन मेरो अब मेरो दाई मम्मीहरूले पनि गर्नु भएन त्यही भएर पनि त म खुलेर सिक्छु म मजाले सिक्न त सिक्छु भनेर चार पाँच वर्ष छ वर्ष चाहिँ सिक्नै पर्छ किनभने हाम्रो मेरो गुरु चन्दन कुमार श्रेष्ठकोमा चाहिँ एट्थ इयरसम्मको क्लास थियो नि त मैले चाहिँ फाइभ इयरसम्म चाहिँ गरेँ सरसँग त्यति चाहिँ मौका पाएँ त्यस पछाडि अलिकति स्कुलहरूमा बिजी हुन थालेपछि चाहिँ अलिक जान पाइनँ
0: स्कुलमा सिकाउन थाल्नु
1: हजुर हजुर
0: यहाँ प्रेम दाई लेख्नुहुन्छ दिप ज्वेलरी अल्सर्ट युकेबाट प्रेम विश्वकर्म दाई नमस्कार तुझे साथै आजको अतिथि सुमधुर स्वर कि सुन्दरी गायिका मन्जु उपासनालाई पनि हाम्रो नमस्कार भनेपछि भाउजूसँगै बसेर सुनिरहनु भएको छ मला कोसारीबाट निकै जानकारी मिल्यो काम गर्दै जानुपर्दछ सफलताले आफै सफलता आफै सुन्न आउनेछ ट्रेजेडी गीत सुन्न त मजा आउँछ तर लेख्दा लेख्दा तुलसीजीले सम्झनु भयो धन्यवाद गीत पनि हिन्दी चलचित्र स्वरको लताको गीत लाइभ सुनाइदिनु भएको धन्यवाद भनेर लेख्नुभएको छ प्रेम विश्वकर्म दाले दिप ज्वेलरी अल्सर्ट युगबाट प्रेम दालाई धन्यवाद छ
1: हजुरहरू दुवैजनालाई थ्याङ्क यू सो मच
0: अनि टोपली मगरजी फानब्रो बेलायतबाट ओहो धेरै पछि पो आज हाम्रो टोपली मगरजी फानब्रो बेलायतबाट लेख्नुहुन्छ नमस्कार तुजी साथै आजको पाहुना मन्जु बहिनीलाई पनि युकेबाट नमस्कार आज धेरै दिनपछि भाग लिन लिए है झन् अर्ग्यानिक गायिकाको सुरिलो स्वरको झनी बहिनीको गीत सुन्दै लट्ट हुँदै रमाउँदैछु बहिनीलाई अझै उच्च प्रगतिको शुभकामना भनेर लेख्नु भएको छ टोपली मगरज्यूले फानब्रो बेलायतबाट हुनुहुन्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु टोपली मगरज्यूलाई अनि कैलाश अनिता लिम्बूले चाहिँ तपाईँलाई लाइभ गीतको लागि धेरै धेरै धन्यवाद है भनेर लेख्नु भएको छ जसलाई कहिले पाउँदिन अघि हुन्छ गीत गाउनु भएको थियो होइन र कैलाशजीले तपाईँलाई धन्यवाद भन्नुभएको छ फेरि पनि हाम्रो कैलाश अनिता लिम्बूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मन्जुजी अब आगामी सोचेर नयाँ कामहरू के गर्दै हुनुहुन्छ कि हामी कार्यक्रमको पुच्छारतिर आइसक्यौँ बिछौनीतिर
1: मेरो चाहिँ अब नयाँ भन्दा नि अब अस्ति भर रिलिज भयो अर्थ छैन केही भन्ने गीत होइन, अब चाहिँ मेरो तेजको गीत आउँदैछ एउटा चाहिँ म निकाल्छु यो वर्ष चाहिँ, अनि त्यस पछाडि चाहिँ मेरो प्लानिङ जस्ट हजुरको डान्सिङ सङको एउटा चाहिँ रेकर्ड भइसकेको छ, त्यसको भिडियो मात्रै गर्नु बाँकी छ। त्यही हो, साङ्गीतिक कर्ममा छु, दुःख गरिराखेको छु होइन, अब कुन दिन सफल भइन्छ कुन दिन मार्केट खान्छ त्यो थाहा छैन।
0: गीतामा एउटा भनाइ छ नि, भाग्य भन्दा धेरै र समय भन्दा अगाडि मान्छेले केही पनि पाउँदैन भन्छन्।
1: यही कुरालाई नै सम्झेर बसेछु,
0: त्यही समयको पर्खाइमा हुनुहुन्छ,
1: पर्खाइमा एकदमै छु।
0: र हाम्रो पनि कामना छ त्यो समय छिटै जुरोस् तपाईँलाई होइन,
1: हजुरको आशीर्वाद लागिराखोस्।
0: एकदम नेपाली गीत सङ्गीतको क्षेत्रमा यति मिठो स्वर्गीय धनी हुनुहुन्छ, ब्याक टु ब्याक गीतहरू आउनुपर्छ भन्ने मान्यता हामी पनि राख्नेछौँ र राख्दछौँ पनि। आज धेरै श्रोताहरूले पनि तपाईँसितको संवाद मन पराइदिनु भयो, यति मिठो बोल्नु हुँदो रहेछ भन्नुभएको छ। सम्पूर्ण श्रोताहरूलाई पनि म फेरि पनि धन्यवाद दिन चाहन्छु। र अब नि कार्यक्रमको अन्त्यतिर हामी तपाईँले गाउनुभएको एउटा गीत राख्नेछौँ होइन, मुटुमा चोट दियो यो गीत राख्नेछौँ र बिताउनेछौँ। र आज भने म तपाईँलाई धन्यवाद दिन चाहन्छु यहाँ आइदिनु भयो र धेरै कुरा हामीले तपाईँको बारेमा जान्ने मौका मिल्यो र श्रोताहरूलाई तपाईँको बारेमा जानकारी दिने मौका पनि मिल्यो। तपाईँलाई आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तमा बेबेस गोर्खा रेडियो सुनेर संसारभरिबाट हामीलाई साथ दिइरहनु भएको श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? उहाँहरूले यति लामो लामो प्रतिक्रिया लेखेर पठाउनु भएको छ, रेडियो सुन्नु हुँदो रहेछ भनिहाल्नु भयो होइन। र यसबीचमा बलराम पुन्दाईले चाहिँ बेल्जियमबाट लेख्नुहुन्छ, यहाँ झन्डै छुटेछ। नमस्कार तुलजी, आजको पाहुना मन्जु बहिनीलाई साङ्गीतिक अभिवादन। मखमली स्वर्की धनी अब्बल गायिकालाई लिनुभएकोमा मलाई पनि धन्यवाद भनेर लेख्नु भएको छ। बहिनीको साङ्गीतिक यात्रालाई शिखर चुमोस्, यही छ मेरो आशीर्वाद भन्नुभएको छ है।
1: थ्याङ्क यू सो मच। यस्तै यस्तै
0: नयाँ नयाँ गीतहरू गर्नुभयो भने चाहिँ सम्झनुहोस् है भन्न चाहन्छु। र अन्तमा श्रोताहरूलाई अब तपाईँले धन्यवाद पनि दिइसक्नुभयो होइन,
1: फेरि एकचोटि दिन चाहन्छु म है, स्पेसली हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो यति चर्चित कार्यक्रममा मलाई सम्झिनु भयो, त्यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद। र बिहेभियर्स हेरेर बस्नुहुने सुनेर बस्नुहुने सम्पूर्ण जति पनि यति लामो लामो कमेन्टहरू गर्नुभएको छ, यति मिठो मिठो शब्दले चाहिँ भरेर मलाई मेरो लागि एउटा प्रेरणाको चाहिँ एउटा स्रोत हजुरहरूले जनाउनु भएको छ। जतिजनाले आज हेर्नुभयो के अरे सुन्नुभयो उहाँहरूलाई धेरै धेरै मनैबाट हार्दिक धन्यवाद दिन चाहन्छु। माया गरिदिनुहोस्, हजुरहरूको मायाले नै मलाई साङ्गीतिक कार्यमा चाहिँ अझ नयाँ नयाँ कामहरू गर्ने एउटा ऊर्जा मिल्नेछ। हजुरहरूले यस्तै सपोर्ट गर्नुभयो भने होइन सङ्गीतमा अझ राम्रो कार्यहरू गर्न सकौँ, हजुरहरूको सबैको आशीर्वाद लागोस्।
0: हुन्छ, तपाईँलाई धन्यवाद। र आदरणीय श्रोताहरू यहाँहरूलाई पनि धन्यवाद, करिब करिब यो दुई घन्टाको संवाद सुनिदिनु भयो यहाँहरूलाई धन्यवाद। र जाँदा जाँदै आजको अतिथि गायिका मन्जु उपासनाले गाउनुभएको एउटा गीत यहाँहरू माझमा राख्दै म पनि यो विषयबाट बिदा हुन चाहन्छु। र यो सप्ताहन्त विकेन्ड पनि यहाँहरूको सुखद र रमाइलो साथ बितोस् भन्दै अब फेरि सोमबारको कार्यक्रममा भेट्ने बाचाको साथ म पनि बिदा हुन चाहन्छु। नमस्ते।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तानाशाही शैलीमा अघि बढेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली
4: शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाइने यस्तो तानाशाही भन्दा बढी तानाशाही फाँसी जमको तरिकामा अहिलेको सरकार छ। अहिले कोही अलिकति युवाहरूले विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, यो गर्न पाउँदैनस्, इस्तिहार जारी हुन्छ। अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमहरूका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ।
3: अध्यक्ष ओलीले समाज झुटमा रमाउन थालेको भन्दै टिप्पणी गर्नुभएको छ।
4: हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ। लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि समाज नै सत्य बोल्नै छोड्या हो कि सोझो भन्नै छोडेको हो कि, यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थाले।
3: फरक प्रसंगमा ओलीले वंशनाश हुने गरी भएको नारायणहिटी तरमार हत्याकाण्डमा तात्कालीन युवराज दिपेन्द्र शाहलाई बदनाम गरिएको आरोप लगाउनु भएको छ।
4: युवराज दिपेन्द्रले वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो र त्यही कुरा लामो समयसम्म त्यो 20 वर्ष त्यसले 61 त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन। त्यो कथाको रचनाकारको हो त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचकको हो त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भयो, एउटा वाचन भयो, कहाँबाट वाचन भयो त्यो एकैचोटि विश्वव्यापी रूपमा फैलियो। सबै विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने, चासो राख्नुपर्ने कुरा केही ठानेनन्। बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो रहेछ, तर भयो त्यस्तो।
3: कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवादले सिङ्गो समाजलाई आक्रान्त बनाएको बताउनु भएको छ।
5: कृत्रिम बौद्धिकताको प्रयोग गरिकन चाहिँ खराबलाई असल देखाउने र असललाई खराब देखाउने काम पनि हुँदो रहेछ। यद्यपि आज जुन हिसाबले प्रविधिको विकास भएको छ त्यसले मानव जातिको सामर्थ्य र क्षमतालाई स्वाभाविक रूपमा वृद्धि गरेको छ, त्यसलाई हामी उपेक्षा गरेर अगाडि बढ्न सक्दैनौँ। त्यसलाई सकारात्मक रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा नै आजको सामाजिक आन्दोलनका नेतृत्वकर्ताका लागि, राजनैतिक आन्दोलनका नेतृत्वकर्ताका लागि चुनौती छ र त्यो आफैमा एउटा अवसर पनि हो भन्ने मलाई लाग्दछ। चुनौतीलाई सामना गर्ने र अवसरलाई प्रयोग गर्ने कुरा सूचना प्रविधिका हकमा स्वाभाविक रूपमा यति बेलाको महत्वपूर्ण विषय हो भन्ने मलाई लाग्दछ।
3: बेलायती लेबर नेता एन्डी बर्नहमलाई पार्टीको नयाँ नेता घोषणा गर्ने तयारी भएको छ। पार्टी नेता बनेपछि उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ। ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहम प्रधानमन्त्रीका लागि एकमात्र दावेदार हुनुहुन्छ। उहाँलाई पार्टीका बहुसंख्यक सदस्यले समर्थन पनि गरेका छन्। प्रधानमन्त्री सर केयर स्टार्मरका पूर्व संचार निर्देशक जेम्स लियोन्सले बर्नहमलाई मन्त्री छान्नै सकस पर्न सक्ने टिप्पणी गर्नुभएको छ।
6: The danger for Andy Burnham is he's becoming Prime Minister off the back of support across the parliamentary Labour Party. That is very broad, but if he doesn't get it right, could turn out to be very shallow. So he's got to balance the competing interests and form a cabinet that represents all of those different tribes.
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्दै फैलिएका समाचार गलत भएको देउवाको सचिवालयले प्रष्ट पारेको छ। सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन हल्ला र भ्रामक समाचार फैलाइएको भन्दै यसमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। यसै आधिकारिक पुष्टि बिना हल्ला नफैलाउन पनि सचिवालयले सबैमा आग्रह गरेको छ। यसरी संचार माध्यममा देउवाको लडेर हात भाँचिएको भन्ने समाचार आएका थिए। पछिल्लो समय हङकङ बस्दै आएका देउवा बेला बेला पत्नी पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजी राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ। उहाँ 7 चैत्र 2082 सिङ्गापुरबाट थप उपचारका लागि भन्दै हङकङ जानुभएको थियो। पूर्व सभापति देउवा त्यसअघि 13 फागुनको राति सिङ्गापुर एयरलाइन्सको उडानबाट सिङ्गापुर जानुभएको थियो। त्यसपछि उहाँ फर्किनु भएको छैन। युएई एसीसी उन्नाइस वर्ष मुनिको महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा सुपर ओभरमा नेपाललाई हराउँदै युएईले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको सात रनको लक्ष्य युएईले तीन बलमै पूरा गरेको हो। त्यसअघि युएईले दिएको 101 रनको लक्ष्य पछाएको नेपालले 20 ओभरमा आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

पीएफबीएच गोर्खा रेडियो कार्यक्रम दिवा कोसेलीको आरम्भ भएको छ. यो आफ्टरनुन शोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु. श्रोता, म सिनेको तर्फबाट देशको माया नितेशङ कुवार फिचरिङ अर्थगन रहेको थियो यो राष्ट्र भावना परिपूर्ण गीत. यसै गीतको साथमा कार्यक्रमको पनि आरम्भ भएको छ. भेरी गुड आफ्टरनुन, नमस्कार. र हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 1 बजेदेखि 4 बजेसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम देवा कोसेली. र आज म उपस्थित भएको छु तपाईँको समक्षमा मिरा मिरा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा. 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ तपाईँले हामीलाई लोकली. र तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरू मध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. र साथै हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ. र यसै गरी अहिलेको यही समयमा कार्यक्रमको दोस्रो घण्टामा आज भने हेल्थ पडकास्ट पनि म राख्ने नै छु. सिरिज दिदीको साथमा हुनेछ. 2 बजेर 28 मिनट जाँदा पार्ट वान भने 3 बजेको लागि 13 मिनट बाँकी हुँदा पार्ट टू. र यसै गरी पनुषा लिम्बू जोशी अहिले मिस ग्रेट ब्रिटेनमा उहाँले कम्पिट गरिरहनु भएको छ. एसेक्सको चाहिँ फाइनलिस्ट हुनुहुन्छ. उहाँसँग रहेको कुराकानी पनि 3 बजेर 28 मिनट जाँदा पार्ट वान भने पार्ट टू चाहिँ रहनेछ 4 बजेको लागि 13 मिनट बाँकी हुँदा. र यसैको साथमा अब पनि आउनुहोस् कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ. आज 17th of July 2026 फ्राइडे यानि कि शुक्रबारको दिन रहेको छ. र अब हामी यो समर टाइममा पनि छौँ. वेदर पनि राम्रो रहेको छ. र जहाँबाट जताबाट सुन्ने हुनुहुन्छ स्टे ट्युन भन्न चाहन्छु. तिम्रो मनमा एकांश अहिलेको लागि भने निकिता थापाको आवाजमा

BFB Skorka Video Karikram Mele Hamitson Diva Kusili Mada Same Hammer Sang Ek Bazira Choda Minute Gaeko Chha Shrotam Ero Yo Mitho Geet Raheko Thiyo Timro Manma Ekancha Nikita Thapaka Awaz Ma Yesai Gari Aba Pani Hami Weather Ko Barema Pani Kehi Charcha Gari Halau मौसम एकदमै राम्रो छ अहिले फोक्सटोनको सन्दर्भमा टेम्परेचर पनि 22 डिग्री सेल्सियस सनी वेदर रहेको छ र आज विन्ड 8 किलोमिटर पर आवर भने पश्चात त्यस्तो हावाहुरी बतास चलेको छैन ह्युमिडिटी 69% रहेको छ र एयर क्वालिटी पनि एकदमै राम्रो रहेको छ र यसै गरी यो थ्रु आउट फ्राइडेको नेक्स्ट फ्राइडेसम्म नै राम्रो रहेको छ वेदर हाउ एभर स्याटरडेको दिन चाहिँ मोस्ट लाइकली पानी पर्न सक्ने सम्भावना चाहिँ देखिएको छ यसअनुसार अवश्य पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु श्रोता र यसै गरी आउनुहोस् लन्डनको सन्दर्भमा पनि हामी केही वेदर बारेमा चर्चा गरिहालौँ London ma bani compared to Folkestone, of course, bit warmer sa temperature bani 26 degrees Celsius, sunny weather, humidity bani 41%, wind 6 kilometer per hour. Ra London ma bani Saturday ko din chi pani parna sakne sambhavana raheko chha. Yesaru sarvadhi garna shrota aba pani karyakram ma aunus hami feri pani agadi badhne nai chhau. Thaha chha, Samriddhi Rai ko awaz ma yo mitho geet enjoy garnuhos.

0: ಎಸ್ ಗೋರ್ಖಾರೋಡಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि मद्दत माग्नु
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस् तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
3: यो PFBS
0: गोर्खा रेडियो हो।

PFB's Gurkhar Video Sunday and Sara Karikra Melhami Tones Rota, Yo Same, Diwako Silima, Ra Aliku Yo Same, Mahul Panigdami World Cup Kore Gosaina, World Cup 2026, Junigdami exciting, Sadi unexpected results, Rupinako Kura Maregosa, some are expected enam, Rabisis Kura Bahamia, UK Mabosni by Gokarale Gartahiri, UK Citizen by Gokarale Gartahiri, say we obviously want to support England, Tarapani England League, the Miramra match, Dekotio. जसरी यो रहेको थियो म्याच अर्जेन्टिनासँग लास्ट टाइमको पनि वर्ल्ड कप विनर नै हुनुहुन्छ बट इट वाज अ भेरी भेरी गुड म्याच र इङ्ल्यान्ड यति टाढोसम्म आउनु चाहिँ एकदमै राम्रो पनि हो सो वी क्यान सी अ गुड फ्युचर एक्सपेक्टेसनहरू राख्न सकिन्छ नेक्स्ट टाइमको लागि वर्ल्ड कपमा हाउ एभर हार्न गइसकेको छ सेमी फाइनलमा तर अब पनि वर्ल्ड कपको फाइनलमा चाहिँ स्पेन र अर्जेन्टिना एन्टर गरिसकेको छ सो इट्स लाइक 50-50 कसले जित्न सक्छ हामी भन्न पनि सक्दैनौँ होइन र कतिहरूले चाहिँ प्रायः जसो फ्रान्सले योपालिको वर्ल्ड कप 2026 लान्छ कि भनेर भनिरहेको थियो बट अगेन स्पेन सरप्राइज एभ्रीबडी गेम भन्ने कुरा चाहिँ इट्स फुल अफ सरप्राइजेस त्यसै कारणले गर्दाखेरि यु नेभर नो र अब यो जुलाई 19th जसरी पर्सिको दिन चाहिँ वर्ल्ड कप फाइनल हुन गइरहेको छ यो दुईवटा कन्ट्रीहरू स्पेन र अर्जेन्टिनाको चाहिँ कति स्कोर हुन्छ होला तपाईँले गेस गर्नुहोस् र गेस गर्दा तपाईँको आन्सर मिलेको खण्डमा भने तपाईँले चाहिँ टुएर अमेजिङ प्राइजेस जित्न सक्नुहुन्छ पहिलो चाहिँ ग्लोबल बुलियन वल्ट एसफर्टको तर्फबाट भाउचर र सेकेन्ड चाहिँ बिएफबिएसको चाहिँ एउटा ब फुटबल तपाईँले जित्न सक्नुहुन्छ सो तपाईँको राइट आन्सर हामीलाई पठाउँदै गर्न सक्नुहुनेछ

PFP's Gorkhar Video Karikram Malayami Town Shruta Yo Same Diwako City Ko Pahilo Ghanta Ma Risa Gari Aunus Upcoming Brigade Events Harko Bare Ma Pani Kehi Charcha Gari Halau अब वीकेंड तिर पनि हामी लाग्दै छौं त्यसैले गर्दाखेरि अब यो समर टाइममा चाहिँ निकै नै इभेन्ट्सहरु रहेको छ जसमध्ये भोलि स्याटरडे 18 जुलाई 2026 स्याटरडेको दिनमा पनि गोर्खा आर्कको चाहिँ 5th बर्थडे हुन गएको छ त्यसैगरी भोलिको दिनमा चाहिँ क्यूजी मेला पनि हुन गएको छ यस अनुसार जानकारी लिन सक्नुहुनेछ 24th of July, Friday, din, QJLR Chef's Commands Cup huna gare ko sa. Ra, isi gari 30th of July, Thursday ko din bane, RI26 Cap Badging huna gare ko sa. Last but not least, 31st July, Friday ko din ma bane, Gorkha Training Company 75th birthday huna gare ko sa. Ye sansar jankari lina hola. र कार्यक्रममा रद्दै गर्नुहोस् सबभने फेरि पनि पाला आइसकेको छ तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम अहिलेको यस समयमा श्रोता र लागौँ अहिलेलाई पनि यो मिठो गीत रहेको छ स्वप्न सुमनको आवाजमा नबोली तिमी बुझिदेऊ

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

पीएफपी सरकार भिडियो कार्यक्रममा हामी छौ श्रोता यो समय दिवा कुसिलीको पहिलो घण्टा यसै क्रममा अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारी राखिहालौ याङजाकोट परिवार युकेलेसी यो 18th वार्षिक गाउँले भेटघाट कार्यक्रम आयोजना गरिरहेको छ सम्पूर्ण याङजाकोटको परिवार युकेका सदस्यहरूलाई चाहिँ निमन्त्रणा गरिएको छ र स्याटरडे यो चाहिँ नेक्स्ट विकेन्ड 25th अफ जुलाईमा हुनेछ बिहानको समय 11 बजेदेखि र भेनी चाहिँ क्रानफोर्ड कलेज कम्युनिटी हल हन्सलोमा हुन गएको छ र कुनै क्वारिजहरू छन् भने चाहिँ तपाईँले दलबहादुर गुरुङ जो सेक्रेटरी हुनुहुन्छ उहाँलाई सम्पर्क गर्न होला 0736549170 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ र अब भने फेरि पनि हामी अगाडि बढिहालौँ कार्यक्रममा अहिलेको लागि भने रहेको छ यो मिठो गीत तपाईँको माझमा डर लाग्छ टुना बेल थापाको आवाजमा

कार्यक्रम दिवा कुसीली र यो पहिलो घण्टाबाट बिदा लिने समय आएको छ श्रोता. हामीहरूसँग दुई बजेको लागि अब पनि छ मिनट बाँकी रहेको छ र अवश्य पनि हामी कार्यक्रमको दोस्रो घण्टामा हेल्थ पोडकास्ट म तपाईँको माझमा राख्ने नै छु, सुन्न नबिर्सनुहोला. र त्यसै गरी तेस्रो घण्टामा पनि तपाईँले पनिसा लिम्बूको साथमा पनि कुराकानीहरू पाउन सक्नुहुन्छ, जो चाहिँ मिस ग्रेट ब्रिटेन एसेक्स 2026 चाहिँ रिजनल फाइनलिस्ट हुनुहुन्छ. र कार्यक्रममा अहिलेलाई भने यो गीत राख्ने नै छु, इन्जोय गर्नुहोला. स्टे ट्युन, समाचार पश्चात हामी भेट्ने नै छौँ. सुजन चापा गाईको आवाजमा रहेको छ, त्यसै गरी सुनिता थेगिमको आवाजमा मखमली, र त्यसै गरी हामी दोस्रो घण्टामा केही छिनमा भेट्नेछौँ.

0: अन्तत आन्दोलनरत मित्र व्यास पीड़ित र सरकारी वार्ता टोली बीच सहमति भएको छ। सरकारी वार्ता टोली र आन्दोलनरत मित्र व्यास पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा आज बिहानदेखि चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारी मित्र व्यासलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मित्र व्यास नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्लाधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फर्स्युट गरिने उल्लेख छ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ। यससँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम पनि स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आजको वार्तापछि लिखित सहमति भएको हो। बेलायती सत्तारूढ़ लेबर पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। लेबरको नयाँ नेतृत्व अब सांसद एन्डी बर्नहमले सम्हाल्नुहुनेछ।
1: It is therefore my honour to declare that the duly elected leader of the Labour Party is Andy Burnham.
0: मध्य लन्डनमा आयोजित विशेष समारोहमा बर्नहमलाई पार्टी नेता नियुक्त गरिएको हो। उहाँले सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो।
2: Britain's reputation rebuilt on the world stage just this week. The biggest rebalancing of the scales of justice this country has ever seen. Today we thank Keir for his service to our party and to our country.
0: पार्टी नेता चयन भएपछि उहाँ आउँदो सोमबार प्रधानमन्त्री बन्नुहुनेछ। नयाँ सरकारले ठूला चुनौतीको सामना गर्ने र आफ्ना योजना दृढताका साथ अघि बढाउने उहाँको भनाइ छ।
2: We are united and we put the power that comes from that unity at the service of people and places who have been waiting too long for politics to let them hope again. And that's what we're going to do, everybody. We're going to give them hope back.
0: लिभरपुल सिटी रिजनका लेबर मेयर स्टिभ रोदरहमले नयाँ मन्त्री परिषद गठनका लागि बर्नहमले योजना बनाइरहेको जानकारी दिनुभएको छ।
3: Well, the one thing I'd say about Andy is that he's very singularly minded. When he thinks somebody is the right person, then they are the right person for that job, and he won't listen to anybody else. But he does, in making that decision, confer with friends and confidants.
0: लेबर सांसद मेलानी ओनले बर्नहम प्रधानमन्त्रीका लागि उपयुक्त पात्र हुन् भन्नुभएको छ।
4: I think that he's been very clear about what he wants to do in terms of, you know, rebalancing the economy of the country, making sure that places that have felt perhaps left behind in some ways, that we don't forget that we have still got engines of the country.
0: विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विद्रु कोइरालाको जिल्लाशील 3 वटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वादहरू टिए मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको ठहर गरेको हो। अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उहाँले इन्कारी बयान दिएको र दीपक भट्टसँग वित्तीय कारोबार गरेको र सम्पत्ति वाला प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उहाँलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। यसअघि एमाले नेता पौडेलमाथि सम्पत्ति शुद्धिकरणको सुरमा 20 करोड़ 90 लाख रूपियाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश भएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको हो। पटक पटक म्याप थप गर्दै उहाँमाथि अनुसन्धान भइरहेको थियो। मेडिकल व्यवसाय दुर्गा प्रसाईले दशैंपछि मुलुकमा विदेशी सेना भित्रने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रसाई
5: अनि दलाई लामाको निया जन्मिन्छ, त्यही विदेशी सेनाले दलाई लामालाई पठाइदिन्छ, अनि त्यतिखेर त्यस पछाडि परिस्थिति हेर्नु, त्यो परिस्थिति

0: iHeartRadio.
1: PFP's Gorkha Radio कार्यक्रम में लामी चौंसरता यो समय दिवा कुसिली कुछ सेकेंड आवर में तबे संपूर्ण आला फेरी पनी स्वागत सा मौसने के तरफ बाटा सुनील गिरी को आवाज मारे कुछ यो मिठो गीत लाहूरे रद्दी बजेरा नॉमिनेट कर कुछ सा हर एक सोमवार देखिसे को बार समा यूके टाइम सुनना सकनों जा यो बनी कार्यक्रम दिवा कुसेली एक बजे देखि चार बजे समा तीन घंटे को कार्यक्रम मेरा मेरे गीत संगीत विभिन्न जानकारी को साथ में पक्के पनि रहनु होला र यसैगरी श्रोता यो सेकेन्ड आवरमा पनि म हेल्थ पोडकास्ट पनि तपाईँको माझमा राख्ने नै छु जसरी आज तपाईँले कुराकानी पाउन सक्नुहुन्छ डाक्टर सुप्रियाको साथमा यो कुराकानी पार्ट वान चाहिँ हुनेछ अहिले केही क्षणमा दुई बजेर अट्ठाइस मिनट जाँदा भने पार्ट टू चाहिँ तीन बजेको लागि तेह्र मिनट बाकी हुँदा हुनेछ यसैको साथमा अब पनि कार्यक्रममा अगाडि बढ्नेछौँ अहिलेलाई यो मिठो गीत सानो समुराई यसै गरी मिलेना राईको आवाजमा

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता दिवाको सिलीको दोस्रो घण्टामा। त्यसै गरी अहिले यो वर्ल्ड कप 2026 को समयमा पनि अब फाइनलमा पुग्न सफल भइसकेको छ स्पेन भर्सेस अर्जेन्टिना, र तपाईँले पनि यसमा हामीले एउटा यो क्विज राखेका छौँ जसमा तपाईँले पनि भाग लिन सक्नुहुन्छ र अमेजिङ प्राइज जित्न सक्नुहुन्छ, जसमा चाहिँ ग्लोबल बुलियन बोल्ट एसफर्टबाट चाहिँ भाउचर छ एउटा पनि फर्स्ट प्राइज र सेकेन्ड प्राइज चाहिँ बिएफबिएस फुटबल रहेको छ। र जुलाई 19 हुन गएको वर्ल्ड कप फाइनलमा पुगेको दुईवटा देश स्पेन र अर्जेन्टिनाको चाहिँ स्कोर कति हुन्छ होला, गेस गर्नुहोस्, सही जवाब पठाउनुहोस् र तपाईँले जित्न सक्नुहुनेछ। र हामी आन्सरको साथै यो वान अफ द लक्की विनर चाहिँ अनाउन्स गर्नेछौँ मन्डेको दिनमा। र कार्यक्रममा अब पनि हामी अगाडि बढ्ने नै छौँ। अगाडि जानकारी गराएअनुसार केही क्षणमा हुने नै छ श्रोता आजको हेल्थ पोडकास्ट सिरिजको साथमा पार्ट वान चाहिँ हुनेछ 2:28 जाँदा भने पार्ट टू हुनेछ 3:13 बाँकी हुँदा। गाइनी दाजै अहिलेलाई पनि मिठो गीत एन्जोय गर्नुहोस्, स्टे ट्युन्ड म सनीको साथ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि

Radio's Gorkha Radio. Gorkha Radio. हजुर तपाईँ श्रोताहरू बिएफबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र अब भने आजको यो कुराकानीलाई शुभारम्भ गर्ने बेला भइसकेको छ र आजको कुराकानीको लागि मैले दुईजना हाम्रो पाहुनाहरूलाई निम्त्याएकी छु सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी आशफोर्ड क्यान्टका चिफ भाइस प्रेसिडेन्ट हुनुहुन्छ चिरण राई अनि एनडिए युकेका मेम्बर हुनुहुन्छ डाक्टर सुप्रभा राई उहाँहरू दुईजनासँग हामी आज कुरा गर्दैछौँ र कुरा चाहिँ के विषयवस्तुमा हुन्छ भन्नुहुन्छ भने प्रिय कुरा चाहिँ हुँदैछ हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ आशफोर्डमा अर्गनाइज हुँदैछ आयोजित हुँदैछ सगरमाथा गोर्खा नेपाली कम्युनिटी

0: र एनडिएको सहकार्यमा उहाँहरूको कोलाबोरेसनमा र यही कार्यक्रमको बारेमा यही इभेन्टको बारेमा थप जानकारीको लागि आज उहाँहरू दुईजनालाई मैले निम्त्याएकी छु र उहाँहरूलाई अब स्वागत गर्दै यो इभेन्टको बारेमा कुराकानी गर्नपट्टि लागौँ। सबैभन्दा पहिला त चिरन र सुप्रभा तपाईँहरू दुवैजनालाई मैले एकदमै धेरै स्वागत भन्न चाहेँ, हेलो भन्न चाहेँ, नमस्ते भन्न चाहेँ।
1: हेलो, नमस्ते आन्टी। हजुर, आई एम डाक्टर सुप्रभा राई, लोकल जीपी एन्ड अ मेम्बर अफ एनडिए युके, एन्ड आई एम सो ग्ल्याड टु बी here on DFBS today to promote Health and Wellbeing Day.
2: Namaste, Azir. I'm Chiran Rai, Chief Vice Chairperson of Sagarmatha Gorkhani Police Community, Ashford Kent. Thank you for having us.
0: सो चिरन एन्ड सुप्रभा तपाईँहरू दुवैजनालाई अब आजको यो कुराकानीमा मैले स्वागत गरिसकेका छु। स्पेसली आज चाहिँ हामी हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ 20 जुनको दिनमा हुँदैछ आशफर्डमा, त्यस विषयमा कुरा गर्नको लागि अथवा तपाईँहरूले थुप्रै जानकारी लिएर आउनु भएको छ त्यो जानकारी श्रोताहरूसम्म सम्प्रेषण गर्नको लागि मैले तपाईँहरूलाई यहाँ आज निम्त्याएकी हुँ। र यही कुराकानीमा अब स्ट्रेट अवे डाइभिङ गर्नुपर्दाखेरि सबैभन्दा पहिला मैले हाम्रो चिरनसँग कुरा गर्न चाहेँ र सुप्रभासँग चाहिँ एकैछिन पश्चात फेरि हामी एनडिए युकेको जुन इन्भल्भमेन्ट छ त्यसको विषयमा कुरा गर्छौँ। र अब भने सबैभन्दा पहिला यो हेल्थ एन्ड वेलबिङ डे यो कस्तो खालको इभेन्ट हो भनेर मैले सोध्न चाहेँ चिरनलाई, अनि यो हेल्थ एन्ड वेलबिङ डे आशफर्डमा जुन 20 जुनमा हुँदैछ यो चाहिँ वर्षैपछि हुने प्रोग्राम हो कि यो चाहिँ फर्स्ट टाइम अब तपाईँहरूले इनिसिएट गर्नुभएको हो सगरमाथा गोर्खाली पुलिस कम्युनिटीले भनेर सोध्न चाहे सबैभन्दा पहिला मैले चिरनलाई।
2: हस्, धन्यवाद। यो हाम्रो पहिलो कार्यक्रम हो यो किसिमको। हामीले एनडिएसँग गरेको पहिलाको कार्यक्रमहरूलाई मध्यनजर राखेर चाहिँ हामीले यही हाम्रो समुदायमा शारीरिक, मानसिक र सोसियल वेलबिङलाई चाहिँ प्रमोट गर्नुलाई चाहिँ एउटा इभेन्ट, आउटडोर इभेन्ट पनि गर्नुपर्छ भन्ने एउटा सल्लाह भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो पहिलो कार्यक्रम हो यो चाहिँ।
0: हजुर, भनेपछि फर्स्ट टाइम एभर आशफर्डमा चाहिँ नि अब सगरमाथा गोर्खाली पुलिस कम्युनिटीको आयोजनामा यो कार्यक्रम हुँदैछ। अभियसली एनडिए युकेको इन्भल्भमेन्ट त छँदैछ। र मैले किन पनि यो प्रश्न सोधेको थिएँ भने पहिला पनि एनडिए युकेसँग मिलेर चाहिँ कोलाबमा चाहिँ केही प्रोग्रामहरू चाहिँ यो सगरमाथा गोर्खाली पुलिस कम्युनिटीले गर्नु भएको भन्ने त्यो चाहिँ मलाई कता कता लागेको हुनाले मैले यो प्रश्न सोधेको थिएँ चिरनलाई।
2: हजुर, हामीले गरेको 2 वर्ष अगाडि हेल्थ एउटा सेमिनार जस्तो, इन्फर्मेसन हेल्थ एजुकेसन जस्तो एउटा सेमिनार राखेका थियौँ। त्यहाँ एनडिएका डक्टरज्यूहरू, नर्सहरू अथवा हेल्थ स्पेसलिस्टहरूले धेरै इन्फर्मेसन दिएर चाहिँ हाम्रो मोर देन 500 मेम्बर्सहरूलाई चाहिँ सर्भिस प्रोभाइड गर्नुभएको थियो। अनि यो वर्ष पनि हुँदैछ त्यो पनि।
0: ओके, द्याट्स अ गुड वान। यो वर्ष चाहिँ कहिले हुँदैछ त त्यो? मैले अब यो आउट अफ टपिक भए पनि अहिले सोध्न चाहिहालेँ। एनी डेट फिक्स्ड?
2: हाम्रो अहिलेको लागि चाहिँ हाम्रो टेन्टेटिभ प्लान चाहिँ 26 सेप्टेम्बरको दिन चाहिँ प्लानिङ छ। यस्तै प्रोग्रामहरू एनडिएले गर्नुहुन्छ, उहाँहरूकै प्रोग्रामहरूको लागि चाहिँ, सपोर्टको लागि चाहिँ हामीले चाहिँ उहाँसँग मिलेर चाहिँ यो इभेन्टलाई चाहिँ अर्गनाइज गरेको हो यो हेल्थ एन्ड वेलबिङ डे पनि।
0: हजुर, अनि अब यो हेल्थ एन्ड वेलबिङ डे भन्ने बित्तिकै हुन त अब सेल्फ एक्सप्लेनेटरी नै छ। अब हेल्थ एन्ड वेलबिङ भन्ने बित्तिकै अभियसली यसभित्र के कस्ता कुराहरू पर्छन् भन्ने त थाहा भइहाल्यो, तर यो कस्तो खालको प्रोग्राम हो, कस्तो खालको इभेन्ट हो, अनि त्यहाँनिर चाहिँ सरिक हुने महानुभावहरूले के एक्सपेक्ट गर्ने त त्यो दिनबाट भनेर सोध्न चाहे मैले चिरनलाई।
2: हस्, धन्यवाद। यो चाहिँ बेसिकली हामीले चाहिँ यसलाई चाहिँ जस्ट फिजिकल भन्नाले पनि फिजिकल, मेन्टल र तपाईँको कम्युनिटीलाई चाहिँ इन्टरेक्ट गरेर कसरी वेलबिङ हुन सकिन्छ भन्ने नजरले हामीले यसलाई चाहिँ प्रमोट गरिरहेका छौँ। हाम्रो पहिलो हाम्रो एम भनेको चाहिँ एउटा मेडिटेसन अथवा योगाहरूको केही सानो एउटा देखि स्टार्ट गरेर रनिङ गर्न चाहनेहरूको लागि चाहिँ 10K रनिङ हुन्छ, वक गर्न चाहनेको लागि चाहिँ 5K वक अराउन्ड द लेक। अब तपाईँको लेकको वरिपरि हिँड्दा नि त्यसलाई चाहिँ अलिकति हामीले चाहिँ मेन्टली पनि अलिकति डिस्ट्रेस हुने, वेलबिङको लागि बेटर हुने खालको इन्भाइरोमेन्ट हुन्छ कि भनेर त्यो लोकेसन चुज गरेको हामीले।
0: हजुर,
2: त्यो हुन्छ। त्यसपछि चाहिँ हाम्रो त्यहाँनिर कल्चरल वर्कसपहरू हुन्छ, जहाँ चाहिँ कल्चरल म्युजिक, कल्चरल डान्सेसहरूको चाहिँ एउटा तपाईँको वर्कसप वेयर यु क्यान गेट इन्भल्भ। अब मान्छेहरूलाई तपाईँलाई हामीलाई थाहा भएकै कुरा हो, जहाँ म्युजिक हुन्छ, डान्स हुन्छ, द्याट गिभ्स अस ह्याप्पिनेस एन्ड इट्स अ बिग फ्याक्टर फर आवर वेलबिङ भनेर चाहिँ हामीले चाहिँ मान्छेहरूलाई इन्भल्भ नै गरेर, इन्गेजै गरेर चाहिँ मान्छेहरूलाई चाहिँ मेन्टली र फिजिकली नै एउटा बेनिफिट हुने खालको इभेन्ट गरेको हो। अन द टप अफ द्याट त्यहाँनिर हाम्रो फुड, नेपालीज फुडको पनि स्टलहरू हुन्छ, वेयर पिपल क्यान होइन सेलिब्रेट हाम्रो फुडलाई पनि सेलिब्रेट गर्नु एउटा मौका हुन्छ। हामीले टार्गेटेड अडियन्स भनेको चाहिँ तपाईँको लोकल कम्युनिटी एन्ड वाइडर कम्युनिटी भएको कारणले गर्दाखेरि चाहिँ अलिकति फास्ट खालको चाहिँ कल्चरल वर्कसपहरू पनि गरेर चाहिँ हामीले वेलबिङलाई चाहिँ प्रमोट गर्ने कोसिस गरेको
0: ओके भनेपछि धेरै नै डिफ्रेन्ट खालको चाहिँ तपाईँहरूको इभेन्टहरू रहेछ सानसानो इभेन्टहरू सो द्याट त्यसमा चाहिँ अब अघि तपाईँले भन्नुभएको जस्तै अब मेन्टल वेलबिङ फिजिकल वेलबिङ एन्ड सोसियल वेलबिङ होइन त्यो सबै कुरालाई चाहिँ समेट्नको लागि भनिसकेपछि यो सबै हेर्दाखेरि त आई थिङ्क यो ठुलो स्केलमा चाहिँ यो तपाईँहरूले अर्गनाइज गर्नुपर्ने हुन्छ यसको लागि अब ठाउँ पनि ठुलै चाहियो जुन चाहिँ तपाईँले जुली रोज स्टेडियम चाहिँ यो इभेन्टको भेन्यूको रूपमा राख्नु भएको छ अब यसमा त अलिकति फाइनेन्सियल साइड अफ थिङ्सहरू पनि आउँछ यसमा तपाईँहरूले कसरी मिलाउनु भएको छ अब सम्पूर्ण रूपमा चाहिँ सगरमाथा गोर्खा नेपाली कम्युनिटीले नै बेहोरिरहेछ कि तपाईँहरूले त्यहाँको स्थानीय निकायहरूबाट पनि केही मदत पाउनु भएको छ कि त्यो विषयमा पनि अलिकति प्रकाश पारिदिनुहोस् न
2: धन्यवाद मेन एम यो कसरी गर्ने भनेर चाहिँ हामीले सोच्दाखेरि चाहिँ हाम्रो जति पनि त्यहाँनिर इन्भल्भ हुने मेम्बर्सहरू हुनुहुन्छ अथवा जो पनि त्यहाँ रनिङ गर्ने वक गर्ने इच्छुक व्यक्तिहरू हुनुहुन्छ उहाँले रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ रेजिस्ट्रेसन फीको लागि चाहिँ हामीले चाहिँ £15 राखेका छौँ त्यहाँ आउनुको लागि उहाँलाई कस्ट परेन इट्स फ्री इभेन्ट भनौँ तर त्यहाँ आएर इच्छुक व्यक्तिहरूले चाहिँ त्यहाँ आएर चाहिँ डोनेट गर्न सक्नुहुन्छ त्यही डोनेसनको तर्फबाट डोनेसनबाट नै हामीले चाहिँ मोस्ट अफ द कस्टहरू कभर गर्ने अन द टप अफ द्याट कम्युनिटीले पनि सपोर्ट गर्छ अनि हामीले वी आर अप्रोचिङ लोकल बिजनेसेस एन्ड इन्डिभिजुअल्स हु वान्ट टु कन्ट्रिब्युट ओर डोनेट अथवा स्पोन्सर गर्न चाहनेहरूलाई उहाँलाई पनि एप्रोच गरिरहेका छौँ त्यही कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटी प्लस हाम्रो लोकल स्पोन्सर्सहरूबाट चाहिँ हामीले चाहिँ जेनेरेट गरेर चाहिँ इभेन्टलाई चाहिँ फन्डिङ गर्ने चाहिँ हाम्रो एम छ
0: हजुर र अब तपाईँले अघि भन्नुभएको जस्तै यहाँनिर कल्चरल साइड अफ थिङ्स पनि तपाईँहरूकोमा चाहिँ यहाँनिर रहेछ जस्तो कि अब कल्चरल वर्कसप्सहरू भन्नुभएको छ सम्पूर्ण चाहिँ आसफोर्ड बेस्ड कल्चर ग्रुपहरूले नै यसलाई चाहिँ कभर गर्दै हुनुहुन्छ कि तपाईँहरूले चाहिँ वाइडर कम्युनिटीमा पनि यसको लागि केही मद्दत माग्नु भएको छ अथवा उहाँहरूको इन्भल्भमेन्टको लागि पनि तपाईँहरूले चाहिँ नि अपिल गर्नुभएको छ के कस्तो छ मलाई सोध्न मन लाग्यो यो पनि
2: हो तर यो पालि हामीले चाहिँ एउटा सानो स्मल स्केलमा लेट्स ट्राई अन स्मल स्केल अनि त्यसपछि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ यसको फिडब्याक अनुसार चाहिँ हामीले चाहिँ यसलाई अझ बृहत बनाउन सक्छौँ भन्ने हेतुले चाहिँ यो इभेन्ट कोअर्डिनेट गर्दैछौँ अहिलेको सिचुएसनमा चाहिँ हामीले चाहिँ लोकल कम्युनिटिजहरूलाई नै एप्रोच गरेका छौँ अब हाम्रो विभिन्न भाषिक जातीय सङ्घ संस्थाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ अफिसियली हामीले चाहिँ आह्वान र निमन्त्रणा गरेका छौँ उहाँको वर्कसपको लागि उहाँको कन्ट्रिब्युसन र इन्भल्भमेन्टको लागि त्यहीँबाट चाहिँ कभर हुन्छ हाम्रो मोर लेस आसवर्ड अथवा केन्ट बेस्ड अर्गनाइजेसन्सहरू अथवा इन्डिभिजुअल्सहरूबाट बाट नै यो चाहिँ हामीलाई चाहिँ सपोर्ट हुन्छ कल्चरल साइड अफ इभेन्टमा चाहिँ
0: ओके र अब यो त तपाईँले भन्नुभएको जस्तै अब फर्स्ट एभर यस प्रकार यस्तो खालको प्रोग्राम गरिराख्नु भएको छ इभेन्ट गरिराख्नु भएको छ तपाईँहरूले अब यो चाहिँ सालै पछि तपाईँहरूले गर्दै जानुभयो भने त अभियसली यसको पनि जुन स्वरूप परिवर्तन हुँदै जाला यो अझ ठुलो हुँदै जाला अझ धेरै महानुभावहरूलाई अझ धेरै ठाउँका चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई यसले अट्र्याक्ट गर्न सक्ला त्यो चाहिँ एकदमै राम्रो एउटा इनिसिएटिभ हो राम्रो एउटा चाहिँ एउटा सुरुवात हो जस्तो लाग्छ वेल डन अनि तपाईँहरूलाई धेरै धेरै शुभकामना है त
2: धन्यवाद थ्याङ्क यू
0: ओके र अब सुप्रभालाई धेरै धेरै धन्यवाद पेसेन्टली अहिलेसम्म हाम्रो कुरा सुनिरहेकोमा है र अब हामीले छोटो ब्रेक लिन्छौँ म्युजिकल ब्रेक त्यस पश्चात चाहिँ मैले सुप्रभासँग कुरा गर्नेछु एकैछिनको लागि फेरि पनि धैर्य धारण गर्नु है सुप्रभा

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर प्रिय श्रोता पनि बिहेबियर्स गर्खा रेडियो सुन्दै हुनुहुन्छ। यतिखेर हामी हेल्थ एन्ड वेलबिङ डे जुन चाहिँ हुन गइरहेको छ आश्वनमा जुन 20 तारिकको दिनमा, यसै विषयवस्तुमा जानकारीको लागि कुराकानी गर्दैछौँ। मैले यो छोटो ब्रेक भन्दा अगाडि कुरा गर्दै थिएँ चिरन राईसँग, र उहाँले चाहिँ सगरमाथा गोर्खा नेपालीज कम्युनिटीको तर्फबाट यो कार्यक्रमको बारेमा धेरै जानकारी हामीलाई दिइसक्नु भएको छ, र उहाँसँगको कुराकानीबाट धेरै तपाईँहरूले इन्फर्मेसन लिनुभयो होला। अब हामी एनडिए युकेबाट डाक्टर सुप्रभा राईलाई पनि हामी अब यहाँ कुराकानीको लागि अगाडि निम्त्याउँदैछौँ। स्पेसली एनडिए युकेले पनि यो प्रोग्रामलाई, यो इभेन्टलाई चाहिँ सपोर्ट गरिरहेको छ, अथवा यो सगरमाथा गोर्खा नेपालीज कम्युनिटी र एनडिएको कोलाबोरेसनमा नै भएको कार्यक्रम हो। इनफ्याक्ट यस कारण गर्दाखेरि जहाँ हेल्थ एन्ड वेलबिङ हुन्छ त्यहाँ डक्टर्सहरूको चाहिँ उपस्थिति भएन भने त्यो अलिकति मिल्दैन होला जस्तो लाग्छ। त्यस कारण गर्दाखेरि एनडिए युकेको इन्भल्भमेन्ट इट जस्ट मेक्स सेन्स। र यसै कुरालाई अब अझ विस्तृत रूपमा हामी श्रोताहरू समक्ष राख्दैछौँ सुप्रभासँगको कुराकानीबाट। हेलो सुप्रभा, वन्स अगेन वेलकम ब्याक भन्न चाहे मैले।
1: हेलो, थ्याङ्क यू सो मच आन्टी फर हेभिङ मी।
0: अनि सुप्रभा, अब एनडिए युकेको इन्भल्भमेन्टको कुरा गर्नु पर्दाखेरि यो इभेन्टमा, अब यो इभेन्ट के कस्तो भन्ने त चिरणले हामीलाई जानकारी गराइसकेको नै हो होइन, र तिमीले अब थप्नु पर्दाखेरि एनडिए युकेको इन्भल्भमेन्ट चाहिँ कसरी छ त यो प्रोग्राममा, त्यो कुराबाट सुरुवात गरौँ न त है।
1: हजुर हुन्छ। So first of all, NDA UK is in charitable organization, and our main aim is to promote health and well-being in the communities. So with this aim, this Health and Well-being Day was really what we aim to do, because, you know, health is not created only in hospitals but also within our communities. We wanted to be able to sort of share education, sort of have social connection, as Jirandai said, and sort of help people change their lifestyles in order to have a healthy life, really. Mm. So 对不对的, I think this was a good day for us to organize. And get involved in.
0: Yes, that's correct. Suprabha le bhaneko kura pani ekdamai thik hai ho. Aba doctor ko involvement bina ta obviously aba health and well-being ko ta manau prashnai urdaina haina. Hamile alikati kehi bhayo bhane pani hami doctor ko chai sarsalaha linai parne huncha. Tyo karan garda khere NDA UK jun chai euta charitable organization ho, agi pani Suprabha le bhani halin haina, yesko involvement hunu ekdamai jayaz pani ho. Ra NDA UK le barsha bhari ma chai aba yesto thuprai karyakramharu pani bibhinna thau ma garcha, ra जसमा चाहिँ अब हेल्थ एन्ड वेलबिङलाई नै अब भनौँ न एडभोकेट गरिरहेको पनि हुन्छ, र त्यसमा अब फ्री चेक्सहरूदेखि लिएर फ्री सरसल्लाह दिनेदेखि लिएर यस्तो थुप्रै कार्यक्रमहरू थुप्रै प्रोग्रामहरू गर्छ आश्रममा पनि, यो टाइम टु टाइम हुन्छ। सुप्रभाको पनि यस्तो प्रोग्रामहरूमा पहिला पहिला पनि इन्भल्भमेन्ट त भइसकेको थियो होला नि है सुप्रभा, एज अ डक्टर?
1: हजुर हजुर थियो हजुर। हाम्रो एन्युअली लट्स अफ प्रोग्राम्सहरू हुन्छ, अनि एउटा मेन प्रोग्राम इन व्हाट वी कॉल हिप, इट्स अ हेल्थ एन्ड अवेयरनेस प्रोग्राम, अनि वी डु दीज इभेन्ट्स I think last time Ashwinma ni boyo, Rushmore ma ni boyo, Oxford ma ni boyo. Mm. It's a program arumatin. We have speakers aru ani uhaale, uhaako specialty based kalke information aru dinunsa public alai. Mm-hmm. Ani if they do have any questions aru uhaale answer aru gununsa and sort of give advice in general on how to manage their symptoms aru aru.
0: Okay, sahi kurao. Ra abo firi coming back to health and well-being. डे त्यो दिनमा चाहिँ अब एनडिएले फेरि अब अगेन हेल्थ चेक्सहरू अथवा हेल्थ रिलेटेड सल्लाहहरू एडभाइसहरू दिने खालको त्यस्तो खालको व्यवस्था छ सुप्रभा?
1: हजुर हजुर हुन्छ। सो हामी एउटा मेडिकल स्टोर राख्नेवाला छौँ, विच विल ह्याभ एट लिस्ट फोर डक्टर्सहरू, अनि वी विल डु सम सर्ट अफ हेल्थ चेक्स, सो वी विल डु ब्लड प्रेसर, वी विल चेक पिपल्स बिएमआइज, एन्ड डिपेन्डिङ अन द्याट हामी एडभाइसहरू नै दिन सक्छौँ, जस्तो you know, how they can sort of improve their health in terms of either weight loss or advice on other things. Ani amro first aid open ni hununcha tyo medical store ma, in case anything happens during the event, fingers crossed within us. Ani we will be there throughout the event, so public aru they can come to us and ask for any advice or ke bhancha uhar ko life uhar ko health ko barema ke questions aru thau bhane pani hami sabai answer garnu ready to.
0: हजुर एकदमै राम्रो व्यवस्था सुप्रभा यो त होइन त्यो दिन कसैलाई मेडिकल इमर्जेन्सी पर्यो भने अथवा इन जनरल केही क्वेसनहरू सोध्न पर्यो भने पनि त्यहाँ आएर चाहिँ नि तपाईँहरूको सेवा लिन सकिने रहेछ भन्ने कुरा पनि जानकारी भइहाल्यो. अब यसैमा यो जुन फ्लायर तपाईँहरूले चाहिँ पब्लिस गर्नुभएको छ यसमा चाहिँ एउटा क्युआर कोड पनि देख्छु म जसमा स्क्यान गर्ने रजिस्टरको लागि र डोनेसनको लागि भनेर पनि भनिएको छ. यस विषयमा पनि अलिकति बताइदिनुहोस् न यो रजिस्टर के को लागि हो अनि यो डोनेसन के को लागि
1: हजुर. सो यो रेजिस्ट्रेसन फर्म फ्लायरमा छ त्यो क्युआर कोड तपाईँहरूले स्क्यान गरेर एक्सेस गर्न सक्नुहुन्छ. यो रेजिस्ट्रेसन फर्मले चाहिँ तपाईँहरूको डिटेल्सहरू राख्छौँ जस्ट इन केस त्यहाँ केही मेडिकल इमर्जेन्सीहरू भयो भने तपाईँहरूको इमर्जेन्सी कन्ट्याक्टहरूलाई हामी कन्ट्याक्ट गर्न सक्छौँ. अनि अरू त तपाईँहरूको जस्ट डेमोग्राफिक्स त्यहाँको को मान्छेहरूले टेक पार्ट गर्दै हुनुहुन्छ त्योहरू इन्फर्मेसन राख्नुको लागि. अनि इन टर्म्स अफ चिरन दाईले भनिसक्नु भएको जस्तो रेजिस्ट्रेसन फी छ अनि देयर आर options to donate to charities and one of them being NDA UK. NDA UK obviously, you know, I'm a charity organization. There's so many things that we do. Shall I sort of quickly, briefly tell you about
0: yes,
1: it?
0: Yes, of course.
1: So the funds are we're trying to raise again to help AMRO, the heat bagger programs, health and awareness program that we run during the year. We also take part, you know, we want to give back to AMRO roots. So Nepal ma do provide medical camps, we do provide resource donations or some medical equipment supplies in Nepal. On the Orgo Ami, we do we are involved in eye care in Nepal as well, collaborating with AMRO ophthalmologists that are there, so it can go towards that as well. And lastly, there's sort of training programs that we do for doctors as well from Nepal. Help we are trying to raise these funds through this event.
0: ओके अनि अब फर इक्जाम्पल अब यो चाहिँ स्क्यान गर्ने जुन एउटा क्युआर कोड छ त्यो उपलब्ध भएन कसैलाई होइन अब कोही मान्छे चाहिँ अब जस्ट दे जस्ट टर्न अप एन्ड दे जस्ट डिसाइड टु डु दिस 10K रन भनिसकेपछि त्यहीँ पनि अन द्याट डे इटसेल्फ पनि त गर्न सकिन्छ होला नि रेजिस्टर होइन.
1: हजुर हजुर हाम्रो पेपर फर्म रेजिस्ट्रेसन पनि हुनेवाला छ जस्ट इन केस हजुरले भनेको जस्तो पिपल डु टर्न अप ओर सम पिपलहरूलाई अलिकति यु नो डिजिटल साबी हुनुहुन्न उहाँहरूलाई पनि रेजिस्टर गर्नु मन छ गर्नु सक्नु भएन भने त्यही दिनमा नै गर्नु सक्नुहुन्छ हजुर अवश्य.
0: ओके सो अब यहाँनिर कपासिटी चाहिँ कतिको छ त अब रनिङ वकिङ गर्ने मेडिटेसन गर्ने भन्ने जुन अघि चिरणले पनि हामीलाई यो सबै कुराहरू भनिसकेको छ होइन यस्तोमा चाहिँ नि अब कपासिटी पनि त हुनु पऱ्यो होला नि त त्यो भेन्यूको त्यो ठाउँको यतिजना मान्छेसम्म हामीले चाहिँ अकोमोडेट गर्न सक्छौँ भन्ने त्यस्तो केही छ नम्बर्स.
1: हजुर हामी वी डिड थिङ्क अबाउट दिस हामी दिस इज अ स्मल स्केल अनि अलिक हाम्रो टाइम भएन इनफ टु प्रमोट दिस इभेन्ट सो लाइकली वी आर थिङ्किङ नम्बर्सहरू 50 to 100 मात्रै हुन्छ होला जस्तो लागेको छ दिस इभेन्टको लागि. द्याट्स अनदर रिजन हामीले यो रेजिस्ट्रेसन फर्म गऱ्यौँ जस्ट सो वी नो द नम्बर्स भनेर बिफोर ह्यान्ड.
0: ओके त अब यो रेजिस्टर गर्नको लागि चाहिँ भनौँ न यो क्युआर कोडको जुन मैले भर्खरै कुरा गरेँ यो चाहिँ कहाँ गएर एक्सेस गर्न सकिन्छ त अब जस्तो कि फ्लायरहरू त तपाईँहरूले सबै इच एन्ड एभ्री वानलाई त पठाउन सक्नुहुन्न होला होइन कुनै वेबसाइट छ कि कुनै केही छ कि जहाँ गएर चाहिँ नि मान्छेहरूले चाहिँ रेजिस्टर गर्न सक्नुहुन्छ आफूलाई.
1: हजुर सो हामी एनडिए युकेको वेबसाइट अनि सगरमाथाको वेबसाइटमा पनि राख्नेवाला छौँ यो क्युआर कोड. Ani, we have tried to advertise it through Facebook and Instagram as well. Amro respected charity organizations or go social media platform or umazu.
0: Okay. ल त धेरै धेरै धन्यवाद सुप्रभा. आई थिङ्क धेरै इन्फर्मेसनहरू चाहिँ आज यहाँनिर हाम्रो कार्यक्रमबाट फ्लो भयो होला स्पेसली चिरन एन्ड सुप्रभा दुईजनाले जुन प्रकारले इन्फर्मेसनहरू दिनुभयो आइ एम स्योर अब अहिले इन्ट्रेस्टेड जति पनि मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ नि त्यो दिनको बारेमा थाहा हुनुपर्ने सम्पूर्ण जानकारीहरू भइसकेका छ. र अब यति भन्दै गर्दाखेरि अब हामी अन्तिम चरणमा आइसकेका छौँ. चिरन एन्ड सुप्रभा तपाईँहरू दुवैजनालाई मैले धन्यवाद दिन चाहेँ. र छुटिनुभन्दा अगाडि इफ देयर इज एनीथिङ द्याट यु गाइज to add on होइन मैले केही कुरा सोध्न छुटाएको छु अथवा तपाईँले केही कुरा भन्नुपर्ने बाँकी रहेको छ भने राखिदिनुहोस् न त. अब
2: हजुरले सबै कुरा त कभर भयो होला हाम्रो कन्भर्सेसन तर जानुभन्दा अगाडि हजुर पिएफबिएस रेडियो टिमलाई धेरै धेरै धन्यवाद अनि यो इभेन्टमा हामीलाई सपोर्ट गर्नु भएको छ हाम्रो रन क्लब सन्डे रन क्लब अनि गोर्खा पिस फाउन्डेसन उहाँलाई पनि धन्यवाद. र भन्दै यो हाम्रो एउटा कम्युनिटीले र नेपाली डक्टर्स एसोसिएसनले एउटा सबैको बेनिफिटको लागि एकदम महत्त्वपूर्ण इभेन्ट हामीले अर्गनाइज गर्दैछौँ. यहाँ हजुरले भने जस्तै कुनै एज ग्रुप को क्याटेगोरी छैन. इट्स अ सेफ प्लेस, सबै एजको लागि सेफ छ, एकदम सेफ ग्राउन्ड छ. नानी सानो नानीदेखि लिएर वृद्ध व्यक्तिसम्म आएर चाहिँ त्यहाँ सोसियली इन्भल्भ भएर चाहिँ त्यहाँ रमाइलो गर्ने, पिकनिक गर्ने खालको इन्भाइरोमेन्ट छ. त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले रेजिस्ट्रेसन गर्नु नभएको भए तापनि त्यो दिनमा आएर त्यहीँ हाम्रो रेजिस्ट्रेसन डेस्क हुन्छ, त्यहाँ आएर चाहिँ तपाईँहरू आउनुहोस्. हामीसँग प्लेन्टी अफ पार्किङ स्पेस छ, त्यहाँ नजिकै लेक छ, लेक. त्यो कारणले गर्दाखेरि चाहिँ हामी तपाईँहरू सबैलाई, रेडियो सुन्ने तपाईँहरूको श्रोताहरू सबैलाई चाहिँ त्यो दिन आउनुको लागि चाहिँ हार्दिक निमन्त्रणा गर्न चाहन्छु. र तपाईँहरू आउनु नसके तापनि तपाईँहरूको साथीहरू, कोही आफन्तहरू हुनुहुन्छ भने उहाँलाई यो इन्फर्मेसन पास गरिदिनु होला. अझ त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामी वी आर भेरी लक्की फोर्चुनेट टु ह्याभ एनडिए. हामी एनडिए जस्तो अर्गनाइजेसन छ जहाँ चाहिँ सयौँ डक्टर्सहरू हुनुहुन्छ. उहाँसँग प्रोफेसनली भेट्नको लागि हामीले अपोइन्टमेन्ट अलमोस्ट मिल्दै मिल्दैन प्रोफेसनल हिसाबमा गर्दाखेरि. तर उहाँको कन्ट्रिब्युसनले गर्दाखेरि चाहिँ यस्तो इभेन्ट्सहरूमा उहाँ इन्भल्भ हुनुहुन्छ, इन्गेज हुनुहुन्छ, अनि उहाँहरू हाम्रो लागि एभाइलेबल हुनुहुन्छ. त्यसको बेनिफिट हामी लियौँ. अनि उहाँले जति पनि प्रोग्राम अघि डक्टर साज बहिनीले भने जस्तै हिप प्रोग्राम जस्तै एजुकेसनल र सपोर्टिभ प्रोग्रामहरू गर्नुहुन्छ, त्यो प्रोग्रामहरूलाई चाहिँ सपोर्ट गर्नुको लागि फाइनेन्सियल सपोर्ट पनि चाहिन्छ. त्यसको लागि पनि हामी सपोर्ट गरौँ, सबैजना मिलेर चाहिँ यो राम्रो कामलाई चाहिँ एकसाथ भएर चाहिँ अगाडि बढौँ, साथ सहयोग गरौँ, साथ सहयोग गर्नुको लागि आह्वान गर्न चाहन्छु अन्त्यमा. हजुर,
1: दाइले सबै एकदम मिठो गरी भनिसक्नुभयो. बट अगेन आई वान्ट टु से थ्याङ्क यू BFBS फर ह्याभिङ अस एन्ड सपोर्टिङ आवर इभेन्ट. अनि जस्ट लास्ट टु सेन्टेन्सेस, होइन, इभेन्ट्स लाइक दिसहरू हामी तपाईँहरूको हेल्थियर लाइफस्टाइल प्रमोट गर्नुको लागि हो, टु ह्याभ स्ट्रङ्गर कम्युनिटिज. सो प्लिज प्लिज प्लिज कम एन्ड सपोर्ट आवर इभेन्ट एन्ड रेजिस्टर नाउ.
0: थ्याङ्क यू भेरी मच चिरन एन्ड सुप्रभा, तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद. अनि यो प्रोग्रामको, यो इभेन्टको सफलताको लागि एकदमै शुभकामना हाम्रो तर्फबाट. ओके, थ्याङ्क यू फर टुडे. बाइ बाइ.
1: थ्याङ्क यू. बाइ बाइ.
3: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले BFBS. यो BFBS गोर्खा रेडियो हो. गोर्खा रेडियो.
4: अन्तत आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोलीबीच सहमति भएको छ. सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिबीच आज 9 बजे सहमति भएको हो. प्रधानमन्त्री कार्यालयमा बिहानदेखि चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ. सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ. यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्. गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ. साथै जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फर्स्यूट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ. साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति पनि भएको छ. यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम पनि स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आज वार्तापछि लिखित सहमति भएको हो. करोड़ 90 लाख विगो र बैंक मौजदात 6,34,000 सफतको माग दावी गरिएका पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा छाड्न आदेश दिएको छ. नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विद्रोह कोइरालाको इजलासले 3 वटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा थरोटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको ठहर गरेको हो. अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उहाँले एनकारी बाँधिएको र दीपक पत्रसँग वित्तीय कारोबार गरेको र सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उहाँलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। यसअघि एमाले नेता पौडेलमाथि सम्पत्ति शुद्धिकरण कसुरमा 20,90,00,000 रूपियाँ बेगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। सरकारले थपेको करको नयाँ भार आजदेखि आम नागरिकले बेहोर्न पर्ने भएको छ।
5: आजदेखि 7 वटा क्षेत्रमा कर बढेको छ। जेठ 15 को बजेट मार्फत सरकारले ल्याएको नयाँ करको दर आजदेखि लागू भएको हो। शिक्षा, स्वास्थ्य, बिजुली, सुनचाँदी, राइड सेयरिङ, क्यासिनोदेखि होटल रिजोर्टसम्मका 7 क्षेत्रमा करको नयाँ दर लागू हुँदा सर्वसाधारणदेखि व्यवसायी सबैमा आर्थिक भार पर्नेछ। सरकारले राजस्व बढाउने लक्ष्य राख्दा अब दैनिक उपभोगका सेवा महँगिनेछ। आजैदेखि निजी शैक्षिक संस्थाले विद्यार्थीसँग लिने शुल्कमा 3% कर थप हुँदैछ। सरकारले थपेको कर विद्यालयले नबेहोरेमा अभिभावकले तिर्नुपर्दा शुल्क स्वतः बढ्नेछ। निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा अब बिरामीले तिर्ने शुल्कमा पनि 3% बढाएर तिर्नुपर्नेछ। सरकारको यो नीतिले स्वास्थ्य सेवा झनै महँगो पार्नेछ। सुनचाँदी र गरगहना खरिद गर्दा लाग्ने कर पनि आजदेखि 0.5% बढ्दैछ। क्यासिनो सञ्चालकले हाल वार्षिक 1.5 करोड रोयल्टी तिर्दै आएकोमा अबदेखि 3 करोड पुग्नेछ। महिनामा 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने उपभोक्ताले 5% कर तिर्नुपर्नेछ। यसको असर घर परिवार, व्यवसाय र उद्योगमा पर्नेछ। राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क लागेपछि यात्रुले तिर्ने भाडा र चालकको आमदानीमा असर पर्नेछ। कम्पनीले शुल्क समायोजन गर्ने निर्णय गरेमा उपभोक्तालाई भार पर्नेछ। 5 तारे, उच्च स्तरका होटल, लग्जरी रिजोर्ट र विदेशी मदिरामा 2% थपिएपछि उच्च आय भएका उपभोक्ता, पर्यटक र आतिथ्य उद्योग सहित पर्यटन व्यवसायको लागत समेत बढ्नेछ।
4: उपभोक्ता अदालतले काठमाडौँको एभरेस्ट अस्पताल र उपचारमा संलग्न डाक्टर ज्योतिषना शर्मालाई उपचारमा चरम लापरवाही गरेको ठहरसहित 39,00,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
5: अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौँ गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही गरेको भन्दै एभरेस्ट अस्पताललाई 30 लाख र डाक्टर ज्योतिषना शर्मा तिवारीलाई 9,00,000 रूपियाँ क्षतिपूर्ति पीड़ित परिवारलाई भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुरीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा मुद्दा हाल्नु भएको थियो। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको र प्री एक्लेम्सियाका बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि शल्यक्रियापछि मात्रै दिइएको विषयलाई अस्पताल र चिकित्सक दुवैको गम्भीर लापरवाही ठहर गरेको 2081 को मङ्सिर 25 मा एभरेस्ट अस्पताल भर्ना गरिएकी मनिताले शल्यक्रिया मार्फत बच्चा जन्माएपछि अवस्था थप जटिल बनेको थियो। भोलिपल्ट उहाँलाई थप उपचारका लागि हेम्स अस्पताल लगेपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार थालेको 7 दिनमा मनिताको मृत्यु भएको हो।
4: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तानाशाही शैलीमा अघि बढेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रममा सम्बोधन गर्दै क्रममा अध्यक्ष ओली
6: शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाइने यस्तो तानाशाही भन्दा बढी तानाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ। अहिले कोही अलिकति युवाहरूले विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, यो गर्न पाउँदैनस्, इस्तिहार जारी हुन्छ। अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमहरूका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ।
4: अध्यक्ष ओलीले अहिलेको समाज झुटमा रमाउन थालेको भन्दै टिप्पणी पनि गर्नुभएको छ।
6: हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ। लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि समाज नै सत्य बोल्नै छोड्या हो कि सोझो भन्नै छोडेको हो कि, यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थाले।
4: फरकपुरसँगमा ओलीले वंशनाश नै हुने गरी भएको हो। नारायण हिटी हन्तरबार हत्याकाण्डमा तत्कालीन युवराज दिपेन्द्र शाहलाई बदनाम गरिएको आरोप लगाउनु भएको छ।
6: युवराज दिपेन्द्रले वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो र त्यही कुरा लामो समयसम्म त्यो 20 वर्ष त्यसले 61 त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन। त्यो कथाको रचनाकारको हो त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचकको हो त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भयो, एउटा वाचन भयो, कहाँबाट वाचन भयो त्यो एकैचोटि विश्वव्यापी रूपमा फैलियो। सबै विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने, चासो राख्नुपर्ने कुरा केही ठानेनन्। बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो रहेछ। तर भयो त्यस्तो।
4: व्यवसाय दुर्गा प्रसाईले दशैंपछि मुलुकमा विदेशी सेना भित्रने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रसाई,
7: अब लगभग दशैं सेकेन्ड यहाँ विदेशी सेना उत्रिँदैछ, दशैंमा सबै त्यसलाई के बोलाउँछ, यहाँ विदेशी सेना उत्रिन्छ कि दलाई लामा पनि यहाँ जन्मिन्छ, त्यही विदेशी सेनाले दलाई लामालाई भोट दिने गर्छ, अनि त्यतिखेर त्यस पछाडिको परिस्थिति हेर्नु होला, त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने, सबैजना भगवान्लाई डराउने
5: सितौन निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा वर्ष दिन भित्र 22 गैंडा मरे, 2 करेन्ट लागेर र बाँकी दलदलमा फसेर जुधेर बाघले खाएर र बुढो भएर मरेको निकुञ्जको भनाई। पर्वत पैयो 4 हुबासका सूर्य र गीता नेउपाने दम्पती गाउँकै नमुना किसान, 7 भैँसीबाट सुरु भएको फार्ममा 27 पुगे, दिनकै 100 लिटर दुध बिक्री, मासिक नाफा 1,00,000। चितवनका अस्पतालमा 1 वर्षमा 11,400 परीक्षण गर्दा 893 स्क्रब टाइफस पुष्टि, रत्ननगरका 246, खैरहनीका 117 र भरतपुर महानगरका 90 संक्रमित। ललितपुर जावला खेलको सदर चिडियाखाना बर्ड फ्लू मुक्त, असार 5 बन्द चिडियाखाना, आजदेखि खुला।
4: बेलायती सत्तारूढ लेबर पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। लेबरको नेतृत्व अब सांसद एन्डी बर्नहमले गर्नुहुनेछ।
8: It is therefore my honour to declare that the duly elected leader of the Labour Party is Andy Burnham.
4: मध्य लन्डनमा आयोजित विशेष समारोहमा बर्नहमलाई पार्टी नेता नियुक्त गरिएको हो। वहाँले सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो।
9: Britain's reputation rebuilt on the world stage. Just this week, the biggest rebalancing of the scales of justice this country has ever seen. Today we thank Keir for his service to our party and to our country.
4: पार्टी नेता चयन भएपछि उहाँ आउँदो सोमबार प्रधानमन्त्री बन्नुहुनेछ। खबर यति नै।

एफपीएच गोर्खा रेडियो कार्यक्रमले हामी छौं श्रोता दिवा कोसेलीको यो तेस्रो यानि कि आखिरी घण्टामा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सिनेको तर्फबाट 3:16 गएको छ श्रोता र कार्यक्रम देवा कुशेली हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ यो पनि रहेको छ दिउँसोको 1:00 लिएर 4:00 तिन घन्टाको कार्यक्रम समर टाइम र यो समय तपाईँले हामीलाई लोकली 105.4 MHz ट्रेनिङ गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी तपाईँको एरियामा रेडियो एक्सेस छैन भने तपाईँले सिम्पली बिएफएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रमको यो आखिरी घण्टामा भने म तपाईँको माझमा इन्टरभ्यू फिचर राख्ने नि छु अब जसरी मिस ग्रेट ब्रिटेन को 2026 यो ब्युटी पेजेन्ट भइरहेको छ यसैमा हाम्रो नेपाली जसरी हुनुहुन्छ युथ पनुषा लिम्बू उहाँले पनि कम्पिट गरिरहनु भएको छ अब भने कम्पिट गर्नको लागि तयारी एसएक्सको लागि रिप्रेजेन्ट गर्नको लागि चाहिँ उहाँ अलरेडी फाइनलिस्ट हुनुहुन्छ र यो चाहिँ पर्सिको दिनमा चाहिँ उहाँको चाहिँ हुनेछ कम्पिटिसन र अवश्य पनि लेट्स गिभ अवर बेस्ट विसेस त्यसै गरी उहाँसँग रहेको कुराकानी पनि तपाईँले सुन्न सक्नुहुन्छ यो चाहिँ 3:28 जाँदाखेरि पार्ट वान रहनेछ भने पार्ट टू चाहिँ 4:00 लागि 13 बाँकी हुँदा र अब पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ अहिलेलाई पनि यो मिठो गीतको साथमा म तपाईँलाई अगाडि बढाउने छु विपुल छेत्रीको आवाजमा रहेको छ असार

0: गोरखा रेडियो साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFBS गोरखा रेडियो।

0: BFB's Gurkha Radio Sunnyan and Sal Shrita, Tapai Sampurnalai Dherai Swagat Garna Chahanchu Aajakai Samay Ma Suneko Tarfa Bata Ra Aajako Din Ma Chai Euta Inspirational Story Interview Ma Tapai Ko Samaksham Lera Upasthit Bhayeko Chu Hamro UK Ma Rahnu Hune Dherai Yuwaharule Ailiko Yo Vartaman Samay Ma Ramro Upalabdhiharu Garna Safal Hunu Bhayeko Chha Bibhinna Sector Haruma Raisi Kram Ma Aajako Din Ma Chai Maile अहिलेको यो 2026 को मिस ग्रेट ब्रिटेन एसेक्स को चाहिँ रिजनल फाइनलिस्ट लिएर उपस्थित भएको छु र उहाँ चाहिँ हाम्रो नेपाली चेलिने हुनुहुन्छ उहाँको यो जर्नीको साथसाथै उहाँले विभिन्न आफ्नो एजुकेसन वाइजहरू पनि अहिले मास्टर्स गरिरहनु भएको छ ग्लोबल डेभलपमेन्टमा त्यसैको साथ अहिले च्यारिटी इभेन्टमा पनि फन्ड रेजिङहरू गरिरहनु भएको छ उहाँको पर्सनल जर्नीलाई अहिलेसम्म हेर्दाखेरि धेरै नै इन्सपिरेसनल रहेको छ विदाउट एनी फर्दर डू हामी उहाँसँग नै कुरा गर्नेछौँ उहाँ हुनुहुन्छ Miss Panusha Limbo. Firstly, Panusha, congratulations on becoming Miss Great Britain Essex 2026 regional finalist. So can you tell us a bit about yourself to begin with?
1: Thank you so much for having me here today. It's such a great honor to be at BFBS Gurkha Radio. Being a proud British Nepali woman and also being the first in my family to pursue higher education, I decided to enter Miss Great Britain because I wanted young people, especially from marginalized, diverse background like mine, to feel represented and to feel heard and seen in the mainstream media.
0: अब हाम्रो नेपाली कम्युनिटीमा हेर्छौँ भने अहिलेको समयहरूमा पनि निकै नै ब्रिटिस नेपालीहरू पनि यसो बिरु पेजेन्टहरूमा चाहिँ एन्टर गरिरहेको छ तपाईँको केसमा चाहिँ मिस ग्रेट ब्रिटेन एन्टर गर्नको लागि कसरी चाहिँ इन्सपिरेसन पाउनुभयो त
1: For me, the biggest inspiration was actually Cancer Research UK. One of the ethos of Miss Great Britain is impact over image. The biggest reason why I wanted to do it was I believe that beauty is about inner beauty.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: BFPS गोर्खा रेडियो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्यास पीडित र सरकार बीच नौ बुँदे सहमति कार्यान्वयन हुनेमा कति विश्वस्त?
1: इमानदार पूर्वक सहमति कार्यान्वयन भयो भने मित्रव्यास पीडितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
0: विपद सम्बन्धी पूर्व सूचना पहिला भन्दा कसरी प्रभावकारी बनाइँदैछ?
2: एसएमएस त्यसको ठाउँमा कल पठाउन सकियो भने नउठाउँदासम्म त्यो खोजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ।
0: हाइड्रोलोजिस्ट विनोद पराजुली र अमेरिकी हवाई आक्रमणमा आफ्ना सार्वजनिक संरचनालाई निशाना बनाइएको इरानको आरोप। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। यसअघि त्यहाँका अधिकारीहरूले उक्त आक्रमणमा एउटा विद्युत उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। इरानले आफूले कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको भनेको छ। त्यसको पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छिन्। कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरुद्ध भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कारवाही 5 पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बार्बरा प्लेट असर। युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ्दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग 10 काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल सुरु गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया सहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। एक साताभन्दा बढी समयदेखि आन्दोलनरत रहेका मित्रव्यास पीडित र सरकार बीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि नौ बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीडित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मित्रव्यासलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: दुई पक्ष बीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कडा कारवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई सामामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी तीनवटा महत्त्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीडित नवीन निर्गले बीबीसीलाई बताए।
1: यो पटक हामीले तीनटा उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने तिनटा दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीडितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
4: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीडित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
1: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौँ, अर्को ढङ्गको रचनात्मक कार्यक्रम घोषणा गर्छौँ।
4: गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरुङ र पीडित पक्षबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 छिमेरामा सरकारी टोली र पीडितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरुद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निर्क्योल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसुनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी सुरुमा तपाईँहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौँ।
5: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई, अलिक महत्त्वपूर्ण व्यक्तिहरूलाई, जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू, जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मनसुनमा चाहिँ काम गर्छौँ।
4: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
5: बाढी पहिरो त्यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमचाल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी होइन चट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा चट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ। तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठुला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठुलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
6: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि अलिकति भन्नु।
5: महत्त्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्। तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ, पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि। त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ र हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न बाँकी।
6: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने
5: भए यी नदीहरू र तिनका उपजलाधारसम्म, जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाडी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू, उच्च हिमाली क्षेत्रहरू, ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन। त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ।
6: यहाँले जुन गर्दै आउनु भएको छ यो काम, पूर्व सूचना दिने काम, यसप्रति कस्तो प्रतिक्रिया, कतिको प्रभावकारी देखियो?
5: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ, यसको प्रभावकारिता। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। त्यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ, त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औषध हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ, भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ। तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली, पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ।
0: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज।
3: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दबाव दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

बाट बीएबएस रेडियोलाई ट्युन इन गरिराख्नु भएको छ। 4:25 गएको छ यहाँ युकेमा हो भने नेपालमा अहिले 9:10 गएको छ अनि सोन क्लिपमा चाहिँ 4:25 यानिकि युकेमा अनि ब्रुनाईमा चाहिँ 11:25 मध्यरात हुनै आँटेको छ। आज फ्राइडे हो, जुलाई महिनाको 17 तारिकको कार्यक्रम म योगराज राईको साथमा आरम्भ भयो। यहाँहरू सबै सबैलाई वेलकम भन्न चाहन्छु। आज वेदर राम्रै छ, अलिकति हावा पनि चलिरहेको छ र अलिकति शीतल दिन नै जस्तो मलाई लाग्छ। आज चाहिँ साउने संक्रान्ति, आजबाट जो साउन महिना सुरु भएको छ आदरणीय श्रोता, लुतो फाल्ने दिन पनि भनिन्छ। विशेष गरेर अब असारतिर एकदमै धान रोपाई हुन्छ नि त, गाउँतिर नुहाउने टाइम हुँदैन, त्यसले गर्दा आज चाहिँ जस नुहाएर एकदमै चाहिँ भनौँ न सफा हुने अनि लुतो फाल्ने। अब लुतो चाहिँ कसरी लाग्छ भन्दा त्यो मैला भएर लाग्छ नि त, होइन, धेरै दिन नुहाएन भने। विशेष गरेर गाउँघरतिर काम गर्नुपर्छ, उकाली ओह्राली गर्नुपर्छ, धान रोप्नुपर्छ, कोदो रोप्नुपर्छ, कोदाली खन्नुपर्छ, हलो जोत्नुपर्छ, त्यही भएर टाइममा चाहिँ नुहाउने समय हुँदैन, त्यसले गर्दा जति शरीर मैला भयो त्यति लुतो लाग्ने सम्भावना हुन्छ। त्यही भएर चाहिँ यो लुतो फाल्ने दिन पनि भनेको आदरणीय श्रोताहरु। अनि आजबाट चाहिँ सूर्य दक्षिणतर्फ चाहिँ आरम्भ गर्ने भएको कारणले गर्दा अब लाग्ने भएको कारणले गर्दा त्यो गति भनौँ न त्यसले गर्दा आज चाहिँ जस दक्षिण यान पनि आरम्भ पनि भन्ने गरिन्छ। यहाँहरू सबै सबैलाई साउने संक्रान्तिको चाहिँ शुभकामना भन्न चाहिँ चाहन्छु। हजुर, यति नै भनौँ। अब आजको कार्यक्रमतिर जानुपर्दा आज चाहिँ साउने संक्रान्तिको उपलक्ष्यमा मन्दिरमा टेम्पल सर्भिस पनि भएको थियो, तर त्योभन्दा अगाडि चाहिँ 1RZ भलिबल च्याम्पियन अनि नेपाल कप विनर्सलाई चाहिँ मन्दिर बाहिर सबै बटालियनका मेम्बर्सहरू दिदीबहिनीहरू पनि आउनु भएको थियो। उहाँहरू भेला भएर उहाँहरूलाई चाहिँ सिओ साहब र बटालियनलाई नारासेम साहब लगायत गर्खा मेजर साहब बटालियन ट्वाइसी सबै साहबहरूले उहाँहरूलाई कङ्ग्रेचुलेट गर्नुभयो, खदा लगाएर चाहिँ र जस उहाँहरूलाई सम्मान गर्नुभयो। पक्का पाइपरको साथमा उहाँलाई त्यहाँ चाहिँ लगेर गर्दा उहाँहरू सबै सबैलाई चाहिँ बधाई पनि भन्न चाहिँ चाहन्छु। यसपटक चाहिँ 1RZ अब आर्मी भलिबल च्याम्पियन पनि जित्न सफल हुनुभयो, उहाँहरूले आर्मी सुटिङ पनि जित्नुभयो अनि नेपालको भर्खरै जित्नुभयो, गर्दा उहाँहरू सबै सबैलाई बधाई छ। उहाँहरूसँग गरेको छोटो कुराकानी छ, त्यो कुराकानी चाहिँ 5:00 समाचारपछि तपाईँले सुन्न सक्नुहुन्छ। अनि साउने संक्रान्तिको पनि भव्य पूजा भयो मन्दिरमा र पण्डित शङ्करमय नेपाल जी हुनुहुन्छ, उहाँले साउने संक्रान्तिको सिग्निफिकेन्टको बारेमा छोटो कुरा बोल्नु भएको थियो, त्यो एडिटेड भर्सनमा तपाईँहरूले सुन्न सक्नुहुन्छ। फोटोहरू त्यहाँ फेसबुक पेजमा अपलोड भइसकेका छन्, तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ। 6-7 चाहिँ कुनै पनि अन्तर्वार्ता छैन, त्यसले गर्दा तपाईँहरूले आफूलाई मन परेको गीतहरू रिक्वेस्ट गर्न चाहिँ सक्नुहुन्छ। आज फ्राइडे हो, भोलि चाहिँ अब वर्ल्ड कपमा फ्रान्स भर्सेस इङ्ल्यान्ड 3rd place र 4th placको लागि खेल्नुहुन्छ। पर्सि त फाइनल भयो वर्ल्ड कप 2026 स्पेन भर्सेस अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन जुमाली मुकाउँदै हुनुहुन्छ।

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, दीपक लिम्बू र सुनिता थेगिमले गाउनुभएको यो गीत सुन्दै हुनुहुन्थ्यो। यो बिचमा हाम्रो चाहिँ दिदी हुनुहुन्छ यशोदा गुरुङ रेडिङबाट, यो पेन्सन पट्टाको बारेमा एउटा जानकारी पठाउनु भएको रहेछ। यो लेभल चाहिँ एकदमै लो रहेछ, त्यही पनि म यहाँ प्ले गर्न चाहिँ चाहन्छु है। त उहाँको जानकारी यस्तो छ, आउँदैछ, अलिकति टाइम लाग्छ। हजुर, बज्नु त बज्दैछ, तर के भयो यहाँनिर?
1: सम्पूर्णमा नमस्ते। सशक्त अभिनेता निर्देशक माओसे गुरुङज्यूको कथा लेखन र निर्देशनमा मुख्य भूमिकामा दया हङ्कर र गौमय गुरुङबाट अभिनीत चलचित्र पेन्सन पट्टा यही आउँदो 12 तारिक सेप्टेम्बर प्रिन्सेस हल अल्डो सोर्टमा प्रिमियर सो हुन गइरहेको यहाँहरूलाई जानकारी गराउँदछु। यो चलचित्र हजारौँ सैनिक र तिनका परिवारहरूको त्याग, समर्पण, सङ्घर्ष र आत्मसम्मानको जीवन्त कथा हो। आफ्नो जीवनको अमूल्य समय समर्पण गरेका वीर सैनिकहरूको पसिना, सङ्घर्ष, पेन्सनको वास्तविक महत्त्व, यथार्थलाई यो चलचित्रले अत्यन्त मार्मिक ढङ्गले उजागर गरेको छ। हृदय स्पर्शी रूपमा प्रस्तुत गरिएको यो चलचित्र यही आउँदो सेप्टेम्बर 12 तारिक प्रिन्सेस हल अल्डो सर्टमा दिनको ठिक 3 बजे प्रिमियर सो हुन गइरहेको यहाँहरूलाई जानकारी गराउँदछु। बलियो निर्माण पक्ष र कर्णप्रिय सङ्गीतका यस चलचित्रका निर्माता मेन कोन्मे गुरुङज्यू र भोज बहादुर गुरुङज्यूलाई यहाँहरूले अग्रिम बुकिङ टिकटको लागि कन्ट्याक्ट गर्न सक्नुहुनेछ। उहाँहरूको नम्बर 07428543678 रहेको छ। हाम्रो इतिहास, हाम्रो त्याग, हाम्रो सम्मान। 12 तारिक सेप्टेम्बर प्रिन्सेस हल अल्डो सोर्टमा यहाँहरूलाई दिनको ठिक 3 बजे पेन्सन पट्टा चलचित्रको प्रिमियर सोमा हामी हार्दिक निमन्त्रणा गर्दछौँ। धन्यवाद।
0: हजुर, आदरणीय श्रोताहरू, यो पेन्सन पट्टा चलचित्र चाहिँ स्क्रिनिङ हुँदैछ 12 सेप्टेम्बर यहाँ युकेमा, र यसको लागि हाम्रो यशोदा दिदीले जानकारी गराउनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यो बिचमा चाहिँ पदम थापा बाबा आउनु भएको छ प्लम स्टेटबाट, उहाँसँग कुराकानी गरौँ। हेलो बाबा, नमस्कार। हजुर,
2: हेलो भानु, नमस्कार। आज साउने संक्रान्तिको दिनमा हजुर हाम्रो पयौँ खोलेले होली पार्टी खानको लागि यहाँ मजाले च्वाई पापा पोल्दैछन् भने
0: ए रोटी पोल्दै हुनुहुन्छ
2: हजुर। यहाँ तिनटा टाई थापेर हाम्रो हेमा राणा यहाँको कुकको कमान्डर छन्, उहाँको अन्डरमा यहाँ सबैलाई जाने चटनी फटनी बनाउनको लागि पुरा अर्डर दिएर आफैले नै रोटी पोल्न लाउनु भएको छ।
0: ए राइट, कति से रोटी पोल्ने योजनामा हुनुहुन्छ नि हजुर?
2: यहाँ म्याक्सिमम 3 तारिक थपेका छौँ, लगभग 500 रोटी पुरे पोलेर भोलि चाहिँ नि हाम्रो यहाँ पार्टी पयौँ खोले भन्ने पार्टी हुँदैछ भने।
0: ए अब एकजना फटी कमान्डर कोही रोटी पोल्ने, तपाईँको चाहिँ रोल के छ त हजुर?
2: म चाहिँ नि यहाँ यो सबभन्दा सिनियर मेम्बर भएकोले बसेर हेर्दैछु भने।
0: ए पहिला पहिला हाम्रो घरमा चाहिँ त्यो तिहारमा रोटी पोल्दा रोटी सबै नपोलि नसकेसम्म चाहिँ खाना दिनुहुन्थेन। तपाईँहरूकोतिर चाहिँ के छ, सुरुमा खाँदा पनि हुन्छ कि त हाम्रो चाहिँ त्यो सुरुमा खायो रोटी बिग्रिन्छ भन्नुहुन्थ्यो के?
2: पहिला हाम्रो हेमा राणाले पहिला यसो के गरेर पोलेर भुट पितासलाई चढाइसक्नुभयो भने।
0: ए अनि यो पयम खोला भन्ने ठाउँ कस्तो छ, यसो अलि भनिदिनुहोस् न। त्यहाँ घुम्न लायक ठाउँहरू, जान लायक ठाउँ, रमाइलो ठाउँहरू के छन् त हजुर?
2: पयम खोला जहाँ गए हुई राम्रो होला। पयम खोला काली गण्डकीको शिला भन्ने छ क्या भने।
0: ए ओके,
2: त्यो शिला भन्ने पहिला अमेरिकाले यसलाई फोर्न दे 40 लाख दिन्छु भनेको के अरे नेपाल सरकारले नदिएर अहिले चाहिँ नि त्यो एकदम तीर्थ स्थान छ घुम्नको लागि, राम्रो छ भने।
0: राइट, अनि काली गण्डकीको माछा कति खानुभयो त नि?
2: काली गण्डकीबाट के अरे यो विद्युत पनि उत्पन्न गरेको छ हजुर।
0: ए हजुर,
2: अनि यो हाम्रो पयौँ खोला भने पयौँ के कोर्ट भनिसके त्यो कोर्टबाट चाहिँ नि यो
0: हजुर
2: उहरू यो टुरिस्टहरू उन्निका त फुल उन्ने ठाउँ पनि छ भानिस
0: ए त्यो ग्लाइडर भन्नुभएको होला होइन चरा जस्तो
2: त्यो पनि गराउन हाम्रो यहाँ हुन्छ
0: ए
2: राम्रो ठाउँ छ भने
0: ए ल त आज साउने संक्रान्तिको शुभकामना साउने संक्रान्ति कसरी मनाउनुहुन्थ्यो त तपाईँको गाउँमा पहिला
2: साउने संक्रान्ति भनेको के हो भने भानिस साउने संक्रान्ति अब बाँच्यो भनेर मान्ने हो
0: क्या
2: माघे संक्रान्ति चाहिँ नि अब मर्ने हो कि बाँच्ने हो भनेर मान्ने चलन थियो क्या भानिस पहिला
0: ओके अनि के खानुहुन्थ्यो त साउने संक्रान्तिमा
2: साउने संक्रान्तिमा त अब पहिला पहिला त उति साह्रो भनौँ के अरे यस्तो रोटी पोल्ने चलनहरू त थिएन आफ्नो घर व्यवस्थामा जस्तो जस्तो उत्पन्न भएको छ त्यसै गरी मान्ने चलन हो
0: हजुर
2: खास गरी त्यतिखेर के हो भने असार र जेठमा चाहिँ नि हैजा आउँथ्यो क्या भने त्यो असार र साउनको महिनामा हैजा धेरै आएर
0: मर्ने
2: मान्छे र बाँच्ने मान्छे साउने संक्रान्ति लायो भने बाँचियो भनेर मान्ने हो अरे क्या
0: ए राइट राइट ओके अनि आज जुन रोटी पोल्दै हुनुहुन्छ नि त्यो चाहिँ भोलि बेच्ने हो कि के को लागि खानु त खानकै लागि हो बेच्नुको लागि बोल्नु भएको कि के होला हजुर
2: होइन भोलि चाहिँ नि हाम्रो पैँखोले चाहिँ नि 200-300 मान्छे चाहिँ नि ग्राममा जम्मा भएर के गरे सुँगुरको सिकार पोल्ने रोटी टन्न खाने गीत गाउने साउने संक्रान्ति पनि मान्ने
0: ए अनि त्यो रोटी पोल्ने बहिनी कि दिदी त्यहाँ नजिक हुनुहुन्छ भने बोल्न मिल्छ उहाँलाई पनि सोधौ न त रोटीमा के हाल्नु भएको छ हजुर ए नमस्ते हजुर नमस्ते मैले पो तपाईँलाई स्ट्यान्ड टु लाएँ त है हजुर ए है ठिकै छ बिजी हुनुहुन्छ भने ए कता कता ए बिचरा व्यस्त हुनुहुन्छ है कता हो है ए ठिक ए ठिकै छ हजुर ठिकै छ होइन अलिक नजिक लानु पर्यो तपाईँको त्यो फोन नमस्कार हजुर नमस्कार ए होइन म योग बोल्दैछु यहाँ बिएबिएसबाट ए नमस्कार हजुर नमस्कार
3: नमस्कार
0: ए हजुरको नाम चाहिँ अलिक नजिकबाट बोलिदिनु होला फोनको ए दिल थापा ए कति सय रोटी पोल्दै हुनुहुन्छ त आज ए कति जति रोटी पोलिसक्नु भयो नि आज ए अलिकति फोनको नजिकबाट बोल्नु फोनलाई अलिक नजिकबाट बोल्नुहोस् त अलिक पछाडिबाट बोले जस्तो लाग्यो ए होइन ठिक छ बिचरा उहाँ व्यस्त हुनुहुँदैछ थ्याङ्क यू हजुर थ्याङ्क यू तपाईँलाई दुःख दिएँ मैले है
2: हजुर
0: ए ठिक छ ठिक अनि भोलिको तपाईँको पैँखोले कार्यक्रममा चाहिँ के के छन् त आकर्षणहरू के कलाकार आउँदै हुनुहुन्छ के कसरी मनाउँदै हुनुहुन्छ त
2: कलाकार पनि दुईजना बोलाउँदैछन् भानिस भोलि चाहिँ नि साउने संक्रान्ति आज भए पनि भोलि साउने संक्रान्ति सम्झेर
0: हजुर
2: अनि पैँखोले चाहिँ नि सबै एकटा जम्मा भएर ढिलो सालेजो गीत गाउने दोहोरे गाउने पनि मनमनमा यहाँ सोचिरहेछ यहाँ सबै सेलिब्रिटीले
0: ए तपाईँ चाहिँ गाउनुहुन्न गीत
2: म कहाँको नगाउने म त गाउने पनि हो नाच्ने पनि हो नि
0: एउटा गाइदिनुहोस् न त अहिले
2: ओहो पानी खायो चुपार ओहो सालेजो
0: ए गीत गाउने नाच्ने तपाईँ एकदमै कडा है वाओ
2: यो चाहिँ के गर्ने भनिस् यो यो भोलि हाम्रो चाहिँ हुँदैछ यो बेलामा हजुरसित यो सम्पूर्ण बेस सुन्नेहरूलाई साउने संक्रान्तिको शुभ मङ्गलमय शुभकामना सुनाइदिनु भनिस्
0: ओके हुन्छ त ल तपाईँ भोलि इन्जोय गर्नु होला कति जति भेला हुनुहुन्छ तपाईँहरू पैँ खोले कति जति हुनुहुन्छ यहाँ आउनेहरू
2: पैँ खोले लगभग 300-400 जति छन् मानिस
0: ए थुप्रो पो हुनुहुँदो रहेछ त है
2: एकदम
0: हजुर
2: फेरि आज यो जानी पोलम स्टेट मगर घरले किनेको घरमा हामीले जानी पोल्दैछौँ मानिस सामानहरू आज के गरे बनाउँदैछौँ
0: हजुर हुन्छ त ल इन्जोय गर्नु होला है त हजुर हजुर हाम्रो पदम थापा बाबा प्लम स्ट्रिटबाट भोलि उहाँहरूको भेटघाटको लागि चाहिँ मजाले आज रोटी पोल्दै हुनुहुँदो रहेछ कति राम्रो माहौल रहेछ एकदमै खुसी लाग्यो र तपाईँहरू पनि कार्यक्रमतिर जाँदै हुनुहुन्छ र भोलि हाम्रो पनि दाजुभाइको एकदमै जोस पक्का जोस प्रोग्राम हुँदैछ भोलि वर्षमा एकपटक गर्छौँ र कतिपय हाम्रो चाहिँ जोस अब भनौँ न दाईहरू भतिजोहरू चाहिँ आजै जाँदै हुनुहुन्छ र भोलिको लागि भोलि हामी पनि त्यतिर गएर चाहिँ पक्का जोस आउटसाइड टेन्ट टाँकेर बस्ने हाम्रो पनि जोस प्रत्येक वर्ष नै हुन्छ चेलीबेटीहरू आउनुहुन्छ अनि भाना भान्जाहरू आउनुहुन्छ अनि दाजुभाइ त छँदै नै छन् हजुर यति भन्दै अघि दिदीले चाहिँ यो गीत पेन्सन पट्टाको जानकारी गराउनुभयो त्यही पेन्सन पट्टाबाट यो गीत राख्न चाहन्छु सरु गुरुङ राजबहादुर गुरुङ र साथीहरूले गाउनुभएको यो गीत राख्दै समाचारतर्फ लागौँ समाचारपछि एउटा गीत र त्यसपछि आज साउने संक्रान्तिको सिग्निफिकेन्टको बारेमा हाम्रो शङ्करपन्दी नेपाल पण्डितजी हुनुहुन्छ यहाँ वान हजुरको उहाँले के भन्नुभयो त त्यो सुन्न सक्नुहुन्छ र त्यसपछि जस 5 बजेर करिब 28 मिनट जाँदा चाहिँ यहाँ चाहिँ भलिबल टिम 1-0 आर्मी टिममा जित्नुभयो अनि नेपाल कप विनर्सलाई यहाँ कङ्ग्रेचुलेसन चाहिँ कार्यक्रम गरेको थियो र उहाँसँग गरेको छोटो कुराकानी हुनेछ

0: samudayma.
1: Pelain buddy.
0: On air.
1: Atma.
0: Ani smart speaker ma bandhos.
2: Play BFBS.
1: You BFBS Gorkha Radio Ho.
0: Gorkha Radio.
3: असारभरि धान रोप्दा लागेको हिलो पखालेर छाला सम्बन्धी रोग नलागोस् भन्ने कामनाका साथ आज साँझ घर घरमा लुतो फालेर साउने संक्रान्ति पर्व मनाइएको छ। परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेसार, पानी अमला, कागती, अम्बा, नास्पाति लगायतका औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर रा, कण्डारक नाम गरेका राक्षसको पूजा गरेर बेलुका अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो फाल्ने भनिन्छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। यस्तै साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू भएको छ। माघ एक गते शुरू हुने उत्तरायण र साउन एक गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ। साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ। सरकारले ग्लोबल टेन्डर मार्फत खरिद गरेको 30,000 मेट्रिक टन रासायनिक मल आउन लागेको जनाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयको अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाह आइपुगेको छ। आज कोलकाताबाट नेपाल ढुवानी गर्न शुरू गरिएको मन्त्रालयले जनाएको छ। यसमध्ये 1,220 मेट्रिक टन मल आज नेपालतर्फ ढुवानी शुरू भएको छ। यो मल करिब 4 दिनभित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। त्यसबाहेकको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। प्याकेजिङ भएपछि क्रमशः बाँकी मल पनि नेपालभित्रिने बताइएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले दशैंपछि मुलुकमा विदेशी सेना भित्रिने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रसाई,
4: अब लगभग 10 सेकेन्ड यहाँ विदेशी सेना उत्रिँदैछ, दसैँमा सबै त्यसलाई टिको लगाउँछ, यहाँ विदेशी सेना उत्रिन्छ टिको लगाएकोमा, अनि दलाई लामा पनि यहाँ जन्मिन्छ, त्यही विदेशी सेनाले दलाई लामालाई भोट्ने गर्छ, अनि त्यतिखेर त्यस पछाडिको परिस्थिति हेर्नु होला, त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने, सबैजना भगवान्लाई डराउने, भोलि किन डराएको, म त छक्क लाग्यो, जन्मेको किन मर्नलाई होइन।
3: बेलायती सैनिकका परिवारले सैन्य जीवनबारे कस्तो अनुभव गर्दै होलान् भन्ने विषयमा गरिएको वार्षिक सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ। स्थल, जल र वायुसेनाका परिवारमा गरिएको सर्वेक्षणका मुख्य निष्कर्षबारे टिम कुपरको यो रिपोर्ट।
5: The report provides information on the experiences and attitudes towards various aspects of service life, comparing this year with previous years to see any trends. Overall, there's been a small increase in those satisfied with the quality of life as a service family. 55% are, up from 52% last year. 19% though were dissatisfied, the same as last year. Fewer families though are dissatisfied with the response to maintenance requests for service family accommodation. In 2023, 74% of respondents were dissatisfied. Now that figure is 39%. There's been a big jump in the ability to access dental treatment. It stood at 33% in 2024. Now it's 43%. The figures had been low as a result of COVID issues. When asked about the frequency and length of operational tours, 73% of spouses felt the frequency was about right, with 22% believing they were too frequent. 55% felt operational tours were about right in terms of length. 44% of spouses felt they were too long. Spouses are more likely to encourage their partner to stay in the military than leave, the survey found. 29% of spouses encourage their serving partner to stay all the time or a lot, compared to 10% who encourage them to leave all the time or a lot.
3: पछिल्लो तीन महिनामा मुलुकभर 3,296 विपदका घटनामा 160 जनाको मृत्यु भएको छ।
6: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 जना बेपत्ता भएका छन्। 945 जना घाइते भएका छन्। यो अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढी 897 आगलागीका घटनामा 17 जनाको मृत्यु, 109 जना घाइते र 1,000 परिवार प्रभावित भएको जनाएको छ। पछिल्लो तीन महिनामा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाइएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते र 162 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वन्य जन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु, 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका छन्।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कर्म रेडियो हो।

0: हजुर, हेमन्त शर्मा र समीक्षा अधिकारीले गाउनु भएको गीत हामीले सुन्दै थियौँ। हामी चाहिँ दोस्रो आवरमा प्रवेश गरेका छौँ। 5:10 गइसकेको छ। बेलायतमा पनि यहाँको राजनीति पनि एकदमै चेन्ज भइरहेको छ। अब यो कति समयमा यहाँ पनि धेरै प्रधानमन्त्री चाहिँ चेन्ज हुनुभयो र अब चाहिँ आन्डी बर्नहाम आजबाट चाहिँ लेबरको लिडर हुनुभयो। यो मन्डेबाट चाहिँ उहाँ फेरि अब जस नयाँ प्रधानमन्त्री हुँदै हुनुहुन्छ यहाँ युकेको गर्दा उहाँलाई कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु र जस सरकारी स्टमरले अब चाबी हस्तान्तरण उहाँलाई गर्दै हुनुहुन्छ। आशा छ उहाँले देशलाई सही दिशातिर लानुहुन्छ होला र उहाँको प्रयास त्यही नै रहनेछ गर्दा अहिले सर्वत्र न्युजतिर उहाँकै कुराहरू आइरहेको देख्न चाहिँ सकिन्छ। हजुर, यति भन्दै आज साउने संक्रान्ति हो। यहाँ सबै सबैलाई शुभकामना पनि। यहाँ मन्दिरमा पनि जस आज पूजा भएको थियो, ब्रुनाईको पनि मन्दिरमा पूजा गरेको त्यो चाहिँ तपाईँहरूले देख्नु भयो होला छोटो भिडियो र यहाँ फोटोहरू त्यहाँ फेसबुक पेजमा अपलोड भइसकेका छन् र आज मन्दिर परेडमा चाहिँ वन आजको पण्डित शङ्कर मणि नेपालज्यूले साउने संक्रान्तिको महिमाको बारेमा छोटो बोल्नु भएको थियो, त्यो म यहाँ सुनाउँदैछु।
1: विशेष गरी संक्रान्ति भनेको चाहिँ के हो भन्दाखेरि, संक्रान्ति भनेको अब मैले धेरैचोटि सधैँ यो वर्षमा दुईवटा संक्रान्ति आउँछ दुईचोटि मैले भन्नैपर्छ, एउटा अवस्थालाई छोड्दै गरेर अर्को अवस्थामा प्रवेश गर्नुलाई संक्रान्ति भन्छ क्या। यहाँबाट निस्केर अर्कोमा जानु होइन, अघि हामी बाहिरबाट निस्केर भित्र आयौँ, बाहिरबाट भित्र त्यो पनि संक्रान्ति हो क्या। अब यहाँबाट अहिले फेरि यो ढोकाबाट बाहिर निस्किनु पनि संक्रान्ति हुन्छ, ढोका संक्रान्ति हो त्यो चाहिँ फेरि। तर यो साउन महिना चाहिँ के भन्दाखेरि, महिनाको संक्रान्ति भनेको कस्तो भने, अब हाम्रो सूर्य चाहिँ मिथुन राशिबाट चाहिँ सकेर अब कर्कट राशिमा आजदेखि प्रवेश गरेको, त्यो भएर आजको लागि कर्कट संक्रान्ति पनि भनिन्छ। एउटा अवस्था छोडेर अर्को अवस्थामा प्रवेश गर्ने होइन, त्यो अवस्था हो कि एउटा ठाउँमा प्रवेश गरेर अर्को ठाउँमा जानेलाई चाहिँ संक्रान्ति भनिन्छ। अनि अयन भन्छ, अब अर्को चाहिँ अयन, अयन भनेको चाहिँ अब सूर्यको चाहिँ, सूर्य चाहिँ अब अहिले चाहिँ तपाईँहरूको विचार गर्नु होला, अस्तिदेखि जुनको 22 चाहिँ अलिकति दिनहरू छोटा हुन थाले होइन, तर हाम्रो संस्कारले चाहिँ के भन्छ भनेदेखि, आजको दिनदेखि चाहिँ बल्ल दिनहरू छोटा हुन थाल्छन् भन्छ कि। आज दिनदेखि चाहिँ पश्चिमको अथवा युकेको सिस्टमले चाहिँ 22 भन्छ, त्यहाँ किन मिलेको छैन भन्ने कुरा चाहिँ मैले बुझाएको छैन। त्यसले गर्दा आजको दिनदेखि चाहिँ सूर्य अब दिन छोटो हुन थाल्छ अनि रात लामो हुन थाल्छ, अब आजदेखि चाहिँ मस्त सुत्न पाइन्छ भन्ने हो, धेरै सुत्न पाइन्छ, लामो हुन्छ भनेर, त्यसलाई चाहिँ अयन भन्छौँ हामीले। अनि जहिले पनि सूर्य चाहिँ कि साउथर्न साइडमा जान्छ कि नर्दर्न साइडमा जाने हो होइन, माघे गतेबाट नर्दर्न साइडमा जान्छ, आजदेखि चाहिँ साउदर्न साइडमा सूर्य गएको हुनाले चाहिँ त्यसलाई अयन भन्छ। अनि त्यसको विषय भने, सूर्यले चाहिँ एउटा अवस्था पार गरेको अब हुन्छ, त्यहाँ सूर्यलाई पृथ्वीले ओभर साउन्ड सर्कलमा घुम्छ, त्यो ओभर सर्कलमा घुम्दाखेरि चाहिँ सूर्य जाने भन्दा पनि पृथ्वी चाहिँ ढल्किने हो कि। त्यो खासमा सूर्य त सेम ठाउँमा बस्छ, पृथ्वी चाहिँ त्यो अलिकति नर्दर्न साइड र साउदर्न साइडमा ढल्केर चाहिँ त्यो घुम्ने हो। त्यसले गर्दाखेरि त्यो घुमाइलाई पनि हामीले विशेष दिनको रूपमा चाहिँ आज साउदर्न साइडमा चाहिँ सूर्य जाने भएको हुनाले त्यसलाई पनि विशेष दिनको रूपमा हामी अयन भन्छौँ है। अब श्रावण महिनाको कुरा गर्नुपर्छ, अब श्रावण महिना भनेको चाहिँ स्नान दानको कुरा हो। स्नान भनेको नुहाउनु हो, नुहाउन त अब तपाईँलाई किन नुहाउने भन्ने कुराको म लामो व्याख्या गर्न सक्दिनँ। किन नुहाउनुपर्छ भनेर व्याख्या गर्न थाल्यो भने यहाँ दिनभरि मैले व्याख्या गरेँ भने तपाईँलाई पुग्दैन। मेन कुरा चाहिँ के हो भन्दाखेरि, अहिले किन नुहाउने त भन्दाखेरि, जुनसुकै कामहरू पनि अप्ठ्यारो कामहरू शारीरिक रूपमा पसिना बग्ने काम गरेपछि नुहाउनु पर्दछ, यो तपाईँहरूले पनि गर्नुहुन्छ होइन। तपाईँहरू जङ्गल जाँदाखेरि जानुहुन्छ अनि केमो सेमो दलेर काम गर्नुहुन्छ अनि फर्केर आएर क्याममा नुहाउनुहुन्छ होइन, जिममा पसिना बगाउनुहुन्छ त्यसपछि नुहाउनुहुन्छ। किन भन्दाखेरि, त्यो शरीरबाट निक्लेको ऊर्जालाई चाहिँ म्यानेज गर्नुपर्छ नुहाएर। हाम्रो शरीरबाट ऊर्जा निक्लिन्छ जब जुनसुकै कुरा शारीरिक रूपमा मेहनत गरिन्छ, त्यसपछि शरीरबाट एउटा ऊर्जा प्रड्युस हुन्छ, त्यो ऊर्जालाई म्यानेज गरेन भने त्यसले चाहिँ त्यो केमिकलमा परिणत हुन्छ कि, त्यसले चाहिँ घाउमा चाहिँ अनि शरीरमा नराम्रो असर गर्छ त्यो ऊर्जालाई, त्यसलाई म्यानेज गर्नको लागि नुहाउनु पर्दछ। अनि त्यही भएको हुनाले लुतो फाल्ने पनि भन्छन् नेपालीमा, प्योर नेपालीमा भन्दाखेरि चाहिँ लुतो फाल्ने भन्छ। लुतो भनेको त्यो ऊर्जालाई यदि म्यानेज गरिएन, त्यो पसिनाहरूलाई म्यानेज गरिएन, त्यसलाई सफा गरिएन भनेदेखि चाहिँ शरीरमा चिलाउने हुन्छ, त्यो लुतो निस्किन्छ क्या, घाउ हुनसक्छ। अनि त्यो घाउलाई म्यानेज गर्नको लागि पनि लुतो फाल्ने दिनको रूपमा पनि आज मनाइन्छ। किन भन्दाखेरि, नेपालको कन्डिसनमा हेर्दाखेरि असारभरि अब खेती गर्ने समय छ, अहिले हिलोमा काम गर्नुपर्छ, धान रोप्ने समय छ, हिलोमा भिज्दै काम गर्दाखेरि चाहिँ त्यो कामबाट चाहिँ नुहाएर सफा भएर अनि मनलाई चाहिँ शारीरिक रूपमा पनि एकदम सफा गर्ने अनि आफ्नो आध्यात्मिक अथवा मनलाई पनि सफा गर्ने, पूजा गर्ने भनेको मनलाई सफा गरेर अनि त्यसपछि नयाँ कामलाई यसो परिवारहरू भेला हुने आजको दिनमा अनि मिठो मसिनो, विशेष गरी यतिखेर नेपालमा चाहिँ अब भैँसीहरू प्रायः ब्याएको हुन्छ, गाई भैँसीले घाँस खानलाई सबै घाँस उम्रेको हुन्छ अनि त्यो घाँस खाइसकेपछि भैँसीले धेरै दुध दिन्छ, त्यही भएको हुनाले हाम्रो चाडपर्व चाहिँ खिर खानेमा लगेर जोडिन्छ, हरेक पर्वलाई खानेमा लगेर जोडिहाल्छौँ हामी, यसमा चाहिँ खिर खाने गरिन्छ होइन। त्यो खिरको पनि आफ्नै महत्त्व छ, किन खाने भन्ने कुरा, त्यसको शारीरिक रूपमा पौष्टिकताको रूपमा धेरै कुराहरू छन्। अनि अब अर्को कुरा चाहिँ, अब शिवको महिना भनिन्छ साउनलाई, किन भन्दाखेरि अहिले पहिले समुद्र मन्थन हुँदाखेरि, जब समुद्र मन्थन भयो त्यो बेलामा चाहिँ कालकुट विष निस्केको दिन हो आज, अनि त्यो कालकुट विषलाई चाहिँ शिवजीले ग्रहण गरेर घाँटीमा राख्नुभएको दिन, त्यसपछि शिवजी मानसरोवरमा गएर नुहाउन जानुभयो, त्यही भएको हुनाले चाहिँ अनि शिवजीलाई पानी चढाएर नुहाई पूजा गर्ने दिन हो। त्यही भएर अघि हामीले पनि त्यहाँनिर शिवजीलाई पानी चढाएर दुध चढाएर पञ्चामृत चाहिँ हामीले स्नान गरेर चाहिँ पूजा गऱ्यौँ। अनि विशेष गरी यो महिनालाई चाहिँ एकदम पारिवारिक मेल अथवा प्रेमको महिना पनि भन्छौँ हामीले। यो बेलामा दिदी बहिनीहरूले चाहिँ हरियो पहेँलो चुराहरू लगाउनुहुन्छ, हरियो पहेँलो साडी लगाउनुहुन्छ, हरियो हातमा मेहेन्दीहरू लगाउनुहुन्छ। त्यो किन भन्दाखेरि चाहिँ आफ्नो परिवारको सुख सौभाग्य चाहिँ होस् र आफ्नो परिवारमा प्रेम अथवा मिलन होस् र आफ्नो परिवार चाहिँ राम्रोसँगले काम गर्न सकियोस् भनेर चाहिँ हामीले परिवारमा विशेष गरी हाम्रो पर्वले जहिले पनि परिवारमा लगेर जोड्छ क्या। किनभने परिवार राम्रो भइसकेपछि परिवारमा मेल भयो भनेदेखि, परिवारमा प्रेम भयो भनेदेखि चाहिँ बाहिर जे पनि गर्न सक्छ मान्छेले, होइन? यदि परिवारमा चाहिँ खिन्नता आयो भनेदेखि बाहिर गर्न काम गर्न गाह्रो पर्छ। त्यही भएर विशेष गरी अब बहिनीहरूलाई मैले भन्नै पर्छ कि परिवारमा मेल बनाउने काम भनेको त फेरि महिलाकै हुन्छ फेरि जहिले पनि। अनि त्यो मेल भयो भनेदेखि चाहिँ तिमीले हाँके म हाँक्न सक्छु, इन्द्रको आसन हो के, बुढोहरूले चाहिँ इन्द्रको आसनलाई ताक्न सक्छ अरे के परिवारले साथ दियो भने। इन्द्रको आसन भनेको त पल्टन घरमा भनौँ न, इन्द्रको आसन भनेपछि अब पल्टन घरमा भन्दाखेरि त अब सिओ साहबलाई त नभनिहालौँ, जिएम साहबको आसन चाहिँ हाम्रो भाइले ताक्नै सक्ने हो क्या। किनभने त्यो आसन त ताक्ने हो नि त, अब के अरे हाम्रो के अरे नयाँ प्लटन कमान्डर साहबले म पछि कमान्डर हुन्छु भनेर ताक्नु पऱ्यो, होइन? त्यो मनबाट त ताकेन भनेदेखि चाहिँ पाइँदैन क्या फेरि। त्यसले गर्दाखेरि ताक्नुपर्छ, किनभने मनमा राख्नुपर्छ म यो हुने भनेर। त्यसले गर्दा त्यो प्लान गरेर आफ्नो मनमा राखेर त्यसबाट अगाडि बढ्यो भने बल्ल जे पनि भ्याइन्छ क्या। अब हामी अहिले हाम्रो भाइहरूले चाहिँ अब कमसेकम सिओ साहबको पोस्टमा चाहिँ पुग्छु भन्ने प्लान गर्नुभयो भनेदेखि चाहिँ अनि गोर्खा मेजर त त्याग्छ पाइन्छ। किनभने मनमा जे चाहन्छ, शरीरले जे चाहन्छ त्यो पुरा हुन्छ क्या। किनभने यो प्रकृतिले त्यो पुरा गर्नलाई यो सबै सम्पूर्ण प्रकृति लाग्छ, तर त्यसमा सबभन्दा पहिलो साथ लिनु भनेको परिवारको। यदि परिवारको साथ तपाईँले त्यहाँ लिन सक्नुहुन्छ भनेदेखि त्यो सबै कुरा प्राप्त हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो परिवारको प्रेम मिलनको रूपमा पनि यो पर्वलाई यो महिनैभरिलाई साउन महिनाभरिलाई नै यो परिवारको प्रेमको रूपमा चाहिँ लिइन्छ। विशेष गरी शिवजीको पूजा भन्ने जहिले जहाँ पनि शिवजीको पूजा भन्ने बित्तिकै पारिवारिक मेल, पारिवारिक प्रेम, पारिवारिक सद्भाव, परिवारको चाहिँ एकता त्यही कुराहरूमा जोडिन्छ। त्यस कारण चाहिँ शिवजीको पूजा गर्ने र आफ्नो परिवार अब यो हामी जसरी यहाँ बसेका छौँ यो पनि हाम्रो एउटा सिङ्गो परिवार हो हाम्रो, होइन? वन आर जार परिवार भन्छौँ हामी, वन आर जार परिवारभित्र हामी सबै पर्छौँ। त्यस कारण यो हाम्रो सबै परिवारमा पनि मेल होस्, होइन, प्रेम रहोस्, सद्भाव रहोस्, यो रह्यो भनेदेखि बल्ल जे पनि काम गर्न सक्छ नि त, होइन? यहाँनिर एउटा यता फर्केको छ, एउटा उता फर्केको छ, एउटा उता फर्केको छ भयो भनेदेखि त कसैले काम गर्न सकिँदैन क्या। हामीले त एकतिर फर्किनु पर्छ सबैजना र एउटा काममा अठोटमा हिँड्नु पर्यो। सिओ साहबदेखि नयाँ भाइ अस्ति आउनुभएको भाइसम्म, होइन, हामीले एउटै लयमा एउटै उसमा पच्चापमा हिँड्यौँ भनेदेखि, जस्तो अघि तपाईँहरू भलिबल टिम आउँदाखेरि, फुटबल टिम आउँदाखेरि कुन लयमा एउटै सेम खुट्टा सबैको चला हेरेँ मैले, सबै ठ्याक ठ्याक ठ्याक मिलाएको छ, के अरे ओसी साहबदेखि लिएर पछाडिको भाइसम्म सबैले ठ्याक्कै एकैचोटि खुट्टा चालेको छ क्या। त्यो गर्दाखेरि कति राम्रो देखियो, होइन? त्यहाँ खुट्टा एउटाले यता चलाएको, एउटाले देब्रेर अर्कोले दाहिने गरे भनेदेखि कस्तो नराम्रो देखिन्थ्यो, होइन? पछाडि हेर्ने हामीले के गर्छौँ, हामी एउटा पच्चापमा एउटा टिममा गरौँ अनि त्यो टिम एकता गर्नलाई चाहिँ परिवार एकता हुनुपर्दछ, परिवारमा सद्भाव हुनुपर्छ, परिवारमा प्रेम हुनुपर्दछ, परिवारमा माया हुनुपर्दछ। अनि माया भइसकेपछि भित्र माया राख, माया भयो भनेदेखि चाहिँ बाहिर गाली, मुखले गाली बोल्यो भने पनि केही फरक पर्दैन क्या। किनभने त्यो माया हो, सद्भाव हो। त्यस कारणले त्यो गाली आयो भन्दैमा त्यो डराउनु हुँदैन, त्यो उहाँको मनमा के छ भन्ने कुरा चाहिँ पहिले सुरुमा बुझ्नुपर्दछ। किनभने हामीले मनमा प्रेम राख्यौँ भनेदेखि गाली त त्यो एउटा सिचुएसनलाई हुन्छ, मान्छेलाई हुँदैन क्या, सिचुएसनलाई गाली हुन्छ जहिले पनि, कहिले पनि काहीँ पनि, परिवारमा पनि त्यही हो, सिचुएसनलाई गाली हुन्छ। त्यो के अरे मान्छेलाई कहिले गाली हुँदैन क्या, त्यो सिचुएसनमा केही कुरा नराम्रो भयो भने त्यो सिचुएसनको गाली चाहिँ आउँछ। त्यसले गर्दाखेरि त्यो मनमा चाहिँ सद्भाव राख्यौँ, मनमा प्रेम राख्यौँ भनेदेखि चाहिँ मुखले जे बोले पनि खासै फरक पर्दैन। यहाँ पूजामा पनि त्यही हो, होइन? मैले मन्त्र जतिसुकै शुद्ध र राम्रो पढे पनि नपढे पनि तपाईँहरूले मनमा सद्भाव र प्रेम राख्नुभयो भनेदेखि चाहिँ अनि प्रार्थना हुन्छ, पूजा हुन्छ क्या। जहाँ पनि त्यही हो, मनमा प्रेम सद्भाव राखौँ र अनि त्यही सद्भाव र प्रेमले हामी सबैको परिवारलाई एकजुट भएर, अहिले त झन् अब हामी एमबिजिया छौँ, व्यस्त समय छ, यो व्यस्त समयलाई पनि तपाईँहरूले चाहिँ त्यही समयलाई इन्जोय गरौँ हामी, होइन? व्यस्तमा व्यस्तताकै इन्जोय गर्यो भनेदेखि चाहिँ बल्ल मजा आउँछ कि। किनभने हामीसँग चोइस छैन कि, जहिले पनि चोइस छ भनेदेखि हामी इजी चोइस चुज गर्न सक्छौँ। तैँले यो काम गर्नै पर्छ, तेरो चोइस छैन भनेपछि त्यो त्यसमा इन्जोय गरेन भनेदेखि त दुःख हामीले पाउँछौँ नि त। हामीले यो काम गर्ने भनेर हामीलाई आइसकेपछि त्यही काम गर्ने हो। अब हामी एएमबिजीमा छौँ, कुन टास्क आउँछ थाहा छैन, तर हामी रेडी सधैँ हुनुपर्दछ। त्यस कारण त्यो रेडी हुनको लागि हामीले आजको प्रार्थना पूजा पनि त्यो, हामी जेसुकै काम गर्नको लागि पनि रेडी छौँ। र आजको पूजाले भगवान् शिवको आशीर्वादले हाम्रो परिवारमा प्रेम रहोस्, सद्भाव रहोस् र रोग व्याधिले हामी कसैलाई नछोस् र हाम्रो आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्न सकौँ र त्यसैको लागि आज हामीले प्रार्थना गरेका छौँ, पूजा गरेका छौँ र मनैदेखि भगवान्लाई त्यसमा हामीले गर्नुपर्ने आफ्नो दायित्व हामी निर्वाह गर्छौँ र हामीले गर्न नसक्ने दायित्वहरू चाहिँ तपाईँले हामीलाई प्रभावित गरिदिनुहोस् दिनुहोस् भनेर हामीले प्रार्थना गरेका छौँ, पूजा गरेका छौँ र हाम्रो परिवारलाई, यो सम्पूर्ण हाम्रो वनाजार परिवारलाई चाहिँ त्यो सद्भावसँग रहन सक्ने शक्ति शिवले र श्रीनारायणले प्रदान गर्नुहोस्। यही प्रार्थनाको साथ आज म तपाईँहरूसँग यति कुरा विस्तार गर्दछु। BFBS, Gorkha Radio. Gorkha Radio.
0: हजुर, साउने संक्रान्तिको सिग्निफिकेन्टको बारेमा पण्डित शङ्करमणि नेपालज्यूले प्रकाश पार्दै हुनुहुन्थ्यो। आजको मन्दिर परेडको पूजा गरेको त्यहाँ फोटोहरू त्यहाँ देख्न सक्नुहुन्छ र खेलाडीहरूलाई चाहिँ बधाई दिएको, वेलकम गरेको भन्दा बधाई दिएको फोटोहरू चाहिँ भरे बेलुका तपाईँहरूको सेवामा भन्दा म फेसबुक पेजमा अपलोड गर्नेछु। आज दिनभरि अलिकति बिजी पनि भयो, गर्दा भरे बेलुकातिर यसो भिजिट गर्दै जानु होला है। त बिरबलाल नम्बरी लेख्नुहुन्छ, आज साउने संक्रान्ति हो, साउने संक्रान्तिको हार्दिक शुभकामना। साउनको हरियालीले तपाईँको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। अनि हरियो साउनको बहार तपाईँको जीवनमा पनि खुसी र समृद्धि भरियोस् भनेर नम्बरी साहबले मिठो यो साउने संक्रान्तिको चाहिँ म्यासेज पठाउनु भएको छ। नम्बरी साहबलाई पनि धेरै धेरै साउने संक्रान्तिको चाहिँ शुभकामना भन्न चाहन्छु है। त र यहाँ चाहिँ हाम्रो खेलमती लिम्बू दिदीको अघि बिहा उकै कुरा हो र त्यस्तै गरेर हाम्रो चाहिँ दाजु हुनुहुन्छ यहीँबाट र उहाँको गीत पनि हामी सुन्नेछौँ, छवि थापा मगर दाजु र हाम्रो ललित साप र दिदीको पनि टेक्स्ट देख्दैछु, नेता कोही बहिनीको पनि अनि विष्णु गुरुङ भाइको पनि, मिनी कालीकोटे बहिनीको पनि यहाँ देख्दैछु, अनि तारा प्रसाद चेमजोङ दाजुको पनि छड्के सलाम भनेर यहाँ भन्नुभएको छ। अलिक म पढेर सुनाउने छु अलिक पछि। अहिलेलाई भने कैलाश भाइको गीत सुनाऊ, त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत र त्यसपछि खेलाडीहरूसँग गरेको कुराकानी तपाईँहरूको सेवामा प्रस्तुत गर्नेछु। सिक्का नोटैमा मेलिना राई र समीर खरेलले गाउनुभएको यो गीत।

0: SBS गोर्खा रेडियो
1: तपाईलाई कोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो हो

0: नमस्ते, कार्यक्रम व्यवेश संवादबाट म योगराज रहेको यो कार्यक्रम चाहिँ पवित्र ठाउँ यहाँ मन्दिरमा रेकर्ड गरेका छौँ। आज चाहिँ साउने सङ्क्रान्ति मनाइरहँदा वान आजेलको फुटबल टिम अनि चाहिँ भलिबल टिम उहाँ चाहिँ च्याम्पियन हुनुभयो र उहाँलाई पनि यहाँ बधाई दिने कार्यक्रम रहेको थियो। बटालियनको अगाडि नेपाल कप 2026 को ओआइसी हुनुहुन्छ हाम्रो मेजर गिरिप्रसाद गुरुङ, उहाँ चाहिँ हेड क्वार्टर कम्पनीको ओआइसी हुनुहुन्छ। र साहब नमस्कार।
1: नमस्कार भाइ, नमस्कार।
0: र सर्वप्रथम तपाईँलाई यहाँ बधाई दिने कार्यक्रम हो, फेरि बधाई, नेपाल कप जित्नुभयो अनि साउने सङ्क्रान्तिको पनि शुभकामना।
1: थ्याङ्क यू दाइ। जस आजको बधाई कार्यक्रम अनि यो चाहिँ अब एकदमै राम्रो हाम्रो लागि, आई थिङ्क बटालियनको लागि एउटा यसले चाहिँ एउटा मोरल कम्पोनेन्ट भन्ने जनाउँछ, त्यसले गर्दाखेरि आई थिङ्क हाम्रो भाइले जति दुःख गर्नुभयो अनि नट ओन्ली फुटबल यो भलिबल पनि हामी च्याम्पियन हो अस्ति जनवरीमा भएको, त्यसले गर्दाखेरि फुटबल र भलिबल दुइटैलाई समेटेर अहिले हामीलाई यसरी च्याम्पियन भएको कारणमा यसरी बधाई दिँदाखेरि आई थिङ्क यसले इन्डाइरेक्टली हाम्रो सोल्जर्सलाई एउटा मोरलको हिसाबले हेर्दाखेरि चाहिँ उनीहरूलाई मोरल चाहिँ अप गर्छ अनि सोन अरू जति पनि इभेन्टहरू छ त्यसमा चाहिँ आई थिङ्क त्यो मोरलले गर्दा अझै पनि हामीले जित्ने अलिकता चान्सेसहरू चाहिँ हाई हुन्छ। त्यो पनि हो मेन चाहिँ आजको इरा। आई थिङ्क जेम्स साहबले भेरी राइटली हामी सबै च्याम्पियनहरूलाई चाहिँ यसरी मोरल दिनुभएको चाहिँ राम्रो हुँदैन।
0: अब तपाईँले लिड गर्नुभयो नेपाल कप टिमलाई, कतिको प्राउड हुनुहुन्छ आज यसरी बटालियनको अगाडि चाहिँ सम्मानित हुन पाउँदा, बधाई पाउँदा?
1: एकदमै प्राउड। आई थिङ्क म भन्दा पनि हाम्रो खेलाडीहरू हाम्रो भाइहरूको क्रेडिट हो, सबै भाइहरूले जति एक महिना साढे एक महिना जस्तो जसरी प्र्याक्टिस गर्नुभयो अनि उनीहरूले योपालि चाहिँ अब तपाईँलाई थाहा भएको कुरा हामी झन्डै आफ्टर 9 इयर्स फेरि नेपाल कप जित्न सफल भयो, त्यो चाहिँ हाम्रो लागि लङ वेटेड ऊ थियो के अरे, त्यसले गर्दाखेरि आई थिङ्क यो वर्ष चाहिँ त्यो चाहिँ अब क्लियर भयो अनि भाइहरू चाहिँ अब ओभियसली हामी भाइहरूसँग बोल्दाखेरि थाहा हुन्छ उहाँहरू चाहिँ एकदमै एब्सोल्युटली प्राउड छ हाम्रो ब्याटालियनलाई चाहिँ।

0: नाम पनि अब एकदम माथि राख्नुभएको छ अहिले चाहिँ
1: एउटै टिममा पढ्नुभयो, सुरुको म्याच ड्र भयो, नेपालको फाइनलमा पुगेर जितेला भन्ने त्यो यात्रामा चाहिँ कसरी सोच्नु भएको थियो?
0: फुटबलमा जे पनि हुनसक्छ दाइ, हुन त हामी र सिग्नल चाहिँ अब सुरुमै परेको हो हाम्रो सुरुको म्याचमा, अनि त्यसमा ड्र हुँदाखेरि अब दुइटै टिमलाई एउटै हो अब सबैको अब आफ्नो अपोनेन्टको ट्रिक्सहरू अब थाहा हुन्छ के अरे, तर पनि आई थिङ्क फाइनलमा हामी सँगै पर्दा पनि एकदमै कम्पिटेटिभ गेम भएको थियो सबैलाई थाहा छ, तर हामी चाहिँ भेरी लक्किली अथवा हाम्रो होपफुली अलिकति स्किल धेरै भएर होला सायद एक गोल हान्न सफल भयो हामी, त्यसमा एकदमै प्राउड दाइ अब किनभने अब नजिकेको धेरै भएको थियो, अहिले चाहिँ अब फेरि सिग्नलसँगै परेर उहाँहरूले हामीलाई दुईचोटि पहिले हामीलाई सेमी फाइनलमा हराइसकेको हो, अहिले गर्दा अहिले आएर फेरि जित्न पाउँदाखेरि अनि उनीहरूसँग पढ्दाखेरि चाहिँ आई थिङ्क हाम्रो प्लेयर्सहरू प्लस लगायत म पनि एकदमै प्राउड नै छु दाइ अहिले।
1: हुन्छ सर, वान्स अगेन कङ्ग्रेचुलेसन अनि साउने सङ्क्रान्तिको शुभकामना।
0: थ्याङ्क यू भेरी मच दाइ, थ्याङ्क यू।
1: अब उहाँपछि भने हाम्रो नेपाल कप विनिङ टिमको एकजना भाइ हुनुहुन्छ, भाइ हजुरको पुरा नाम?
2: मेरो नाम राइफलम्यान सुशील लक्ष्मण लिम्बु।
1: कुन कम्पनी हो?
2: म बी कम्पनीबाट।
1: आज नेपाल कप त जित्नुभयो, बधाई छ, अनि आज बटालियनले तपाईँलाई बधाई दिने कार्यक्रम यहाँ पवित्र ठाउँ मन्दिरमा गर्नुभयो, कतिको प्राउड हुनुहुन्छ?
2: म चाहिँ एकदमै प्राउड छु, जस मेरो चाहिँ फर्स्ट टाइम हो यहाँ यसरी जस नेपाल कपबाट भनौँ न, फर्स्ट टाइम नै जितेको नेपाल कप, धेरै प्राउड फिल गरिरहेछ, साथसाथै आज मन्दिर परेड यसरी मिल्दा पनि धेरै खुसी लागिरहेछ।
1: ओके, अनि नेपाल कप जितेको मोमेन्टलाई चाहिँ कसरी सम्झिनुहुन्छ? तपाईँको फर्स्ट टाइममै नेपाल कप उचाल्नुभयो।
2: हजुर दाइ, एकदमै खुसी लागिरहेछ, भेरी प्राउड, अनि जस हाम्रो हार्डवर्किङ अनि टिम स्पिरिटले गर्दाखेरि चाहिँ जस हामीले चाहिँ नेपाल कप उठाउन सफल भयौँ र धेरै खुसी र प्राउड भइरहेछ दाइ।
1: कुन पोजिसनमा खेल्नुभयो अनि कुनै स्कोर गर्नुभयो मौका?
2: विङ्गर खेलेको थिएँ, सोफा चाहिँ मैले स्कोर गर्न सकिनँ र नेक्स्ट टाइम चाहिँ स्कोर गर्ने प्रयास गर्दछु दाइ।
1: हुन्छ भाइ, धेरै धेरै धन्यवाद अनि कङ्ग्रेचुलेसन।
2: ओके, थ्याङ्क यू दाइ।
1: हजुर, अब फुटबल टिमलाई पनि बधाई दियो, भलिबल टिमलाई पनि बधाई दिएको छ। एकजना भाइ हुनुहुन्छ, अग्लो हुनुहुँदैछ, पक्का भलिबल खेलाडी चाहिँ हुनुहुँदो रहेछ, च्याम्पियन हुनुहुन्छ 2026 वान आजियरबाट। भाइ नमस्ते।
3: नमस्ते दाइ।
1: हजुर, हजुरको पुरा नाम?
3: मेरो नाम चाहिँ राइफलम्यान रोशन गुरुङ, ए कम्पनीबाट।
1: ए, कुन इन्टेक हो?
3: इन्टेक 23।
1: राइट, ओके। भलिबल यो वर्षको जित्नुभयो च्याम्पियन आर्मी च्याम्पियनसिप, होइन?
3: हजुर दाइ।
1: अलिकति सुनाउ न, त्यो यात्रा कस्तो गएको थियो?
3: हाम्रो चाहिँ अब म चाहिँ इन्टेक 23 आएको थिएँ, त्यसपछि लगत्तै 2024 चाहिँ खेल्दै आइरहेको थिएँ, 25 चाहिँ हामीले चाहिँ जित्न पाएन, त्यतिखेर चाहिँ हाम्रो डिफ्रेन्ट मान्छेको डिफ्रेन्ट कमिटमेन्ट भएर चाहिँ तिनीहरू हाम्रो फुल टिम चाहिँ नगरेर चाहिँ हामीले त्यतिखेर जितेन, त्यतिखेर चाहिँ टुआरजेले लग्यो, यो साल चाहिँ हामीले चाहिँ फेरि ब्याकिङ गरेर चाहिँ अहिले स्ट्रिक्ट मेन्टेन गर्दैछ। अब नेक्स्ट
1: फाइनलमा चाहिँ कोसँग पढ्नु भएको थियो अनि कतिको क्लोज थियो इन टर्म्स अफ पोइन्ट्स?
3: फाइनलमा चाहिँ हामी क्विन्स गोर्खा इन्जिनियरसँग थियो दाइ, अब सुरुको लिग गेममा चाहिँ हामीले उनीहरूलाई नै बिट गरेर हामीले गएको, फेरि फाइनलमा फेरि उनीहरूसँग भेट्दाखेरि हामीले चाहिँ सजिलैसँग जित्यो, उहाँको टिम पनि राम्रो त राम्रो थियो तर हामीले सजिलैसँग जित्यो।
1: तपाईँ त हाइट हेर्दा स्पार्क नै होला होइन?
3: हजुर,
1: स्पार्करको त के छ, जम्प हो कि के हुनुपर्छ खास?
3: अब जम्प पनि हुनुपर्छ, आफ्नो इनिसिएटिभ हुन्छ, अनि त्यस पछाडि चाहिँ अब कसरी हान्छ, अब अपोनेन्ट टिमको ब्लकरहरूले कसरी ब्लक गर्छ, त्यसलाई छलेर कसरी हान्ने, कसरी पोइन्ट लाउने, त्यो हिसाबमा चाहिँ हुन्छ।
1: अनि कतिको गर्व लागेको छ आज बटालियनको अगाडि चाहिँ तपाईँहरूलाई बधाई दिने कार्यक्रम भयो?
3: गर्व चाहिँ एकदम लागेको छ, अब होल बटालियन छैन, अब हाम्रै एक कम्पनी नै होल छैन खासमा, हाम्रो ट्वाइस हाफ चाहिँ आउनुभएको रहेछ, सबै बटालियनै नभए पनि जस सबै मान्छेको अगाडि यत्रो प्राइज थाम्न बधाई लिन चाहिँ अलिक खुसी नै लागेको छ।
1: ल त, अब 2027 जित्नु होला, अग्रिम शुभकामना है त, अनि साउने सङ्क्रान्तिको पनि शुभकामना।
3: धन्यवाद हजुरलाई पनि।
1: अब अन्तमा चाहिँ वान आजको काका मेजर बविन्द्र गुरुङ साहबसँग कुराकानी गराउँदो। साहब नमस्कार अनि साउने सङ्क्रान्तिको शुभकामना।
4: हो दाइ, तपाईँलाई पनि थ्याङ्क यू अनि तपाईँलाई पनि ठुलो शुभकामना।
1: आज दुईटा कार्यक्रम, महत्त्वपूर्ण कार्यक्रम, किलिङ टु बर्ड्स विथ अ स्टोन,
4: होइन? यो अब फ्राइडे पनि हो, ठक्क साउने सङ्क्रान्तिको आज पर्व पनि जुट्यो, त्यही भएर हामीले अस्ति नै भलिबल टिम र नेपाल कप टिमलाई चाहिँ उनीहरूलाई एउटा कङ्ग्रेचुलेसन म्यासेज चाहिँ बिहाफ होल बटालियन चाहिँ गर्न पाएको थिएन, त्यही भएर आज अर्गनाइज गरेर शुभ कार्यमै नै अब मन्दिरमै गरौँ न त भनेर पण्डितजीसँग पनि सल्लाह गरेर, ल तपाईँको प्रोग्रामभन्दा अगाडि चाहिँ फेज वान चाहिँ यस्तो कङ्ग्रेचुलेसन प्रोग्राम हुन्छ, त्यसपछि मात्रै हुन्छ भनेर, आई थिङ्क फ्राइडे फिनिस हाई भने जस्तै भयो।
1: त्यही त, बटालियनले त सोटपटालै पार्यो त, होइन? अब भलिबल पनि यतापट्टि, सुटिङ, नेपाल कप केही बाँकी राखेन।
4: हजुर दाइ, के अरे भन्नै पर्यो, अब गर्दाखेरि भाइहरूको कन्ट्रिब्युसन हो, उनीहरूको टायरलेस एफोर्ट गर्दा हामी चेन अफ कमान्डले त सपोर्ट मात्र हो, तर अब रियालिटीमा अब ग्राउन्डमा देखाउने चाहिँ उहाँहरू गर्दा अहिलेसम्म सोफार तिनवटा इभेन्टमा चाहिँ जित्दैछ भनौँ न।
1: अब तपाईँ हो अब कल्चरको अब यता लिड गर्नुभयो, आज साउने सङ्क्रान्ति मनाइरहँदा चाहिँ के गर्नु, शिव साहबसँग पूजा त मेनली तपाईँले नै लिड गर्नुहुन्छ होइन?
4: अझै हामी अब मैले लिड गर्ने भन्नाले नि अब होल बटालियन नै अब भित्र बसेर इन्क्लुडिङ फ्यामिलीज होइन, तर अब सबैजनाले पूजा गर्न त अब मिल्दैन, गर्दाखेरि अब समूहले अगाडि गएर अब भन्नै पर्दा अलिकति धेरै बाल फुलेको, उमेर गएको, जागिर बढी भएको गर्दाखेरि म अनि हेड अफ स्टाफ लिस्टम्यान अब कमान्डिङ अफिसर हुन्छ, दुईजना मिलेर सँगै पूजा गरेको हुँदै
1: बटालियनको भाइहरू अलि बाहिर हुनुहुन्छ क्या?
4: अहिले दुईवटा कम्पनी चाहिँ, एउटा कम्पनी रेन्जमा छ दाइ, एउटा कम्पनी चाहिँ यही लोकल ट्रेनिङ एरियामा छ, उनीहरूको त्यो टिक गर्नुपर्ने एक्सर्साइजहरू भएको कारणले, अनि प्लस यो सुटिङको एन्युअल्ली टिक गर्नुपर्ने त्यो गर्दा हामी अब यो रेडिनेसमा जानुभन्दा पहिला टिक गरेर मात्रै रेडिनेसको लागि रेडी हुन्छ भन्ने तरिकाले अहिले दुईवटा कम्पनी चाहिँ बाहिर छ दाइ, तर आइसक्यो होला अहिले चाहिँ।
1: अब समर लिभ पनि बिस्तारै सुरु हुने बेला भयो होला
4: जे, समर लिभ चाहिँ अलिक इन्ट्रेस्टिङ छ यसपालि, हामी अब अस्ति 1 जुलाईबाट रेडिनेस बटालियन छ, ए कम्पनी अब लिड कम्पनी हो, 24 आवर नोटिस टु मुभमा उनीहरू बस्नुहुन्छ, उनीहरू छुट्टी भर्न पाउनुहुन्न, उनीहरू स्ट्यान्ड बाईमै अब प्रोग्रामहरू रन गरेर बस्नुहुन्छ। रेस्ट अफ बटालियन चाहिँ रेडिनेस लेभल 2 भन्छ हामी, R2 भन्छौँ, 5 डेज नोटिसको मुभमा हुन्छ, कतै केही भइहाल्यो भने ग्लोबल्ली पहिला ए कम्पनी डिप्लोय हुन्छ, 24 आवर्स नोटिस टु मुभमा हुन्छ, अनि रेस्ट अफ बटालियन चाहिँ 5 डेज नोटिस टु मुभमा हो। हामी ए कम्पनी बाहेक रेस्ट अफ बटालियन चाहिँ नेपालको लागि अहिलेलाई केस बाई केस मात्रै पठाएको छ, अनि युरोप सम्म हो म्याक्सिमम् टाढा जान सक्ने, विदिन 3 डेजमा चाहिँ कल आउट भयो भने हामी प्रिजेन्ट हुनुपर्छ, रेडी हुनुपर्छ, त्यस कारणले छुट्टी चाहिँ अलिकति पहिलाको जस्तो चाहिँ छैन दाइ।
1: हुन्छ, साउने सङ्क्रान्तिको हजुरलाई शुभकामना।
4: तपाईँलाई पनि ठुलो धन्यवाद अनि कन्टिन्यू सपोर्टको लागि थ्याङ्क यू दाइ।
1: मेजर भविन्द्र साहब हुनुहुन्छ वन आजको काखा मेजर, उहाँसँग मैले कुराकानी गर्दै थिएँ, र आज चाहिँ साउने सङ्क्रान्तिको दिन यहाँ भव्य पूजा भयो, र तपाईँहरू सबै सबैलाई शुभकामना, अनि वन आजको 2026 भलिबल च्याम्पियन अनि नेपाल कप विनर्सलाई पनि यहाँ बधाई दिने कार्यक्रम भएको थियो, र उहाँलाई पनि बधाई दिँदै यो पवित्र ठाउँ मन्दिरबाट मैले बिदा मागे। हस्त, नमस्ते। हजुर, अब भने एउटा पञ्चे बाजाको गीत सुनाऊ, र यो गीत चाहिँ हाम्रो छवि थापा दाजु हुनुहुन्छ यहीँ फोक्सटनमा, उहाँले मगाउनु भएको गीत सुनाऊ, उहाँको यो टेक्स्ट पनि पढेर सुनाउन चाहन्छु। नमस्ते योग भाइ, सबै सबैमा साउने सङ्क्रान्तिको मङ्गलमय शुभकामना छ। पद्मा पदम थापा बाबासँगको कुरा सुन्न पाउँदा साह्रै रोचक र खुसी लाग्यो, बाबाको कुरा गाउँघरको याद आउँछ सुन्दा, कुशल छु र कुशलताको कामना गर्दछु। आज हजुरको मिठो स्वरमा गोधुली कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु, समयले साथ दियौँ भने यो गीत मगाउनु भएको छ राजु परियार र लक्ष्मीदेव पाण्डेले गाउनुभएको गीत। हजुर लगायत यस बेला कार्यक्रम सुनेर बसिराख्नु भएका सबै सबैलाई यो गीत सुनाउन चाहनु भएको छ, र त्यो पलहरू सबै र सप्ताहन्त सबै सुख होस् भनेर भन्नुभएको छ। थ्याङ्क यू हजुरलाई। अनि ताराप्रसाद चेम्जोङ दाजुले लेख्नुहुन्छ, मेरो बाबाको नम्बरी बाबालाई छड्के सलाम भनेर अघि हाम्रो पदमा पदम बाबालाई भन्नुभएको भएको छ। मेरो बाबाको नम्बरी आर्मी नम्बर 21 15 73 99 कफ्रोल तेज बहादुर लिम्बू भनेर पनि लेख्नु भएको छ दाई, धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। हजुर, यति भन्दै उहाँले एउटा गीतको लिङ्क पनि पठाउनु भएको रहेछ, त्यो गीत पनि हामी सुन्नेछौँ। आज 6 बजेको समाचारपछि भन्दा पनि 6 बजेर 28 मिनट जाँदा अर्को पनि एउटा अन्तर्वार्ता यहाँ स्याजल रहेछ, मैले यहाँ चाहिँ देख्न सकेको रहेनछु। हाम्रो पनुसा लिम्बू भान्जी हुनुहुन्छ र उहाँसँग हाम्रो सोनिया बहिनीले गर्नुभएको कुराकानी, उहाँ चाहिँ मिस यो ग्रेट ब्रिटेनमा टेक पार्ट गर्नको लागि यता यो ससेक्सबाट उहाँले फाइनलिस्ट, उहाँ त्यहाँको फाइनलिस्ट हुँदै हुनुहुन्छ, त्यस सम्बन्धी गरेको कुराकानी हुनेछ आज।

गोर्खा रेडियो हो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर कलिन द ब्यान्डको प्रस्तुतिमा यो गीत हामीले सुन्दै थियौँ। अब केही जानकारीहरू गराउँ र यो युकेमा सम्बन्ध थुप्रै थुप्रै कार्यक्रमहरू चाहिँ हुने गर्दछन्। युके टुरमा आउँदै हुनुहुन्छ हाम्रो रुक्सना लिम्बू, उहाँ आइसक्नु भयो कि आउनु भएको छैन मलाई पक्का थाहा भएन, तर उहाँको चाहिँ अगस्त 8 चाहिँ आशफोर्टको साइमन चर्चमा चाहिँ उहाँको 4 एकल साँझ हुन गइरहेको छ र उहाँ नेपाल आइडलमा हो कि द भोइसमा आउनु भएको थियो, एकदमै सानो हुनुहुन्थ्यो, यहाँ त एकदमै तर्जनी भइसक्नु भएको छ, उनीहरू कति चाहिँ वर्ष भयो पक्का थाहा भएन यो कति सालमा उहाँले भिड्नु भएको, एकदमै सानो हुनुहुन्थ्यो। मैले पनि यो सो त अलिक फलो गरेको तर अलिक बिर्सि पनि सकेको छु। उहाँले चुले निम्तो गर्नुभएको छ है त, रुक्सना लिम्बूको चाहिँ एकल साँझ हुँदैछ आशफोर्टको साइमन चर्चमा। ओखलढुङ्गा जिल्ला किराँत समाज चुकेको वार्षिक भेला हुँदैछ र यो चाहिँ 1 स्याटरडेको दिन फेल्थाम एसेम्ब्ली हल होन्सलोमा पर्दछ, होन्सलो रोडमा TW14 9DN 12 कार्यक्रम सुरु हुन्छ। शान्ता राई हुनुहुन्छ अध्यक्ष, उहाँलाई कल गर्न चाहिँ सक्नुहुन्छ। लिग लिग समाज युकेको चाहिँ समर बिबिक्यू हुँदैछ 22 दिन स्याटरडेको दिन ग्रेन्ज जुनियर स्कुल फार्नबोरोमा GU14 8 ट्याङ्गो अल्फामा तपाईँहरू जान सक्नुहुन्छ। अनि 25 जुलाईमा थुप्रै थुप्रै कार्यक्रमहरू हुँदैछन्। याङजी याङजाकोट परिवार युकेको 18 वार्षिक गाउँले भेटघाट कार्यक्रम हुँदैछ र सम्पूर्णलाई उहाँहरूले आमन्त्रण गर्नुभएको छ। 11 कार्यक्रम आरम्भ हुन्छ क्रेनफोर्ड कलेज कम्युनिटी हल होन्सलोमा TW5 9PD तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। धादिङ नुवाकोट समाज युकेको वार्षिक भेटघाट कार्यक्रम 18 भोलिको दिनको कार्यक्रम हो यो चाहिँ, अनि त्यसमा DNS कप फुटबल टुर्नामेन्ट पनि हुन्छ र अनि फेल्थाम कलेज लन्डनमा है त TW13 7EF तपाईँहरू जान सक्नुहुन्छ। मेन एट्र्याक्सनहरूमा शैलेन र सिम खडा हास्य कलाकारको प्रस्तुति रहनेछ। प्रोसेस पाण्डे द भोइस अफ नेपाल सिजन 6 विनर हुनुहुन्छ उहाँ, उहाँको पनि प्रस्तुति रहनेछ। शोभा त्रिपाठीजीको पनि त्यहाँ प्रस्तुति हुनेछ अनि कुमार योञ्जनज्यू हुनुहुन्छ उहाँ पनि गायक नै हुनुहुन्छ, उहाँहरूको प्रस्तुति तपाईँहरूले हेर्न चाहिँ सक्नुहुनेछ। हजुर यति नै भनौँ होला जानकारी, अर्को आवरमा म तपाईँहरूको सेवा प्रस्तुत गर्नेछु र भोलि चाहिँ आदरणीय श्रोता बिगर अफ गोर्खासको क्यालेन्डर तपाईँलाई अपडेट गर्नुपर्दा भोलि चाहिँ गोर्खा आर्क सपोर्ट बटालियनको चाहिँ 5th बर्थडे अनि उहाँहरूको स्पोर्ट्स कम्पिटिसन पनि हुन्छ। हाम्रो दिदी अहिले पुगिसक्नु भयो अथवा अन द वेमा हुनुहुन्छ र भोलि त्यो कार्यक्रम त्यहाँ उहाँले कभर गर्नुहुनेछ र भोलि चाहिँ गोर्खा आर्क सपोर्ट बटालियन ग्लस्टरमा अवस्थित छ र उहाँहरूको बर्थडे हुँदैछ। अनि भोलि फेरि क्युजी मेला हुँदैछ मेस्टोन क्युजीमा, तपाईँहरू कोही जानुहुन्छ भने त्यहाँ हाम्रो रूपा दिदीलाई भेट्नुहुन्छ है त, गर्दा दुईवटा इम्पोर्टेन्ट कार्यक्रमहरू भोलि चाहिँ हुँदैछ, गर्दा तपाईँहरू त्यतातिर जानुभयो भने हाम्रो आशा दिदी र रूपा दिदीलाई भेट्नुहुन्छ, त्यो पनि जानकारी गराए। हजुर यति भन्दै हाम्रो ताराप्रसाद चेम्जोङ दाजुको गीत म सुनाउन चाहन्छु, नवीन के भट्टराईले गाउँदै हुनुहुन्छ। खेलमती लिम्बू दिदीको गीत बाँकी नै छ, हाम्रो निता कोइराई बहिनी विष्णु भाइको पनि यहाँ गीत छ कि यहाँ मैले टेक्स्ट हेर्न पाएको छैन, त्यो गीत पनि हामी सुन्नेछौँ। अनि हाम्रो ललित साहबको अघि नै उहाँले पठाउनु भएको र उहाँको टेक्स्ट पनि म पढेर सुनाइहाल्छु, अलिकति टाइम छ गीतभन्दा अगाडि। र उहाँले लेख्नुहुन्छ, डियर भाइ नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ। साँच्चै भन्नुपर्दा कार्यक्रम रमाइलो भइरहेको छ, पदम दाईले झनै रमाइलो बनाइदिनु भयो, खुसी लाग्यो। भाइ यो हप्ता फुटबलकै चर्चा परिचर्चाले माहौल तातेको छ, त्यसैले भोलि र आइतबार हुने खेलहरू पनि उत्तिकै रोमाञ्चक हुने निश्चित छ, डेफिनेटली हो साहब। भोलिको तेस्रो स्थानका लागि हुने खेलमा हामी धेरैको चाहना बेलायतले जितोस् भन्ने नै छ, आशा गरौँ त्यसै हुन्छ। तर फुटबलमा अन्तिम सिटी 9 केही भिन्न भन्न सकि फ्रान्स पनि यस वर्षको बलियो दावेदार टोली हो अनि एम्बाफेलाई गोल्डन बुट जित्न नै पर्नेछ भनेर भन्नुभएको छ। हजुर इङ्ल्यान्ड र फ्रान्सले अघिल्लो म्याच एकदमै राम्रो खेल्नुभयो तर अस्तिको म्याचहरू चाहिँ मलाई चाहिँ ठिकै लाग्यो, अब फाइनलको कुरा गर्दा उपाधि कसले उचाल्ला भन्ने अनुमान गर्न साँच्चै गाह्रो छ। मेरो व्यक्तिगत विचारमा 90 खेलले बराबरी भएर एक्स्ट्रा टाइममा पुग्ने सम्भावना बढी देखिन्छ। भाइ यो नितान्त मेरो व्यक्तिगत विचार मात्र हो, कृपया कसैले पनि अन्यथा नलिनुहोला, सबैले खेलको भरपूर आनन्द लिनुहोला, अन्त्यमा सम्पूर्णमा रमाइलो सप्तान्तको शुभकामना भन्ने भन्नुभएको छ। डेफिनेटली साहब आई रेस्पेक्ट यो चाहिँ भनौँ न ओपिनियन, त्यही त हो नि, आफ्नो ओपिनियन त राख्न पाइयो नि त होइन, गर्दा जस कसले जित्ला जस्तो लाग्छ तपाईँहरूलाई यसो इनबक्स गर्न चाहिँ सक्नुहुन्छ है त। भोलिको अनि पर्सिको पनि अब अर्जेन्टिना चाहिँ डिफेन्डिङ च्याम्पियन हो, यसपटक उहाँहरूले चाहिँ जित्नुभयो भने 4 वर्ल्ड कप जित्नुहुन्छ, लास्ट इयरको लास्ट इयरभन्दा पनि गत 4 चाहिँ उहाँ डिफेन्डिङ च्याम्पियन हुनुहुन्छ। हजुर ल त तारा दाई हजुरको गीत सुनाऊ है त, सुन्दै हुनुहुन्छ होला।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: BFBS Gorkha Radio Ko Khabar Bulletin ma yahalai swagat cha. नागरिक आन्दोलनका अगुवा डाक्टर देवन राज पाण्डेको निधन भएको छ। 87 वर्षको उमेरमा उहाँको काठमाडौँ विशालनगर आफ्नै निवासमा निधन भएको अभियानकर्मी विमल अर्यालले जानकारी दिनुभएको छ। डाक्टर पाण्डेको केही दिन अघि हेम्स अस्पताल र पाटन अस्पतालमा उपचार गराएपछि उहाँको निवासमा लगिएको थियो। निवासमै उहाँको निधन भएको हो। उहाँको भोलि पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने जनाइएको छ। विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको ठहर गरेको हो। अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उहाँले इन्कारी बयान दिएको र दीपक भट्टसँग वित्तीय कारोबार गरेको र सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उहाँलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गएको 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। पटक पटक म्याद थप गरी उहाँमाथि अनुसन्धान गरिएको थियो। उपभोक्ता अदालतले काठमाडौँको एभरेस्ट अस्पताल र उपचारमा संलग्न डाक्टर ज्योत्सना शर्मालाई उपचारमा चरम लापरवाही गरेको ठहरसहित 39 लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
4: अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौँ गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही गरेको भन्दै एभरेस्ट अस्पताललाई 30 लाख र डाक्टर ज्योत्सना शर्मा तिवारीलाई 9 लाख रुपियाँ क्षतिपूर्ति पीड़ित परिवारलाई भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुरीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा मुद्दा हाल्नु भएको थियो। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको र प्री एक्लेम्सियाका बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि शल्यक्रियापछि मात्रै दिइएको विषयलाई अस्पताल र चिकित्सक दुवैको गम्भीर लापरवाही ठहर गरेको 2081 मङ्सिर 25 एभरेस्ट अस्पताल भर्ना गरिएकी मनिताले शल्यक्रिया मार्फत बच्चा जन्माएपछि अवस्था थप जटिल बनेको थियो। भोलिपल्ट उहाँलाई थप उपचारका लागि हेम्स अस्पताल लगेपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार थालेको 7 दिनमा मनिताको मृत्यु भएको हो।
3: बर्ड फ्लूको कारण घटेको कुखुराजन्य उत्पादनको खपत अहिले फेरि बढ्न थालेको छ।
5: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा चढेको थियो, अहिले फेरि बढ्ने क्रम सुरु भएको छ। लामिछानेका अनुसार चल्ला नबिकेर 3 पटकको ह्याच नष्ट गरिएको थियो। ह्याचरी उद्योगहरूले 1 हप्तामा 2 ह्याच चल्ला उत्पादन गर्छन्। बोइलरको प्रतिगोटा 90 बिक्री भएको चल्ला 25 बिक्री गर्नुपर्ने बाध्यता थियो, अहिले बढेर 40 पुगेको उहाँले जानकारी दिनुभएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक 45 लाख कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा चढेको थियो। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 बिक्री भएकामा मूल्य झरेर 450 पुगेको थियो। अहिले अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठले राम्रोसँग पकाएर खाँदा अण्डा र मासुमा कुनै असर नपर्ने सन्देश पठाउन थालिएपछि मासु र अण्डाको खपत बढ्न थालेको बताउनु भएको छ। चितवनमा 2 महिना यता बर्ड फ्लू पनि देखिएको छैन।
3: रुसको ड्रोन आक्रमणमा युक्रेनमा 2 जनाको मृत्यु भएको छ। युक्रेनको सहर माइकोलाइभमा रुसी ड्रोन आक्रमणमा परि बन्दरगाह संरचनामा पनि क्षति पुगेको माइकोलाइभका अधिकारीहरूले बताएका छन्। युक्रेनमा पछिल्लो समय मानवरहित विमानबाट आक्रमण तीव्र भइरहेको छ। युएई 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा सुपर ओभरमा नेपाललाई हराउँदै युएले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 7 रनको लक्ष्य युएले 3 बलमै पूरा गरेको छ। त्यसअघि युएले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। अब युएले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ, तर पराजित भए पनि नेपालले 19 वर्ष मुनिको एसिया कपमा स्थान बनाएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, निकै मेलोडियस गीत थियो, नेहार बुढा थोकीले गाउनु भएको गीत हामीले सुन्यौँ। हामी थर्ड आवरमा प्रवेश गरेका छौँ। आज चाहिँ शुक्रबार हो, 17 जुलाईको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। 6:10 गएको छ। जस गीतहरू सुनेर, कार्यक्रमहरू सुनेर मनोरञ्जन पनि लिँदै हुनुहुन्छ होला। आजको अन्तिम कार्यक्रम तपाईँहरूले सुन्न सक्नुहुन्छ हाम्रो चाहिँ सोनिया बहिनीको, र उहाँले चाहिँ पनुसा लिम्बू भान्जी हुनुहुन्छ। उहाँसँग गर्नुभएको कुराकानी, उहाँको छोटो भिडियो क्लिप फेसबुक पेजमा राखेको, त्यो पनि तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ। यो बिचमा चाहिँ कोलचेस्टरबाट हाम्रो समष्टि तुलाचन दिदी हुनुहुन्छ, र कहिलेकाहीँ उहाँले गेस्ट प्रेजेन्टरको रूपमा टिटीमा पनि हामीलाई सहयोग गरिराख्नु भएको छ। एकदमै जस एनर्जेटिक हुनुहुन्छ। उहाँले एउटा म्यासेज पठाउनु भएको रहेछ, साउने सङ्क्रान्ति अरू के बारेमा छन् मैले पनि त्यति सुन्न पाएको छैन, यो प्ले गर्छु। त्यसपछि एउटा साउनको गीत पनि भन्नुभएको जस्तो मलाई लाग्यो, एन्डमा त्यो गीत हामी सुनेछौँ है त। दिदी नमस्कार, अनि हजुरलाई पनि साउने सङ्क्रान्तिको शुभकामना छ। कसरी मनाउँदै हुनुहुन्छ आज?
1: हेलो, गुड आफ्टरनुन योग भाइ, तपाईँको प्रोग्राम सुन्दैछु। साउने सङ्क्रान्तिको बारेमा विभिन्न मेसेजहरू, खिर पकाएको, सेलरोटी बनाउनु भएको, भोलिको प्रोग्राम, अनि हाम्रो पण्डितज्यूबाट पनि साउनको महत्त्वबारे भनेको सम्पूर्ण कुराहरू अति नै ज्ञानवर्धक लाग्यो। त्यसको लागि एकदमै धन्यवाद बिएफबिएसलाई। आजको यो साउने सङ्क्रान्ति को उपलक्ष्यमा आज साउन 1 गते पहिलो दिनको अवसरमा मलाई पनि सम्पूर्ण बिएफबिएस सुनेर बस्नुहुने श्रोताहरूलाई म समष्टिको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहेँ। विशेष गरी यो साउन महिना भन्ने बित्तिकै फेरि हाम्रो दिदीबहिनीहरूको त चुरीफुरी नै डिफ्रेन्ट हुन्छ नि, होइन र? त्यसैले स्पेसली टु ऑल ब्युटिफुल लेडिज जसले बिएफबिएस सुन्नुभएको छ र नसुन्नु हुनेलाई पनि, जीवन चाहिँ सधैँ हरियाली जस्तै सुख शान्ति समृद्धि र खुसीले भरिपूर्ण रहोस्, र उहाँहरूको सुहाग सधैँ अटल रहोस्, र सिन्दूर पोते तथा चुरा जस्तै प्रेम र सौभाग्य सधैँभरि जीवनमा कायम रहोस् भन्ने शुभकामना दिन चाहन्छु। आजको दिनलाई आफ्नो देशमा सम्झिने हो भने, ओहो कति रमाइलो हुन्थ्यो, खिर पकाइन्थ्यो, सेलरोटी बनाइन्थ्यो, अनि फेरि परम्परा अनुसार लुतो फाल्ने भनेर त्यो केले आफ्नो शरीरलाई छोएर अनि ल लुतो जाई भनेर त्यो अगुल्टो पर फाल्ने चलन, त्यस्तोहरू सम्झिँदा कस्तो अर्ग्यानिक होइन, कस्तो मन नै भाव विभोर हुन्छ कि। तर पनि अहिले हामी विदेशमा छौँ, तैपनि हामी नेपालीले चाहिँ आफ्नो परम्परालाई चाहिँ साँच्ची नै कस्तो कायम राख्छौँ कि। त्यस कारणले अब आजको दिन मिठो खिर सेलरोटी बनाउने चलन छ र खाइन्छ पनि, होइन? आशा छ सम्पूर्ण श्रोताहरू जो जसले सुन्नु भइरहेको छ उहाँहरूले पनि खानुभयो होला। नखाए पनि आज नभ्याए पनि भोलि स्याटरडे हो, भोलि त मजाले छुट्टीको दिनमा बनाएर खाने छ है त। यस्तो भनिराख्दा त साँच्चै खान नबनाएको भए पनि खाउँ खाउँ लाग्छ नि त, होइन? मलाई यति नै भन्नको लागि म यो बिएफबिएसमा आएँ, किनभने धेरै भएको थियो भाइको प्रोग्राममा केही पनि मेसेज नपठाउँदा मन पनि खल्लो भइरहेको थियो। त्यस कारणले आज यो समयलाई सदुपयोग गर्दै मैले पनि मेसेज पठाएँ है त। फेरि पनि तपाईँहरू सम्पूर्ण मेरो प्यारो श्रोताहरूलाई यो साउनको हरियाली अनि यो साउनको उपलक्ष्यमा धेरै धेरै शुभकामना दिन चाहन्छु। सधैँ हरियो भएर मौलाइरहनुहोस्। यति भन्दै म एउटा सानो मुक्तक भन्छु। मैले कतिचोटि मुक्तकहरू भन्छु र आफैले पनि सानोतिनो शब्दहरू कोर्छु, तर समटाइम्स मैले केही रेफरेन्सहरूबाट पनि लिन्छु, त्यस कारणले सम्पूर्ण शब्द मेरो नहुन पनि सक्छ है, यसमा माफ गर्नुहोला। हरियो चुरामा सजियो साउनको मुस्कान, हरियो चुरामा सजियो साउनको मुस्कान, रातो सिन्दुरले झल्कियो प्रेमको सम्मान, खिरको मिठास झैँ मिठो बनोस् सबैको जीवन, खिरको मिठास झैँ मिठो बनोस् सबैको जीवन, साउने सङ्क्रान्तिले ल्याओस् सुख शान्ति र सम्मान। थ्याङ्क यू सो मच। यति भन्दै मेरो लामो मेसेज यहीँ टुङ्गाउँछु, र योग भाइ साउन्ड सम्बन्धी कुनै पनि एउटा गीत तपाईँको चोइसमा मेरो सम्पूर्ण श्रोताहरू र मेरो ब्युटिफुल दिदी बहिनीहरूको लागि सुनाइदिनुहोस् है. थ्याङ्क यू.

0: Murkar Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFPS कुलकर्ण रेडियो हो।

हजुर, एकदमै मिठो अनि चर्चित गीत जुनोजी जालले गाउनु भएको गीत हो. ग्रेस लन्डनबाट चाहिँ हाम्रो नीता कोइराई बहिनी हुनुहुन्छ, उहाँले सबैलाई सुनाउनको लागि यो गीत उहाँले अनुरोध गर्नुभएको थियो. बहिनीलाई पनि धेरै धन्यवाद. ह्याप्पी साउने सङ्क्रान्ति अनि ह्याभ अ लभली विकेन्ड पनि भन्न चाहन्छु. यता शोभा गुरुङ दिदी अर्डसटबाट उहाँले पनि रेडियो सुन्दै हुनुहुन्छ र ह्याप्पी साउने सङ्क्रान्ति भन्नुभएको छ. दिदी हजुरलाई पनि धेरै चाहिँ शुभकामना साउने सङ्क्रान्तिको. अनि होमा पाइम लिम्बुजी हुनुहुन्छ अर्डसटबाट, साउने सङ्क्रान्ति सिसेक्सपा तङनामको मङ्गलमय शुभकामना भन्नुभएको छ. हजुरलाई पनि जस मङ्गलमय शुभकामना भन्न

0: SBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

हजुर घुमाउने घर पोखरामा जानुभएको छ कि छैन? शान्ति श्रीपति र सुदीप अधिकारीले गाउनु भएको गीत हो र यही गीत राख्दै अर्को हप्तासम्मको लागि मैले पनि बिदा मागेँ। ह्याभ अ लभली विकेन्ड, बाई बाई।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै रेल मार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको आरम्भ भएको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत यो विषय थियो। कोलकाता नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार महावाणिज्य दूत चक्क प्रसाद आचार्य लगायत भारतीय अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गो सेवाको सुरुवात गर्नुभएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकैपटकमा 45 वटासम्म 40 फिट क्षमताका कार्गो कन्टेनर रेल मार्फत सिधै विराटनगर पठाउन सकिनेछ। असार 25 गतेदेखि आन्दोलनरत मिटर ब्याज पीडित र सरकारी वार्ता टोलीबीच कुरा मिलेको छ।
4: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
3: बेलायती सैनिकका परिवारले सैन्य जीवनबारे कस्तो अनुभव गर्दै होलान् भन्ने विषयमा गरिएको वार्षिक सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ। स्थल जल र वायुसेनाका परिवारमा गरिएको सर्वेक्षणका मुख्य निष्कर्षबारे टिम कुपरको रिपोर्ट।
5: The report provides information on the experiences and attitudes towards various aspects of service life, comparing this year with previous years to see any trends. Overall, there's been a small increase in those satisfied with the quality of life as a service family. 55% are, up from 52% last year. 19% though were dissatisfied, the same as last year. Fewer families, though, are dissatisfied with the response to maintenance requests for service family accommodation. In 2023, 74% of respondents were dissatisfied. Now that figure's 39%. There's been a big jump in the ability to access dental treatment. It stood at 33% in 2024. Now it's 43%. The figures had been low as a result of COVID issues. When asked about the frequency and length of operational tours, 73% of spouses felt the frequency was about right, with 22% believing they were too frequent. 55% felt operational tours were about right in terms of length. 44% of spouses felt they were too long. Spouses are more likely to encourage their partner to stay in the military than leave, the survey found. 29% of spouses encourage their serving partner to stay all the time or a lot, compared to 10% who encourage them to leave all the time or a lot.
3: युक्रेनको माइकोलाइफ शहरमा रुसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। आक्रमणमा बन्दरगाहमा पनि क्षति पुगेको छ। युक्रेनले रुस विरुद्धको लडाईँमा ड्रोनको प्रयोगलाई बढावा दिँदै आएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनले युक्रेनको पूर्वी भागमा कामिकाजे ड्रोन सञ्चालन स्थलको भ्रमण गर्नुभएको छ।
6: We're meeting Ukraine's 3rd Separate Assault Brigade, veterans of the bloody battles for Bakhmut and Avdiivka. To reach this part of eastern Ukraine, we've driven for miles under the drone nets that now cover most roads here. The brigade includes a specialist unit called NC-13, and at a secret location we're shown a production line, assembling a small four-wheeled kamikaze robot called the Spekster, built to drive into Russian positions and detonate. The soldier, callsign Disney, explains.
7: We can use this to not sell on the people,
6: sure,
7: to destroy the blindage, to capture it, or doing something like that. We just can use this UGV there. They have not family, they hasn't like blood or something like that.
6: These robot vehicles cost just a few thousand dollars. They're battery-powered and are controlled via Starlink. Ukraine says it carried out more than 24,000 UGV missions in the first 3 months of this year alone.
0: BFBS Gurkha Radio.

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 1 गते तदनुसार जुलाई महिनाको 17 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज तृतीया अर्थात् लुतो फाल्ने दिन पनि हो। आज शुक्रबार, त्यसमा पनि साउने संक्रान्ति, विशेष गरेर असारमा धान रोपाईमा संलग्न भएका र बाल बच्चाहरूलाई जो हिलोमा रहेर काम गर्छन् उनीहरूलाई चाहिँ माटोसँग सम्बन्धित, छालासँग सम्बन्धित कुनै पनि रोग व्याधि नलागोस्, लुतोहरू नआओस्, घाउ खटिराहरू नआओस् भनेर आज चाहिँ लुतो फाल्ने दिन रहेको छ गाउँघरको चलनमा। तर सहरमा पनि हिजो आज यो प्रचलन बिस्तारै हराउँदै गएको अवस्था रहेको छ र नयाँ नयाँ पिँढीले त यसको महत्व र यो किन मनाइन्छ, लुतो किन फाल्न जरुर छ, यसको सांस्कृतिक, वैज्ञानिक र पौराणिक हिसाबले यो किन महत्व छ भन्ने कुरा पनि धेरैले नबुझेका पनि छन्, थाहा नभएको कुराहरू पनि छन्। तर यो हाम्रो एउटा मौलिक परम्परासँग, जीवनसँग जोडिएको, प्रकृतिसँग जोडिएको, त्यसमाथि पनि हामी कृषिसँग एकदमै नजिक रहेको देश, हिजो आज पो अलिकति सहरमा आउने, काम गर्ने, अफिस जाने, उद्योगमा गएर काम गर्ने, कल कारखाना काम गर्ने भन्ने कुरा आयो आधुनिकतासँगै जोडिएर। तर वास्तवमा माटोसँग मानवको जीवन निकै नजिक रहेको छ प्रकृतिसँग पनि। र यो प्रसङ्ग सँगसँगै आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौ विषयवस्तुतर्फ। कार्यक्रमको शुभारम्भ भने मोहम्मद रफीको आवाजमा रहेको गीतबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरूमा आज भने हामीले समसामयिक विषयवस्तुमा कुराकानी गरेका छौँ, राष्ट्रिय महत्वसँग जोडिएको, जनचासोसँग जोडिएको विषय, संविधान संशोधनसँग जोडिएको विषय र संवैधानिक आयोगहरूका सन्दर्भमा सर्वोच्च अदालतले लगाएको अङ्कुश पनि रहेको छ, विशेष गरेर सम्पत्ति छानबिन आयोग, यिनै प्रसङ्ग विशेष त हामीले आजको बसाइमा भने संविधान संशोधनसँग जोडिएको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ वरिष्ठ अधिवक्ता आदेशम अधिकारीसँग र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ। र आजको सम्पादकीय भने अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट लिएका छौँ र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: लता मंगेशकर र किशोर कुमारको आवाजमा रहेको यो समुदुर साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ र यसमा अमिताभ बच्चन र रेखाको अभिनय रहेको थियो र दुईटै गायक गायिकाहरूको यस संसारबाट विदा लिइसक्नु भएको छ। उहाँहरूका सम्झना र उहाँले गाउनु भएको गीतहरू मात्रै हाम्रो माझ रहेको छ र यो प्रसङ्ग सँगसँगै अब भने सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ लागौं र आजको सम्पादकीय भने लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ सकारात्मक परिणामको अपेक्षा। यो शीर्षकमा सम्पादकीय लेख्दछ अनुपूर्ण पोस्टले, झण्डै दुई तिहाई बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सरकार गठन गरे लगतै भएका कामका सन्दर्भमा पक्ष विपक्षमा बहस शुरू भएको छ। शुरूमै सरकारले निर्धार निहत्य नागरिकमाथि कारवाहीको निशाना लगायो। बागमती किनारबाट होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी ताबोबाट उफ्रेर भुङ्रोमा परेझै भएका छन्। होल्डिङ सेन्टरमै पनि डुबानमा परे, सरकारले कुनै व्यवस्था नगरी त्यही होल्डिङ सेन्टर पनि छाड्न लगाएको छ। तिनीहरूको पीडा बुझ्न खोज्नेहरू पक्राउ परेका छन्। सुकुम्बासीले आत्महत्या समेत गरे, नियम कानूनको उल्झन सहन नसकेर गणेश नेपालीले आत्मदाह गरे। त्यो समाचार लेख्ने मिडियाहरूलाई भिजिलान्ते लगाएर तर्साउने प्रयास सरकारले नै गर्यो। प्रचण्ड बहुमतको आडमा सरकार जसरी अघि बढेको छ त्यो निरङ्कुश र तानाशाही शैली भन्दा फरक छैन, किनभने ऊ संसद प्रति उत्तरदायी देखिन्न र छैन पनि। प्रतिपक्षले आवाज सुन्दैन, असहमत आवाज बन्द गराउन उद्यत छ। आफूले निर्वाचित गर्ने संसद प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति अपवाद जस्तो छ। उपस्थिति हुँदा पनि संसदीय मर्यादा कुल्चेका छन्, सम्बोधन गर्दा राष्ट्रिय स्वाभिमानलाई धरापमा पार्छन् तर माफी माग्दैनन्, बोली सच्याउँदैनन्। संवैधानिक परिषदको मर्म विपरीत आफू अनुकूलताको बहुमतको व्याख्या हुने कानून बनाउँछन् भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। सम्पादकीय थप विवरण, लोकतन्त्रको बलियो खम्बा न्यायालय कर्मचारी तन्त्र सहितमा नयाँ प्रयोग भएका छन्। भयभरका नियुक्ति खारेज गरे अहिले फेरि आफ्नो मान्छेको भर्ती विधि प्रक्रिया विपरीत पनि गरिरहेका छन्। पूर्ववर्ती सरकार प्रमुख र मन्त्रीहरूलाई जबरजस्ती प्रक्रिया विपरीत पक्राउ गर्ने प्रतिशोधात्मक कार्यदेखि व्यवसायीहरूमाथिको धरकपट, निर्माण व्यवसायको गिरफ्तारी र खुट्टा भाँच्ने समयको अभिव्यक्ति यो सरकारको छाया छवि हो भन्दै सम्पादकीयमा लेख्दछ अनुपूर्ण पोस्टले। गएको फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल खसेको मतको 47.8% मत ल्याउँदा प्रतिनिधि सभामा उसका प्रतिनिधि झण्डै दुईटाही भए, 51,54,198 मत प्राप्त गरेर कुल सदर मतको 47.8% ल्याउँदा खासमा उसले कुल सदर मतको बहुमत पाएको होइन तर प्राविधिक हिसाबमा दुई तिहाई जस्तै प्रतिनिधि उसले सदनमा पठाउन पायो। राष्ट्रपाले बुझ्नुपर्ने के हो भने 47% मत उसँग हुँदा त्यो भन्दा धेरै र कुल सदर मतको बहुमत उसका विपक्षमा छ। पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीका कारण मात्रै ऊ झण्डै दुई तिहाई प्राप्त दल बनेको हो। खासमा त कुल मतदाताको बहुमत उसको विपक्षमा छन्। यति सामान्य गणित पनि नबुझी सर्वस्व प्राप्त गरे झैं महिमत बनेर सरकारको घोडा कुदाउने उद्यत बनिरहेको छ राष्ट्रपा। पुरानो दलहरूको व्यतिथि अन्त्य गर्ने र नयाँ राजनीतिक परिपाटी बसाले कसम खाएर सिंहदरबार छिरेको राष्ट्रपा नेतृत्वको वर्तमान सरकारको कार्यशैली भने जन अपेक्षा अनुसार छैन। निजी मीडियाले विज्ञापन नदिने सरकारी निर्णय सर्वोच्च अदालतले बदर गर्यो, त्यसअघि उसले गरेका गिरफ्तारी प्रक्रिया विपरीत ठहर गरेकै थियो। तै सरकार विधि र प्रक्रिया पछ्याउने भन्दा आफूलाई अझै सर्वे सर्वा ठानिरहेको छ, जुन लोकतान्त्रिक शासन पद्धतिको खिलाफ छ। लोकतन्त्र भनेको हुकुमी शासन होइन, विधि र प्रक्रियाको व्यवस्था हो भन्ने हेक्का सरकारले राख्न सकेको छैन। 2015 सालमा दुई तिहाईको सरकार टिकेन, 2048-2056 सालमा बहुमतको सरकार पुरै 5 वर्ष चलेन, 2074मा पनि झण्डै दुई तिहाईको सरकार बिचैमा ढल्यो। ती पुरानो सरकार सबै 2015 साल बाहेक विपक्षीले भन्दा आफू बेडङ्गले चलेर विधि स्थापित गर्न नसकेर आन्तरिक कलह र फुटले गिरेका थिए। अहिले पनि राष्ट्रपाले आफ्नै खुट्टामा बन्चोरो हान्ने हरकत गरिरहेको छ। आफ्नै सांसदहरूबाट आलोचना शुरू भइसकेको सरकारलाई हेक्का होस्। सरकारले गति र मति सुधार गर्न सकेन र धरापमा पार्यो भने पर्यो भने दुःख पाउने, फेरि पनि आखिर देश र नेपाली जनताले हुनेछ अनि सधैँ अस्थिरताको चक्र बिहुमा पर्न जनता अभिशप्त हुनुपर्छ। तसर्थ सरकार संयमित बनोस्, विगतका सबै पाठ र सन्देशबाट सिक्ने आँट गरोस्, सत्ता स्थायी हुन्छ जनताको शक्ति भने स्थायी भन्ने मनन गरोस् र शासन व्यवस्था सुधारमा परिणाममुखी कार्य हुन सकोस् भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ सकारात्मक परिणामको अपेक्षा। अब यो सम्पादकीय पछि लागौ छोटो विश्रामतर्फ।
1: रेडियो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: सेम पनि छोटकरीमा कुराकानी गरेका छौँ, सुन्न सक्नुहुनेछ उहाँसँग गरिएको कुराकानी। लागौँ इस्यु अफ द डे तर्फ। बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। पछिल्लो नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएको, त्यसमा पनि समसामयिक विषयवस्तु, जनचासोसँग जोडिएको विषय रहेको छ। र सबैभन्दा चाहिँ तड्कारो विषयमा हेर्दाखेरि पछिल्लो यो नयाँ बनेको सरकारले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो, यो पनि अहिले विभाजित बनेको। त्यसै गरी सरकारले नयाँ अख्तियार दुरुपयोग अनुसन्धान आएको ऐनलाई चाहिँ संशोधन गर्ने विषयलाई पनि हेर्दाखेरि त्यसमा पनि विवाद सिर्जना हुने सम्भावना त्यतिकै देखिएको छ। र यो क्रममा नेपाली कंग्रेस त्यसै गरी नेकपा एमाले धेरै राजनीतिक पार्टीहरूको चाहिँ राजनीतिक गतिविधि हेर्दाखेरि पनि त्यतिको चाहिँ सुखद पक्षहरू देखिँदैन। समग्रमा यसपटक हामी संविधान संशोधनसँग जोडिएको विषयसँग केन्द्रित रहेका छौँ र त्यहीबाट कुराकानीलाई उठान गर्नेछौँ। र सम्पत्ति छानबिन आयोग सम्बन्धी यही प्रसङ्गमा केन्द्रित रहेर कुराकानी गर्नको लागि वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका पूर्व सदस्य र सँगसँगै संविधान निर्माणको लागि बनेको संविधान सभाको पूर्व सभासद पनि हुनुहुन्छ, त्यसै गरी अन्तरिम संविधान बनाउँदाखेरिको पनि उहाँको ठूलो भूमिका रहेको छ। यिनै विशेषमा चाहिँ बढी जानकार भएको व्यक्ति त हुनुहुन्छ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, उहाँसँग कुराकानी गर्दैछौँ। राधेश्याम अधिकारीजी, कार्यक्रममा स्वागत छ यहाँलाई। समय दिनुभएको पनि धेरै धेरै धन्यवाद छ। बेला बेलामा हामी यसरी कुराकानी गरिरहेका हुन्छौँ। अब खास भन्नुपर्दाखेरि विषयसँग जोडिएको अन्य पक्षहरूसँग पनि कुराकानी गर्नुपर्ने हो, तर अहिलेको अवस्थामा चाहिँ अलि उहाँहरू कुराकानी गर्न रुचाउनुहुन्न, त्यसैले गर्दाखेरि बेला बेला तपाईँहरूलाई मैले दुःख दिने गर्दछु। अब यो प्रसङ्ग यो संविधान संशोधनसँग जोडिएको विषयबाटै कुराकानी अगाडि बढाउँ। अब दलहरूले अलिकति अन्तिम अवस्थामा आएर पछि हटेको स्थिति छ, र अहिले यो जुन हामीले कुराकानी गर्न चाहेको विषय भनेको धेरै अगाडिदेखि उठेको विषय हो संविधान संशोधनको, यसमा दलहरू अलिक पछाडि हट्नुको कारण यसमा के देखिन्छ तपाईँले देखेको कुरा?
1: यसमा के भएको थियो भने यो जुन सरकारले त्यो असीम शाहजीको नेतृत्वमा एउटा कार्यदल बनाएको थियो, त्यो कार्यदलमा विभिन्न पार्टीहरूलाई बोलाएको, त्यसमा नेपाली कांग्रेस बाहेक तीन चारवटा दलहरू पनि जानुभएको थियो नेपाली कांग्रेसले यसमा भाग लिएन, त्यो कार्यदलमा गएर कहिले पनि भाग लिएन। अब त्यो बाहेक अरू जो जति जानुभएको थियो उहाँहरू पनि चारवटा दल कि पाँचवटा दल कति जानुभएको थियो उहाँहरू पनि फिर्ता अन्तिममा गएर, त्यसको मूल कारण चाहिँ के थियो भन्नुहुन्छ भने सुरुमा कुरा गर्दाखेरि विचार विमर्श भनेर चाहिँ सुरु गर्नुभएको रहेछ, तर पछिबाट चाहिँ उहाँले संविधानको एउटा खाका नै पुनर्लेखन गर्ने खालको चाहिँ खाका नै प्रस्तुत गर्ने कुरा ल्याउनु भएपछि उहाँ त्यसबाट झस्किनु भयो र त्यसपछि उहाँहरू त्यहाँ निस्किनु भयो। सबभन्दा पहिलो कुरा दर्शकहरूलाई के भन्नु जरुरी छ भने नेपालमा पहिलोपल्ट संविधान सभाले बनाएको यो संविधान हो, र यो संविधानको विशेषतामा चारवटा कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। एउटा गणतन्त्र, एउटा लोकतन्त्र, एउटा यो समानुपातिक समावेशिता र एउटा संघीयता। अब यो चारवटा कुराको सम्बन्धमा यदि यो कुरामा कुनै पनि कुरालाई झिक्न खोजियो भनेदेखि यो संविधानको मूल मर्ममाथि नै प्रहार हुन्छ, जसलाई चाहिँ हामीहरू बेसिक स्ट्रक्चर, यो मूल संरचना भन्छ नि, संविधानको मूल संरचना भनेर मान्नुपर्ने हुन्छ। यी कुराहरूमा चलाउनु हुँदैन भन्ने कुरामा प्राय त्यहाँ जाने सबै दलहरूको सहमति थियो, देखिन्थ्यो। र मलाई पनि व्यक्तिगत रूपमा बोलाइएको थियो, र व्यक्तिगत रूपमा जाँदाखेरि उहाँहरूले हामीसँग के सोध्नुभयो भनेदेखि 12 बुदा चाहिँ उहाँहरूले चाहिँ त्यहाँ डिस्प्ले गर्नुभयो, र 12 बुदामा 6 भित्रमा चाहिँ तपाईँले यसमा राय दिनुहोस् भनेर भन्नुभएको। अब त्यस किसिमको राय 12 बुदामा 6 राय दिन चाहिँ के छ भने अब हाम्रो न त औकात न त ल्याकत यो पनि पुग्ने थिएन, मैले त सोधेँ भने मेरो ल्याकत पनि छैन औकात पनि छैन, र यो 12 बुदामा चाहिँ जान सकिँदैन भनेर चाहिँ मैले भने। तर त्यति बेलामा दुईटा कुरा मैले त्यो बेलामा त्यो कार्यदल समक्ष राखेको थिएँ, दुईटा कुरा। एउटा कुरा यो पूर्ण समानुपातिक संसद भनेर जुन लिएको थियो त्यो बेलामा, यो कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो जनताबाट टाढा हुने संसद चाहिँ संसद होइन, यो चाहिँ एक किसिमले भन्नुहुन्छ भने पार्टीले नोमिनेट गर्ने यो मनोनयन गर्ने व्यक्तिहरूको चाहिँ एउटा चाहिँ एउटा भागदारी सभा जस्तो बन्छ। त्यस कारणले गर्दाखेरि जनतासँग जोडिने संसद बाहेक अरू कुराको परिकल्पना गर्न सकिँदैन भनेर एउटा कुरा। दोस्रो कुरा, नेपालको विविधतालाई ध्यानमा राख्दाखेरि पनि नेपालमा संसदीय प्रणालीको विरुद्ध सत्तामा राष्ट्रपतीय शासन प्रणालीको प्रत्यक्ष निर्वाचित कार्यकारी भनौँ न, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेको थिएन, प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहिँ अधीनमा राख्ने भन्ने कुरा पनि, त्यो पनि तपाईँ के छ भन्नुहोस् भने जुन ठाउँमा हाम्रो देशहरूमा अहिलेसम्म पनि हाम्रो देशमा चाहिँ के छैन भन्नुहुन्छ भने यो अदालतहरू त्यसपछि गएर संसदहरू एउटा चाहिँ के छ भने चेक एन्ड ब्यालेन्सको निम्ति चाहिँ जुन चाहिँ हुनुपर्ने जुन तत्त्व छ त्यो तत्त्व चाहिँ अझै नै बलियो भइसकेका छैन, संस्थागत भइसकेका छैनन्। त्यो बेलामा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भएकै देशहरूमा त कार्यकारीले आफ्नो

0: चाहे भवन चलाएर त्यहाँका मान्छेहरू वाक्कले अक्का वाक्क छन्। त्यसमाथि पनि नेपालमा चाहिँ के छ भने प्रतिष्ठित नभए पनि एउटा वंश परम्पराबाट आएको त प्रतिष्ठित निर्वाचित प्रत्यक्ष शासन व्यवस्थामै छौँ नि हामीहरू। यो हाम्रो देश त राजाको मुन्तिर त शासन व्यवस्थामै थियो। त्यही कुरालाई फर्काउँदाखेरि के छ भने यो निरङ्कुश तर्फ जाने सम्भावना बढी हुन्छ र लोकतन्त्रमाथि असर पर्न सक्छ भनेर चाहिँ के छ भन्ने कुरासम्म चाहिँ राखेर चाहिँ म हिँडेको थिएँ। त्यस कारणले गर्दाखेरि के छ भन्नुहुन्छ भनेदेखि त्यहाँ अरू पनि साथीहरू हुनुहुन्थ्यो र सबैको दृष्टिकोण के थियो भन्नुहुन्छ भने यसलाई हडबड गर्नु हुँदैन, यसलाई छिटोभन्दा छिटो गर्छु भनेर भन्नु हुँदैन। यस्ता कुरामा संविधान संशोधनको कुराहरूमा सबै पक्षहरू त्यहाँ संसदमा भएका, संसदमा नभएका, संसद बाहिरका, संसद भित्रका सबैको यसमा चाहिँ के छ भनेदेखि अपनत्व लिनुपर्छ। त्यस कारणले गर्दाखेरि यसलाई हडबडमा काम नगरौँ भन्ने हामीहरू चाहिँ सुझाव दिएर हामी हिँड्यौँ। कुनै किसिमको अरू कुना कुरामा हामीले त्यसमा चाहिँ मन्जुर गरेको पनि गरेनौँ। त्यो स्थिति हो। अहिले हेर्दाखेरि के छ भन्नुहुन्छ भने संविधान संशोधनमा अब हिजो बुझाउनु भयो, हिजो कि अस्ति बुझाउनु भयो भनेर सुन्नु भएको छ। त्यो कुरा अहिले बुझाएको हो भने के बुझाउनु भयो त्यो हामीलाई थाहा छैन। त्यो बुझाएको कुरा बाहिर आएपछि तपाईँसँग अर्को संस्करणमा तपाईँसँग कुरा गरौँला, हरेक कुराको सुनफान गरौँला। तर एउटा कुरा चाहिँ तपाईँको मार्फत विदेशमा बस्ने हाम्रो गोर्खा दाजुभाइहरू अरू पनि श्रोताहरू सबै जति छ उहाँले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्नुहुन्छ भने लोकतान्त्रिक पद्धतिमा जनतासँग सम्बन्ध नराख्ने सांसदहरू भएको कुरा त्यो चाहिँ अस्वीकार्य हुन्छ भन्ने कुरा सबै तहबाट बोल्नु र बोल्नुपर्ने र बुझ्नुपर्ने कुरा छ भन्ने मलाई लाग्छ।
1: यो उत्तर दिने क्रममै संवादमै यहाँले भन्नुभयो कि यो संविधान संशोधनसँग जोडिएको चाहिँ दुई तिनवटा कुराहरू उहाँले उठाउनु भयो, बाह्रवटा मुद्दा आयो होइन। त्यो बाह्रवटा मुद्दामा अहिले भनौँ न अहिलेको संरचना, अहिलेको शासकीय स्वरूप नै झस्किने खालको कुराहरू उहाँले त्यो तेर्साउनु भएको थियो अथवा चाहिँ के थियो त्यसमा?
0: मतलब प्रत्यक्ष कार्यकारी कि संसदीय प्रणालीले नै जारी राख्ने भन्ने खालको क्वेशन थियो यो
1: एउटा। त्यो भयो, अर्को चाहिँ प्रदेशसँग जोडेको विषय पनि बाहिर आएको थियो होइन, त्यो पनि जोडिएको थियो त्यसमा।
0: त्यसमा धेरै ध्यान दिएन मैले, किन बाह्रवटा गुनामा गएर त कुरा गर्ने कुरै किन छ मिनटमा हामीले चाहिँ बाह्रवटा गुनामा कसरी सल्लाह दियो?
1: त्यो त सम्भवै भएन नि, छ बाह्रवटा गुनामा छ मिनटमा उत्तर दिन त कुनै पनि हालत सकिँदैन नि।
0: हामी प्रवेश गरेनौँ खालि के मात्रै भने संसदीय प्रणालीलाई तपाईँहरू ध्यान दिनु। नेपाल जस्तो देशमा यो पार्लियामेन्ट्री सिस्टमको विकल्पको रूपमा यदि ल्याउनु भयो भने यसमा पनि खराबी छ, नखराबी होइन, यसमा पनि खराबी छ, यसले स्थिरता दिन सकेन भन्ने कुरा होला। तर पनि के छ भन्नु छ भने यसले जति कुरा यसले जनताको अपनत्व बोक्छ, जनताको अपनत्व नबोक्ने किसिमको कुनै पनि व्यवस्था छैन। त्यस कारणले गर्दाखेरि यसमा हामीले सुधार गर्ने हो, बरु यसमा समानुपातिक समावेशिताको नाममा हामीले 110 जुन सिट राखेका छौँ त्यसलाई पनि हामीले जनतासँग नै प्रत्यक्ष जोड्ने गरौँ, समानुपातिक समावेशितालाई पनि नहटाउने, जस्तो महिलालाई 33% नघट्ने गरौँ। त्यसपछि गएर के छ भन्नुहुन्छ भने महिला महिलाकै बिचमा चुनाव लड्ने हो कि दलित दलितकै बिचमा चुनाव लड्ने हो कि, तर जनताको बिचबाट चाहिँ के छ भन्नुहुन्छ भनेदेखि त्यसलाई चाहिँ अलिकति अध्ययन गरेर चाहिँ काम गर्न सकिन्छ। तर जनताबाट चाहिँ अप्रत्यक्ष रूपमा चाहिँ आएका चाहिँ भागदारी सडक बनाउनु चाहिँ मिल्दैन यो संसदलाई।
1: यो जुन संसदमा रहेका दलहरू मध्ये सबैभन्दा अहिले बलियो भनेको राजसपा हो होइन, उसैको अहिले दबदबी छ, राष्ट्रिय सभामा छैन, प्रदेशमा छैन, स्थानीय तहमा छैन होइन। अब केही समयपछि त निर्वाचन हुन्छ स्थानीयको पनि प्रदेशको पनि, तर उहाँहरूको इन्टेन्सन अहिलेको 2072 संविधान जुन छ हामीले अभ्यास गरिरहेका छौँ, शासकीय स्वरूप कमजोरीहरू होला धेरै कुराहरू, तर यो संविधानले त संसदीय अभ्यासलाई नै संसदप्रति उत्तरदायी हुनुपर्ने र संसदप्रति जवाबदेही हुनुपर्ने र त्यसलाई चेक इन ब्यालेन्समा राख्ने भनेको न्यायपालिका हो होइन। अब कार्यपालिकाले गरेको, विधायिकाले चाहिँ बनाएको कानुनलाई न्यायपालिकाले अथवा चाहिँ न्यायालयबाट चाहिँ व्याख्या हुनुपर्ने, त्यसको संरक्षण राष्ट्रपतिबाट हुने भन्ने जुन परिकल्पना छ त्यसमा अलिकति उहाँहरूको असमञ्जस्य, उहाँले त्यसलाई नस्वीकारेको अहिलेको मत जुन 23 र 24 चाहिँ आएको जुन उहाँले भनेको म्यान्डेट जुन छ संविधानलाई चाहिँ एक किसिमले अपहरण गरेर आएर यो बाटोसम्म आएर फेरि त्यही संविधानलाई नै फेरि अर्को तरिकाले चलाउन खोजिरहेको भनेपछि यो त सरासर जनतामाथि धोकादारी गरेको, त्यो जो मरेकाहरूको माथि धोकादारी गरेको जस्तो पनि त देखियो नि त। यहाँ त
0: अब त्यसलाई चाहिँ अब राजनीतिक भाषामा भन्नुपर्दा चाहिँ के छ भन्नुहुन्छ भने म यति मात्रै भन्न सक्छु कि यो संविधान जुन पहिलो पटक संविधान सभाले एकपटक असफल भएर दोस्रो पटक संविधान सभाबाट चाहिँ आएको संविधान हो। यो संविधान चाहिँ के छ भने आवधिक निर्वाचनबाट आएको सरकारले फेर्न खोज्दाखेरि यसको मूल मर्मलाई चाहिँ के छ भने बिगारेर गर्नु हुँदैन। त्यो हो भने फेरि भोलि गएर के छ भन्नुहुन्छ भने अदालतमा गएर चाहिँ यो कुरा तेर्सिन पुग्छ। हामी खालि मुद्दा मामिला गरेर अदालतबाट व्याख्या मात्रै गराएर बस्ने कि हामी अब भनौँ न अहिले प्रचण्ड बहुमत छ उहाँहरूसँग, कुरो लाएर यो संविधानलाई चाहिँ जुन जुनको कानुन बनाएर चाहिँ इफेक्टिभ हुन्छ प्रभावकारी हुन्छ। त्यो कानुनहरू बनाएर चाहिँ बनाउनु पर्ने थुप्रो कानुन छ भने हिजो कानुन मन्त्रीले भन्नुभएको छ 166 कानुन बनाउनु पर्ने छ भन्नुभएको छ। त्यो कानुन बनाएर यसमा जुन रिक्तता यो संविधानलाई चाहिँ जहाँ जहाँ चाहिँ पाल्छ भन्छ त्यसलाई त सङ्घीय कानुन बनाएर त्यसलाई चाहिँ टुङ्गो लगाउन सकिन्छ नि। त्यस कारणले गर्दाखेरि त्यो कुराहरू चाहिँ गर्नपट्टि उहाँहरूको ध्यान जानुपर्छ होला भन्ने मलाई लाग्छ। त्यो नगरीकरण खालि संविधान भन्ने संविधानले हामीलाई बाधा दियो भन्ने त्यसपछि प्रत्यक्ष कार्यकारी भन्ने आदि इत्यादि कुरा उहाँहरू उठाउन थाल्नु उहाँहरू अल्मलिनुहुन्छ र त्यसमा चाहिँ ठुलो यो अहिले नदेखिएको विरोधको सामना उहाँहरूले गर्नुपर्छ भन्ने मलाई लाग्छ। यदि अहिले नेपालको निम्ति विरोध होइन कि समन्वयमा काम गर्नुपर्ने देख
1: तर उहाँहरूकै पार्टी जो छ होइन रासोपाले त आफ्नो अधिवेशन जुन थियो पहिलो महाधिवेशन जुन गरे उहाँले होइन अधिवेशन गरे ठुलो बेरुमा गर्यो भरतपुर चितवनमा त्यहाँको संविधान अहिलेको व्यवस्था राष्ट्रपतिको प्रणाली संसदीय अभ्यासलाई स्वीकार्छौँ भनेर चाहिँ भन्ने अर्कोतर्फ फेरि जो अहिले कार्यकारी प्रमुख हुनुहुन्छ प्रधानमन्त्री पद्धतिलाई यसो हेर्दाखेरि त अहिले त वारेन्द्रजीले नेतृत्व गर्नुभएको छ सरकारको चाहिँ होइन रासोपाको तर्फबाट अब यो कुरा चाहिँ उहाँहरूले चाहिँ पार्टीभित्रको चाहिँ भित्र पनि वैमन्य जस्तो देखियो नि त एकातिर बोल्ने एउटा गर्ने अर्को जस्तै माओवादीहरूले बोल्ने एउटा भाषा थियो व्यवहारमा गर्ने अर्को भाषा थियो लगभग उस्तै उस्तै देखिन्छ नि त उनीहरू र उहाँहरूमा त के छ यसमा चाहिँ
0: यदि तपाईँको गर्ने र भन्नेको बिचमा चाहिँ वर्षा चाहिँ ग्याप हुँदै गयो भने त्यसले चाहिँ अन्तर्गत के छ भने उहाँलाई नै हानि गर्छ। त्यसले उहाँहरूलाई मात्रै होइन रुलिङ पार्टी भएको हुनाले गर्दाखेरि समग्र देशलाई नै त्यस कारणले गर्दाखेरि यसको लागि उहाँहरू सचेतापूर्वक नै अगाडि बढ्नुपर्छ होला भन्ने मलाई लाग्दछ। जस्तो कि म तपाईँलाई एउटा उदाहरण दिएर सधैँ हामी राख्छौँ तर प्रदेश सभा खारेज गर्छौँ भन्ने खालको चाहिँ आशयको चाहिँ वक्तव्य आयो त्यहाँ महाधिवेशनमा। त्यो आउने बित्तिकै तपाईँको यत्रो रियाक्सन भयो कि उहाँहरू त्योबाट फर्किनु पर्यो। त्यस्तै जुन बेलामा मान्छेलाई थाहा हुन्छ कि चाहिँ यो प्रत्यक्ष निर्वाचित संसद पनि नहुने यो प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिँ बनाउने हाम्रो यो साउथ एसियामा हामी साउथ एसियाको भाग हो होइन दक्षिण एसियाको हामी भाग हो दक्षिण एसियामा सबै ठाउँमा तपाईँको संसदीय प्रणाली हुने हाम्रो यहाँ चाहिँ तपाईँ के छ भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने र त्यसमा त्यसको सबै पावरको कन्सन्ट्रेसन गर्यो भने आज तपाईँको चाहिँ संसदले कन्ट्रोल गर्ने व्यवस्था हुँदाखेरि त मान्छेलाई चाहिँ के छ उकुस मुकुस भइरहेको छ। यदि संसदले कन्ट्रोलै गर्न नसक्ने राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहिँ हामीले चाहिँ परिकल्पना गर्यौँ भने हाम्रो जस्तो विविधताले भरेको देशमा चाहिँ झन् समस्या आउँछ।
1: भनेपछि यो जुन निरङ्कुशता जुन पहिलाको राजनीतिक घटनाक्रमलाई हामीले अध्ययन गर्दाखेरि हेर्दाखेरि इतिहासको कालखण्डमा भएका घटनाहरूलाई हेर्दाखेरि जुन हामीले हेर्थ्यौँ त्यो खालको परिदृश्य अझै त्योभन्दा नि खतरनाक निरङ्कुशता अथवा भनौँ अधिनायकवाद भनौँ अथवा फाँसी हरेक किसिमका भनौँ न होइन त्यो खालको अभ्यास हुन सक्दैन भन्ने त हामीले कल्पना गर्न सक्दैनौँ नि होइन। उहाँहरूको राजनीतिक बुझाइ राजनीतिक चरित्र उहाँहरूले गरेको त्याग अभ्यासलाई हेर्दाखेरि त खासै केही छैन नि मूल्याङ्कन गर्ने ठाउँहरू त होइन।
0: मैले अहिले भन्न खोजेको के भन्नुहुन्छ भने हेर्नु जहाँ चाहिँ यो सबभन्दा राम्रो मोडेल यसमा चाहिँ के छ भन्नुहुन्छ भने अमेरिका हो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको चाहिँ मोडेल। तर त्यहाँ पनि तपाईँले हेर्नुभयो भने हेर्नु संसदहरू चाहे त्यो सेनेट होस् चाहे त्यो हाउस अफ यो के अरे रिप्रेजेन्टेटिभ होस् प्रतिनिधि सभा र दुईटै तपाईँहरूको स्वच्छ निर्वाचन हुन्छ जनतामा होइन। त्यसपछि तपाईँको के छ भने बजेटमाथि उनीहरूको कम्प्लिट कन्ट्रोल हुन्छ सेनेटले राष्ट्रपतिले गर्ने नियुक्तिहरूमा चाहिँ पुरा उनीहरूले चाहिँ छानबिन गर्छ।
1: उहाँहरूको त प्रजातान्त्रिक पद्धतिमा नियम कानुन राष्ट्रपतिलाई अङ्कुश लगाउन सक्ने ठाउँहरूको प्रशस्त छ नि होइन न्यायालयको त्यस्तै भूमिका छ यहाँले भने जस्तै होइन।
0: त्यति गर्दा पनि अमेरिकी राष्ट्रपतिहरूले कार्यकारी अधिकारको दुरुपयोग गरे भनी बेला बेलामा सुन्न आइरहेको भनेपछि त्यो बाहेक अरू देशहरूमा फिलिपिन्समा हेर्नु फिलिपिन्समा तपाईँको चाहिँ यही मोडल हो होइन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मोडल हो त्यहाँ के भयो। श्रीलङ्कामा हाम्रो चाहिँ छिमेकी दक्षिण एसियाकै एउटा कन्ट्री हो त्यहाँ चाहिँ तपाईँको प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदाखेरि राजपक्ष परिवारहरू त्यति खोलेर भाग्नु पर्यो यो याद गर्नु पर्यो नि हामीलाई। त्यस कारणले हामीले चाहिँ के छ भन्नुहुन्छ भने यो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको परिकल्पना हाम्रो यो साउथ एसियाको देशको हैसियतमा पनि अरू देशसँग मिलाएर जानुपर्छ। यो संविधानलाई चाहिँ जथाभावीसँग चलाउनु हुँदैन भन्ने मेरो दृढ धारणा छ। अब त्यसमा अब आउने दिनहरूमा के हुन्छ हेर्दै जाउँ त्यसमा हामी तपाईँ चाहिँ टिप्पणी गर्दै जाउँ।
1: अब लगभग कार्यक्रमको पुछारतिर चाहिँ अलिकति हामीले संविधानसँगै जोडेको विषयमा अलिकति बढी फोकस भयौँ होइन। अब यो अहिले नयाँ चाहिँ यो संविधानिक परीक्षणको कटघरामा उभिनको लागि बाध्य बनाइएको समाचार पनि बाहिर आयो सम्पत्ति छानबिन आयो भने त्यहाँ दुईवटा कुरा बोल्यो नेपाली सेनाको बहालवाला र अवकाश प्राप्त र सर्वोच्च अदालत अथवा न्यायालयमा काम गर्ने न्यायाधीशहरूको सम्पत्ति छानबिन नगर्ने अरू सबैको गर्ने भन्ने कुरा गरियो होइन। त्यो मुद्दा पर्यो अहिले सर्वोच्चले त्यसमा अङ्कुश लगाउने कामहरू भएको छ। यसो अब सर्द यो कानुनी क्षेत्रमै विशेष एकदमै धेरै अध्ययन अनुसन्धान गर्नुहुन्छ यो जुन अहिलेको सम्पत्ति छानबिन आयोगको गाँठी चाहिँ खास चाहिँ के हो उनीहरूले चाहिँ प्रमाणित गर्न खोजेको कुरा चाहिँ के हो यसमा अहिलेको लोकतान्त्रिक पद्धतिलाई प्रहार गर्न खोज्या हो अथवा लोकतान्त्रिक पद्धति भित्र रहेर चाहिँ राजनीति गर्ने व्यक्तित्वहरूको अथवा समूहहरूको जनताको अलिकति अप्ठ्यारो पार्ने काम गर्न खोज्या हो, कसरी बुझ्न सकिन्छ
0: यसलाई? म चाहिँ के भन्छु भनेदेखि पहिलो कुरा त के सोच्छु भने यो मुद्दामा म आफै पनि एउटा वकिल भएको हुनाले यसमा थप टिप्पणीहरू गर्न जरुरी ठान्दिनँ। अब त सर्वोच्च अदालतको चाहिँ अन्तरिम आदेश पनि एउटा कुरा प्रष्ट गरिसक्यो के के छ भन्छ भने त्यहाँ छवटा बुदाहरू लेखाएको छ डिभिजन बेन्चले, छवटा बुदाबाट चाहिँ के छ प्रश्नहरू राखेको र यो प्रश्नको उत्तर खोज्न जरुरी छ भनेर उसले पूर्ण इजलासमा पठाएको छ। त्यति मात्र नभएर त्यसपछिका दुईटा बेन्च दुईटा अर्को फेरि सिङ्गल बेन्चहरूले पनि त्यसमा चाहिँ थप आदेशहरू गरिसकेका छ। यो स्थितिमा अब सर्वोच्च अदालतले भोलि दिने निर्णयहरूलाई हामी कुर्नुपर्छ र यस विषयमा चाहिँ के छ भने सर्वोच्च अदालत जुन प्रश्नहरू उठाएको छ त्यो अत्यन्तै गम्भीर छ, त्यो दूरगामी असरको छ भन्न सक्छ। जस्तो उदाहरणको लागि सर्वोच्च अदालतको न्यायाधीश तपाईँले एउटा ख्याल गर्नुपर्छ, हामी दर्शकहरूलाई के अरे श्रोताहरूलाई चाहिँ यो जानकारी होस्, यो सर्वोच्च अदालतको न्यायाधीश अरूलाई चाहिँ तपाईँको चाहिँ अरू नियामती कर्मचारीहरूलाई 20 वर्ष लाग्छ पेन्सन पाउनको लागि, तर सर्वोच्च अदालतको न्यायाधीश आज नियुक्ति भयो भनेदेखि 5 वर्षपछि उसले सर्वोच्च अदालतको न्यायाधीशले पाउने पेन्सन पाउँछ। किन गरिएको? कम्तीमा 5 वर्ष चाहिँ काम गर्नु पर्यो, त्यसले काम गरेपछि उसले पेन्सन पाउँछ भन्नुको अर्थ के हो भन्नुहुन्छ भने उसले अरू त्यो काहीँ नहेर उसले भोलि गएर चाहिँ कुनै पनि लाभको निम्ति लाभको पदमा नजाओस्, सरकारी पदमा नजाओस् भन्नको निम्ति उता रोक्या पनि छ, यता पनि पेन्सनहरूको व्यवस्था पनि गरिदिया। त्यस कारणले गर्दाखेरि सर्वोच्च अदालतको न्यायाधीशले नेपाल सरकारले नियुक्ति गरेको ठाउँमा जानु हुँदैन भन्ने कुरा प्रष्ट रूपमा लेखिया। तर दुर्भाग्यको कुरा के छ भन्नुहुन्छ भने क्याबिनेटको निर्णयबाट चाहिँ यो आयोग गठन भयो, त्यो आयोगको अध्यक्षता नै सर्वोच्च अदालतको न्यायाधीश चाहिँ बस्नु भएको। मैले एउटा मात्रै उदाहरण दिएँ तपाईँलाई भने, त्यस कारणले गर्दाखेरि यसका तपाईँको 6 प्रश्न एकदम जबरजस्त रूपमा क्वेसनहरू राखेर त्यो पूर्ण इजलासमा पठाएको छ। बारको पनि 4 प्रतिनिधिहरू आउँछन्, सर्वोच्च बारको र नेपाल बारको 2 प्रतिनिधिहरू पनि आउनेवाला छन्। सबैजना बसेर वास्तविक यो चाहिँ के छ भन्छ भने यो आयोग गठन केका निम्ति हुन्छ, त्यो के को लागि गर्न सकिन्छ, के को लागि गर्न सकिँदैन, र त्यसमा को बस्नुहुन्छ को बस्नु हुँदैन, र चाहिँ के छ भन्नुहुन्छ भने संविधानका जुन व्यवस्थाहरू छन् त्यसलाई नाघेर आयोगले कामहरू गर्न मिल्छ कि मिल्दैन, र संविधानका जुन चाहिँ संस्थाहरू छन् संवैधानिक संस्थाहरू छन् निकायहरू छन् जस्तै अत्याचार दुर्योग अनुसन्धान आयोग छ, राष्ट्रिय सतर्कता केन्द्र छ प्रधानमन्त्रीकै अफिसको मुनि, त्यसपछि गएर चाहिँ विभिन्न राजस्वको चाहिँ के छ भने राजस्व हेर्ने विभागहरू छन्, अब त्यसमा ट्याक्सको थली आदि इत्यादि कुरा सबै त्यसबाट हेर्न मिल्छ, सम्पत्ति सुदृढीकरणमा अर्कोतिर मुदत लगाउन सकिन्छ, सबै यी व्यवस्थाहरू प्रबन्धलाई नाघेर यो आयोगबाट जुन हुने कामहरू छन् यी सबैको परीक्षण हुन जरुरी छ, र त्यो परीक्षण हुन्छ, र योभन्दा बढ्दा म अहिले के पनि कमिटमेन्ट गर्दिनँ। किन भन्नुहुन्छ भने म आफै पनि त्यो मुद्दाको त्यो वकिल छु, त्यस कारणले गर्दाखेरि मेरो बुझाइमा तपाईँको के छ भन्नुहुन्छ भने अब अहिले आयोगले काम गर्न नपाउने भइसकेको छ, र आयोगले चाहिँ अब आफ्नो तर्फबाट कुरा राख्छ, सरकारको तर्फबाट कुरा जान्छ, हाम्रो तर्फबाट कुरा जान्छ, निवेदकको तर्फबाट कुरा जान्छ, र त्यसको चाहिँ आधारमा सर्वोच्चले जे फैसला गर्छ त्यो नै संविधानको चाहिँ व्यवस्था हुन्छ।
1: धेरै धन्यवाद छ। अब जुन हामीले आज चाहिँ जनचासोसँग जनताले बुझ्नुपर्ने जान्नुपर्ने थाहा पाउनुपर्ने कुरा, किनकि संवैधानिक व्यवस्था त्यसमा पनि संसदीय अभ्यासमा संसदले गरेका कामहरू संविधानका व्यवस्थाहरू संविधान किन परिमार्जन गर्नु परेको छ, कुन दफाले अप्ठ्यारो पारेको छ, किन पारेको छ, यी कुराहरू सर्वसाधारणले नबुझेसम्म ऊ त्यो भोटर हो, त्यो भोटरले त्यो कुरा नबुझेसम्म त शासन पद्धति र व्यवस्था त सबल र सुदृढीकरणमा अगाडि बढ्नै सक्दैन। त्यही कारण बारम्बार हामीले यो सफलहरू गरिरहेका हुन्छौँ, सरले पनि समय दिनुहुन्छ, धेरै धन्यवाद छ, फेरि पनि संवादमा जोड्नु होला, आजको लागि समय दिनु धेरै धन्यवाद छ सर यहाँलाई।
0: नमस्ते।
1: हजुर नमस्कार। दिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
2: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

सबै बेहोसी नसा पिएर स्वर्गीय भक्तराज आचार्यका आवाजमा रहेको सर्वप्रिय धेरैले सुन्न रुचाउने यो समुदुर र कालचयी गीत सँगसँगै अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। तपाईँ अहिले बिबिस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागौँ अर्को साङ्गीतिक विश्रामतर्फ। स्वर्गीय सम्राट नारायण गोपालको आवाजमा रहेको यो साङ्गीतिक कोसिलीबाटै कार्यक्रमलाई अगाडि बढाउँ।

स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा साथ दिनुभएको थियो स्वर्गीय गायिका तारादेवीको साथ रहेको थियो र यसमा संगीत रहेको थियो नारायण गोपालको शब्द रत्न शमशेर थापाको रहेको थियो। सर्वप्रिय लोकप्रिय यो सांगीतिक कोशीले सँगसँगै लगभग कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशीली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। सोमबार पुनः फेरि तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। यस गीतलाई लिएका छौँ उदित नारायण झाको आवाजमा रहेको छ आयु हो मेरी जिन्दगी में भन्ने यो बोलको गीत सेवामा समर्पित गर्दै म पनि बिदा हुन्छु। नमस्कार।

0: नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सैटेलाइट ब्यान्डविथ खरिदमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालिएको छ। छानबिन गर्न गठित अध्ययन समितिले सरकारले आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा विभिन्न अवधिमा भएको खरिद प्रक्रिया नअपनाउँदा 20,61,00,000 बराबरको हानि नोक्सानी भएको देखिएको उल्लेख छ। अध्ययन समितिले सन् 2012 मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चाल कर्णालीका सडक हेर्ने क्रममा कालीकोट पुग्नु भएको छ। डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारी सहित सँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभएको छ। लम्सालले भोलि शनिबार कालीकोट नागमा गमगढी सडक र आइतबार खुलालु कोल्टी सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने तालिका रहेको छ। ती सडकको निरीक्षण सकेका लगत्तै उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाको भनाइ छ। कलाकार दुर्गेश थापाले मास्टरनी चलचित्रको गीत फिर्ता लिनुभएको छ। गीतले शिक्षकहरूप्रति अपमान गरेको भन्दै शिक्षक महासङ्घले विरोध जनाएपछि थापाले गीत वापसी लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरनी नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। बर्ड फ्लूको कारण घटेको कुखुराजन्य उत्पादनको खपत अहिले फेरि बढ्न थालेको छ।
1: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8,00,000 किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6,00,000 किलोमा झरेको थियो, अहिले फेरि बढ्ने क्रम सुरु भएको छ। लामिछानेका अनुसार चल्ला नबिकेर 3 पटकको ह्याच नष्ट गरिएको थियो। ह्याचरी उद्योगहरूले एक हप्तामा 2 ह्याच चल्ला उत्पादन गर्छन्। बोइलरको प्रति गोटा 90 बिक्री भएको चल्ला 25 बिक्री गर्नुपर्ने बाध्यता थियो, अहिले बढेर 40 पुगेको उहाँले जानकारी दिनुभएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक 45,00,000 कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा झरेको थियो। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 बिक्री भएकामा मूल्य झरेर 450 पुगेको थियो, अहिले अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठले राम्रोसँग पकाएर खाँदा अण्डा र मासुमा कुनै असर नपर्ने सन्देश पठाउन थालिएपछि मासु र अण्डाको खपत बढ्न थालेको बताउनु भएको छ। चितवनमा 2 महिना यता बर्ड फ्लू पनि देखिएको छैन।
2: चितवन निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा वर्षा दिनभित्र 22 गैंडा मरे, 2 करेन्ट लागेर र बाँकी दलदलमा फसेर जुधेर बाघले खाएर र बुढो भएर मरेको निकुञ्जको भनाई। पर्वत पैयुचार हुबासका सूर्य र गीता नेउपाने दम्पती गाउँकै नमुना किसान 7 भैँसीबाट सुरु भएको फार्ममा 27 पुगे, दिनकै 100 दूध बिक्री, मासिक नाफा 1,00,000। चितवनका अस्पतालमा 1 11,400 परीक्षण गर्दा 893 स्क्रब टाइफस पुष्टि, रत्ननगरका 246, खैरहनीका 117 र भरतपुर महानगरका 90 संक्रमित। ललितपुर जावलाखेलको सदर चिडियाखाना बर्ड फ्लू मुक्त, असार 5 बन्द चिडियाखाना, आजदेखि खुला। मोस्ताङका 458 किसान कृषि जोन कार्यक्रममा सूचीकृत, च्याङ्रा स्याउ र आलु जोन कार्यक्रममा किसानका विभिन्न फार्म समूह र सहकारी संस्था आबद्ध। तनहुँ बन्दीपुरबाट 8 टाढा पर्ने रामकोट पर्यटकको आँखामा पर्दै मगर भाषामा झोरले भन्दै स्वागत गरिने रामकोट घरवासमा एक रात बस्दा खानासहितको 1200 शुल्क। र रसुवाको उच्च भेगमा फलेका आलु बजार पुग्न थाल्यो, पाथीको 120 रुपियाँमै पाउने भएपछि व्यापारी गाउँघरमै पुग्न थाले।
0: असारभरि धान रोप्दा लागेको हिलो पखाली छाला सम्बन्धी रोग नलागोस् भन्ने कामनाका साथ आज साँझ घर घरमा लुतो फालेर साउने संक्रान्ति पर्व मनाइएको छ।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gurkha Radio.

0: एसबीएस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: बीएफबीएस गोर्खा रेडियो।

0: तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै रेल मार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत यो विषय थियो। कोलकाता नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार महावाणिज्य दूत झक्कु प्रसाद आचार्य लगायत भारतीय अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गोको सेवाको सुरुवात गर्नुभएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकैपटकमा 45 वटासम्म 40 फिट क्षमताका कार्गो कन्टेनर रेल मार्फत सिधै विराटनगर पठाउन सकिनेछ। नागरिकका गुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। काठमाडौँ विशालनगर आफ्नै निवासमा पाण्डेको 87 वर्षको उमेरमा निधन भएको अभियान कर्मी विमल अरियालले जानकारी दिनुभएको छ। क्यान्सरको उपचार गरिरहेका पाण्डेको ह्याम्स र पाटन अस्पतालमा उपचारपछि उहाँलाई घरमा लगिएको थियो। 2046 सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 पाण्डे अर्थमन्त्री हुनुभएको थियो। नेपाल्स फेल्ड डेभलपमेन्ट लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स नेपाली अर्थराजनीति लगायत उहाँका कैयौँ पुस्तक तथा रचना प्रकाशित छन्। असार 25 आन्दोलनरत मिटरबाइस पीडित र सरकारी वार्ता टोलीबीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: ताप्लेजुङको पाथीभरामा चढाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको छ। माना र पाथीमा सिक्का भरेर रातो कपडाले पोखो पारी चढाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङको भनाइ छ।
2: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजा आजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएर हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाइ गर्न सकेका छैनौँ।
0: कतिपय दर्शनार्थीको भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथीभराका प्रमुख गुरु टिका पौडेल,
3: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरेका छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: युक्रेनको माइक्रोलाइफ सहरमा रुसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। आक्रमणमा बन्दरगाहमा पनि क्षति पुगेको छ। युक्रेनले रुस विरुद्धको लडाईँमा ड्रोनको प्रयोगलाई बढावा दिँदै आएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनले युक्रेनको पूर्वी भागमा कामिकासी ड्रोन सञ्चालन स्थलको भ्रमण गर्नुभएको छ।
4: We're meeting Ukraine's 3rd Separate Assault Brigade, veterans of the bloody battles for Bakhmut and Avdiivka. To reach this part of eastern Ukraine, we've driven for miles under the drone nets that now cover most roads here. The brigade includes a specialist unit called NC-13, and at a secret location we're shown a production line, assembling a small four-wheeled kamikaze robot called the Spekster, built to drive into Russian positions and detonate. The soldier, callsigned Disney, explains.
5: We can use this to not sell on the people, sure. To destroy the blindage, to capture it, or doing something like that. We just

दर्शन गरे हल्का न्युरेर मिठो गीत सँगसँगै आजको त्रिवेणी कार्यक्रम शुभारम्भ भइसकेको छ। कार्यक्रम त्रिवेणीमा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। सदाझै आज पनि तपाईँको यही निर्धारित समयमा हामी कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुन्छौं। विशेष गरेर यो कार्यक्रम त्रिवेणीमा हामी हरेक प्रकारका गीतहरू तपाईँहरूको रोजाइका गीतहरू पनि पढ्न सकुन होइन, हामी यसरी नै तपाईँका रोजाइको गीत पनि पढ्न सकोस् भन्ने उद्देश्यले मिठा मिठा गीतहरू तपाईँहरूलाई सुनाउने गर्छौं। र त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधि रहनेछ र दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्दै तपाईँको यो बसाई एकदमै रमाइलो होस् यही कामना गर्दछु। आउनुहोस् कार्यक्रमको शुभारम्भमा यहाँहरूले मिठो गीत सुन्नु भएको थियो, प्रकाश सपूत र शान्ति श्री परियार रहेका थिए, दर्शन गरे हल्का निहुरेर। यो गीत पनि नेपाली चलचित्रको गीत हो र यो गीत सँगसँगै अब हामी कार्यक्रमलाई अघि बढाउँ अर्को एउटा मिठो गीतबाट, साधना सरगमको स्वरमा आसिकी मे हर आसिक भन्ने बोलको गीत परेको छ साधना सरगमको स्वरमा।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्य रेडियो हो।

बीएबीएस कर्का रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। कार्यक्रम त्रिवेणीमा विभिन्न विषयमा चर्चा गर्छौं। कार्यक्रम त्रिवेणीमा हामीले नेपाल कपको फाइनलको बारेमा पनि हामी चर्चा गर्दै जानेछौं। यो वर्षको नेपाल कप के कस्तो भयो त हामी कार्यक्रममा राख्दै जानेछौं। र नेपाल कपको फाइनल यो वर्ष भने वान आरजेडले जित्न सफल भएको छ, यो विषयमा हामी चर्चा गर्दै जानेछौं। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु रामकृष्ण ढकालको स्वरमा रहेको फूलको आफ्नै कथा छ, पातको पनि आफ्नै कथा छ, डाँठको पनि आफ्नै कथा छ, होइन? एउटा बोट हेर्दा अथवा हामी एउटा कुनै पनि फूलको बोट हेर्छौँ तर हरेकको आफ्नै आफ्नै कथा हुन्छ। त्यस्तै गरी हामी मानिस पनि फरक फरक हुन्छौँ र हरेक मान्छेको आफ्नै कथा हुन्छ, आफ्नै व्यथा हुन्छ, आफ्नै रमाइलो जिन्दगी हुन्छ अनि सुख दुःखको पाटो त छँदैछ। रामकृष्ण ढकालको स्वरमा यो मिठो गीत सुनाऊ।

0: नेपाल कपको फुटबल पिचबाट हामी बोलिरहेका छौँ र नेपाल कप हुनुभन्दा अगाडि यहाँ अहिले भर्खरै काठमाडौँ कप फाइनल सकिएको छ, क्विन्स गोर्खा इन्जिनियर्स भर्सेस आरजिआरको म्याच एकदमै टफ थियो र अहिले 2-0 आरजिआर भने विनर भएको छ। सबैभन्दा पहिला त हाम्रा आरजिआरका भाइहरू तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन।
1: हजुर धन्यवाद दिदी।
0: भाइ हाम्रो टिम क्याप्टेन हुनुहुन्छ आरजिआरबाट, यहाँको पुरा नाम के पर्यो?
1: हजुर मेरो हेमकर्ण राई।
0: ओके, र यो वर्ष तपाईँहरू काठमाडौँ कप विनर हुनुभयो, यो खुसियालीलाई कसरी व्यक्त गर्नुहुन्छ?
1: हजुर दिदी हामी लास्ट इयर पनि फाइनल खेलेको थियौँ क्युजीसँगै, तर हामीले हारेको थियौँ। यसपालि चाहिँ लकिली हामीले जित्न सफल भयौँ। सबै आरजिआर 1 र 2 आरजिआरको गुर्जी साहबहरू भाइहरू खेलाडीहरूलाई सबैलाई थ्याङ्क यू, एकदमै राम्रो पर्फर्म गरिदिनु सबैलाई एकदमै मेरो तर्फबाट थ्याङ्क यू भन्न चाहन्छु।
0: ज्यू नेपाल कप आफ्नो ठाउँमा छँदैछ होइन, गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूले आफ्नो युनिटमा ट्रेनिङ गर्न पाउँछन्, तर यो काठमाडौँ कपको लागि तपाईँहरू सबै आफ्नो लोकल एरियामा बसोबास गर्नुहुन्छ, यो ट्रेनिङ गर्ने मौका कतिको पाउनु भएको थियो?
1: हामी त ट्रेनिङ गर्ने मौका त पाउँदै पाउँदैन
0: है,
1: एकैचोटि टिम भेला हुने हो, एकैचोटि खेल्ने हो। हामी आज पनि त्यसरी नै खेलेको थियौँ, तर हामी कति खेलाडीहरू चाहिँ पहिलासँगै खेलेको हुनाले अलिअलि हामीले कसरी खेल्छौँ भन्ने कुरो अलिअलि थाहा छ, त्यही अनुसारले नै खेल्ने हो।
0: ओके भाइ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म मिडफिल्डबाट खेल्छु दिदी।
0: अनि नेपाल कप पनि पहिला कति पटक खेल्ने मौका पाउनुभयो?
1: नेपाल कप मैले खेलेको थिएँ 1-2 पटक 2000, तर कहिले पनि जित्नु चाहिँ सकिएन। यो मेरो दोस्रो काठमाडौँ कप हो, लास्ट इयर फाइनलमा हारे थिएँ, यसपालि चाहिँ जित्यो।
0: ओके, यो लास्ट इयर तपाईँहरू पनि फाइनलमा पुगेर हार्नुभयो, तर यसपटक भने तपाईँहरूको लास्ट इयरको जुन एउटा भनौँ न कमी कमजोरीलाई अझ यसरी गर्नुपर्छ भनेर तपाईँको माइन्ड मेकअपमा भनौँ तपाईँको डाइरेक्सनमा अझ खेल्दा इम्प्रुभ गर्ने मौका पाउनुभयो?
1: हजुर दिदी, यो फुटबल चाहिँ अब उहाँ इन्जिनियरको एकदमै राम्रो हुनुहुन्थ्यो, तर जसले गोल फर्स्ट छिनाउँछ त्यसले एडभान्टेज पाउने हो अरे, त्यसले गर्दा लास्ट इयर हामीले गोल लाउनै सकिएन, ड्रममा गएर पेनल्टीमा हारेको थियो, त्यसले गर्दा यसपालि चाहिँ जति सक्दो फर्स्ट गोल लाउने नै हाम्रो खुसी थियो, त्यो नै हामीले ट्राई गरेको सफल भयो।
0: भाइ वान सेकेन्ड, यो खुसियाली काठमाडौँ कपको ट्रफी उचाल्ने मौका पाउनुभयो, वान सेकेन्ड तपाईँहरूको सम्पूर्ण टिमलाई ह्युज कङ्ग्रेचुलेसन।
1: थ्याङ्क यू दिदी, 2 सप्ताह राख्ने समय दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अब नेपालको फाइनल वान आरजिआरलाई र सिक्नुहोस्लाई, दुईटै टिमलाई गुड लक भन्न चाहन्छु।
0: अब जुन टिमले जिते पनि गोर्खा ब्रिगेडको युनिटले जित्ने हो नेपाल कप, यसको लागि हामी हेर्न अब तयारी छौँ होइन त?
1: हजुर एकदमै दिदी।
0: थ्याङ्क यू भाइ तपाईँको समयको लागि।
1: हजुर थ्याङ्क यू दिदी,
0: थ्याङ्क यू। त्यसै गरी हामीसँग आरजिआरबाट फेमस प्लेयर हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम?
2: मेरो चोक गुरुङ दिदी।
0: तपाईँ सिङ्गर पनि हो, फुटबल पनि एकदमै राम्रो खेल्नुहुन्छ, मैले धेरै पटक तपाईँ फुटबल खेलेको देखेको छु, यो वर्ष पनि तपाईँ खेल्नुभयो, तपाईँ कुन इन्टेकको हुनुहुन्छ?
2: म 2000 दिदी।
0: 2000 अनि यो काठमाडौँ कप खेल्नु भएको कति भयो?
2: म त यो त सुरुवातदेखि नै खेलेको, धेरै वर्ष भइसक्यो। हजुर
0: कति वर्ष भयो अहिलेसम्म?
2: 5-6 भयो होला।
0: वाउ, 5-6
2: सुरुवाती समयदेखि नै।
0: चोक भाइ तपाईँको सुरुवातीदेखि नै अहिलेसम्म पनि होइन, तपाईँले यो काठमाडौँ कप खेल्दा तपाईँको स्टेमिना भनौँ न, तपाईँको यो फुटबल ग्राउन्डमा तपाईँको रनिङदेखि लिएर होइन एभ्रिथिङ राम्रो, यसलाई कसरी मेन्टेन गर्नुभएको छ?
2: यो चाहिँ हामी प्रयास खेलिराख्छौँ यो टुर्नामेन्टहरू, अलिकति उमेरले डाँडा काटे पनि हामी चाहिँ प्रयास नेपाली टुर्नामेन्टहरू हुन्छ त्यसमा चाहिँ हामी खेलिराख्छौँ, र मैले चाहिँ यता आरएफ वेकमबाट पनि खेलिराख्छु साथीहरूसँग, यङ साथीहरूसँग, जस अहिले त्यसरी नै अब हामी एक्सर्साइज चाहिँ गरिराख्छौँ दिदी, त्यही भएर स्टामिना चाहिँ हामीले इम्प्रुभ गर्दै राखिरहेछौँ अहिलेसम्म चाहिँ दिदी। हजुर
0: तपाईँको पोजिसन?
2: मेरो स्ट्राइकर
0: देखेको। वाओ, स्ट्राइकर होइन, बुढो भन्न मिल्दैन, अझै पनि फ्युचरमा तपाईँ खेल्नुहुन्छ होला होइन?
2: कोसिस गर्दैछु दिदी, अब कहिलेसम्म जस मन चाहिँ मरेछ नि दिदी,
0: अझै
2: जस अर्को वर्ष आउने वर्षहरू पनि जस खेल्ने चाहिँ जारी नै छ दिदी।
0: ओके, काठमाडौँ कपको फाइनल खेलमा गोल गर्नुभयो?
2: मैले चाहिँ गरिनँ, थोरै एसिस्टहरू चाहिँ गरेँ,
0: जस
2: अब जस राम्रो खेल्नुभयो हाम्रो टिमले, र इन्जिनियरको पनि नराम्रो होइन, एकदमै राम्रो थियो, प्रतिस्पर्धात्मक खेल थियो
0: एकदम,
2: तर यो घामले पनि अलिकति इफेक्ट गरेको जस्तो लाग्यो, जस एकदमै राम्रो गेम भयो जस्तो मलाई चाहिँ महसुस भयो दिदी।
0: अवश्य चोक भाइ, तपाईँले घामको कुरा गरिरहँदा ओल्ड सर्टमा वेदर पनि 29 डिग्री सेल्सियस पुगेको छ. यो घाम मिड डे होइन, खेलमा विनिङ मेन्टालिटी अनि तपाईँहरूको डेडिकेसन अनि तपाईँहरूको स्ट्रेन्थ होइन, एभ्रिथिङ इज फाइन थियो. नेक्स्ट इयरको लागि पनि गुड लक, अहिलेको लागि ह्युज कङ्ग्रेचुलेसन.
2: हजुर दिदी, धन्यवाद. सम्पूर्ण यो बेबेसको रेडियोलाई सुनिराख्नु भएका सम्पूर्ण श्रोताहरू दर्शकहरू सबैलाई एकदमै धन्यवाद दिन चाहन्छु. दिदीलाई एकदमै धन्यवाद दिन चाहन्छु र सबै सबै अब यो नेपाल कप हुँदैछ फाइनल, गुड लक भन्न चाहन्छु. जेस हामीलाई सुनिदिनु भयो, जेस एकदमै धन्यवाद दिदी, फेरि पनि मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिदी.
0: एकदमै यो खुसीको कुरा हो हाम्रो होइन. ओके, थ्याङ्क यू भाइ, थ्याङ्क यू.

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।
2: ओइ नितु, ओइ करणले बोलाउँदाखेरि किन नबोलेको?
3: खै के बोल्नु र?

करण राई र नीता पुनले गाउनु भएको कौरा भाकाको मिठो गीत हामीले सुनिरहेका थियौं र कौरा भाकाका मिठा मिठा गीतहरू यहाँहरूले इन्जोय गर्नुहुन्छ। कुनै पनि पार्टी फंक्सनमा हामीले प्राय गरेर कौरा भाकाका गीतहरूमा एकदमै झुमेर नाचेको पनि हामी देख्छौं। यसको नाच्ने स्टाइल पनि बेग्लै छ र यो गीतमा एकदमै सुमधुर भाव रहेको थियो। अब यो गीतपछि भने आउनुहोस् कार्यक्रमलाई हामी अघि बढाउँ। अर्को एउटा सूचनाबाट, हरेक वर्ष मगर एसोसिएसन युकेले आयोजना गर्ने नेपाली ओपन कन्सर्ट एकदमै खुल्ला मैदानमा हुने गर्छ। यो वर्ष पनि नेपाली ओपन कन्सर्ट भने शनिबार 25 जुलाईको दिनमा रसमुर एरेनामा हुँदैछ ओल्ड सर्टमा। पोस्ट कोड GU112FE र नेपालदेखि आउने कलाकारहरूमा नितु कुमारी थापा मगर भोइस अफ नेपाल सिजन 7 विनर हुनुहुन्छ। अनि त्यस्तै गरी मन्त्र ब्यान्डका प्रस्तुतिहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ। मन्त्र ब्यान्डको सबै ब्यान्ड मेम्बरहरू पनि युके आउनुहुनेछ र रसमुर एरेनामा ओल्ड सर्ट तपाईहरूले शनिबार 25 जुलाईमा इन्जोय गर्न सक्नुहुनेछ। समय दिनको 1 बजेदेखि रातको 10 बजेसम्म मन्त्र ब्यान द भोइस अफ नेपाल सिजन 7 की विनर नीता कुमारी थापा विभिन्न कलाकारहरूको प्रस्तुति तपाईहरूले इन्जोय गर्न सक्नुहुनेछ र यो कार्यक्रममा सायद यहाँहरूमध्ये धेरैले सहभागिता जनाउनुहुनेछ। यहाँहरूले टिकट पनि बुक गरिसक्नु भएको कुराहरू हामीलाई जानकारी गराउनु भएको छ। एनिवे श्रोता, हामी पनि नेपाली ओपन कन्सर्ट सन् 2026 कार्यक्रममा तपाईँ हामी सँगै भेट्नेछौ र ती दिनमा भेटेर रमाइलो पनि गर्नेछौ। अहिलेको लागि भने सिकार्नुहोस् अञ्जुली भरी, प्रशान्त लिम्बू र रेश लिम्बूको स्वरमा रहेको यो गीत सुनौ।

बीएबीएस घरका रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। हामी कार्यक्रम त्रिवेणीको पहिलो घण्टाको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं र समाचारपछि भने कार्यक्रमको दोस्रो घण्टामा हामी भेट्नेछौ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु नारायण गोपालको स्वरमा रहेको यो मिठो गीत।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सर्वोच्च अदालतका आदेश र फैसला अनुसार कानून निर्माणमा प्राथमिकता दिइने बताउनु भएको छ। सार्वजनिक वक्तव्य दिँदै मन्त्री गौतमले अदालतका आदेश अनुसार कानून बनाउन सुझाव समेत लिने जानकारी दिनुभएको छ।
4: सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौं भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानूनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सब प्रयासबाट सुरु गरेको एउटा राष्ट्रिय अभियान हो।
3: उहाँका अनुसार कानून निर्माणको प्रगति विवरण दिन कन्जुसाई गरिने छैन।
4: कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्मेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीका सड़क हेर्ने क्रममा कालीकोट पुग्नु भएको छ। डिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभएको छ। लम्सालले शनिबार कालीकोट नागमा गम्बडी सड़क र आइतबार खुलालु कोल्टी सिमकोट सड़क हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सड़क अनुगमन तथा निरीक्षण गर्ने तालिका छ। ती सड़कको निरीक्षण सके लगत्तै उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सड़क सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाको भनाइ छ। एमाले उपाध्यक्ष विष्णु पौडेल 25 दिन थुनामा बसेर मुक्त हुनुभएको छ। विशेष अदालतले साधारण तारिकमा छोड्न आदेश दिएपछि पौडेल हिरासत मुक्त हुनुभएको हो। पौडेललाई गत 8 असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो। महानाय अधिवक्ता कार्यालयले मुद्दा हालेपछिको थुनचेक बहसमा अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारिकमा छोडिदिएको छ। अदालतको आदेश लगत्तै आगामी 28 गतेको तारिक उहाँलाई दिइएको छ। कलाकार दुर्गेश थापाले मास्टरनी चलचित्रको गीत फिर्ता लिनुभएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै शिक्षक महासंघले विरोध चलाएपछि थापाले गीत वापसी लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाइएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरनी नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। अब खबर फटाफट।
5: चितवन निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा वर्षा दिनभित्र 22 वटा गैंडा मरे, 2 वटा करेन्ट लागेर र बाँकी दलदलमा फसेर जुधेर बाघले खाएर र बुढो भएर मरेको निकुञ्जको भनाई। पर्वत पैयो 4 हुबासका सूर्य र गीता नेउपाने दम्पति गाउँकै नमुना किसान 7 वटा भैँसीबाट सुरु भएको फार्ममा 27 वटा पुगे, दिनकै 100 लिटर दूध बिक्री, मासिक नाफा 1 लाख। चितवनका अस्पतालमा 1 वर्षमा 11,400 जनाको परीक्षण गर्दा 893 जनामा स्क्रब टाइफस पुष्टि, रत्ननगरका 246, खैरहनीका 117 र भरतपुर महानगरका 90 जना संक्रमित। ललितपुर जावला खेलको सदर चिडियाखाना बर्ड फ्लू मुक्त, असार 5 देखि बन्द चिडियाखाना, आजदेखि खुला। मोस्ताङका 458 किसान कृषि जोन कार्यक्रममा सूचीकृत, च्याङ्ग्रा स्याउ र आलु जोन कार्यक्रममा किसानका विभिन्न फार्म समूह र सहकारी संस्था आबद्ध। तनहु बन्दीपुरबाट 8 किलोमिटर टाढा पर्ने रामकोट पर्यटकको आँखामा पर्दै मगर भाषामा झोरले भन्दै स्वागत गरिने रामकोट घरवासमा 1 रात बस्दा खानासहितको 1200 शुल्क। र रसुवाको उच्च भेगमा फलेका आलु बजार पुग्न थाल्यो, पाथीको 120 रुपियाँमै पाउने भएपछि व्यापारी गाउँघरमै पुग्न थाले।
3: इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएको कुवेतले जनाएको छ। ऊर्जाभट्टी र पानी शुद्धिकरण केन्द्र पनि क्षतिग्रस्त भएका कुवेती अधिकारीहरूले बताएका छन्। इरानले पश्चिम एसियाका फौजी संरचना लक्षित आक्रमण गरिएको बताएको छ। जेरुसलमबाट बीबीसीका बार्बरा प्लेट उसरको रिपोर्ट।
2: Iran has released footage of what it says are drones being fired at Kuwait, aimed at U.S. military support centers. Iran also reported targeting U.S. assets in other regional countries, including, for the first time, in Syria. The Iranians said they were responding to deadly U.S. strikes that hit bridges, a railway station, and an airport. The BBC has verified an attack on one bridge, but the Americans mentioned only military targets.
0: Yo, BFBS, Gorkha Radio.

SBS रेडियोबाट त्रिवेणी कार्यक्रमको दोस्रो घण्टामा हामी प्रवेश गरिसकेका छौं। कार्यक्रमको दोस्रो घण्टामा भनौं न, समाचारपछि एउटा मिठो गीत यहाँहरूले सुन्नु भएको थियो। सजाइदेऊ केसहरू टेक बिसीको स्वरमा हामीले यो गीत सुनिसक्यौं। अब यो गीत पछि भने आउनुहोस् यहाँहरूले नेपाल कप 2026को फिचर पनि सुनिराख्नु भएको छ र काठमाडौँ कप यो वर्ष आरजेआर विनर भएको थियो र आरजेआर का प्लेयरहरूसँगको कुराकानी सुनिसकेका छौं भने काठमाडौँ कपको रनर अप भने द क्विन्स गर्खा इन्जिनियर भएको थियो। द क्विन्स गर्खा इन्जिनियर्सबाट गजेन्द्र गुरूङ यानि कि गाज गुरूङसँगको कुराकानी अबको प्रस्तुतिमा हामी सुन्नेछौं। त्यसभन्दा अगाडि भने म तपाईंलाई सुनाउँदैछु तिमी मेरो बिहानी, प्रताप दास र अञ्जु पन्तले गाउनु भएको गीत सुनाऊ।

0: हजुर, तिमी मेरो बिहानी, प्रताप दास र अञ्जु पन्तले गाउनु भएको यो गीत सँगसँगै,
1: त्यसै गरी आदरणीय श्रोताहरू, काठमाडौँ कपको लागि क्विन्स गोर्खा इन्जिनियर्सबाट खेल्नुहुने हाम्रो गास गुरुङ भनिसकेपछि तपाईँहरूले विभिन्न स्पोर्ट्समा देख्नुहुन्छ, आज यो काठमाडौँ कपको फाइनल म्याच पनि उहाँ यस्तो राम्रो खेल्नु भएको थियो। भाइ, यहाँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
2: हजुर, थ्याङ्क यू, धेरै धेरै धन्यवाद दिदी।
1: भाइ, तपाईँहरूको विनिङ मेन्टालिटीको साथ साथमा तपाईँहरूको यो फिजिकल स्ट्रेन्थ एकदमै राम्रो थियो, र पनि अब फुटबलमा गोल हुनुपर्छ होइन, तपाईँहरूको टफ एनर्जी पर्फर्मेन्स थियो, र यो गोल गर्नमा कसरी चुकेको जस्तो फिल भयो भाइ?
2: आई थिङ्क फुटबल चाहिँ एज अ टिम स्पोर्ट्स हो, सो त्यसले गर्दाखेरि कम्बिनेसन मिल्नु एकदमै जरुरी छ के, डिफेन्डर टु मिडफिल्ड, मिडफिल्ड टु स्ट्राइकर, सो त्यसले गर्दाखेरि अब त्यो चाहिँ अलिकति हामी आज अलिकति तपाईँको कम्बिनेसनमा चाहिँ चुकेर चाहिँ हामी अलिकति त्यो थ्रु चाहिँ गर्नु सकिएन दिदी।
1: तपाईँको जुन अब यो खेल्ने बेलामा यो फोकस गर्नुपर्ने हुन्छ नि होइन, विशेष गरेर खेलमा, र तपाईँ एकदमै राम्रो खेल्नु भएको थियो। हाम्रो आरजेआरको टिमबाट जुन स्ट्राइकर हुनुहुन्थ्यो यङ भाइ, उहाँको रनिङ होइन 90 मिनट नै म थ्रु एउटै रफ्तारमा कुदेको देखाएको थिएँ, त्यस्तै गरी हाम्रो घाँस भाइको पनि त्यस्तै देखाएको थिएँ।
2: हजुर दिदी, फुटबल आई थिङ्क दुइटै टिमले राम्रै खेलेको हो, किन क्युजी अगेन लास्ट 3 इयर च्याम्पियन पनि हो, सो अगेन उनीहरूलाई अलिकति कम प्रेसर थियो, वेयर इज अब आरजिआर दे निड टु विन होइन, सो त्यसले गर्दाखेरि उहाँहरूले कम ब्याक गर्नुभयो, सो विच इज रियली गुड।
1: ओके, अनि भाइ तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
2: म चाहिँ पहिला वेन लेट्स से वेन म यङ हुँदा म सेन्टर मिडफिल्ड हो क्युजीको, सो म चाहिँ त्यही फ्लोटिङ अराउन्ड अलिकति नम्बर 10-9 अलिकति अगाडि स्ट्राइकरभन्दा अलिकति पछाडि चाहिँ त्यो पोजिसनमा खेल्छु।
1: ओके, अनि तपाईँ नेपाल कप पनि खेल्ने मौका पाउनुभयो तपाईँको आर्मी करियरमा?
2: हजुर दिदी, म अगेन पहिला फुटबलको एकदम भूत थियो मलाई, सो एकदम क्रेजी, अनि हामीले नेपाल कप खेल्यौँ, जित्यौँ पनि धेरैचोटि, त्यही मौकामा चाहिँ म तपाईँको यङ हुँदाखेरि चाहिँ आर्मीको अन्डर 23 पनि म होला फर्स्ट नेपाली, त्यो पनि खेल्ने एउटा अवसर मलाई आज याद आइरहेको छ दिदी।
1: अनि त्यस्तै गरी तपाईँ यो फुटबल त भइहाल्यो, गल्फको तपाईँ टाइगर वुड नै हो, अनि त्यस्तै गरी अन्य स्पोर्ट्सहरू के खेल्नुहुन्छ?
2: हजुर दिदी, टाइगर वुड सायद दिदीले यो कलर देखेर नि भन्नुभयो होला है,
1: यो मात्रै होइन, तपाईँले एभ्री म्याच है, इच एन्ड एभ्री म्याच तपाईँ विनर हुनुहुन्छ, तपाईँकै पक्षमा हो भनेपछि अब तपाईँ एकदमै राम्रो, अब 0 ह्यान्डिक्याप, अब नेपालीको त प्रो नै हो।
2: हजुर दिदी, अगेन अलिकति इतिहास भन्नुपर्दा म फुटबलमा एकदम क्रेजी थिएँ, तर जुन स्तरमा पुग्नुपर्ने, जुन लेभलमा खेल्नुपर्ने, त्यो चाहिँ मैले अलिक सकेन भनौँ न, तर गल्फले चाहिँ मलाई एउटा अर्को अपर्च्युनिटी दियो क्या दिदी, सो आइएम रियली ग्रेटफुल, आइएम रियली फर्चुनेट, अब म अहिले आर्मीलाई रिप्रेजेन्ट गर्छु होइन, एउटा सिङ्गल नेपाली, एउटा गोर्खालीको नाम, एउटा झन्डा फर्फराउँदा पनि आई थिङ्क इट्स अ बिग डिल, अनि अहिले स्टिल रिप्रेजेन्ट गरिरहेको छु, सो या म आई लभ टु प्ले लट्स अफ स्पोर्ट्स, तर मेरो वाइफले चाहिँ श्रीमान एउटै खेल्नु, बरु राम्रो खेल्नु भन्नुभयो के, सो आई गेट इन टु गल्फ।
1: ओके, जित्नु मात्रै खेल होइन होइन, तपाईँले खेलमा एकदमै राम्रो डिसिप्लिन सहित खेल्नु र सोमेनसिप भनिन्छ स्पोर्ट्समा, पक्कै पनि तपाईँहरूको एकदमै राम्रो थियो, सबै टिमहरूलाई फ्युचरको लागि अल द बेस्ट।
2: हजुर दिदीलाई एकदम धन्यवाद, अनि वेलकम ब्याक स्ट्रङ।
0: यो वर्षको लागि काठमाडौँ कपको रिजल्ट र प्लेयर्सहरूसँगको कुराकानी सुनिसकेपछि भने साङ्गीतिक विश्राम लिउँ, र त्यसपछि भने यो वर्षको नेपाल कपका विनर्स, त्यस्तै गरी द क्विन्स गोर्खा सिग्नल्सका प्लेयरहरू अनि आयोजकहरूसँग पनि हामी कुराकानी गर्नेछौ। रेडियो सुन्दै गर्नुहोला।

0: टायर्स गोरखा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्रामतर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS गोरखा रेडियो।

0: आउनुहोस्. अब यो मिठो गीत पछि भने यो वर्षको नेपालको फाइनलमा सफल हुनु भएको छ वान आरजेआरका प्लेयरहरू. वान आरजेआर टिमसँग गरिएको कुराकानी अबको प्रस्तुतिमा हामी सुनौ. हजुर आदरणीय श्रोताहरू, ब्याकग्राउन्डमा एकदमै ठुलो हल्ला छ. वान आर्जरले यसपटकको नेपाल कप 2026 सफलतापूर्वक ट्रफी आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ र ब्याकग्राउन्डमा निकै हल्ला रहेको छ. यो हल्लाको साथसाथमा अब यो वर्षको नेपाल कप द क्विन्स गर्खा सिग्नल्स भर्सेस आरजेआरको बीचमा भएको थियो र यो वर्ष नेपाल कप विनर हुन सफल भएको छ वान आरजेआर. अहिले हामी द क्विन्स एभेन्यू ओल्ड सर्टको फुटबल पिचबाट यो कार्यक्रम रेकर्ड गरिरहेका छौँ. आउनुहोस् अब भने यस वर्षको लागि नेपाल कपको यो फाइनल सम्बन्धी यस कार्यक्रमका आयोजक साथै दुवै टिमका प्लेयरहरूसँग पनि हामी कुराकानी गर्ने कोसिस गर्नेछौँ र सबैभन्दा पहिला त वान आर्जेआरका प्लेयरसँग हामी कुराकानी गरौँ.
1: टिम क्याप्टेन सनिम भाइ, ह्युज कङ्ग्रेचुलेसन, वान आर्जेआरले यो वर्षको नेपाल कप जित्न सफल भयो र यो खुसियालीलाई कसरी व्यक्त गर्न चाहनुहुन्छ?
2: खुसियालीलाई चाहिँ म मेरो टिमलाई सुरुमा चाहिँ म धन्यवाद दिन चाहन्छु जसले चाहिँ धेरै हार्डवर्क गरेर हामीले जित हासिल गर्न सक्यो. साथसाथै हाम्रो आज जति पनि आउनुभएको अडियन्सहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि नट फर्गेटिङ हाम्रो पल्टन जसले चाहिँ हामी खेल्न दिनुभयो त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि हामी आज एकदमै धेरै खुसी छौँ अनि एकदमै धेरै प्राउड छौँ.
1: ओके, र तपाईँले नेपाल कप खेल्नु भएको कति वर्ष भयो?
2: मेरो यो लगायत चाहिँ 5 वर्ष.
1: ओके, 5 वर्षसम्म तपाईँले अहिलेसम्म कतिपटक जित्ने मौका पाउनुभयो?
2: मेरो चाहिँ 2 सेमिफाइनल अनि 2 फाइनल. 24 को फाइनल चाहिँ हामीले क्युजीसँगै हारेको थियो अनि यो वर्ष चाहिँ जस भयो.
1: अनि भाइ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
2: म चाहिँ अहिले यो गेममा चाहिँ हजुर सेन्टर एट्याकिङ मिड भन्छ त्यति जस मिडफिल्डमा खेल्छु तर म अरू पोजिसनहरू पनि स्ट्राइकर नै खेल्छु गर्नै खेल्छु.
1: Once again, tabaiharulai huge congratulation. Thank you very much.
2: धेरै धेरै धन्यवाद दिदी.
1: Thank you. One Archer को गर्खा मेजर हाम्रो बबिन्द्र गुरुङ भाइ हुनुहुन्छ. भाइ हजुरलाई BABS गर्खा रेडियोमा वेलकम छ अनि One Archer ले यो वर्षको नेपाल कप 2026 जित्न सफल भयो यो खुसियाली कसरी व्यक्त गर्न चाहनुहुन्छ?
3: थ्याङ्क यू दिदी, तपाईँकै के अरे मलाई समय दिनुभयो. एकदमै एक्सिलेन्ट न्युज. इट्स बिन लङ नियरली 9 वर्षको कुराइपछि वान आरजेआर चाहिँ ब्याक टु फेरि विनरको नेपाल कप विनर यो वर्ष. त्यसको लागि चाहिँ आई थिङ्क एक्सिलेन्ट एफोर्ट सबै टिम अनि सपोर्टरको लागि जो जो आज यहाँ आएर सपोर्ट गरिदिनु भयो वान आरजेआरको टिमलाई, त्यसको लागि चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु. थ्याङ्क यू दिदी.
1: नेपाल कपको टिमको भाइहरूसँग पक्कै पनि तपाईँहरूको पार्टी सेलिब्रेसन त हुन्छ होला?
3: अवश्य नै दिदी. के अरे भोलि हामी लेडिज भलिबल टिमसँग मेसिङ छ बेलुकामा अनि वाइसी साहबसँग कुरा गरेर अनि हाम्रो नेपाल कप टिमसँग पनि डेफिनेटली हुन्छ दिदी.
1: बाँकी समय पनि इन्जोय गर्नु होला.
3: हस्, थ्याङ्क यू दिदी. हस,
1: थ्याङ्क यू. र यसै क्रममा वान आरजेआरको ओवाइसी हुनुहुन्छ मेजर गिरी प्रसाद गुरुङ भाइ.
4: थ्याङ्क यू दिदी, थ्याङ्क यू. आज एकदम रमाइलो छ
1: कपको लाइभ गर्दै गर्दा पनि हामीले सुन्ने मौका पाएका थियौँ हजुरलाई र यति बेला यो रेकर्डेड भर्जनमा पनि एकदमै यो खुसियाली मनाइरहँदा यो क्विन्स एभेन्यू ओल्ड सर्टमा वान आरजेआरले नेपाल कप जितेको खुसियाली मनाइरहँदा हजुरलाई यहाँ भेट्ने मौका मिल्यो र यो खुसियाली छँदैछ. अब यो सेलिब्रेसन गर्नको लागि पनि विशेष तपाईँहरूको पार्टी हुन्छ होला?
4: हजुर, विशेष गरेर अब भाइहरूको दुःखलाई हामीले सम्झिनुपर्छ अनि त्यस हामीसँगै बसेर मिसिङ खाने यताउता प्लान हुन्छ. अब त्यो गर्ने प्लान छ. सिओ साहबले नै भर्खर सोध्दै हुनुहुन्थ्यो गर्दा त्यो हेरौँ कुन दिनमा हुन्छ. तर आई थिङ्क भोलि चाहिँ उनीहरूलाई हामी कम्प्लिट अब शनिबार सरी सन्डे पनि हो, भोलि चाहिँ रेस्ट दिने हो, त्यसपछि चाहिँ अरू प्लान हामी गर्दै गर्छ दिदी. अब
1: भाइ एकदमै यो खुसियालीको बाँकी समय पनि रमाइलोसँग मनाउनु होला. थ्याङ्क यू भेरी मच.
4: थ्याङ्क यू दिदी. थ्याङ्क यू.

0: यहाँहरूले सुनिराख्नु भएको थियो उनभित्रको गुण अनि गुणभित्रको माया यो मिठो गीत बाबुल गिरीको स्वरमा हामीले सुनिरहेका थियौँ.
1: यो वर्षको नेपाल कपको डिफेन्डिङ च्याम्पियन दुई वर्षसम्म कन्टिन्यू उहाँहरूले नेपाल कप जित्नु भएको तर यो वर्ष पनि उहाँहरू फाइनलमा पुगेर अब ह्याट्रिक गर्ने मौका थियो. यसै क्रममा हाम्रो क्विन्स गर्खा सिग्नल्स त्यो ह्याट्रिक गर्ने मौका चाहिँ मिलेन र पनि केही छैन, खेल हो, हार जित हुन्छ. भाइहरू तपाईँहरू एकदमै राम्रो खेल्नुभयो, खेल एकदमै टफ थियो. म यसै क्रममा क्विन्स गर्खा सिग्नल्सको टिमबाट टिम क्याप्टन प्रवेश गुरुङ भाइ तपाईँहरू एकदमै राम्रो खेल्नुभयो र नतिजा जे जस्तो भए पनि खेल हो, हार जित भइहाल्छ र तपाईँहरूले एकदमै राम्रो खेल्नुभएको ओभरअल एक्सपिरियन्स कस्तो रह्यो?
2: एज इन होल टुर्नामेन्ट वाइज चाहिँ हाम्रो एक्सपिरियन्स एज अ टिम एज अ प्लेयर एकदम राम्रो थियो दिदी. मेनी थिङ्स टु लर्न जस आज जस जेसुकै भए पनि थ्रु द टुर्नामेन्ट आई थिङ्क वी प्लेड रियली वेल. त्यो कुरा चाहिँ हामी लिनुपर्छ. आई थिङ्क आजको रिजल्ट जेसुकै भए पनि आई थिङ्क वी निड टु मुभ अन दिदी अपकमिङ इयर्सको लागि. स्टिल चान्सेस छ टु क्रिएट अनदर इयर्स. सो आई थिङ्क बिङ पोजिटिभ, लेट्स बी पोजिटिभ. आई थिङ्क मेरो एप्रोच चाहिँ त्यही छ दिदी आफ्टर दिस गेम चाहिँ. थ्याङ्क यू.
1: एकदमै राम्रो विचार भयो. अब यो थिङ्क पोजिटिभ होइन, जहिले पनि हामी पोजिटिभ भइराख्नुपर्छ. यो वर्ष मात्रै होइन, अन्य वर्षहरू पनि कन्टिन्यू आउँदैछन् र तपाईँहरूको ओभरअल टिमले एकदमै राम्रो खेलेको हो र आशा पनि थियो कि अब यो वर्ष क्युजेसले ह्याट्रिक गर्छ तर त्यो हुन सकेन. तपाईँ टिम क्याप्टेन, ओभरअल कोच कस्तो भइरहेको थियो?
2: ओभरअल हाम्रो सिजन चाहिँ एकदम राम्रो भइरहेको थियो दिदी. ट्रेनिङ वाइज, हाम्रो गेम प्र्याक्टिस वाइज, अब इन्डिभिजुअल प्लेयर्स एकदमै राम्रो छ. आई थिङ्क हाम्रो फ्युचर नेक्स्ट लेस टेक अनदर 5-6 इयर्स इफ अझै राम्रो प्लेयर आयो भने चाहिँ अझै बेटर हुन्छ. हाम्रो म्यानेजमेन्ट टिम एकदम राम्रो हुन्छ, एकदम एक्सपिरियन्स प्लेयर वाइज पनि यङ छ, बट अगेन एक्सपिरियन्स छ भनौँ न. त्यही भएर विल कम ब्याक, बन्स ब्याक नेक्स्ट इयर्स. अनि यो वर्षको लागि टु होल टिम, म्यानेजमेन्ट टिम चाहिँ एकदम म थ्याङ्क यू भन्न चाहन्छु. इट वाज गुड एक्सपिरियन्स. अभियसली रिजल्ट सोचे जस्तो भएन, आई थिङ्क बट विल बाउन्स ब्याक स्ट्रङ नेक्स्ट इयर. त्यही भन्न चाहन्छु दिदी. थ्याङ्क यू
1: भाइ. डोन्ट वरी, अब खेल हो भन्न सकिँदैन होइन. वर्ल्ड कपमा पनि राम्रो टिमहरू बाहिरिरहेका छन् है. तपाईँहरू सबै विनर हो, तपाईँहरू सबै अल स्टार हो. तपाईँहरूले राम्रो खेल खेल्नुभयो र जित्नु मात्रै होइन, डिसिप्लिनमा रहेर सोम्यानसिप देखाउनु पनि एकदमै राम्रो हो. तपाईँहरूलाई थ्याङ्क यू भेरी मच.
2: हुन्छ, थ्याङ्क यू दिदी, थ्याङ्क यू भेरी मच.

0: रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि आजै भेटरन्स

0: गरका रेडियो सुनिराख्नु भएको छ। तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। कार्यक्रम त्रिवेणीको यो दोस्रो घण्टा हो। यहाँहरूले कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा भने यो वर्षको लागि नेपाल कपको फाइनल कुराकानी सुनिराख्नु भएको छ, रिजल्टहरू। अब यसै क्रममा हामी कार्यक्रमलाई अघि बढाउँ।
1: हजुर आदरणीय श्रोताहरू, यो वर्षको लागि नेपाल कप रन गर्ने क्याप्टेन शिवकुमार राई केजिओओ भाइ, यो वर्षको नेपाल कप एकदमै सफलतापूर्वक सम्पन्न भयो। यो वर्ष एकदमै रमाइलो पनि भयो, धेरै दर्शकहरूको सहभागिता पनि रह्यो, र तपाईँको अनुभव कस्तो रह्यो?
2: दिदी नमस्ते अनि धन्यवाद। यो कम्पिटिसन मेरो हेराइमा एकदम राम्रो तरिकाले सकियो, किनभने टाइमिङमा हामीले सक्यौँ, जुन प्लान गरेको थियौँ त्यही टाइमिङमा। त्यसले गर्दाखेरि आई थिङ्क सबैजना आफ्नो त्यो एउटा प्रोग्राममा स्टिकन हुन सक्नुभयो, खुसी हुनुहुन्छ। अनि अब कम्पिटिसन एकदम टफ थियो, लास्टमा गोल भएर डिसिजन भयो। त्यसले गर्दाखेरि आई थिङ्क एभ्रीबडी इन्जोय। अनि हाम्रो वेदर पनि अब गर्मी भन्दा पनि त्यस्तो गर्मी होइन, अलिकति सन चाहिँ दिउँसो चाहिँ देखियो, तर ब्रिजले गर्दाखेरि हामीलाई साह्रै साह्रो त परेन। अनि खेलाडीहरूलाई पनि हामीले अब हाइड्रेसन ब्रेक अनि हाम्रो त्यो जुन एउटा प्लान थियो त्यसले काम गर्यो, नत्र भने अलिकति गाह्रो हुन्थ्यो होला। अनि सो आई थिङ्क वेन्ट वेल, कोही पनि केही भने सेफली कन्डक्ट भयो, मलाई चाहिँ त्यो राम्रो लाग्यो, गुड एक्सपिरियन्स।
1: अनि त्यसै गरी यो वर्षको लागि दर्शकहरू कति जतिको उपस्थिति जनाउनु भएको थियो?
2: यो चाहिँ नम्बर एक्ज्याक्ट त मैले अब यहाँ गेटमा त्यो रेकर्ड राखेको होला, रफी कति आयो भनेर मलाई त अहिले त थाहा भएन, तर नम्बर हेर्दाखेरि निकै गुड नम्बर थियो। यसपालि चाहिँ सबै मान्छेहरू अलिकति गर्मी भएर पनि होला, निकै टेन्टमा भरिदेखेँ मैले, अनि वरिपरि पनि छाता ओढेर सबै उभिएर हेरिराख्नु भएको थियो। त्यसले गर्दाखेरि नम्बर चाहिँ आई थिङ्क क्वाइट हाई होला मेरो विचारमा, लास्ट इयरको भन्दा जस्तो लाग्यो, तर एक्ज्याक्ट नम्बर चाहिँ मलाई पनि थाहा भएन थियो, तर गुड नम्बर।
1: हजुर भाइ, यो वर्षको लागि धेरै दर्शकहरूको सहभागिता पनि रह्यो, एकदमै राम्रो पनि भयो, सफलतापूर्वक सम्पन्न भएको छ। थ्याङ्क यू भेरी मच तपाईँको हार्डवर्क अनि सबैको लागि, थ्याङ्क यू।
2: दिदी तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, किनभने तपाईँहरूले हामीलाई जहाँ पुगे पनि आउनुभयो, सपोर्ट गर्नुभयो, कभरेज गरिदिनुभयो होइन, त्यही भएर सबैलाई थाहा पनि भयो के हुँदैछ भनेर। अनि आज पनि यहाँ आउनुभयो, घाममा तपाईँहरूले दिइराख्नु भएको छ, त्यसले गर्दाखेरि धन्यवाद तपाईँहरूलाई है। बिएबिएसलाई अलवेज हामीले एप्रिसिएट गर्छौँ, किनभने तपाईँहरू बिना त हामीले अब यस्तो इभेन्टहरू गर्दाखेरि दर्शक श्रोताहरूप्रति हाम्रो त्यो जुन एउटा म्यासेज पुग्दैन नि त। थ्याङ्क यू तपाईँहरूलाई
1: है, यो हाम्रो खुसीको कुरा हो भाइ। वान्स अगेन तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन, थ्याङ्क यू भेरी मच।
2: हस् दिदी है, थ्याङ्क यू। हस्
0: हौस् त आदरणीय श्रोताहरू, अब भने द क्विन्स एभेन्यू ओल्ड सर्टबाट म रूपा राणा पनि बिदा चाहन्छु। हौस् त आदरणीय श्रोता, आजको त्रिवेणी कार्यक्रमको हामी अन्तिम चरणमा आइपुगेका छौं। यहाँहरूले मलाई सुनेर साथ दिनुभयो, सपोर्ट गर्नुभयो, र मिठा मिठा गीत पनि सुन्यौं हामीले। अर्को हप्ता भने कार्यक्रम त्रिवेणीमा यस्तै मिठा मिठा गीतहरू सुन्न र सुनाउनको लागि तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। नमस्ते, बाई।

0: Pe Line Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जुत्ता उद्योगीहरूले आफूहरूका समस्या समाधानका लागि प्रधानमन्त्रीबाट आश्वासन पाएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि जुत्ता उत्पादक संघका अध्यक्ष सुरज पन्जाडे,
4: बोर्डरको नाकाबाट जुन चोरी पैठारी नियन्त्रण भयो भनेर जुन नयाँ सरकार आइसकेपछिबाट जुन कुराहरू हामीलाई थियो तर व्यवहारमा त्यो महसुस अझै भइसकेको छैन र त्यो चोरी पैठारी निरन्तर छ भनेर हामीले महासचिवलाई हाम्रो सम्माननीयज्यूलाई त्यो कुरा अवगत गरायौँ। त्यो कुरालाई चाहिँ हामीहरूले तत्काल हाम्रो तर्फबाट हुन सक्ने कुराहरू थप हामीले गर्छौँ भनेर सम्माननीयज्यूले भन्नुभएको छ। हाम्रो त्यो चोरी पैठारी एउटा मेन कुरा हो भने अर्को कुरा भनेको हाम्रो एक्सपोर्टमा पनि हाम्रो अलिकति जुन विशेष गरी हाम्रो इन्डियामा अहिले एक्सपोर्ट छ त्यहाँ चाहिँ बिआइएस सर्टिफिकेट रिन्युअल गरेदेखि लिएर विभिन्न कुराहरूमा त्यहाँ हडल छ।
3: प्रधानमन्त्रीसँग उद्योगी सङ्घ उद्योग सङ्घ सम्बन्धित माग सुनाइएको उहाँको भनाइ छ। जुत्ता उद्योगले मुलुकमा 50,000 जनालाई रोजगारी दिएको छ। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट ब्यान्डविथ खरिदमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालिएको छ। छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रिया नअपनाउँदा 20,61,00,000 बराबरको हानि नोक्सानी भएको देखिएको उल्लेख छ। अध्ययन समितिले 2012 मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ। ताप्लेजुङको पाथिभरामा चढाइएका विदेशी सिक्का सटाईमा समस्या देखिएको छ। माना र पाथीमा सिक्का भरेर रातो कपडाले पोको पारी चढाएका विदेशी सिक्का सटाईमा समस्या देखिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिङ हाङबाङको भनाइ छ।
5: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजा आजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएरै हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेका छैनौँ।
3: कतिपय दर्शनार्थीको भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथिभरका प्रमुख गुरु टिका पौडेल,
6: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरिरहेको छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
3: दक्षिण एसियाकै पहिलो चुरियामै सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ। हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्कलित रकम सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा रहेको यो मार्ग विक्रम सम्बत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्बत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो। बर्ड फ्लूका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ।
2: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचेरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो, अहिले फेरि बढ्ने क्रम शुरू भएको छ।
3: BFBS, Gorkha Radio Home.

0: तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै रेल मार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत यो विषय थियो। कोलकाता नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार महावाणिज्य दूत जगप्रसाद आचार्य लगायत भारतीय अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गो सुरुवात गर्नुभएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकैपटकमा 45 वटासम्म 40 फिट क्षमताका कार्गो कन्टेनर रेल मार्फत सिधै विराटनगर पठाउन सकिनेछ। नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। काठमाडौँ विशालनगर आफ्नै निवासमा पाण्डेको 87 वर्षको उमेरमा निधन भएको अभियानकर्मी विमल अर्यालले जानकारी दिनुभएको छ। क्यान्सरको उपचार गराइरहेका पाण्डेको हेम्स र पाटन अस्पतालमा उपचारपछि उहाँलाई घरमा लगिएको थियो। 2046 सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा पाण्डे अर्थमन्त्री हुनुभएको थियो। नेपाल्स फेल्ड डेभलपमेन्ट, लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स, नेपाली अर्थ राजनीति लगायत उहाँका कैयौँ पुस्तक तथा रचना प्रकाशित छन्। कलाकार दुर्गेश थापाले मास्टरनी चलचित्रको गीत फिर्ता लिनुभएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै नेपाल शिक्षक महासङ्घले विरोध जनाएपछि थापाले गीत वापसी लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरनी नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग समझदारी पत्रको प्रक्रिया अघि बढाइएको जनाएको छ। हाल लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। असार 25 देखि आन्दोलनरत विन्टर ब्याच पीडित र सरकारी वार्ता टोलीबीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: युक्रेनको माइकोलाइभ शहरमा रूसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। आक्रमणमा बन्दरगाहमा पनि क्षति पुगेको छ। युक्रेनले रूस विरूद्धको लडाईँमा ड्रोनको प्रयोगलाई बढावा दिँदै आएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनले युक्रेनको पूर्वी भागमा कामिकाजी ड्रोन सञ्चालन स्थलको भ्रमण गर्नुभएको छ।
2: We're meeting Ukraine's 3rd Separate Assault Brigade, veterans of the bloody battles for Bakhmut and Avdiivka. To reach this part of eastern Ukraine, we've driven for miles under the drone nets that now cover most roads here. The brigade includes a specialist unit called NC-13, and at a secret location we're shown a production line, assembling a small four-wheeled kamikaze robot called the Spectre, built...
0: Khabar etti nai, namaskar.

0: बिएपिएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सर्वोच्च अदालतका आदेश अनुसार कानून निर्माण प्राथमिकतामा रहने बताउनु भएको छ। सार्वजनिक वक्तव्य दिँदै मन्त्री गौतम
1: सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौँ भन्ने